0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा

आचुस सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशु प्रभुलाई हाम्रो मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ अनि आज हामी प्रार्थना चढाउँछौ। प्रभु, धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रीष्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन् अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रीष्टी येशु प्रभुमा विश्वास गर्नेहरूलाई यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौँ, साथसाथै हाम्रो यो पनि प्रार्थना छ हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने, यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ वचन चाहिन्छ यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस् अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्, संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस् अनि धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्, हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रीष्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-023-44-646, 98-023-44-646। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्समनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समयमा उहाँलाई दिन चाहन्छु।

0: जय मसी की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक ढाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। आजको वचनको शीर्षक रहेको छ उहाँमा रहनु। यो भनाई प्रभु येशूको हो। योनाको पुस्तक 15 अध्यायको 4 पदमा प्रभु येशूले यसो भन्नुभयो, ममा रहो र म तिमीहरूमा रहनेछु। जसरी हाँगा दागको बोटमा रहेन भने त्यो आफैले फल फलाउन सक्दैन, त्यसरी तिमीहरू ममा रहेनौ भने तिमीहरूले पनि सक्दैनौ भनिकन प्रभु येशूले भन्नुभयो। र उहाँ दागको बोट हुनुहुन्छ, भन्नाले अङ्गुरको बोट हुनुहुन्छ, र म यानि हामी चाहिँ उहाँको हाँगाहरू हौ भनिकन त्यही प्रकारले उहाँले यहाँ सम्बोधन गर्नुभएको छ। त्यहाँ अङ्गुरको बोट छ र त्यहाँ हाँगा छ र त्यहाँ फल छ। र प्रभु येशूले योनाको पुस्तक 15 अध्यायको 4 पदमा ममा रहो भन्नुभयो र म तिमीहरूमा रहन्छु भन्नुभयो। जसरी आँगा दागको बोटमा रहेन भने त्यो आफैले फल फलाउन सक्दैन, किनकि आँगाको सम्बन्ध बोटसँग हुँदछ र बोटले चाहिँ जमिनबाट पानी खाना यी सबै कुराहरू तान्दछ। त्यसले गर्दाखेरि यो आँगाको सम्बन्ध बोटसँग हुन पर्दछ भनेर चाहिँ उहाँले भन्नुभयो। र हाँगाको सम्बन्ध बोटसँग भयो भने त्यो हाँगाले प्रचुर मात्रामा फल फलाउन सक्दछ भनिकन प्रभु येशूले यस खण्डमा यो स्पष्ट गर्नुभएको छ। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, तपाईँ र म ख्रिस्टमा रहनु पर्दछ। तर कसरी रहने त भन्ने हामीलाई प्रश्न उठ्न सक्दछ। यसको प्रतिउत्तरमा म केही घटनाहरू बताउँदछु। मैले पहिला स्कुलमा पढाउँदाखेरि एकजना स्कुल टिचर मेरै साथी हुनुहुन्थ्यो र उहाँको गुनासो एउटा के थियो भने उहाँलाई बुवाले सानै उमेरमा यो स्कुलको होस्टेलमा लगेर राखिदिनुभयो र हरेक महिना पैसा पठाइदिनु भयो, साथै समय समयमा उहाँले कपी कलमहरू किन्ने यी सबै कुराहरू पठाइदिनु भयो, लुगाफाटाहरू पठाइदिनु भयो अनि घर आउनको लागि भाडा पठाइदिनु भयो। तर बुवा छोरालाई भेट्न कहिले पनि स्कुलमा जान भएन। र यो एक दिनको कुरा थिएन, यो एक महिनाको कुरा थिएन, वर्षौंको कुराहरू थियो। उहाँ जो सानो नर्सरीदेखि क्लास 12 पढ्दासम्म पनि उहाँको बुवाले त्यही नै गर्नुभयो। उहाँको आमा सानैमा बितिहाल्नु भएको थियो र उहाँको हृदय बुवासँग भेट्ने बुवाको न्यानो माया सम्बन्धी चाहिँ एकदमै तिर्खाएको थियो, छटपटाएको थियो। तर बुवाले चाहिँ छोरालाई चाहिँ मैले फी तिर्दिएँ, खानाको तिर्दिएँ र उसको कपी कलम किनिदिएँ, यानि उसको भौतिक आवश्यकता मैले पूरा गरेँ भने मेरो कर्तव्य पूरा भइगयो, म बाउको कर्तव्य त्यति नै हो भन्ने उहाँले लिनुभयो। तर छोरा क्लास 12 पास गर्नुभएपछि बुवासँग अलगै हुनुभयो। बुवालाई उहाँले सम्झना पनि गर्नु भएन। बुवाको विषयमा त उहाँले कहिले कुरै पनि गर्नुहुन्थेन र कहिले काहीँ तपाईँको बुवा जीवितै हुनुहुन्छ त, आमा त बितेको छ भनेर भन्नुभयो, बुवालाई त कहिले भेट्नु जानु भएको छैन, बुवा यहाँ भेट्नु पनि आउनु भएको छैन भनेर हामीले कुराकानीहरू गर्दाखेरि बुवाको त मलाई मतलबै छैन भने चाहिँ उहाँले त्यो भन्नुहुन्थ्यो। यसको कारण चाहिँ बुवाले छोरासँग सम्बन्ध राखिदिनु भएन र उहाँको सम्बन्ध एउटा बुवा र छोराको बोट र हाँगाको जस्तै सम्बन्ध हुनु पर्दथ्यो। बुवाले छोरालाई अलग्गै राखिदिनु भएको कारणले गर्दा छोराले बुवाको माया महसुस गर्नु भएन र बुवासँग छोरा सधैँको लागि छुटिनु भयो। भने जस्तै अर्को एउटा घटना जो विदेशमा एल्डरली होम्सहरू भनेर चाहिँ छन्, आमा बुवालाई छोराछोरीले एल्डरली होम्समा राख्ने चलन छ र एल्डरली होम्समा बुवा आमालाई कति छोराछोरीहरूले पैसा तिर्दिनुहुन्छ, यी सबै कुराहरू गर्नुहुन्छ, भेट्न कहिले जाँदै जानुहुन्न र त्यहाँ एक प्रकारको कनेक्सन उहाँहरूको हुँदै हुँदैन। र हामी एल्डरली होममा अमेरिकामा धेरै एल्डरली होममा हामी बाइबल कलेजबाट भिजिट गयौँ, प्रार्थना गर्नको लागि गयौँ, उहाँहरूलाई सान्त्वना र माया देखाउनको लागि गयौँ। तर छोराछोरीले देखाएको माया अरूले देखाएको बराबरको हुँदैन। त्यसले गर्दाखेरि उहाँहरूको गुनासो त्यहाँ थियो, मेरो छोरा भेट्न नआएको यति भयो, मेरो छोरी भेट्न नआएको यति भयो भने चाहिँ उहाँहरूले त्यसरी भन्नुहुन्थ्यो। र त्यहाँ बुवा यानि आमासँग छोरा छोरीहरूको जो कनेक्सन उहाँहरूले खोजिराख्नु भएको थियो, छोरा छोरीहरूको मन आमा बुवामा थिएन, जसको परिणाम स्वरूप एल्डरली होम्स आमा बुवाहरू छटपटी राख्नु भएको थियो छोरा छोरीहरू, यानि उहाँहरू आफ्नै जिन्दगीको व्यवसायमा जी राख्नु भएको थियो होला। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदी बहिनीहरू, तर यहाँ स्वर्गीय पिताको हृदयबाट उहाँले हामीलाई यहाँ योहन्नाको पुस्तक 15 अध्यायको जो चार पदमा भन्नुभएको कुरा चाहिँ उहाँले हामीसँग सम्बन्ध चाहनुहुन्छ। र यहाँ अलिकति तलतिर 5 पदमा दागको बोट म हुँ, तिमीहरू चाहिँ हाँगाहरू हौ, यदि कोही ममा रह्यो भने र म त्यसमा रहे भने त्यसले धेरै फल फलाउँदछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ भने उहाँले यस खण्डमा त्यो भन्नुभयो भने अलिकति तलतिर हामीले पढ्दै गएको खण्डमा मेरो वचन तिमीहरूमा रह्यो भनेर पनि उहाँले त्यहाँ भन्नुभएको छ। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदी बहिनीहरू, जब एकजना छोरा यानि छोरीले बुवालाई यानि आमालाई मन पराउनुहुन्छ, उहाँको वचन मान्नु पनि हुन्छ, यानि उहाँको साथ रहनुको लागि इच्छा गर्नु पनि हुन्छ, तर धेरै छोरा छोरीहरू जब आवश्यकता पर्दाखेरि मात्र बुवा आमा भएकोमा कुदेर जानुहुन्छ, आवश्यकता नपरेको बेला आफ्नै जिन्दगी चलिरहेको बेला बुवा आमालाई सम्झना पनि गर्नुहुन्न। र कति बुवा आमाहरू जो अहिले हाम्रै नेपाल देशमा धेरै जवान जवानीहरू विदेशमा काम गर्न जानु भएको छ, उहाँहरूले फोन नगर्नु भएकोमा उहाँहरू छटपटिनु भएको छ, उहाँले सम्बन्ध नराख्नु भएकोमा उहाँहरू छटपटिनु भएको छ, र आमा बुवाले फोन गर्नु भएको कुराहरूमा पनि उहाँले दिगदार मान्नु भएको र फोनको उत्तर नदिनु भएकोमा अहिले त कुनै फिल्महरू नै यानि या टक्का टुक्काहरू हाँसोहरू नै त्यस प्रकारले निकालेको टेलिभिजन तर्फ पनि देखिँदछ। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदी बहिनीहरू, यहाँ सृष्टिकर्ता परमेश्वरको हृदयमा पनि उहाँको आह्वान त्यही नै छ। उहाँले हामीलाई उहाँसँग रहनु भनिकन उहाँले आह्वान गरिराख्नु भएको छ। यदि हामी उहाँमा रह्यौँ भने एउटा मोबाइल, यहाँ मेरो मोबाइल छ, यो मोबाइल चाहिँ चार्जमा हालेर बिजुलीमा चार्ज गरे जस्तो नै हुन्छ भन्ने जस्तै प्रकारले यहाँ प्रभुले भन्नुभएको छ। जब छोरा छोरीहरू आमा बुवा प्रति उहाँहरूको हृदय आमा बुवासँग रहँदैन, छोरा छोरीहरूले आमा बुवाको साथीहरूलाई पनि मन पराउनुहुन्न, आमा बुवाले व्यवहार गरेको साथी मित्रहरूलाई पनि उहाँहरूले मन पराउनुहुन्न भने आमा बुवाले भनेको कुरा पनि उहाँहरूले दिगदार मान्नुहुन्छ। आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदी बहिनीहरू, यी कुराहरूले छोरा छोरीहरूलाई असफल बनाउँदछ र छोरा छोरीहरूको जीवनमा दुष्ट आत्माले मौका पाउने हुँदछ। पवित्र बाइबलको पुरानो करारको पुस्तकमा जो परमेश्वरको हृदय पछिको व्यक्ति हुनुहुन्थ्यो, उहाँ इजरायलको दोस्रो राजा भनिकन हामी चिन्दछौ, र उहाँका धेरैजना छोराहरू मध्ये प्राय छोराहरूले राजा हुने नै इच्छा राख्नुभयो, र उहाँको साइला छोरा जसको नाम अब्सलोम भनेर चाहिँ हामी चिन्दछौ, उहाँले पनि राजा हुने इच्छा राख्नु भएको थियो। र राजाको छोराले राजा हुने इच्छा राख्नु ठूलो कुरा केही पनि थिएन, त्यो कुराहरू सम्भव थियो, तर अब्सलोमले दाउदलाई मन पराउनु हुन्थेन, र अब्सलोमको हृदयमा दाउदको वचन अब्सलोमको हृदयमा रहेको थिएन, र अब्सलोमले आफ्नो विचार त्यागेर अब्सलोमले आफ्नो बुवाको विचारलाई बुवाको इच्छालाई उहाँले अँगाल्नु भएन, र आफ्नै तालमा उहाँले मानिसहरूलाई आफूतिर आकर्षण गर्ने अनि मेरो बुवाको त समय नै छैन, म राजा भए भने तपाईँहरूको सबै कुराहरू म सुनिदिन्थे, मेरो बुवाको त समय नै छैन भन्ने प्रकारले त्यो छली प्रकारले उहाँ राजा हुने कोसिस गर्नुभयो। अन्तिममा उहाँ जंगलमा झुन्डिएर मर्नु पर्यो। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदी बहिनीहरू, योहन्नाको पुस्तक 10 अध्यायमा प्रभु येशूले भन्नुभयो, जो व्यक्ति झ्यालबाट गोठमा पस्ने इच्छा गर्छ त्यो चोर र डाका हो, तर जो व्यक्ति यो गेटबाट भित्र पस्दछ त्यो चाहिँ गोठाला हो भनेर चाहिँ प्रभुले भन्नुभयो। यहाँ अब्सलोमको त्यो देशको राजा बन्ने, बुवा पछिको राजा बन्ने उहाँको त्यो मौकाहरू भए तापनि उहाँले सिद्धान्त गलत लिनुभयो, बुवामा उहाँ रहन चाहनु भएन, उहाँ चाहिँ छुट्टै भएर बुवाको सिद्धान्त नै नमानेर उहाँ राजा हुन चाहनुभयो, त्यो कुराले मृत्युलाई निम्ति आयो उहाँको जीवनमा। तर त्यहाँ अर्को एकजना दाउदका छोरा थिए जसलाई सोलोमन भनेर चाहिँ हामी चिन्दछौ, उहाँ चाहिँ दाउदलाई मन पराउनुहुन्थ्यो, दाउदको वचन उहाँको हृदयमा थियो, उहाँ दाउदमा रहनु भएको थियो। त्यो भएको कारणले गर्दाखेरि दाउदले सोलोमनलाई नै उहाँ पछिको राजामा उहाँले नियुक्ति गर्नुभयो। पहिलो राजाको पुस्तक दोस्रो अध्यायमा तपाईँले अध्ययन गर्नुभयो भने दाउदले जो सोलोमनलाई जे जे कुराहरू भन्नुभयो सोलोमनले अक्षरस पछि दाउदको मृत्यु पछि पालन गर्नुभयो। र आदरणीय ख्रिस्टप्रेमी दाजुभाइ दिदीबहिनीहरू, हामीले पवित्र बाइबलमा यही कुराहरू देख्दछौ। जब पिताको वचन उहाँमा रह्यो, जब पितामा पुत्र रहनुभयो, उहाँ सफल हुनुभयो। र सोलोमनको राज्यलाई चाहिँ सफल राज्य भनिकन पवित्र बाइबलमा मानिन्छ। र त्यो समयमा एकदमै देशमा शान्ति कायम पनि भयो। र आदरणीय ख्रिस्टप्रेमी दाजुभाइ दिदीबहिनीहरू, हामीलाई प्रभुले भन्नुभए जस्तो नै हाम्रो हृदयमा उहाँलाई स्थान छ कि छैन। यदि हाम्रो हृदयमा उहाँलाई स्थान दिएका छौँ, हामी उहाँमा रहेका छौँ भने हामीलाई प्रार्थना गर्नु मन पर्दछ। हामी प्रार्थनामा जीवन बिताउँदछौँ, प्रार्थनामा लागिरहन्छौँ, बाइबल अध्ययनका कुराहरूमा हामी लागिरहन्छौँ, कारण उहाँको वचन हामीमा रहनेछ। भन्दै म टेकदाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ। र श्रोता, अब भने पालो भएको छ गवाहीको, र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: यसको नाममा सबै विश्वासी परिवारमा जयमसी। म चाहिँ शान्त राई हो मेरो नाम, अनि मेरो घर खोटाङ। म चाहिँ हाल लोकन्थली बस्छु, अनि मेरो चर्च चाहिँ केशमी आर्पी मण्डली हो। मेरो गुरुबाको नाम चाहिँ टेकदाहाल गुरुबा हुनुहुन्छ। अनि मैले चाहिँ प्रभु यीशुलाई कसरी चिने, प्रभुलाई कसरी विश्वास गरेँ भन्ने कुरा मेरो जीवन गवाई हजुरको माझमा राख्न गएको छु। अनि म चाहिँ प्रभुलाई चिन्नुभन्दा पहिला, प्रभुलाई विश्वास गर्नुभन्दा पहिला म चाहिँ बिरामी थिएँ, अनि प्रभुलाई चिनेको थिइनँ। प्रभु भनेको चाहिँ के हो, अनि उहाँ चाहिँ को हुनुहुन्छ, उहाँमा के हुन्छ भन्ने कुरा मलाई केही पनि थाहा थिएन। अनि म बिरामी हुँदाखेरि चाहिँ, अनि पहिलाचोटि म डाक्टर कहाँ गएको थिएँ, अनि डाक्टर कहाँ जाँदाखेरि चेकअप गराउँदाखेरि डाक्टरले भन्नुभयो तपाईँको चाहिँ पिसाब फेर्ने नालीमा चाहिँ सानो पाठे घरमा चाहिँ तपाईँको त्यो भित्र घाउ भएको छ, निलो भएको छ, तपाईँको अपरेसन गर्नुपर्छ भनेर डाक्टरले भन्नुभएको थियो। अनि हामी चाहिँ त्यो बेलामा एकदमै अब हामीसँग आर्थिक अवस्था थिएन, अनि हामी गलैँचा बुन्थ्यौँ, हामी श्रीमा श्रीमती गलैँचा बुन्ने काम गर्थ्यौँ, अनि त्यो अवस्थामा हामीसँग पैसा थिएन, अनि पैसा नभएको कारणले गर्दा हामी अपरेसन गर्न सकेनौँ, डाक्टर कहाँमा गएर अपरेसन गर्न सकेनौँ। अनि हामी धामी जर्सीतिर लाग्यौँ, अनि धामिकातिर लाग्यौँ। धामिकामा जाँदाखेरि अनि धामीले म चङ्गाइ गर्छु निको पार्छु भनेर भन्नुहुन्थ्यो, अनि उहाँले चाहिँ धेरै कुराहरू माग्नुहुन्थ्यो। अनि उहाँले धामिका गएर पुग्दाखेरि, अनि उहाँकोमा जाँदाखेरि, अब हामीले सधैँ जाँदाखेरि बिहान बोलाउनुहुन्थ्यो कहिले, बेलुका बोलाउनुहुन्थ्यो कहिले, अनि त्यसरी जाँदाखेरि चाहिँ त्यति बेला म नयाँ ठिमा बस्थेँ, अनि धामी चाहिँ गाम्चामा बस्नुहुन्थ्यो, गाम्चा भन्ने ठाउँमा, अनि त्यहाँ जानु पर्थ्यो बेलुका, जहिले बेलुका बोलाउँथ्यो जानु पर्थ्यो। अनि त्यहाँ जाँदाखेरि अनि उहाँले एकचोटि सय थरीको फुल चाहिन्छ भन्नुभयो, अनि सय थरी फुल चाहिन्छ भनेपछि अब हामीलाई सय थरी फुल कसरी टिप्ने, कहाँबाट ल्याउने केही पनि थाहा नभएको हुनाले अनि हामीले चाहिँ तपाईँ नै टिपेर ल्याउनुहोस्, कहाँबाट ल्याउनुपर्छ भन्दाखेरि फुल टिपमालाई 2500 लाग्छ भन्नुभयो। अनि 2500 पैसा मेरो श्रीमानले चाहिँ दिनुभयो उहाँलाई, तपाईँले टिपेर ल्याउनुहोस् भनेर। अनि फुल ल्याउनु भएको थियो उहाँले, अनि यसरी अजुलीको एक अजुली थियो फुल चाहिँ ल्याउनु भएको थियो। अनि त्यो फुलहरूबाट नि उहाँले के पूजाआजा गर्नुभयो, अनि त्यहाँबाट भएन, अनि फेरि उहाँले कहिले कम्मरमा बुटी बाँधिनुहुन्थ्यो 300, कहिले नारीमा बाँधिनुहुन्थ्यो 200, कहिले घाँटीमा बाँधिनुहुन्थ्यो 500, थरी थरीको बुटीहरू बाँधिनुहुन्थ्यो, अनि त्यो गर्दा पनि हुँदैन थियो। अनि उहाँले फेरि भन्नुभयो तपाईँहरूले चाहिँ यस्तो पानी तताएर चाहिँ सेउली पानी भन्थ्यो हाम्रो गाउँतिर पनि, अनि सेउली पानी त्यो तामाको भाँडा, गोलो तामाको भाँडामा चाहिँ पानी तताएर अनि त्यसमा सेउली चोबेर सेउली पानी लाउनु पर्छ भन्नुहुन्थ्यो। अनि त्यति बेला चाहिँ अब यो तामाको भाँडो चाहिँ यो काठमाडौँतिर पाउँदो रहेनछ, अनि उतै कहाँबाट खै ल्याउनु भयो मेरो श्रीमाले खोजेर, अनि त्यसमा फेरि तामाको पैसा हालेर, अनि त्यसमा फेरि सेउली पानी चोपेर त्यस्तो पनि गर्यो, विभिन्न थरी गर्यो, अनि कहिले हाँसको अन्डा चाहिन्छ भन्ने, कहिले कुखुराको कोरली चाहिन्छ भन्ने, त्यसो गर्दा गर्दा धेरै धामिकामा गएर धेरै उपचारहरू गर्यो, अनि औषधि पानीहरू त्यो भनौँ न सेउली पानीहरू बुटीहरू बाँधेर धेरै धेरै उपचारहरू गरिसकेपछि केही सिप लागेन, अनि केही सिप नलागे पछि अनि उहाँ हामीले नै भन्नुभयो ल हामी चाहिँ दक्षिणकाली जाउँ भन्नुभयो। अनि दक्षिणकाली गएर चाहिँ अनि त्यो दक्षिणकालीमा चाहिँ यस्तो आमा छोरी भन्ने हुँदो रहेछ तल माथि, अनि त्यो आमा छोरी भएको ठाउँमा त्यो धामीले लानुभयो। अनि त्यो धामीले लगेर चाहिँ मलाई खै मलाई यसरी फुक्दै गर्दाखेरि मलाई चाहिँ एकदमै कम्प छुट्यो अनि एकदमै कामे म अनि काम्दा काम्दा अनि त्यसरी गरेर अनि फुकफाक गरेँ त्यो धामीले अब के गर्नुभयो त्यो धामीले त्यति बेला। अनि त्यो हामी ठिमी बस्थ्यौँ त्यही बेलामा हामी गलैँचो बुन्थ्यौँ अनि एकजना कमला दिदी भन्ने हुनुहुन्थ्यो उहाँ चाहिँ हाम्रो यो गेस्टमी चर्चकै विश्वासी दिदी हुनुहुन्थ्यो उहाँ चाहिँ। अनि उहाँले चाहिँ हामीलाई याद गरिरहनु भएको रहेछ तर हामी एकै ठाउँमा बसे पनि हामी माथि तलमा बस्थ्यौँ अनि तल्लो तलमा बस्नुहुन्थ्यो। अनि त्यहाँ त्यो दक्षिणकालीबाट ल्याएको दक्षिणकाली गएको बेलामा चाहिँ त्यहाँबाट ल्याएको त्यो प्रसादहरू फुलहरू के अब त्यति बेला त प्रसाद भनिन्थ्यो अब प्रभुलाई चिनेको थिएन अनि म पनि कति बिहान बेलुकै पूजा आजा गर्थेँ निको होस् सन्च होस् भनेर तर त्यस्तो हुँदैन थियो। अनि त्यो दिदीलाई हामी त्यहाँ बसेको ठाउँमा चाहिँ मैले सबै कुरा बाँड्दै त प्रसादहरू बाँड्दै गएँ तर उहाँ दिदीले चाहिँ त्यो कमला दिदी भन्ने चाहिँ लिनु भएन। अनि उहाँ चाहिँ क्रिस्चियन हुँदो रहेछ खास गरी क्रिस्चियन भएको हुनाले उहाँले नलिनु भएको रहेछ मैले त्यति बेला बुझिनँ। मैले चाहिँ भन्नु थालेँ ठुलो पल्टेर नलिनु भएको होला भने होइन हाम्रो सोच त्यति बेला अर्कै प्रकारको सोचहरू पनि हुँदो रहेछ। अनि त्यहाँ उहाँले लिनु भएन तर उहाँ दिदी चाहिँ क्रिस्चियन हुँदो रहेछ अनि उहाँले चाहिँ अनि त्यो दिन हामी धार्मिक फर्केर आएर बसिरहेको बेलामा अनि उहाँले चाहिँ हामीलाई सोध्नुभयो तपाईँहरू कहाँ जानुहुन्छ के गर्नुहुन्छ दिनकै हिँडेको देखिन्छ भाइ बहिनीहरू के छ हालखबर भनेर सोध्नु भयो ढोकामा आएर उभिएर। अनि सोध्नु भएपछि अनि हामीले भन्यौँ हाम्रो मेरो श्रीमाले भन्नुभयो मेरो श्रीमाती बिरामी हुनुहुन्छ अनि उहाँ चाहिँ खालि हामी चाहिँ धामी कहाँ जान्छौँ अनि धामीले निको पार्छु भन्छ खै निको हुँदैन भनेर चाहिँ त्यसै गरी भन्नुभयो। अनि त्यसै गरी भन्नुभएपछि मलाई चाहिँ आत्मामा जाउँ लाग्यो अनि मलाई चाहिँ परमेश्वरको आत्माले त्यो फलन ठाउँमा यसरी जा भनेर भन्नुभयो अनि म चाहिँ यसरी आएको म चाहिँ क्रिस्चियन हो म चाहिँ प्रभुलाई विश्वास गर्छु भन्नुभयो। त्यति बेला त्यो दिन हो प्रभु येशूको नाम चाहिँ त्यो दिनमा चाहिँ हामीले पहिलोचोटि सुनेको त्यो दिदीको मुखबाट तपाईँले चाहिँ प्रभु येशूमा विश्वास गर्नुहोस् प्रभु येशूमा जीवन छ प्रभु येशूमा मुक्ति छ प्रभु येशूमा छुटकारा छ प्रभु येशूमा चङ्गाइ छ अनि तपाईँहरूको पाप क्षमा हुन्छ प्रभु येशूले क्षमा गर्नुहुन्छ। अनि उहाँ चाहिँ 2000 वर्ष अगाडि संसारमा आउनुभयो हाम्रो पापको लागि उहाँ त्यसरी बलिदान हुनुभयो रगत बगाउनु भयो तपाईँले उहाँमा विश्वास गर्नुहोस् प्रभु येशूमा विश्वास गर्नुहोस् उहाँमा उद्धार छ मुक्ति छ चङ्गाइ छ भने चाहिँ त्यसरी उहाँले सुसमाचार हामीले चाहिँ प्रभु येशूको सुसमाचार चाहिँ उहाँ दिदीले हामीलाई सुनाउनु भयो। अनि त्यसरी सुनाउनु भएपछि अनि त्यति बेला त अनि मेरो श्रीमाले चाहिँ सोच्नुभयो यो दिदी त कस्तो पोक्सी पो हुनुहुँदो रहेछ क्या हो सबै हाम्रो मनको कुरा उहाँले जान्नुहुँदो रहेछ हामी बिरामी छौँ यस्तो दुःख पाएको भने उहाँलाई सबै थाहा रहेछ। मलाई चाहिँ परमेश्वरको यसरी प्रभुको आत्माले त्यसरी मलाई के अरे उहाँले यहाँ जा यस्तो ठाउँमा जा भन्नुभयो नि म आएको भनेको हुनाले मेरो श्रीमाले श्रीमाले शङ्का गर्नुभयो उहाँ चाहिँ बोक्सी हुँदैछ सबै कुरा जान्ने भनेर त्यसरी उहाँले सोच्नुभयो होइन तर त्यो त्यस्तो केही पनि होइन अनि उहाँ चाहिँ एकदमै परमेश्वरको साँचो छोरी हुनुहुँदो रहेछ प्रभु येशूलाई विश्वास गर्नुभएको प्रभु येशूलाई चिन्नुभएको छोरी अनि उहाँले प्रभु येशूको बारेमा सुनाउनु भयो अनि सुनाउनु भएपछि अनि मेरो श्रीमाले भन्नुभयो हुन्छ मेरो श्रीमाले त्यो निको हुन्छ भने राम्रो हुन्छ भने दिदीदेखि त दिदी म प्रभु येशूलाई विश्वास गर्छु हामी दुईजनै विश्वास गर्छौँ हामी दुईजनै चर्च जान्छौँ भनेर मेरो श्रीमाले भन्नुभयो अनि त्यसो भनेपछि अनि तपाईँले चर्च जानुहुन्छ भनेदेखि तपाईँले चाहिँ प्रभु येशूलाई ग्रहण गर्नुपर्छ हाम्रो सृष्टिकर्ता उद्धारकर्ता मुक्तिदाता भनेर चाहिँ ग्रहण गर्नुपर्छ अनि उहाँलाई विश्वास गर्नुपर्छ तपाईँको जस्तो रोग पनि निको हुन्छ तपाईँको जस्तो पाप पनि क्षमा हुन्छ भनेर उहाँले त्यसरी सुसमाचार सुनाउनु भयो अनि सुसमाचार सुनाएपछि हामीले विश्वास गर्ने भयौँ अनि हामी श्रीमती नै प्रभुलाई विश्वास गर्ने भयौँ चर्च जाने भयौँ अनि चर्च जाने भएपछि चाहिँ अनि उहाँ त्यति बेला हामीले चाहिँ अब चर्च जाने भएपछि हामीले भन्यौँ त्यो दिदीलाई हामी चर्च गएपछि के गर्नुहुन्छ के गर्नु हुँदैन के खानुहुन्छ के खानु हुँदैन भनेर हामी त्यो दिदीलाई सबै सोध्यौँ अनि उहाँ दिदीले भन्नुभयो हामी चर्च गइसकेपछि चाहिँ हामीले जाँड रक्सी चुरोट खैनी यस्तो खानु हुँदैन किनभने उहाँ चाहिँ हाम्रो सृष्टिकर्ता उद्धारकर्ता मुक्तिदाता अनि प्रभु येशू हुनुहुन्छ उहाँलाई चाहिँ हामीले हाम्रो हृदयबाट विश्वास गर्नुपर्छ भनेर चाहिँ उहाँले त्यसरी सुनाउनु भयो अनि सुनेर हुन्छ हामी विश्वास गर्छौँ हामी मरे पनि अब प्रभु येशूसँगै गएर मर्छौँ बाँचे पनि प्रभु येशूसँगै बाँच्छौँ भने चाहिँ त्यो प्रकारले हामी श्रीमतीले नै प्रभुलाई विश्वास गर्ने भयौँ। त्यसरी प्रभु येशूमा अनि ग्रहण गर्यौँ विश्वास गर्यौँ अनि प्रभु येशूलाई ग्रहण गरेर विश्वास गरेपछि अनि अब त्यस्तो कुराहरूबाट त्यस्तो बन्धनबाट छुटकारा दिएर चाहिँ प्रभु येशूले हामीलाई आफ्नो राज्यमा आफ्नो संगतिमा उहाँले ल्याउनु भयो अनि अहिले चाहिँ मलाई प्रभुले यसरी सँगै गर्नुभयो अनि म सँगै गरेर अहिले चाहिँ मैले स्वस्थ जीवन पाएँ मैले प्रभु येशूलाई विश्वास गरेदेखि यता अहिलेसम्म हस्पिटलमा जानु परेको छैन, दबाई पनि खानु परेको छैन। मलाई प्रभुले एकदमै स्वस्थ जीवन दिनुभएको छ, शान्ति दिनुभएको छ, आनन्द दिनुभएको छ, छुटकारा दिनुभएको छ, चङ्गा दिनुभएको छ। अनि म चाहिँ त्यसरी प्रभु यीशुमा गएर ग्रहण गरेर विश्वास गरेपछि मैले त्यस्तो त्यो मेरो बिमार चाहिँ एकदमै पाठी घरभित्र चिलाउने पोल्ने अनि बाहिरबाट गनाएपछि रगत बग्ने एकदमै रगत बगेको भइ पर्थ्यो, रगत बग्ने त्यस्तो खालको बिमार थियो। तर मैले प्रभु यीशुमा गएर विश्वास गरेपछि प्रभु यीशुले ग्रहण गरेपछि मैले चाहिँ त्यसरी चङ्गै पाएँ। अनि अर्को कुरा उहाँ प्रभु यीशुको नाममा चाहिँ मैले उद्धार मुक्ति पाएँ, शान्ति पाएँ, अनन्त जीवन पाएँ, छुटकारा पाएँ। अनि म चाहिँ प्रभु यीशुमा विश्वास गरिसकेपछि चाहिँ म चङ्गै भएपछि अनि मेरो दुईटा छोराहरू भए, अनि मेरो छोरा दुईटा छोराहरू छन्। त्योभन्दा अगाडि म बिरामी हुनुभन्दा अगाडि मेरो कुनै पनि बच्चाहरू थिएन, अनि म स्वस्थ थिइनँ, म चाहिँ एकदमै कमजोर थिएँ। प्रभु यीशुलाई नचिनेको नजानेको अवस्थामा एकदमै बिरामी थिएँ। अनि एउटा कमला दिदी मार्फत सुसमाचार सुनेपछि मैले विश्वास गरेपछि म अहिले स्वस्थ छु, अनि शान्तिमा छु, आनन्दित छु, अनि प्रशस्तत्वको जीवन प्रभुले दिनुभएको छ। अनि हाम्रो प्रभु यीशुमा चाहिँ उद्धार छ, मुक्ति छ, शान्ति छ, प्रशस्तत्वको जीवन छ, चङ्गाई छ, अनि उहाँमा कुनै कुरा पनि असम्भव छैन। विश्वास गर्नेहरूको लागि सबै कुरा सम्भव छ। हजुरहरूले पनि जतिजनाले मेरो गवाही सुन्नुहुन्छ अनि हजुरहरूले पनि आशिषित पाउनुहुनेछ भन्ने विश्वास गर्छु। अनि मेरो यो जीवन गवाई हजुरको माझमा राख्दै म हजुरहरूबाट बिदा हुन्छु। हस्त जय मसीह।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ। र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9766 89 41 88, 9766 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौ। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर यहाँ ग्रिल गेट स्टिलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 9749586699 9749586699
1: आमा सुन्नुहोस् न हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
2: हो र होइन होला त्यस्तो त
3: सोइता तिमीहरूको के खास खुस कुरा हुँदैछ के भयो भन त
4: के भएन मिस
3: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
5: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
6: नेपाल सरकार विज्ञापन बोर्ड
0: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि वहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो ताकि वहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस् योहन्ना 3:16
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
7: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
1: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
7: हो र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
1: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
7: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
8: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
6: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड
0: सूचना के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन् यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ आटन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर बुद्धनगर काठमाडौँ नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
4: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
7: 3 दिन भयो।
4: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
7: केही हुन्न मुवा, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
4: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
7: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
9: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
4: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
10: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
1: आजको वचन आस्थाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
2: आत्मिक सोच विकास गर्नु। जयमसी आज शनिबार जुन 6 तारिक जेठ 23 गते। आजको बाइबल खण्ड रोमीको पुस्तक 8 अध्यायको 5 पदबाट रहेको छ र यसरी लेखिएको छ, आत्मा अनुसार चल्नेहरूले आत्माका कुरामा मन लगाउँछन्। मांसपेशी स्मृति तपाईँको मांसपेशीमा भण्डारण भएको हुँदैन। यो एक प्रक्रियागत स्मृति हो जुन तपाईँले कुनै मांसपेशीको चाल दोहोर्याउँदा तपाईँको मस्तिष्कमा भण्डारण हुन्छ। चाहे त्यो कुनै भकुण्ड हान्ने खेल होस् वा भायोलिन बजाउने काम होस्, मांसपेशी स्मृति जति धेरै दोहोरिन्छ त्यति नै बलियो हुन्छ। के तपाईँले 10,000 घण्टाको नियमको बारेमा सुन्नु भएको छ? मनोवैज्ञानिकहरू भन्छन् कि यो कुनै पनि कुरामा विशेषज्ञ बन्नका लागि बन्न लाग्ने समय हो। यो उत्साहजनक छ किनभने यसको अर्थ जो कोहीले पनि यो गर्न सक्छ, तर यो निराशजनक पनि छ किनभने यसको अर्थ तपाईँ जतिसुकै

0: आध्यात्मिक सोच विकास गर्नु पनि क्रमशः सिकिने प्रक्रिया हो। के तपाईँ विदेशी भाषा कक्षाको पहिलो दिनमा निराश भएको कल्पना गर्न सक्नुहुन्छ? किनभने तपाईँ त्यो भाषामा पोख्त हुनुहुन्न, प्रार्थनामा सिपालु नभएको, विश्वासमा बलियो नभएको वा हाम्रा बानीहरूमा अनुशासित नभएको बेला हामी प्राय त्यस्तै महसुस गर्छौ। भजन 84:7 भन्छ कि हामी बलमाथि बल प्राप्त गर्छौ। तपाईँले आफ्नो बाँकी जीवनभरि प्रत्येक दिन अलिअलि गर्दै यसमा काम गर्नुहुनेछ। तपाईँले निरन्तर आफ्नो प्रगतिको मूल्याङ्कन गरिरहनुहुनेछ। तपाईँको विश्वासको छत तपाईँको विश्वासको तल्ला बन्छ। अनि यो कुरा निश्चय नै थाहा पाइराख्नुहोस्, ती आत्मिक अनुशासनहरू ब्याजमाथि ब्याज वृद्धि भए झैं वृद्धि हुँदै जान्छन्, अनि तिनीहरूले आनन्द, सन्तुष्टि र परमेश्वरसँग शक्तिशाली सम्बन्ध जस्ता प्रतिफल दिन्छन्। किनभने पापमय स्वभाव अनुसार चल्नेहरूले शरीरका कुरामा मन लगाउँछन्, तर आत्मा अनुसार चल्नेहरूले आत्माका कुरामा मन लगाउँछन्। किनभने पापमय स्वभावमा मन लगाउनु चाहिँ मृत्यु हो, तर पवित्र आत्मामा मन लगाउनु जीवन र शान्ति हो। यो कुरा तपाईँले रोमीको पुस्तक 8:5-6 पदमा हेर्न सक्नुहुन्छ। यसरी परमेश्वरका कुराहरूमा मन लगाएर आत्मिक मन वा सोच विकास गर्न सकिन्छ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
1: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
2: मोबाइल नम्बर 98082048-70।
1: इमेल ठेगाना mos.radioministry@gmail.com।
2: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
1: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
3: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
4: कता हुनुहुने दाई? हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्। उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडेकी नि।
3: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
4: के तपाईँ सफा, शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
3: यदि यसो हो भने हामीलाई सम्झनुहोस्।
5: बेथलेहेम गेस्ट हाउस,
3: हाम्रा सेवाहरू
4: सुविधा सम्पन्न रूम र बेडहरू भएको,
3: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
4: पार्किङ र ग्रीन गार्डन भएको,
3: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
4: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको,
3: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नखुडोल भैँसीपाटी ललितपुर।
4: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849-24-61-89, 9849-24-61-89। अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी। जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा। आदरणीय श्रोता, कार्यक्रम धन्यवाद बिहानी लिएर म पुनः उपस्थित भइसकेकी छु र आज तपाईंलाई कृतज्ञ हुनुपर्ने कारणहरू भन्ने शीर्षकमा केही उत्साह दिन गइरहेको छु। पहिलो थेसलोनिकी 5:18 पदले भन्दछ, सबै परिस्थितिमा धन्यवाद दियो किनकि ख्रिष्ट येशूमा तिमीहरूको लागि परमेश्वरको इच्छा यही हो। सास फेर्नु एउटा जटिल प्रक्रिया हो, यसको लागि शारीरिक अवस्था ठ्याक्कै मिलेको हुनुपर्छ र औसत व्यक्तिले दिनमा लगभग 23,000 पटक श्वास फेर्छ। हामी प्राय तिनै चीजहरूको लागि परमेश्वरलाई धन्यवाद दिन्छौ जसले गर्दा हाम्रो श्वास रोकिन्छ, तर सायद हामीले हाम्रो अरू प्रत्येक श्वासको लागि पनि उहाँलाई धन्यवाद दिनुपर्छ। ख्रिस्टाब्द 2000 पास्टर एड डोप्सनलाई परीक्षण गर्दा ALS भएको पत्ता लाग्यो। स्नायु प्रणाली कमजोर बनेर शरीर चल्न नसक्ने अवस्थामा पुर्याउने यस रोगको अहिलेसम्म कुनै कारण वा उपचार छैन। निको नहुने अवस्थाको साथ बाँच्नु पर्दा पनि कृतज्ञ हुनुपर्ने आफ्नो निरन्तर संघर्ष बारे डोप्सन लेख्छन्, धेरै कुरा छन् जसको लागि म कृतज्ञ छैन। म अब मेरो शर्टको बटन

लगाउन सक्दिन, म अब भारी ज्याकेट लगाउन सक्दिन वा मेरो टाउको माथि मेरो दाहिने हात उठाउन सक्दिन, म अब लेख्न सक्दिन वा मेरो दाहिने हातले खान सक्दिन, म मेरो देब्रे हातले खान्छु र अब त्यो पनि चुनौती बन्दै गइरहेको छ। समयसँगै यी चुनौती झनझन खराब हुँदै जानेछन्। त्यसो भए म संसारमा के को लागि कृतज्ञ हुने? धेरै कुरा छन्। हे प्रभु, आज बिहान मलाई उठाउनु भएकोमा धन्यवाद छ। म अझै पनि ओछ्यानमा पल्टिन सक्छु, म अझै पनि ओछ्यानबाट उठ्न सक्छु, म बाथरूम जान सक्छु, म अझै पनि दाँत माझ्न सक्छु, म अझै पनि नास्ता खान सक्छु, म अझै पनि आफै लुगा लगाउन सक्छु, म अझै पनि मेरो कार चलाउन सक्छु, म अझै पनि हिँड्न सक्छु, म अझै पनि कुराकानी गर्न सक्छु भन्ने कुरामा धन्यवाद दिने हो। सूची लामो छ। के गर्न सक्दिन भन्ने कुरामा नभई म के गर्न सक्छु भन्ने कुरामा ध्यान केन्द्रित गर्न मैले सिकेको छु। मैले जीवनका ससाना कुराहरू र मैले अझै पनि गर्न सक्ने धेरै कुराको लागि कृतज्ञ हुन सिकेको छु। तपाईँ के को लागि कृतज्ञ हुनुपर्छ? सबै परिस्थितिमा धन्यवाद दियो भनेर परमेश्वरले सिकाउनु भएको छ। यसकारण सबै परिस्थितिको लागि हामी कृतज्ञ हुनुपर्दछ। ससाना कुरामा पनि कृतज्ञ हुन तपाईँ हामीले सिक्नु पर्दछ, धन्यवादी हुन सिक्नु पर्दछ भन्ने यो उत्साहसहित कार्यक्रम धन्यवाद बिहानीबाट यो समयमा पुनम विदा हुन चाहन्छु। जय मसी, नमस्कार। टाइम चेक।

प्रिय श्रोता मित्र, ख्रिष्टीय अभिवादन। कलवरी ख्रिस्ट महिमा चर्चको प्रस्तुति येशूको सन्देश कार्यक्रममा स्वागत छ। हामीले तपाईँको निम्ति येशू ख्रिष्टको सुसमाचारलाई लिएर आएका छौं, जुन चाहिँ परमेश्वरसँग संगति गर्ने र पुनर्मेल गराउने सुसमाचार हो। र हामी तपाईँलाई याद दिलाउन चाहन्छौ कि येशूको सन्देश कार्यक्रमका सम्पूर्ण विषयवस्तु मुक्तिदाता येशू ख्रिष्टतिर मानव जातिलाई डोर्याउनको लागि तयार पारिएका छन्। किनभने केवल प्रभु येशू ख्रिष्टले मात्रै हाम्रा पापहरूबाट हामीलाई छुटकारा दिन सक्नुहुन्छ र उहाँले मात्र मानिसहरूलाई अनन्त जीवन दिनुहुन्छ। अबको आधा घण्टा कृपया हामीसँगै रहनुहोला।

0: प्रिय श्रोता, पवित्र बाइबलका वचनहरूले हामी सबैलाई परमेश्वरको बाटोमा साँचो र एकदमै उचित रूपले हिँड्नलाई सक्षम हुनको लागि प्रेरित गर्दछ। श्रोता, आउनुहोस् अबको केही समयलाई कलवरी ख्रिस्ट महिमा चर्चका आदरणीय पास्टर बालकृष्ण राईज्यूद्वारा प्रस्तुत गरिएको बाइबलमा रहेको येशूको सन्देशलाई सुनौ।
1: प्रिय श्रोता, उद्धारकर्ता ख्रिस्ट येशू परमेश्वरको अनुग्रहले येशूको सन्देश कार्यक्रममा तपाईसँग भेट्ने मौका पाउँदा कलवरी ख्रिस्ट महिमा चर्च परिवारको तर्फबाट म अति नै हर्षित र आनन्दित छु र साथै आजको सन्देशमा विश्वको सबै मानिसहरूलाई पापदेखि मुक्ति दिनुहुने येशू ख्रिस्ट परमेश्वरको नाउँमा हार्दिक स्वागत र अभिवादन गर्दछु। प्रेसवटा पवित्र धर्मशास्त्र बाइबलको उत्पत्ति 3:8-11 लेखिएको छ, अनि साँच पख परमप्रभु परमेश्वर अदनको बगैँचामा डुल्दै हुनुहुँदा आदम र हब्बाले उहाँको स्वर सुने र मानिस र उहाँकी पत्नी बगैँचाका रूखहरूका बीचमा परमप्रभु परमेश्वरको नजरबाट लुके। तर परमप्रभु परमेश्वरले मानिसलाई बोलाउनुभयो, त कहाँ छस्? मानिसले भने, मैले तपाईँको स्वर बगैँचामा सुने र म डराएँ, किनभने म नाङ्गै थिएँ र म लुकेँ। परमप्रभु परमेश्वरले सोध्नुभयो, त नाङ्गै छस् भनेर कसले भन्यो? जुन रूखको फल नखानु भनी मैले तँलाई आज्ञा दिएको थिएँ, के तैले त्यो खाइस्? उत्पत्ति 3:11। त्यसपछि आदमलाई उहाँले भन्नुभयो, तैले तेरी स्वास्नीको कुरा मानेर मैले नखानु भनेको रूखको फल खाएको हुनाले भूमि तेरो कारण श्रापित भएको छ, तेरो जीवनभरि दुःखसँग त्यसको उब्जनी तैले खानेछस्। उत्पत्ति 3:17। माटोमा नफर्कुन्जेल तेरो निधारको पसिनाले कमाएको भोजन तैले खानेछस्, किनकि माटैबाट त निकालेको थिइस, त माटै होस् र माटैमा फर्किजानेछस्। उत्पत्ति 3:19। यसै कारण जुन भूमिबाट उनी बनाइएका थिए त्यसैको खेती किसानी गर्न परमप्रभु परमेश्वरले उनलाई अदनको बगैँचाबाट निकालिदिनुभयो। उत्पत्ति 3:23। प्रिय श्रोता, आदम र हब्बाले जब परमेश्वरको आज्ञा उल्लंघन गर्दछन् तिनीहरूबाट तत्कालै निर्दोषता र महिमाको अभिरूचि अनि दोषीपनाको विवेक हराउँदछ। हब्बा एक्लैले परमेश्वरको आज्ञा उल्लंघन गरेन, ऊ एक्लैले पाप गर्न अप्ठ्यारो थियो। हामी भित्रको केही कुराले पाप अरूलाई बाँड्न लगाउँदछ, सँगै पाप गर्न लगाउँदछ। त्यसैले आदमले जानी जानिकन पाप गर्यो अनि संसारलाई न्याय गरिने अवस्थामा पुर्यायो। तिनीहरूले आफ्नो नाङ्गोपन आफ्नै कामलाई लुगाले ढाक्ने कोसिस गरे, जसलाई परमेश्वरले ग्रहण गर्नु भएन। परमेश्वरसँग संगति गर्ने इच्छा तिनीहरूले गुमाए। त्यसपछि जब परमेश्वर आइरहनु भएको तिनीहरूले सुने, तिनीहरू लुके। दोष, डर अनि लाजले परमेश्वरसँगको संगति टुट्यो। जुन संगति अनज्ञाकारी हुनुभन्दा अघि थियो त्यो अब रहेन। परमेश्वर र हामी बीचमा पाप खडा भएपछि हामी पनि त्यही तरिकामा परमेश्वरको नजरबाट भाग्न चाहन्छौं। आदमले परमेश्वरको भन्दा स्वास्नीको कुरा सुन्यो, हब्बाले परमेश्वरको कुरा मान्न छोडेर सर्पको कुरा मान्यो, लोग्नेको पनि मतलब नगरी आफ्नै इच्छामा चलिन्, आफ्नै इच्छा अनुसार खान नहुने कुरा खाइन्। त्यो रूखको फल खानभन्दा अगाडि खास गरी त उसले आदमको कुरा सुन्नुपर्ने थियो। आजको संसारमा पनि त्यस्तै प्रकारको अवस्था आइपर्छ। स्त्रीको कारणले पुरूषले दुःख पाउँदछन्, पुरूषले स्त्रीको जिद्दीपनाले गर्दा गलत काम गर्न पुग्दछन् अनि परिवार सबै नै दुःखमा पर्नुपर्ने हुन्छ। पुरूषले स्त्रीलाई खुशी गराउनको लागि नराम्रो प्रकारले कमाउने कोसिस गर्दछन्, देशको र परमेश्वरको कानून उल्लंघन गर्दछन्। पवित्र धर्मशास्त्र बाइबलले भन्दछ, देशको कानून उल्लंघन गरेको खण्डमा परमेश्वरको कानून पनि उल्लंघन हुन्छ अनि देशको कानूनले सजाय दिन्छ र परमेश्वरको कानूनले पनि सजाय दिन्छ। मानिसले परमेश्वरको कानून उल्लंघन गरेकै कारणले गर्दा नै त्यस बेलादेखि यता मानिसको शरीरको पनि मृत्यु हुने भयो। वास्तवमा मानिसको आयु अनन्तसम्मको लागि नै सृष्टि गरिएको थियो। मानिसको आयु अनन्तसम्म नभई मृत्यु हुने भयो। त्यो शारीरिक जीवन माटोबाट सृष्टि गरिएको हुनाले शरीर माटोमा मिल्नुपर्ने भयो। तर प्रभु येशूको दोस्रो आगमनको समयमा सबैको पुनरुत्थान अनन्तसम्म रहने शरीर प्राप्त गर्नको लागि हुनेछ। त्यो शरीर पहिलेको जस्तो माटोको हुने छैन, त्यो शरीर अविनाशी शरीर हुनेछ र त्यही शरीरमा चाहिँ येशू प्रभुले अन्तिम न्याय गर्नुहुनेछ। एक कोरन्थी 15 अध्यायको 51 पददेखि 54 पदसम्म त्यही शरीर नै अनन्त स्वर्ग वा नरकमा हुनुपर्नेछ। माटोको शरीरले माटोमा नफर्कुन्जेल जिउनको लागि परिश्रम गरेर जीविका चलाउनु पर्छ। यो चाहिँ माटोको शरीरले पाउने दण्ड हो। आत्मिक शरीरले पाउने दण्ड चाहिँ क्षणिक, माटोको शरीर जिउन्जेलसम्मको मात्र हुन्छ। जीवनभरि नै परिश्रम साथ पेट पाल्नको लागि काम गर्नुपर्नेछ। अदनको बगैँचामा हुँदा बगैँचामा कामै नगरी खान पाउँथे, परिश्रम गर्नुपर्ने थिएन, तर अनज्ञाकारिताको परिणाम दुःख कष्टसँग कमाएर उब्जाएर पेट भर्ने भयो। अब तिनीहरूको दण्ड चाहिँ तिनीहरूलाई जुन भूमिबाट बनाइएको थियो त्यही भूमिको खेती किसानी गरेर जिउने थियो, तिनीहरूलाई अदनको बगैँचाबाट धपाइयो। त्यो आनन्दसँग बसेको अदनको बगैँचाबाट कहिले पनि त्यहाँ फेरि प्रवेश गर्न नपाउने गरी तिनीहरूलाई धपाइयो। त्यहाँ परमेश्वरले बगैँचाको पूर्वपट्टि करूबहरू र चारैतिर घुमिरहने ज्वालामय तरबार राखिदिनुभयो ताकि मानिस त्यस बगैँचामा प्रवेश गर्न नपाओस्। यो पनि तिनीहरूको लागि दण्ड थियो। त्यो बगैँचा स्वर्गीय स्थान नै थियो जहाँ मानिस सदा आनन्दसँग रहन सक्दथ्यो। अहिले त्यो बगैँचा अदृश्य छ। नयाँ सृष्टिमा त्यो बगैँचा फेरि प्रकट हुनेछ। परमेश्वरका सन्तान येशु ख्रीष्ट प्रभुको जनहरू त्यही नै रहनेछन्। मानिस पापैको जीवनमा अजम्बरी नहोस् भन्ने मनसायले परमेश्वरले कृपा गरेर मानिसलाई जीवनको रूखको फल खानबाट रोक्नुभयो। आदमको शारीरिक मृत्यु पनि परमेश्वरको एक कृपापूर्ण कार्य हो किनकि यसैद्वारा हामी हाम्रो पतित शरीरबाट छुटकारा पाउँदछौ। हामीले मृत्युपछिको पुनरुत्थान भएको नयाँ शरीर नपाउन्जेल हाम्रो मुक्ति पूर्ण हुँदैन। उत्पत्ति 3:23-24 यदि आदम र हवाले जीवनको रूखको फल खाएको भए परमेश्वरले प्रतिज्ञा गर्नुभए अनुसार तिनीहरू शरीरमा कहिल्यै मर्ने थिएनन्। यसैले यो पनि बुझिन्छ कि मुक्तिदाता येशु ख्रीष्ट त्यसपछि त पापीहरूलाई पापदेखि छुटकारा दिनको निम्ति आउनुहुने थिएन। येशु ख्रीष्ट प्रभु परमेश्वर पापीहरूलाई पापदेखि छुटकारा गर्नको लागि यस संसारमा मानव रूप धारण गरेर कल्वरी डाँडामा क्रूसमा बलिदान हुनको लागि आउनु आवश्यकता पर्ने थिएन। आदम र हव्वालाई स्वर्गीय बगैँचाबाट ढपाउनु भएर परमेश्वरले उहाँको अनुग्रह र दया देखाउनु भएको थियो। परमेश्वरले त्यहाँ राख्नुभएको ज्वालामय तरबारले बाटो छेक्ने काम गर्यो। त्यस कुरालाई तरबार जस्तो ज्वाला भनियो किनभने त्यो चाहिँ परमेश्वरको आगो हो अनि यसले उहाँको पवित्रताको बारेमा बताउँदछ। पापी मर्छ, जसले पाप गर्छ त्यही मर्छ, दुष्टले आफ्नो दुष्ट्याएको फल पाउनेछ। इजकेल 18:20 आफ्नो प्यारो र सुन्दर संगतिबाट परमेश्वरले मानिसलाई परिश्रम र दुःख गर्ने स्थानतिर पठाइदिनुभयो। तैपनि कष्ट दिनको लागि चाहिँ होइन, निर्दोष अवस्थाबाट तिनीहरूलाई हटाइदिनुभयो। तर तिनीहरू त्यागिएका भने थिएनन्। तिनीहरूले गलत गरे तापनि निर्दोष छन् भन्न नपाओस् भन्ने उद्देश्यले तिनीहरूलाई परमेश्वरले त्यहाँबाट धपाउनुभयो। परमप्रभु पवित्र हुनुहुन्छ र उहाँको क्रियाकलाप पनि पवित्र छन्। त्यसकारण परमेश्वरको क्रोध हामीमाथि आइपर्दा उहाँले अन्याय गर्नुभएको हुँदैन। सबै मानिसले पाप गरेका छन्, परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। परमेश्वरको अनुग्रहको वरदानले ख्रीष्ट येशूमा भएको उद्धारबाट सित्तैमा हामी धर्मी ठहरिएका छौं। रोमी 3:23-24 परमेश्वर आफै धर्मी हुनुहुन्छ र येशूमा विश्वास राख्नेहरूलाई उहाँले धर्मी ठहराउनुहुन्छ। हामी जसले येशू हाम्रा प्रभुलाई मरेकाहरूबाट जीवित पार्नुहुनेमाथि विश्वास गर्दछौ यो हाम्रो निम्ति पनि गनिनेछ। उहाँ हाम्रा अपराधहरूका निम्ति मारिनुभयो र हामीलाई धर्मी तुल्याउनलाई जीवित पारिनुभयो। रोमी 4:24-25 यसै कारण विश्वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको छ। रोमी 5:1 उहाँद्वारा हामीले यस अनुग्रहमा विश्वासद्वारा प्रवेश पाएका छौं किनकि हामी दुर्बल हुँदा नै ख्रीष्ट अधर्मीहरूका निम्ति ठिक समयमा मर्नुभयो। रोमी 5:6 एउटा मानिसद्वारा संसारमा पाप आयो र पापबाट मृत्यु, यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्यु फैलियो। रोमी 5:12 यसैले जसरी एउटै मानिसको अपराधले सबै मानिसहरू दण्डका भागीदार बने, त्यसरी नै एउटै मानिसको धार्मिकताको कामले सबै मानिसका निम्ति छुटकारा र जीवन ल्याउँछ। किनकि जसरी एउटै मानिसको अनज्ञाकारिताले धेरैजना धार्मिक बनाइनेछन्, रोमी 5:18-19। येशू ख्रीष्ट सबैका निम्ति मर्नुभयो। यो सब परमेश्वरबाट भएको हो, जसले हामीलाई ख्रीष्टद्वारा आफूसँग मिलापमा ल्याउनुभयो र हामीलाई मिलापको सेवा दिनुभयो। 2 कोरिन्थी 5:18। यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बितिगएको छ, हेर नयाँ आएको छ। 2 कोरिन्थी 5:17। यसकारण आफ्नो आनन्द अन्य मानिससित बाँड्न चाह हामी सबैलाई हुन्छ, आफ्नो हर्ष बाँड्न चाहना हुन्छन्। परमेश्वरको संगतिमा आनन्द पाएका विश्वासीहरूले आफ्नो आनन्द अरूलाई भन्न चाहन्छन्। तर खेरको कुरो प्राय सधैँ यस्तो हुँदैन। प्रेसवटा हामी जो जति ख्रिस्टियनहरू हौ सबैलाई ख्रीष्ट येशु प्रभु परमेश्वरको साक्षी बन्नको लागि निमन्त्रणा दिएको छ। प्रेरित 1:8। हामीले ख्रिस्टियन साक्षीहरू बन्ने प्रयत्न गरेको खण्डमा परमेश्वर आफैले हामीलाई चाहिएको शक्ति दिने प्रतिज्ञा गर्नुभएको छ। यसकारण हामीले उहाँको आदेश पालन गर्नु हाम्रो कर्तव्य हो। प्रेरित 1:8। हाम्रो योग्यता परमेश्वरबाट आउने भएकोले उहाँको आदेश पालन गर्नु आवश्यक छ। 2 कोरिन्थी 3:5। हामी कमजोर भए तापनि परमेश्वरले हाम्रो अधुरो कमजोर साक्षीलाई काममा लगाउनुहुन्छ। उहाँ आफै पूर्ण हुनुहुन्छ। अधुरोलाई पूर्ण गर्न उहाँले सक्नुहुन्छ, उहाँले पूरा गर्नु नै हुन्छ। सर्वश्रेष्ठ शक्ति हाम्रो होइन तर परमेश्वरको हो भनी प्रष्ट पार्न यो धन हामीसित माटोका भाँडाहरूमा छ। हामी माटोका भाँडा जस्तै हौ, उहाँको आत्मा हामी भित्र छ। 2 कोरिन्थी 4:7। प्रियश्रोता, ख्रीष्ट येशु प्रभुमा उपभोग गरेको आनन्द हामी जति जति अरूलाई सुनाउँदै जान्छौ, उति नै हामीले अरूसित हाम्रो आनन्दको कुरो बाँडेका मात्र हुने छैनौ, तर हामी आफैले ख्रीष्टमा पाइने आनन्द अझ धेरै आविष्कार गर्नेछौ। यसकारण हामी ख्रीष्ट येशु प्रभुका हरेक व्यक्तिले उहाँको साक्षी दिने जिम्मेवारी छ भनी बुझ्नुपर्दछ र उहाँको जिम्मा पूरा गर्नुपर्दछ। प्रेसवटा, हामी सबै मानिसहरू, चाहे ख्रिस्टियनहरू चाहे अख्रिस्टियनहरू, सबै नै अदनको बगैंचाको घटनाबाट परमेश्वरदेखि टाढा भयौं। तर पनि उहाँले प्रेम गर्नुभयो। उहाँले आफ्नो प्रिय पुत्र येशू ख्रीष्ट प्रभु परमेश्वरलाई हामी मानिसहरूको पुनः मिलाप गराउनको लागि यस संसारमा पठाउनुभयो। उहाँ हाम्रै लागि बलिदान हुनुभएर बौरी उठ्नुभयो। आज तपाईँले उहाँमाथि विश्वास गरेको खण्डमा तपाईँ उहाँको सन्तान हुनुहुनेछ। यूहन्ना 1:12। त्यसपछि हामी उहाँको सेवा गर्ने हुन्छौं, किनकि हामी उहाँको परिवारको हुन्छौ, परिवारको कर्तव्य पालन गर्दछौ, उहाँको साक्षी दिन थाल्दछौ। यदि तपाईँ उहाँको सन्तान हुनुभएको छैन भने अहिले नै उहाँलाई ग्रहण गर्नुहोस्। उहाँ तपाईँको हृदयमा पवित्र आत्माको रूपमा प्रवेश गर्नुहुनेछ र बास गर्नुहुनेछ र उहाँ तपाईँमा हुनुहुनेछ। प्रकाश 3:20। ढिलो नगर्नुहोस्। ख्रीष्ट येशु प्रभु परमेश्वरको अनुग्रह तपाईँमा होस्। धन्यवाद।
0: हामी आशा गर्छौं आदरणीय पास्टर बालकृष्ण राईज्यूले प्रस्तुत गर्नुभएको पवित्र शास्त्र बाइबलमा आधारित येशूको सन्देशद्वारा तपाईँ आशिषित हुनुभएको छ र हामीले एकसाथ अध्ययन गरेको परमेश्वरको वचनले तपाईंलाई परमेश्वरले व्यवस्था गर्नुभएको यस महान मुक्तिलाई ग्रहण गर्न सक्षम बनाएको छ। हाम्रो कार्यक्रमको यस भागमा साथ दिनुभएको लागि धन्यवाद। हाम्रो कार्यक्रम अझ बाँकी नै छ, कृपया सुनिरहनुहोला।

श्रोता, पवित्र शास्त्र बाइबलको यूहन्ना 8:34-36 यसो लेखिएको छ। यीशुले तिनीहरूलाई जवाफ दिनुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, पाप गर्ने प्रत्येक पापको कमारो हो। कमारो सधैँभरि घरमा रहँदैन, तर पुत्र चाहिँ सधैँभरि घरमा रहन्छ। यसकारण पुत्रले तिमीहरूलाई स्वतन्त्र गरायो भने तिमीहरू निश्चय स्वतन्त्र हुनेछौ। हो श्रोता, आज तपाईलाई आफ्ना पापहरूदेखि स्वतन्त्र केवल पुत्र येशुख्रीष्टले मात्र गराउन सक्नुहुन्छ। यदि तपाईले पापको दासत्वदेखि स्वतन्त्रता पाउनु भएको छैन भने अहिले नै छुटकारा पाउनलाई प्रार्थनाद्वारा पहिलो कदम चाल्नको लागि हामी तपाईलाई येशुको सन्देश कार्यक्रम मार्फत विनम्र अनुरोध गर्छौ। येशुख्रीष्टलाई तपाईले यसरी प्रार्थना गरेर पनि आफ्नो जीवनमा निम्त्याउन सक्नुहुन्छ। हे परमेश्वर, म एक पापी हुँ, म मेरा पापहरूको पश्चाताप गर्दछु। म विश्वास गर्दछु येशुख्रीष्टले मेरा सारा पापको निम्ति उहाँको आफ्नो अमूल्य रगत बगाएर अनन्त नरक दण्डको मूल्य चुकाउनु भएको छ। म तपाईँ येशुख्रीष्टलाई यही घड़ी मेरो जीवनको व्यक्तिगत मुक्तिदाता भनी हृदयदेखि नै स्वीकार गर्छु। म निम्तो गर्छु मेरो जीवन र हृदयमा हे येशु प्रभु आउनुहोस्। आमिन। प्रिय मित्र, यदि तपाईँले ठिक अहिले ख्रिष्ट येशुलाई मुक्तिदाता भनी हृदयदेखि नै साँच्चै नै ग्रहण गर्नुभएको छ भने यही क्षणदेखि तपाईँले येशुसँग एक उदेकको नयाँ जीवनको शुरूआत गर्नुभएको छ। अब येशुख्रीष्टलाई अझ बढी चिन्न सधैँ पवित्र बाइबल पढ्नुहोस्। प्रार्थनाद्वारा दिनदिनै परमेश्वरसँग बातचित गर्नुहोस्। आफूलाई पाएक पर्ने विभिन्न ठाउँहरूमा रहेका येशुको सन्देश प्रचार गरिने र पवित्र बाइबललाई परमेश्वरको प्रेरणाद्वारा लेखिएको अकाट्य वचन भनी स्वीकार गरिने चर्चमा परमेश्वरको सेवा र महिमा गर्नलाई उपस्थित हुनुहोस्। अनि हामीलाई चाहिँ यस विषयमा कृपया पत्रद्वारा जानकारी गराउनुहोस्। हामी अत्यन्तै उत्साहित र खुशी हुनेछौ। हाम्रो इमेल ठेगाना हो yesuko sandesh@gmail.com। ठेगाना एकपटक फेरि yesukosandesh@gmail.com। प्रिय श्रोता, अब आजको बाँकी कार्यक्रमतिर फर्कौं।

प्रिय श्रोता मित्र, आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ। तपाईसँग यो समय बिताउन पाउनु हाम्रो लागि एकदमै आनन्द र खुशीको कुरा हो। जसै हामीहरूले एकसाथ आत्मिक भोजनलाई खायौं, जुन परमेश्वरको वचन बाइबलले हामीलाई दिदछ। हाम्रो कार्यक्रम केवल परमेश्वरको अचूक वचन पवित्र शास्त्र बाइबलमाथि मात्र आधारित छ। अधिक जानकारीको लागि कृपया हामीलाई पत्राचार गर्नुहोला। हाम्रो ठेगाना हो कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। ठेगाना एकपटक फेरि, कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। त्यसै गरी हाम्रो इमेल ठेगाना हो yesukosandesh@gmail.com, yesukosandesh@gmail.com। हामी आशा गर्छौ कि तपाईँले हामीलाई फेरि पनि अर्को हप्ता यही समय र यही मेगाहर्जमा येशूको सन्देश कार्यक्रमको अर्को नयाँ श्रृंखलामा साथ दिनुहुनेछ। तबसम्मलाई प्रभु येशू ख्रीष्टले तपाईँ र तपाईँको परिवारलाई प्रशस्त आशिष दिनुभएको होस्।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम ओड एन्ड लाइफ।
2: अब प्रस्तुत छ कार्यक्रम वचन र जीवन
3: वर्ड एन्ड लाइफ।
4: जय मसीह अनि हार्दिक स्वागत छ कार्यक्रम वर्ड एन्ड लाइफको आजको हप्ताको दोस्रो श्रृंखलामा। श्रोता, हामी आशा गर्छौ तपाईँ सन्चै हुनुहुन्छ। आज हामी हिजोको श्रृंखलाको बाँकी अंश लिएर आजको श्रृंखलामा उपस्थित भएका छौं। श्रोता, हामीले हिजोको श्रृंखलामा परमेश्वरमा तपाईँले कुनै भाकल गर्नुभएको छ भने त्यो पूरा गर्नुहोस्, अन्त पूरा गर्नुभएको छैन भने कसरी पूरा गर्ने, यी विषयमा पास्टर कौशिला छेत्रीज्यूबाट अर्थपूर्ण वचन सुनेका थियौं। आज हामी हिजोको श्रृंखलाको बाँकी अंश यही विषयमा तपाईँका लागि प्रस्तुत गर्दैछौ। रेडियो नजिक आउनुहोस् र कार्यक्रमलाई अन्तिम समयसम्म सुनेर आशिष पाउनुहोस्।
5: हालेलुया, यति पढेर डिग्री चाहिँ तिम्रो ज्ञानको सुरु भनेको छैन, परमेश्वरको भय राख्नु। तपाईँले याद गर्नुभएको छ पत्रुसलाई, जब तपाईँले प्रेरित चार अध्याय तीन अध्यायमा आश्चर्य कर्म हुँदै गर्दा चार अध्याय पढ्नु भयो भने सबै मान्छेले पक्रिन आए, सबैजनाले उनीहरूलाई आरोप लगाएर झेलखानामा घिसार्दै लानु आँट्दाखेरि त्यहाँ गमलियल भन्ने एकजना व्यक्ति आएर भनेको छ, है परमेश्वरको जनहरूलाई नसुनु, यदि मान्छेले बनाएको टिम हो भने एक दुई दिनमा हराएर जान्छ, तर यदि साँच्चै यिनीहरू परमेश्वरको सेवक हो भने चाहिँ नि तिमीहरूले परमेश्वरलाई जित्न सक्दैनौ। हालेलुया। अनि त्यही मान्छेले के भन्छ, पत्रुसले बोल्दै गरेको यस्तो सुन्छ, अरे यिनीहरू त अपठित भनेर शब्द नेपालीमा नपढेको शिक्षै नभएको व्यक्तिहरू हुन्, कसरी यिनीहरूले यत्रो ठुलो बोल्दैछन्, यो त परमेश्वरले नै हो। हालेलुया। के गर्यो पत्रुसले, जसै परमेश्वरको भय राखेर नि पेन्टिकोस्टको दिनमा ऊ खडा भयो नि, आमामामा हजारौं मानिसहरूले प्रभु यीशुलाई चिनेका छन्। हालेलुया। आज उनीहरूको त्यो भयले चाहिँ नि, परमेश्वरको भय चाहिँ यस्तो हो नि, तपाईँ र मलाई चाहिँ नि हरेक कुरोहरूमा चाहिँ सर सल्लाह दिन्छ। हालेलुया। आँटहरू आउँछ तपाईँ र मलाई नि भित्रबाट, त्यो अशक्त अवस्थाहरू कोही कोही बेला क्याबुले मलाई के भन्छन् भन्दै, मम्मी ड्याडी त उता नेपाल जानुभयो, अब तपाईँ त म तपाईँ एक्लै हुनुहुन्छ, अनि म ब्यारेक छु, हामीलाई अनि के चाहियो भने के गर्ने त, अब हामी प्रभुको सेवा गर्नुहुन्छ, तिमीहरूलाई के चाहिन्छ म प्रार्थना गर्छु, परमेश्वरले जुटाउनुहुन्छ। हालेलुया। अनि हामीलाई कहीँ जानुको लागि पनि हामीलाई साह्रो गाह्रो पर्दैन, किनकि परमेश्वर हामीसँग हुनुहुन्छ, तर हामी चाहिँ चर्च जान छोड्नु हुँदैन। ओके मम्मी, हिँडिहाल्छ त्यति भनेर है। आज म तपाईँहरूलाई बताउन चाहेको बाइबलले के भन्दैछ, परमेश्वरको भयले चाहिँ, जस्तै ईश्वर मनसले प्रेरित सात अध्यायमा परमेश्वरको वचन बोल्दै गर्दा नि त्यो परमेश्वरको भय चाहिँ यति धेरै बगेको छ है, यति आदर चाहिँ यति मान्छेको बीचमा गएको छ, त्यो अन्य जातिहरूले सुन्नै नसकेर कान छोपेर उनीहरूले यति प्रभुको दास स्तम्भलाई ढुङ्गाले हानेको छ, उनीहरूले मृत्युसम्म, यो कसरी भयो, स्तम्भलाई खाना पकाउने मान्छे थियो, पढेको मान्छे थिएन ऊ खतरा, तर बाइबलले के भन्छ, परमेश्वरले यति बुद्धि दिनुभयो कि त्यही खाना पकाउँदै गर्दा पनि परमेश्वरको भयले यति भरिएको छ स्तफनास। हालेलुया, हालेलुया, यति यति भरिएको छ कि उसले मृत्युमा जाँदै गर्दा पनि कस्तो अचम्म है, दुईटा व्यक्ति हामी बाइबलमा थाहा पाउँछौँ, प्रभु यीशु ख्रीष्टले पनि मृत्युमा हुँदै गर्दा प्रभु यिनीहरूले के गर्दैछन् जान्दैनन् क्षमा गर्नुहोस् भनेको छ, दोस्रो मानिसमा हामी के गर्दछौँ, स्तफनस्थ व्यक्ति उसलाई ढुङ्गाले हान्दै गर्दा उसले के भनेको छ, हे पिता यिनीहरूले के गर्दैछन् जान्दैनन् क्षमा गरिदिनुहोस्। त्यो कसरी आयो, त्यो आँट कहाँबाट आयो, उसले परमेश्वरको भय राखेको कारण। अनि म तपाईँहरूलाई आज यो उत्साह दिन चाहन्छु, तपाईँ र मैले समझदारी भएर परमेश्वरको भय राख्न जरुरी छ, किनकि परमेश्वरको भय राख्दै गर्दा हामीलाई परमेश्वरको महिमामा लिएर जाँदछ। भजन सङ्ग्रह 111:10 पढ्नु भयो भने तपाईँले त्यहाँ पाउनुहुन्छ, परमप्रभुको भय नै ज्ञानको सुरु हो, उहाँको आज्ञा मान्नेहरू सबैको असल समझ हुन्छ, उहाँको प्रशंसा सधैँभरि रहिरहोस्। हालेलुया। किन परमेश्वरको भय राख्नु जरुरी छ, किन सोलोमनले हामीलाई परमेश्वरको भय राख्नुको लागि यति आँट दिएका छन्, तपाईँ पावलले हेर्नुभयो भने हरेक मण्डलीमा जाँदै गर्दा नि परमेश्वरको भय राख्नुपर्छ, त त्यहाँनिर पावलले शिक्षा दिएका छन्, किनकि परमेश्वरको भय राख्दै गर्दा के हुन्छ अरे, हाम्रो समझ पनि हाम्रो अन्डरस्ट्यान्डिङ पनि खोलिन्छ। हालेलुया। त्यही भएर पावलले के प्रार्थना गरेका छन् एपिसीको मण्डलीमा, यिनीहरूको हृदयको आँखालाई खोलिदिनुहोस्, मे द आइज अफ अन्डरस्ट्यान्डिङ बी इनलाइटन, उसले प्रार्थना गरेका छन्। आज तपाईँ र मैले समझ खोलिन जरुरी छ, जब हाम्रो समझ खोलिन्छ नि हामी परमेश्वरको भय राख्न डर लाग्दैन। हालेलुया। हामी प्रभुलाई आदर गर्छौँ, किन चाहिँ हामीले परमेश्वरको भय राख्नु जरुरी छ। आउन अन्तिम खण्ड पढेर म अन्त गर्न चाहन्छु, यो सबैले निकाल्नुहोस्, प्रकाशित वाक्यको पुस्तक 14:1, प्रभुको हामी डर राख्नु छ किनकि उहाँ स्वर्गीय र पृथ्वी सृष्टि गर्ने परमेश्वर हुनुहुन्छ, हामीले सेवा गरेको परमेश्वर चाहिँ ढुङ्गा मुढा हुनुहुन्न, उहाँ चाहिँ काठ पात पनि हुनुहुन्न, सुनसादी पनि उहाँ हुनुहुन्न, हामीले सेवा गरेको परमेश्वर चाहिँ जीवित हुनुहुन्छ। यहाँ म पढ्दै गर्दा नि स्वर्गीय दूतहरू पनि यति डराएका छन्, परमेश्वरको भय राखेका छन्, जो दिन रात प्रभुको उपस्थितिमा चारैतिर रहन्छन्। तपाईँले प्रकाश दिवक रेभुलेसन 14:7 हेर्नुभयो भने स्वर्गीय दूत यति ठुलो आवाजले यसरी भनेका छन्, म पढ्न चाहन्छु। अब तिनले ठुलो स्वरले भन्दा रहेछन्, परमेश्वरसँग डराऊ। हालेलुया। आज हामी कोसँग डराइरहेका छौँ? स्वर्गीय दूत हेर्नुहोस् त, उनीहरू आत्मा हो, परमेश्वरको भय राख्ने स्वर्गीय दूतहरू छ। उनीहरू त यति भयभीत भएर पृथ्वीमा रहेका मानिसहरूलाई के भन्दैछन्? परमेश्वरसँग डराऊ। आज तपाईँलाई प्रश्न छ, तपाईँ कोसँग डराउनु हुँदैछ? धेरै पास्टरसँग डराउनु हुँदैछ कि पास्टरनी आमासँग डराउनु हुँदैछ कि वरिपरि छिमेकीसँग समाजसँग फल्नाले पो के भन्ने हो कि? तर बाइबलले हामीलाई उत्साह दिँदैछ, अनि स्वर्गदूत जो चाहिँ परमेश्वरको उपस्थितिमा 24 घन्टा रहँदैछ उसले भन्दैछ, परमप्रभुसँग डराऊ, fear the Lord, hallelujah, परमेश्वरको भय राख। हेर्नुहोस् त, सजिलो छैन है, किन हामी परमेश्वरको भय राख्नु छ? हेर्नुहोस् त, परमेश्वरसँग डराऊ र उहाँलाई महिमा दियो। डरले कामदै बस्ने होइन, परमेश्वरलाई आराधना गर्न थाल्ने। हालेलुया। काममा पनि प्रभुलाई आदर गर्ने, महिमा दिने। किन दिने? किनकि उहाँको ठुलो इन्साफको समय आएको छ र स्वर्गीय पृथ्वी समुद्र र पानीका मूलहरू बनाउनु उसलाई दण्डवत गर। हालेलुया। हामीले सेवा गरेको परमेश्वर चाहिँ यति महान, यति अद्भुत हुनुहुन्छ र उहाँको नै तपाईँ र मलाई भय राख्न हामीलाई आज्ञा आएको छ है। कहाँबाट यो आज्ञा आउँदैछ? स्वर्गबाट। स्वर्गदूतले के भन्दै हुनुहुन्छ? परमेश्वरको डर राख, फियर द लर्ड। हाम्रो पाइलाहरू कहाँ जाँदैछ? कोही कोही बेला म यत्रो वर्ष सेवाकाई गर्दैछु र पनि मलाई डर लाग्छ भित्रबाट, कता हो कता प्रभु, कतै म मेरै खुसीमा त बसिरहेको छैन, तपाईँको वचन बोलिरहेको छु, प्रार्थना गरिरहेको छु, वचन पढिरहेको छु। कहिले काहीँ हेर्नुहोस्, म वचन पढ्दै थिएँ, मलाई पनि यो च्यालेन्जिङ वचन लाग्यो। यहाँ के भन्दैछ? स्वर्गबाट स्वर्गदूतले यति ठुलो आवाजले कराउँदैछ, मान्छेको डर भन्दा नि त्यो मार्ने, क्रिस्चियनलाई सताउने, दण्ड दिने। हिजो मात्रै एउटा म भिडियो हेरिरहेको थिएँ, भर्खर अस्तिको दिन होला, एकजना राजस्थानको एउटा जग्गामा है, एकजना प्रभुको दास टाउको बिचमै यस्तो त्यो केले हिर्काकोले यस्तो काटेर यत्रो यत्रो घाउ रगतै बगिरहेको, त्यहाँको गाउँको कसैले दैलो बन्द गरिदिएको, भित्र पस्नु नदिएको, विश्वासीहरूलाई यति सतावट भइरहेको छ। अनि यहाँ पनि नि पृथ्वीमा यति प्रभुको निम्ति सतावट भइरहेको थियो। अझै स्वर्गदूतले के भन्दैछ? त्यो भन्दा पनि परमेश्वरको भय राख। हालेलुया। भनेपछि कति चाहिँ प्रभुको हामीले आदर गर्नुपर्ने रहेछ, कति चाहिँ परमेश्वरको डर राख्नुपर्ने रहेछ। आदर मात्र होइन, उहाँलाई महिमा दियो। के भन्दैछ? किनकि स्वर्गीय पृथ्वी समुद्र पानी हरेक पृथ्वीमा परमेश्वरले बनाउनु भयो, अनि उहाँले के भन्नुहुन्छ? दण्डवत पनि यीशुलाई मात्र हुनुपर्छ। हालेलुया। सारा आदर, सारा महिमा, सबै कुरो चाहिँ हाम्रो यीशुलाई हुनुपर्दछ। किनकि जस्तै हामीले प्रभुको भय राख्दा हामी सानो हुँदैन है। अघि हामीले के पढ्यो? जस्तै हामीले प्रभुलाई भय राख्छौँ, हाम्रो ज्ञान बुद्धि खोलिँदछ। हालेलुया। हाम्रो अन्डरस्ट्यान्डिङ, हाम्रो समझहरू खोलिँदछ, अझै हामी प्रभुलाई चिन्न सक्दछौँ, अझै प्रभुको नजिक जाँदछौँ। आज हेर्नुहोस् त, हामी ख्याल टाटा नगरौँ। म तपाईँलाई आज यो वचन द्वारा यो चुनौती दिन चाहन्छु, म विश्वासी भइहाले भनेर चुप्प लगाएर गाउँमा नबस्नु होला, प्रार्थना गर्ने बानी बसाल्नुहोस्, प्रभुसँग आदर गर्ने। हामी अन्य जातिहरूको बिचमा हामी काम गर्नुपर्छ, त्यहाँ पनि हामीले काम गर्दै गर्दा, अस्ति म सुरज भाइसँग बात गर्दै थिएँ, मलाई मिठो लाग्यो है, सुरज भाइले मलाई के भन्यो भन्दाखेरि, दिदी हाम्रो नि त्यहाँ काम गर्ने सुपरभाइजरले हाम्रो एल्डर बाबालाई साह्रो मन पराउँछ, साह्रो राम्ररी उहाँले आज्ञाकारी हुनुहुन्छ अरे। म छक्क परे। सुरजले कति एक दुई दिन काम गर्दै उसलाई त्यो कुरा उसको त्यो सुपरभाइजरले गफ गरेको, त्यहाँ गफ गर्दा उसले भनेको, एल्डर बाबालाई साह्रो सबैले माया गर्नु हुँदो रहेछ। मलाई कस्तो भित्रबाट खुसी लाग्यो है। तपाईँ र मैले गर्दै गरेको ठाउँमा त्यो चाहिँ एउटा छाप हो नि त। हालेलुया। अनि त्यो छापले चाहिँ के हुँदो रहेछ? स्वर्गीय मुनि परमेश्वरलाई महिमा। हालेलुया। उहाँ चाहिँ उहाँलाई पनि घमन्ड गर्ने कारण परमेश्वरलाई पनि घमन गर्ने कारण आज खेल चेक्रे नगरौँ। हामी चर्चमा आउँदाखेरि एक घन्टाको प्रार्थना होइन, म त यो प्रार्थना गरिरहे पनि हुन्छ है, काम नभए तपाईँको त छैन नि पास्टर नाममा नभन्नुहोस्। कति धेरै हामी बाइबल अध्ययन गर्छौँ, कतिवटा कुराहरू छ, तर हामी कतिवटा कुरा तपाईँहरूलाई भन्दैनौँ। किन भन्दाखेरि तपाईँहरूको आफ्नै समस्या हुन्छ, अनि हाम्रो पनि थपिदियो भने के हुन्छ, गाह्रो हुन्छ। हामी त्यो कुरो कसैलाई यति बाहिर हामी देखाउँदैनौँ, हामी प्रभुको उपस्थितिमा जान्छौँ। अनि कहाँ अचम्म लाग्छ, कोही बेला अचानक केही समस्या परिरहेको हुन्छ, कसैले अचानक त्यही बेलामा कल गर्नुहुन्छ, तपाईँहरूको लागि प्रार्थना गरिरहेको छौँ है, मेसेज आउँछ तपाईँहरूको लागि, हामी प्रार्थना गरिरहेको छौँ, कस्तो ठुलो आँट आउँछ, परमेश्वर जान्नुहुन्छ। त्यो चाहिँ के हो, त्यसले चाहिँ हामी के बुझ्छौँ, हामी प्रभुको भय राखिरहेका छौँ। अघि मैले भने नि 46 वर्ष पास्टर गरेको, आम्मा यस्तो त हाम्रो नेपालीमै छैन होला, त्यत्रो वर्ष पास्टर गर्ने त अझसम्म भइसकेकै छैन, हामी जाँदैछौँ त्यो यात्रामा। त्यस्तो पास्टरले पनि गलत काम गरेर अन्त मैले के भन्दैछ, मैले प्रभुको डर राख्न मेरो जीवनमा छोडी पठाए। जस्तै हामी प्रभुको डर राख्न हामी छोड्छौँ नि, हामीलाई प्रार्थना नगर्दा पनि केही जस्तो लाग्दैन, बाइबल नपढ्दा पनि केही जस्तो लाग्दैन, चर्च नजाँदा पनि केही जस्तो लाग्दैन, जतासुकै बोल्दा पनि केही जस्तो लाग्दैन। तर परमेश्वरको भय राख्ने व्यक्तिहरूलाई चाहिँ के पवित्र आत्माले के भन्नुहुन्छ, हे नबोल है, नबोल है, त्यो त गलत हो, नजाए नजाए नजाए, त्यहाँ हुँदैन। पवित्र आत्माले त्यो कुरोहरू देखाउनुहुन्छ। यसै कारण सुलेमानले कस्तो मिठो कुरा है, आफ्नो पाइला चिप्लिँदै गर्दा पनि सुलेमानले चाहिँ अरूलाई के भन्दैछ, होसियारी भएर प्रभुको भवनमा जाऊ, के बोल्दैछौ, के खाँदैछौ, कहाँ जाँदैछौ, के कुरो हेर्दैछौ, के कुरो गुपचापमा जिन्दगी चल्दैछ, त्यो कुरोलाई जाँच गर। अनि मलाई यो अन्तमा फेरि पनि म पढ्न चाहन्छु, प्रकाशी वाक्य 14:7 औ तिनले स्वर्गदूतले ठुलो स्वरले भन्दा रहेछन्। यौनाले दर्शनमा देखिरहेछ, कस्तो अचम्म नि, यौना चाहिँ मर्नु आँटेर बुढा अवस्थामा त्यो पद्मास टापुमा बसिरहेछ, मर्नु न बाँच्नु भएर, तेलमा चोप्दा, तातो तेलमा चोप्दा पनि नमरेको है, कस्तो अचम्म है। र पनि प्रभु के भन्दैछ, 94 इयर्स, कतिजना स्कलरहरूले भन्छ यतिखेर 93-94 इयर्सको उमेरको हुनुपर्छ। अहिले त हामी 40-50 पुग्दै दर्शन त होइन, केही नै देख्दैनौ, उसले त के देख्दैछ, यौनाले त त्यो उमेरमा म स्वर्गीय उग्रेको देख्दैछु, स्वर्गीयमा पनि के देख्दैछु, स्वर्गदूतले भन्दैछ, के भन्दैछ, ठुलो स्वरले भनिरहेको छ, फियर द लॉर्ड, परमेश्वरको भय राख, परमेश्वरको डर राख, परमेश्वरको डर राख, किन, किनभने उहाँलाई महिमा दियो, किनकि उहाँको ठुलो इन्साफ, परमेश्वरको इन्साफ हेर्नुहोस् त विश्वासी जन, सजिलो छैन है परमेश्वरको इन्साफ। मैले तपाईँलाई डर देखाएको होइन, यो सत्य कुरो, यो बाइबलले के भन्दैछ, बाइबलमा सत्य भएर मैले बताउनु पर्छ, परमेश्वरको इन्साफको समय आएको छ। अनि उहाँले के भन्दै हुनुहुन्छ, आएको छ स्वर्गीय पृथ्वी समुद्र र पानीका मूलहरू बनाउनु हुनेलाई दण्डवत गर, प्रभुलाई आदर। हालेलुया, हामी अझै वार्डनलाई मण्डली प्रभुलाई हामी प्रशंसा आदर गर्छौँ, अझै धेरै आदर, हालेलुया, हामी वचन प्रार्थना गर्छौँ अझै धेरै, हामी संगतिमा जान्छौँ अझै धेरै, औ त्यति मात्र होइन हामी सुसमाचार प्रचार गरिरहेका छौँ अझै धेरै। त्यो कुरोलाई सम्झेर नि त्यो प्रभुको वचनलाई अध्ययन गर्नुहोस्, त्योभन्दा अगाडि धेरै कुराहरू भएको छ, त्यो सबै सहेर जाँदै गर्दा आज हामीले राख्नुपर्ने कुरा त्यहाँ तपाईँलाई जान, त्यहाँ चाहिँ यीशुसँग सदाको लागि बस्ने मन हो भने बाइबलले के भन्दैछ, परमेश्वरको भय राख। हालेलुया, परमेश्वरको भय राख, आमेन आमेन।
4: श्रोता, आजको रेडियो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? के तपाईँ आजको रेडियो कार्यक्रम सुनेर मुक्तिदाता प्रभु येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ, निम्त्याउन चाहनुहुन्छ? उहाँ तपाईँको हृदयको ढोकामा ढकढक ढकढक गर्दै हुनुहुन्छ। के तपाईँ आज नै उहाँको लागि तपाईँको हृदयको ढोका खोल्न चाहनुहुन्छ, तपाईँको जीवनलाई उहाँ अगुवाई गर्न चाहनुहुन्छ? सब किसिमका चिन्ता, फिक्री, रोग, व्यथाबाट उहाँ तपाईँलाई छुटकारा दिएर उहाँमा नयाँ जीवन दिन चाहनुहुन्छ। यदि मेरो कुरामा तपाईँ सहमति हुनुभयो भने आजको वचन सुनेर तपाईँलाई केही नौलो अनुभूति भयो र मुक्तिदाता येशू ख्रीष्टलाई तपाईँ आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ भने तपाईँ मसँग यो प्रार्थना गर्न सक्नुहुन्छ। प्रभु येशू, म आजको रेडियो कार्यक्रम सुनेर म तपाईँलाई मेरो व्यक्तिगत जीवनको एकमात्र मुक्तिदाता प्रभु येशू ख्रीष्ट भनेर ग्रहण गर्न चाहन्छु। आज उपरान्त मेरो जीवनमा आउनुहोस् र मलाई अगुवाई गर्नुहोस्। मैले जान अन्जानमा गरेका सबै पाप, भूल, गल्तीहरू क्षमा माग्न चाहन्छु। मलाई क्षमा दिनुहोस् प्रभु। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। आज उपरान्त म तपाईँमा जीवन चाहन्छु, मेरो बाँकी जीवन तपाईँमा अर्पण गर्न चाहन्छु र अब उपरान्त तपाईँले मलाई अगुवाई गर्नुहोस्। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। प्रभु येशूको नाममा आमेन। स्वतः तपाईँले यो प्रार्थना गर्नुभएको छ भने तपाईँ आजबाट परमेश्वर पिताको सन्तान हुनुभएको छ। उहाँमाथिको विश्वास आस्थालाई अझै बलियो बनाउन नजिकैको चर्चमा जानुहोस् भनेर हामी तपाईँलाई सल्लाह दिन चाहन्छौ। कार्यक्रमप्रति तपाईँको सुझाव, सल्लाह, प्रतिक्रिया र प्रार्थना गर्नुपर्ने कुनै विषय भए तपाईँ हामीलाई 98838 844 फोन कल र टेक्स्ट मेसेज गरेर तपाईँ हामीलाई आफ्ना प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। आजलाई कार्यक्रमको समय सकिएको छ। आउँदो श्रृंखलामा यस्तै अर्थपूर्ण कार्यक्रम लिएर आउनेछौं। तबसम्मको लागि बिदा दिनुहोस्। हवस् त, जय मसीह, नमस्ते।
3: ओए साथी, हेर न यो क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
6: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यसो त जसले लेखिहाल्छ नि।
3: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
6: तिमीलाई थाहा थिएन?
3: थाहा थिएन।
6: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
3: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
6: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
7: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

शत्रुहरूको बीचमा तपाईँ मेरो ढाल हुनुहुन्छ, मेरो बलियो किल्ला र मेरो चट्टान हुनुहुन्छ। म कहिले पनि डराउने छैन किनभने तपाईँ सर्वोच्चमा बस्नुहुने मेरो परमेश्वर हुनुहुन्छ।

0: गाउन भाडामा,
1: गाउन भाडामा,
0: हे गाउन भाडामा।
2: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
3: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
4: अधिक जानकारीको लागि मोबाइल 9841768602, 9841768602
5: र 9818251240, 9818251240।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम सफलता र उन्नति।
2: प्रिय श्रोता जय मसीह तथा नमस्ते। प्रिय श्रोता, सफलता र उन्नतिको सन्देशको लागि म पास्टर मिनी कुमार राई तपाईँहरूको अघि उपस्थित भइसकेको छु। प्रिय श्रोता, सफलता र उन्नतिको सन्देशको लागि म पवित्र शास्त्रबाट पढ्न गइरहेको छु। पहिला योहन्ना 5:18 5:18 हरेक जो परमेश्वरबाट जन्मेको छ उसले पाप गर्दैन भनी हामी जान्दछौ, तर जो परमेश्वरबाट जन्मेको छ उसले आफूलाई जोगाइराख्छ र त्यस दुष्टले उसलाई छुँदैन। आमिन। श्रोता, यहाँनिर हामीले सुरक्षा पाउने विषयमा अथवा हामी सबैलाई थाहा छ संसारमा हामीलाई सबैलाई रमाट खुसी आनन्दसँग सुरक्षासँग रहन र आफू र आफ्नो नजिकमा भएकालाई आफ्नो परिवार लगायत आफन्त नाताहरूलाई भनौँ भने देशकै जिम्मा लिएर बस्नेहरूलाई देशको जिम्मा लिएर काम गर्नेहरूलाई सुरक्षाकर्मी भनौँ अथवा शासकहरू भनौँ, साथसाथै आफ्नो परिवार आफ्नो मुलुक आफन्त नाता र आफ्नो देश मात्र नभएर परमेश्वरले कतिलाई त विश्वकै सुरक्षाको लागि शान्तिको लागि पनि जिम्मा दिनुभएको छ र उनीहरूले आफू अथवा आफ्नो परिवार आफ्नो समाज गाउँ देश देखि लिएर विश्वको सुरक्षा चाहँदा चाहँदै पनि दुर्दशाहरू दुर्घटनाहरू महामारीहरू युद्ध अनिकालहरू सामना गर्नु परेको हामीले देखिरहेका छौँ, चाहे साधारण होस् चाहे असाधारण तरिकाले। कतिपल्ट त विश्वलाई बचाउने हुँदा आफैलाई पनि बचाउन नसक्ने अवस्था पनि हामी आफैलाई देख्छौँ अथवा हामीले आफैलाई बचाउन नसक्ने अवस्थामा हुन्छौँ र अरूलाई बचाउने परिवारलाई अथवा समाज गाउँ देश अथवा विश्वलाई बचाउने त कुरै आएन। तापनि यहाँनिर अहिले हामीले पढेको वचन चाहिँ के छ भने म फेरि पढ्छु। पहिला योहन्ना 5:18 हरेक जो परमेश्वरबाट जन्मेको छ उसले पाप गर्दैन भनी हामी जान्दछौ, तर जो परमेश्वरबाट जन्मेको छ उसले आफूलाई जोगाइराख्छ र त्यस दुष्टले उसलाई छुँदैन। आमेन। दुष्ट अथवा हामीले शत्रु नमाने तापनि हामीले अरूको शत्रुको रूपमा हाम्रो व्यवहार नदेखाए तापनि संसारमा आफै आफ कि त कहीँ न कहीँबाट शत्रु जन्मिरहेको हुन्छ, शत्रु जन्मिरहेको हुन्छ, चाहे आफ्नो परिवारबाट होस् चाहे समाज गाउँबाट होस् आफन्तहरूबाट होस् चाहे कहीँबाट होइन भने प्राकृतिबाट अथवा कुनै न कुनै कारण शत्रुता आइलाग्छ, दुर्दशाहरू आइलाग्छ, भल बाढी पहिरो आफूले गर्ने कामहरूमा चाहे हामी विद्यार्थी हौ चाहे बालक बालिका हौ चाहे हामीहरू सुरक्षाकर्मी हौ आफूलाई बचाउने आफ्नो परिवारलाई विश्वलाई बचाउने अथवा देशलाई बचाउने यो असल काम गर्दा गर्दै हामीले दुर्दशा दुर्घटनाहरू महामारी भोग्न परिएको देखिरहेका छौँ। यो दुर्दशा महामारीले जताबाट भए तापनि यसले बालक बालिका पनि भन्दैन, असल मान्छे र खराब मान्छे केही पनि भन्दैन, जहाँ पनि जसलाई पनि दुर्दशा भएको हामीले देखेका छौँ। बाल बालिकादेखि लिएर गर्भमा भएकै बाल बालिकादेखि लिएर वृद्धसम्मलाई धर्मीहरूलाई पनि पापीहरूलाई पनि दुर्दशाको शिकार बनेको हामीले देखेका छौँ। यहाँ परमेश्वरको वचनले के भन्दछ भने बालक बालिकालाई यो कुरो थाहा हुँदैन, असहाय अवस्थामा पुगेका वृद्ध वृद्धाहरू असहाय कमजोरी रोगीहरूलाई पनि यस विषयमा बिरलै आफ्नो सुरक्षाका लागि अथवा अरूको सुरक्षाका लागि काम गर्न उनीहरूले बिरलै सक्छ अथवा सक्दैनन्। तर हामी जो उमेरका छौँ अथवा हामी सक्ने अवस्थामा छौँ, साना अथवा ठुला धेरै अथवा थोरै काम जे गर्न सक्छौँ हामीले आफ्नो लागि होस् चाहे अरूको लागि होस् थोरैको लागि होस् चाहे धेरैको लागि असल काम गर्न सक्छौँ यस विषयमा हामीले ध्यान दिनु पर्ने हुन्छ। तर हामीले आफू अथवा अरूलाई बचाउनको लागि यहाँ के भनेको छ भने परमेश्वरको वचनमा हामीले परमेश्वरलाई चिन्नेहरूको विषयमा यहाँ भनेको छ, परमेश्वरलाई चिन्ने परमेश्वरको विषयमा याद गर्ने आफ्नो सृष्टिकर्ता परमेश्वरको ध्यानमा रहने, ध्यान भनेको सबै छोडेर ध्यानमग्न भनेको होइन, सबै काम अरू जस्तै हामी गरेका हुन्छौँ तर हामीले आफ्नो सृष्टिकर्ता परमेश्वरलाई आदर गरेका हुन्छौँ अनि सृष्टिकर्ता परमेश्वरको आदर गर्नु भन्नुको माने आफ्नो आमा बुवा अथवा छोराछोरी आफन्त नाता समाज गाउँलाई चाहिँ व्यवस्था गर्नु भनेको होइन, परमेश्वरलाई प्रेम गर्नेले अरूलाई पनि प्रेम गर्छ, प्रभु यीशु मसीहले भन्नुभए अनुसार परमेश्वरलाई प्रेम गर्नेले अरूलाई पनि प्रेम गर्न सक्छ अनि आफूलाई पनि प्रेम गर्न सक्छ। अरूलाई चाहिँ आफैलाई यस्तो प्रेम गर्नुपर्ने भनेर शिक्षा प्रभु यीशु मसीहले दिनुभएको छ पहिला सुरु परमेश्वरलाई। र यहाँ के हामीले पढ्यो भने पहिलो योना 5:18 पदमा हामी जसले परमेश्वरलाई चिनेका अथवा परमेश्वरबाट जन्मेको भनेको छ यहाँ के भनेको होला भन्ने। विद्वानहरूले एकपल्ट प्रभु यीशु मसीह कहाँ एकजना विद्वान धर्मी मान्छे आएर सोध्यो, के हो त नयाँ जन्म भनेको, फेरि जन्मिनु भनेको के हो भनेर सोध्यो। यो चाहिँ फेरि जन्मिने शरीरको जन्माई होइन, मन भित्रबाट परमेश्वरको सम्झना गर्ने हामीलाई सृष्टि गर्ने परमेश्वर हुनुहुन्छ। सृष्टिकर्ता परमेश्वरलाई हामीले आफ्नो सारा हृदयको भक्तिले शक्तिले सबै थोकले प्रेम गर्नुपर्छ भनेर मत्तीको 22 अध्यायमा लेखे अनुसार हामीले परमेश्वरलाई आदर गर्दै आफ्नो आमा बुवा अथवा आफ्नो छोराछोरी अथवा आफ्नो परिवार अथवा समाज गाउँ छिमेकीदेखि लिएर विश्वलाई नै हामीले प्रेम गरेको हुनुपर्छ। हामीले कराकर प्रेम गर्नु भनेको होइन, तर परमेश्वरलाई प्रेम गर्छौँ भने हामीले अरूलाई पनि प्रेम गर्न सक्छौँ। अनि आफैलाई यस्तो प्रेम गर्ने अरूलाई भन्नुको माने चाहिँ कतिपल्ट हामीले परमेश्वरलाई प्रेम गरेका छैनौँ भने हामीले कहिले कहीँ आफूलाई पनि प्रेम गर्न सक्दैनौँ। एकपल्ट मर्ने नै हो, मर्नै पर्ने हो, अजम्मरी जीवन कसले लिएर आएको छ र भनेर लापरवाही गर्ने हुन्छ। त्यसो गर्दा उसले धेरै नै दुःख पाएको हामी पाउँछौँ देख्छौँ। यसलाई हामीले नकार्नु हुँदैन, हामीले त्यसरी भन्नु हुँदैन। मर्नु त मर्ने हो, कुन गतिले मर्ने हो, अर्को कुरो सबैजना मर्नै पर्छ भन्ने पनि छैन। परमेश्वरको वचनले प्रभु यीशु मसीहले भन्नुभए अनुसार उहाँको चेलाहरूले पनि त्यही कुरो दोहोऱ्याएर पवित्र आत्माद्वारा बोल्नु भएको छ, लेख्नु भएको छ, लेखिएको छ कि संसारमा मानिसहरू उठाइ लैजान्छन्, मरणै हुनुपर्छ, अरूको दफन कार्य भयो भन्दामा सबैको यस्तै हुनुपर्छ, यसरी जानुपर्छ भन्ने छैन। परमेश्वरको आगमन राप्चर पनि भन्छ, कसै कसैले यसलाई कथाको रूपमा है एकदमै होच्याएर लत्याएर पनि भन्ने गर्छन्। तर परमेश्वर सम्बन्धी विषयमा हामीले लापरवाही गर्नु हुँदैन, नत्र भने हामीले अहिलेको देखेको बिहाल दुर्गति अनिकाल महामारी युद्ध दुर्दशा दुख बिमार पनि थरी थरीको हुन्छ है, भयानक दुर्दशामा पर्नुभन्दा पहिल्यै यहाँनिर चाहिँ के भनेको छ भने उसलाई दुष्टले छुँदैन भनेको छ। त्यस दुष्टले उसलाई छुँदैन अथवा दुःख बिमार मृत्यु दुर्गति अपमान है तपाईँ मैले परमेश्वर सम्बन्धी कुरो जान्नुपर्छ, सृष्टिकर्ता परमेश्वरलाई जान्नुपर्छ, सोध्नुपर्छ, बुझ्नुपर्छ, जागिर पाउनु, काम गर्नु, कमाउनु, खेती गरेर होस् चाहे कुनै पनि ठुलो ओदामा रहेर होस् चाहे साना ओदामा रहेर होस् कमाउनु, अनि खरिद व्यापार गर्ने अथवा व्यापारी भएर अथवा किन्ने पैसा रुपियाँमा है किनेर सुखसँग बस्ने त्यो मात्रै होइन, त्यो पनि ठिक चाहिँदो कुरो हो, तर हामीले परमेश्वरलाई आदर गर्नु जान्नुपर्छ। खानै नखानु, उपासै बस्नु, दिनमा एक छाक मात्रै खानु है यस्तो भनेको पनि होइन, तर नचाहिँदो तरिकाले खानैमा मात्र ध्यान दिनु पनि होइन, पैसामा मात्र ध्यान दिनु पनि होइन, आफ्नो परिवारको सुरक्षाको लागि मात्रै पनि होइन, आफ्नो देशलाई मात्रै हेर्ने पनि होइन, आफ्नै चर्चलाई मात्रै हेर्नु, आफ्नो संस्थालाई मात्रै हेर्नु भनेको होइन, पहिला सुरु परमेश्वरलाई पहिलो स्थान मुख्य स्थान दिनुपर्छ। अनि हामीले आफूलाई पापबाट जोगाउनु पर्छ, हामीले आफूलाई जोगाएपछि परमेश्वरले हामीलाई अरूलाई पनि जोगाउने मौका दिनुहुन्छ। प्रस्थानको 28 अध्यायमा हामी पाउँछौँ, त्यहाँ पुजारीको विषयमा लेखिएको छ, पुजारीको वस्त्र खानपिनहरू हामी नयाँ नियममा अथवा यो वर्तमान समयमा पुजारी भनेको जसले परमेश्वरलाई आफ्नो सृष्टिकर्ता भनेर आदर गरेको छ। अनि परमेश्वर भन्ने कुरो एकैचोटि मानेर हुँदैन, परमेश्वर पिताले हाम्रो सृष्टिकर्ताले उहाँलाई चिन्नु जान्नु विश्वास गर्नु ग्रहण गर्नुको लागि उहाँको एकलौता पुत्र प्रभु यीशु मसीह पृथ्वीमा पठाउनु भयो। कसरी पुत्र भयो, कहाँबाट जन्मियो, कसरी जन्मियो, खै आमा कता हो भन्ने कुरो प्रश्न गर्नु हुँदैन। हामी परमेश्वरको बराबरीमा छैनौँ, हुनु खोज्नु हुँदैन, नत्र भने राखिएको दण्ड त्यसको शिकार बन्नुपर्छ। परमेश्वर मात्र यो ब्रह्माण्डमा परमेश्वर मात्र होइन, तर परमेश्वरले अपराधमा रहनेहरूलाई उहाँको सम्मान र आदरलाई होच्याउने व्यवस्था गर्नेहरूको लागि उहाँले कसैलाई खटाउनु भएको छ? यहाँ दुष्ट भनेर लेखेको छ, अथवा त्यो दुष्ट अथवा शैतानले मान्छेलाई प्रयोग गर्न सक्छ, आफै जस्तो दुष्ट बनाएर अथवा प्रकृतिलाई प्रयोग गर्न सक्छ, गडाङ गुडुङ चट्याङ पानी वर्षा हुरी बतास खोला समुद्र नदीहरू भल बाढी परेर कुनै पनि दुर्दशा हुन सक्छ है। अहिले पानी मुनि पानी माथि जमिन मुनि जमिन माथि अति माथि उड्ने यन्त्रहरू छ है, अनेक किसिमको साधनहरू छ, हामीले देख्यो भने हेर्नु देख्नु पायो भने छक्कै पर्छौँ। यी समयमा दुर्दशा भयो भने के गर्ने? कुनै दिन यस्तो इन्जिन अथवा मेसिनबाट चल्ने अथवा आफै चल्ने इन्जिनबाट चल्नेहरू चाहिँ वैज्ञानिकहरूको भनाइ अनुसार उनीहरूले जानकारी पाए अनुसार उनीहरूले जाने अनुसार कुनै कुरो उनीहरूले गरिदिँदाखेरि रोकिदिँदाखेरि सम्पूर्ण आफै चल्ने स्वचालित इन्जिनहरू बन्द हुन सक्छ, रोकिन सक्छ। त्यसो हुँदा चाहे सानो एकजना दुईजना चढ्ने साधन होस्, चाहे पानी मुनि पानीमाथि हवाई मार्गमा अथवा अन्तरिक्षमा उड्ने सबै बन्द हुँदा के हुन्छ? त्यति बेला हामीले रुएर कराएर हुँदैन, लडाई अनिकाल पनि भइरहेको छ। आजसम्म तपाईँ र म जिउँदो छौँ, सुरक्षित छौँ भनौँ, दुःख पाए पनि कतिवटा दुःख त छ हामीमा, हामीले चाहेको चेताएको जस्तो नहोला, तर पनि जिउँदो छौँ, धन्यवाद दिनुपर्छ। आज कतिजना दुःखमा छ, दुबिमारमा छ, महामारीमा छ, र यस विषयमा परमेश्वरलाई दोष लगाउनु हुँदैन, तर परमेश्वरको अनुग्रह उनीहरूमा रहोस् भनिकन हामीले प्रार्थना गर्नुपर्छ। प्रभु यीशु मसीहले हामीलाई प्रार्थना गर्न सिकाउनु भएको छ। कसरी प्रार्थना गर्नु अरूको लागि? परमेश्वरले पापीलाई नष्ट गर्ने दण्ड दिने निश्चय गरिसक्नु भए पनि हामीले प्रार्थना गर्यो भने परमेश्वरको दया त्यहाँनिर हुन सक्छ भन्ने कुरो एजेकियलमा घरिघरि दोहोरिएको छ। अनि मत्तीदेखि प्रकाशको किताबसम्म पढ्दाखेरि हामीले परमेश्वरलाई प्रार्थना गर्दा परमेश्वरको दया रहन्छ भन्ने वचन बुझ्छौ। हिब्रू 5:7 पदमा हामीले के पाउँछौ भने प्रभु यीशु मसीह आफै आएर मान्छेको रूपमा भएर प्रभु यीशु मसीह आफै आउनु भएर सिकाएर जानु भएको छ। म हिब्रूको 5:7 पढ्छु, उहाँले अथवा प्रभु यीशु मसीहले उहाँले आफ्नो शरीरमा हुनुभएको दिनहरूमा बेसरी कराई कराई र आँसु बहाई बहाई आफूलाई मृत्युबाट बचाउन सक्नुहुनेलाई प्रार्थना र विन्ती चढाउनु भयो, अनि उहाँको भक्ति भएको कारणले गर्दा उहाँको सुनियो, आमेन। परमेश्वर प्रभु यीशु मसीह मान्छेको रूपमा आउनुहुँदाखेरि उहाँले प्रार्थना गर्नुभयो। परमेश्वरले प्रार्थना गर्नु पर्दैन थियो? पुत्रले पिता अथवा सृष्टिकर्ता परमेश्वर प्रभु यीशु मसीहले पिता सृष्टिकर्तालाई प्रार्थना गरिरहनु पर्ने थिएन होला हामीले विचार गर्दा? तर प्रभु यीशु मसीहले पहिला सुरु त अरूलाई बचाउनको लागि आफ्नै लागि पहिला प्रार्थना गर्नुभयो, बचाउनु हुनेलाई प्रार्थना गर्नुभयो भनेछ, बचाउन सक्नुहुने। प्रभु यीशु मसीह परमेश्वर भएर आएर रूप मात्रै अलिकति परिवर्तन गरेर यहाँनिर देखाएर जानु भएको होइन, मान्छे नै बनिनु भयो। रुइरु कराई कराइकन आँसुसँग प्रभु यीशु मसीहले प्रार्थना गर्नुभयो। परमेश्वर हुनुहुन्थ्यो कि मान्छे हुनुहुन्थ्यो बुझ्नै गाह्रो। तपाईँ र मैले पनि आज आफ्नो लागि, आफ्नो परिवारको लागि, समाज गाउँ, आफ्नो चर्चको विश्वासीहरू, अरू संघ संस्थाहरू, अरू चर्चहरू, आफ्नो देशको लागि र विश्वको लागि प्रार्थना गर्नुपर्छ। अरू देशमा लडाइँ हुँदाखेरि हाम्रो मान्छे होइन त्यसरी भन्नु हुँदैन, हाम्रो देश होइन भन्नु हुँदैन, अर्कै भाषा छ, उनीहरूले हामीलाई चिन्दैन, तर प्रार्थना गरिदिनुपर्छ। आँसु बगाएर रुइरु उपासको साथमा प्रार्थना गर्नुपर्छ। प्रभु यीशु मसीहले भन्नुभएको छ, प्रभु यीशु मसीहले गर्नुभएको कुरो यहाँ साक्षी छ। तपाईँ र मैले आज यसरी अरूको लागि प्रार्थना गर्यौं, परमेश्वरको नजिक बस्यौं, पापबाट आफूलाई जोगायौं भने यसरी प्रार्थना गर्ने व्यक्तिले आफूलाई पापबाट जोगाउन सक्छ, र आफूलाई पापबाट जोगाउँदाखेरि दुष्टले अथवा शैतानले अथवा नाश गर्नेले अथवा निष्ठुर र निर्दयले हामीलाई छुन सक्दैन भनेको छ। तपाईँ म आफै अर्कालाई सहायता माग्ने, अरूको अगाडि रुने, बचाइदेऊ भन्नु परेन, कसरी हामीले अरूलाई बचाउन सक्छौ? हामीले प्रार्थना गर्दा अरूलाई सहायता हुनुपर्छ। हामी धर्मी भएर होइन, हामी पापबाट बाँचेर हामी अरूभन्दा धर्मी हुनु खोजेको पनि होइन, धर्मी हुँदैनौ पनि, तर परमेश्वरलाई मन नपर्ने कुराहरूबाट हामीले आफूलाई जोगाउनु पर्छ, तब दुष्टले हामीलाई छुन सक्दैन। उत्पत्तिको 4 अध्यायमा काइन भन्ने सुरुको आदम राहको पहिलो छोरो जेठा छोराले पाप गर्दा सुरुकै मान्छेले पाप गरेको सुरुकै छोराले, अनि परमेश्वरको न्याय दण्ड उसमा पर्यो। अब उसलाई जहाँ भेट्छ जसले भेट्छ उसलाई हान्छ, उसले पनि हान्छ होला। त्यसो गर्दा गर्दै ऊ अर्कोलाई कुटपिट गरेर आफूले पनि कुटाई पिटाई खाएर कुनै दिन कुनै दुर्गतिले मर्नुपर्ने स्थिति थियो। जसले तिमीलाई भेट्छ उसैले तिमीमाथि प्रहार गर्छ भन्ने परमेश्वरको वचन पाएपछि उसले के भन्यो भने, अब मलाई दण्ड धेरै भयो। हुन त त्यस बेलासम्म ऊ दोषी भनेर जानेको थिएन होला। आमा बुवाले आफ्नो छोरा छोरीलाई माया गरेर सबैभन्दा राम्रो बनाएर है केही गल्ती पनि छैन राम्रो सम्झेको थियो होला आफूभन्दा राम्रो भनेर। आदम र हाव त पहिला परीक्षामा परिहाल्यो, अब हाम्रो छोरा चाहिँ है परमेश्वर जस्तै पवित्र भनेर जानेको थियो होला, तर सबैभन्दा पापी भएर बसेको रहेछ। किनभने पाठोको बलिदानको बदलामा राम्रो राम्रो अन्नहरू छानेर उसले परमेश्वरलाई चढाएको थियो अनि ग्रहण भएन। धेरैपल्ट हामीले असल काम गरे जस्तो लाग्छ तर खराब भइरहेको हुन्छ। ग्रहण नहुँदाखेरि सबैले पहिला आमा बुवाले परिवारमा ठुलो जेठो अथवा प्यारो सम्झेको एकैपल्ट परमेश्वरले सुरुमै भेटी बलिदान ग्रहण नगर्दा रिस उठ्यो उसलाई, आफ्नै भाइलाई हाबेललाई मार्यो। अनि सुरको मान्छे भए तापनि त्यति बेर आफ्नै परिवारबाट सन्तान रूप बढ्दै जाने थियो, बढ्दै पनि गयो। आफ्नै सन्तानमा उसको लडाई हानाहान हुन्थ्यो, के हुँदै जान्थ्यो होला। तर उसले के भन्यो भने मलाई दण्ड धेरै भयो भनेर दुःख मान्यो। आखिर मर्नै पर्ने रहेछ, यसै मर्ने उसै मर्ने, परमेश्वरले पनि मलाई त्यो असल नगर्ने रहेछ भनेर इसारा बसेन। ऊ दण्ड भन्ने कुरो, दुःख भन्ने कुरो, वेदना भन्ने कुरो गाह्रो हुन्छ है। सुरुमै मरिहाल्यो भने अथवा मारिहाल्यो भने ठिकै छ, तर दुःख पाएर तडपाएर मारिनु यो एकदमै वेदनाको कुरो। मरिसकेर कहाँ जाने फेरि? दुःख पाएर मर्यो भन्दैमा नरकबाट बाँच्ने पनि होइन। तपाईँ र मैले समयमै होसियार गर्नुपर्छ। परमेश्वर सम्बन्धी कुरा, परमेश्वर सम्बन्धी सृष्टिकर्ता परमेश्वर सम्बन्धी कुरामा होसियार गर्नुपर्छ। यदि तपाईँ र मैले कुन परमेश्वर साँचो भनेर चिनेको छैन भने, मैले जानेको छुइनँ भनेर भन्छ भने त्यो झुटो हुन्छ। किनभने मलाई बनाउनु नि परमेश्वर निश्चय हुनुहुन्छ भन्ने कुरो सबलाई रोमीकी एक अध्याय अनुसार जानेको हुन्छ। मनमा मान्छेलाई परमेश्वरले सुरुमै ज्ञान दिनुभएको हुन्छ। बौला लाटा पगला है त्यस्तो छ भने, दिमागी समस्या छ भने अलग्गै हो है, उसलाई क्षमाउनु सक्छ। तर हामीले चाहिँ नजानेको जस्तो गर्ने र वीरता देखाउने, अरूको समाजमा गएर मनपरी गर्ने, कसैको आड लिएर वीरता देखाउने, मनपरी गर्ने गर्यो भने दण्ड पाउनुपर्छ। त्यो दण्ड उसले ढिलो पाउला, तर उसको परिवार, उसको देशको सरकारले दण्ड पाउनुपर्छ। किनभने सरकारलाई परमेश्वरले ठिक र असल छुटाउनुको लागि, राम्रो गर्नेलाई इनाम दिन, खराब गर्नेलाई सजाय दिनुको लागि राखिएको भनेर लेखिएको छ रोमीको 13:1। त्यसले गर्दाखेरि खराब गर्ने नजानेर होस्, नजानेको जस्तो गरेर कसैलाई खुसी पार्नलाई परमेश्वर सम्बन्धी अथवा धर्मशास्त्र सम्बन्धी उसले लापरवाही गर्दैछ भने सरकारले हेर्नुपर्छ, उसको आफन्त नाताले परिवारले पनि हेर्नुपर्छ। असल कुरोमा असल काम गरेर सबैको बधाई पाउनु राम्रो हो, परमेश्वर सम्बन्धी धर्मशास्त्र सम्बन्धी होइन। नत्र देशमा परमेश्वरले कारवाही गर्नुभयो भने, शासकहरू कारवाहीमा पर्यो भने गाह्रो पर्छ, बचाउने कोही पनि हुँदैन। तर जुन देशमा आराधना राम्रोसँगले हुन्छ, खराबीलाई न्याय गरेको छ भने त्यो देशमा सुरक्षा हुन्छ, सरकारलाई सुरक्षा दिन्छ, सेनाहरूलाई परमेश्वरले सुरक्षा दिनुहुन्छ, अनि उहाँलाई चिन्ने ज्ञान दिनुहुन्छ। यहाँ भनेको छ दुष्टले उसलाई छुँदैन। कुन समय आउँछ हामीले जान्दैनौ, तर इतिहासले बताउँछ पहिला पहिलाको युद्धले हामीले पहिलो र दोस्रो विश्वयुद्ध मात्रै घरिघरि दोहोऱ्याउँछौँ, तर त्योभन्दा पहिला पनि विश्वयुद्ध नभए तापनि गाउँ समाजको युद्ध, आफै आफको पारिवारिक होस् चाहे सामाजिक युद्धहरू भइरहेको छ। धेरै हुन्थ्यो पहिला, ठुलो त्यहाँ कोही पनि बचाउने हुँदैन। ठुलो यो अझै डरलाग्दो हो, एकदमै डरलाग्दो हुन्छ। तपाईँ र मलाई कुन दिन के हुन्छ थाहा छैन, समयमा नै हामीले आफूलाई पापबाट जोगाउनु पर्छ। परमेश्वरले हामीलाई दिनुभएको जिम्मेवारीलाई हामीले यसलाई सिरुपर गर्नुपर्छ, अनि त्यसमा लागि पर्यो भने हामी र हामीले आफ्नो परिवारलाई, आफूलाई, आफ्नो परिवारलाई, समाज, गाउँ, देशलाई र पृथ्वीलाई पनि बचाउन सक्छौ। आज हामीले आफूलाई र आफ्नो परिवारलाई अनि समाज, गाउँ, देशलाई र पृथ्वीलाई बचाउनको लागि काम गर्नुपर्छ। यसको लागि हामीले जानेको छैन भने धर्मशास्त्र सम्बन्धी कुराहरू, धर्मशास्त्र विषयमा पढ्नुपर्छ, हामीले धर्मशास्त्रलाई पढ्नुपर्छ। यहाँ के भनेको छ भने नयाँ गरेर जन्मेको परमेश्वरलाई चिनेको मान्छेको लागि ठुलो कुरो छ। प्रभुलाई चिन्ने मान्छेले पाप गरेको हुँदैन र पाप नगरेपछि दुष्टले छुँदैन अथवा दुर्दशा, खराब रोगहरू, महामारी, दुर्घटना, दुर्दशाहरूले छुँदैन। त्यो राम्रो कुरो हो, हामीले दुर्दशा महामारीले छुँदैन भन्दा लापरै सानो कुरो ठान्नु हुँदैन। ती विशेष कुरो हो यो, यी सबैबाट बाँच्नुको लागि समयमा नै हामीले आफ्नो र आफ्नो परिवारलाई ध्यान दिनुपर्छ। गल्ती गरेको छौँ भने क्रोध, परमेश्वरको न्याय पर्दा गाह्रो पर्छ, किनभने संसार यतिकै रहँदैन, सबै कुरोले संसारको अन्त दर्शाएको छ। मर्कुश 1:15 भन्नुभएको छ सबै कुरोको अन्त आएको छ। मर्कुश 1:15 लेखिएको छ अब सबै कुरोको अन्त आएको छ। यो सधैँभरि चलिरहने संसार होइन, सबै आकाशमा रहने ज्योति दिनेहरू, यसको पनि अन्त छ भन्ने कुरो वैज्ञानिकले दर्शाएको छ। धरतीले पनि सबै कुरो अब अन्त दर्शाइसकेको छ। हामीले अन्जान यत्तिकै चल्ने हो, बाबु बाजेदेखि चल्दै आयो, चल्दै जान्छ भन्नु हुँदैन। एक दिन परमेश्वरको न्यायमा पर्दाखेरि खतरा हुन्छ। यसबाट हामीले जान्ने कोसिस गर्यो भने यसलाई हामीले सफलता र उन्नतिको रूपमा लिन सक्छौ। हामीले आफू र आफ्नो परिवारलाई र समाज, गाउँ, आफ्नो नाता, देशलाई र पृथ्वीलाई बचाउनको लागि काम गर्नुपर्छ। अहिले भएको युद्ध, अनिकाल, महामारी जहाँ जहाँ छ मान्छेले अनेक गरिरहेको छ, यी सबैको लागि हामीले दुःख मानेर उनीहरूको लागि प्रार्थना गर्नुपर्छ। सकेसम्म उपास बसेर भेला हुने काम गर्नुपर्छ। राजनीति कुरा गर्ने होइन भेला हुँदा, तर प्रार्थना गर्ने काम गर्नुपर्छ। एजिकेल 9 अध्यायमा हामीले पढ्छौ 4 पदमा र 6 पदमा, दुःख मान्नेहरू संसारमा भएको त्यहाँ यरुसलेम भनेको छ, तर यरुसलेमदेखि विश्व सुरु हुन्छ। हुनु पनि अहिले यरुसलेमबाट युद्ध भइरहेको छ। हामीले त्यहाँ भएको युद्ध र वरिपरिको देशहरू सम्पूर्ण पृथ्वीको लागि जहाँ जहाँ मान्छेहरू दुःख भइरहेछ, युद्ध छ, कोही अनिकाल छ, चेलीबेरीको त्यतिकै समस्या, पुरुषहरूको त्यस्तै समस्या, हामीले दुःख मानेर सबैको लागि सबै मान्छेलाई आफ्नै मानेर प्रार्थना गर्यो भने उनीहरूमा विपद आपद आउँदैन, उनीहरूलाई विपद आपद आउँदैन भनेको छ। अथवा उनीहरूको विपद आपद ल्याउने नाश गर्ने दूतहरूको उनीहरूलाई नाश नगर भन्नुभएको छ त्यहाँ। अनि नाश गर्ने त भने उसको छेउमै नजाऊ भनेको छ, नाश गर्ने दूतहरू छोडिँदैछ। प्रकाशको किताबमा 7 अध्यायमा त्यही पाउँछौ, तपाईँ मैले पवित्र जीवन बिताउनु पर्छ, परमेश्वरको नजिक बस्नुपर्छ, र यसो गर्दा हामी बाँच्छौ, सफलता र उन्नति यसैलाई हामी लिन सक्छौ, अनि आफू बाँचेको मान्छेले अरूलाई पनि बचाउन सक्छ, आफ्नो परिवार होस् चाहे देश समाज होस् चाहे पृथ्वीलाई होस् बचाउन सक्छौ। त्यसोता यसैलाई सफलता र उन्नतिको रूपमा लिन सक्छौ। सफलता र उन्नति पाउने हो भने अथवा आफू र आफ्नो परिवार समाज गाउँ देश पृथ्वीलाई बचाउने हो भने हामीले सुरुमा हाम्रो सम्बन्ध परमेश्वरसँग हुनुपर्छ। त्यही कुरो हामीले पहिले होइन 5:18 त्यही हामीले पढेको छौँ। म एकपल्ट अन्तमा फेरि पढ्छु, हरेक जो परमेश्वरबाट जन्मेको छ उसले पाप गर्दैन भनी हामी जान्दछौँ, तर जो परमेश्वरबाट जन्मेको छ उसले आफूलाई जोगाइराख्छ र त्यस दुष्टले उसलाई छुँदैन। आमिन। आफूलाई जोगाउने मान्छे चाहिँ परमेश्वरबाट जन्मेको अथवा परमेश्वरको सन्तान, परमेश्वर सम्बन्धी उहाँको नजिक बसिरहने हुनुपर्छ। पापबाट आफूलाई जोगिरहेको हुन्छ, अनि पापबाट जोगेको मान्छे पापबाट जोगिनु भने एकदमै अलग्गै हुनुपर्छ भनेको होइन, तर संसारले गर्दै गरेको पापबाट आफूलाई जोगाउनु पर्छ, जे गर्दा पनि हुन्छ भन्नु हुँदैन। अनि हामी दुष्टबाट बाँच्छौ, उसले अरूलाई बचाउन सक्छ। हेब्रू 5:7 पढ्यौं, यीशु मसीहले गर्नुभएको प्रार्थना रुरी आँसु बगाएर कराई कराई प्रार्थना गर्नुभयो, अरूको लागि पनि आफ्नो लागि पनि। तपाईँ र मैले पहिलो सुरु अरूलाई बचाउन सक्दैनौ, आफूलाई पवित्र राख्नुपर्छ, आफूलाई बचाउन सक्नुपर्छ। दुबीमा दुर्घटना महामारी लाज अप्ठ्यारो अपमानहरू सबैबाट बचाउन सक्नुपर्छ, समय हुँदा उमेर हुँदा, र हामीले अरूलाई बचाउन सक्छौ। प्रेषता यसैलाई हामीले सफलता र उन्नतिको रूपमा लिन सक्छौ। प्रेषता सफलता र उन्नतिको सन्देश सुनिदिनु भएकोलाई धन्यवाद। जय मसीह। नमस्ते।

0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी, उप प्रमुखलाई भेट्छ। नमस्कार उप प्रमुख ज्यू।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उप प्रमुख ज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख ज्यू,
2: बाटो बन्छ समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
3: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड। गुड न्यूज एफएम 105.1।
6: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
7: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ, कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

आदरणीय श्रोता मित्र, हामीले बितेका केही दिनहरूदेखि जपैको विषयमा कुरा गरिरहेका छौँ। धर्मशास्त्र बाइबलले हामीलाई भन्दछ, प्रभुले जपैलाई चिन्नुभयो। धेरै ठूलो भीड़को बीचमा पनि प्रभुले जपैलाई जान्नुभयो र भन्नुभयो, ए जपै, छिटो गरी ओर्लेर आऊ, किनभने आज मलाई तिम्रो घरमा बस्नु परेको छ। ख्रिस्ट येशू सर्वज्ञानी परमेश्वर हुनुहुन्छ। उहाँलाई सबै थोक थाहा छ। उहाँले तपाईँको नाउँ जान्नुहुन्छ। तपाईँको नाउँ काढेर उहाँले तपाईँलाई बोलाउन सक्नुहुन्छ। जसरी धेरै ठूलो भीड़को बीचमा पनि प्रभुले जक्कैलाई चिन्नुभयो। जक्कैको प्रत्युत्तर तपाईँले छ पदमा देख्नुहुन्छ, प्रिय मित्र, लुकाको पुस्तक 19 अध्यायमा। अनि तिनी छिटो गरी ओर्लेर आए र खुसीको साथ उहाँको सत्कार गरे। जक्कैले ख्रिस्ट येशूको सत्कार गर्न खुसी माने। उनले खुसी साथ प्रभुको सत्कार गरे। मैले तपाईँलाई अघिल्लो वचनमा भन्दै थिएँ, कति पटक मानिसहरूले मैले प्रभुलाई जान्दछु भन्दछन्, मैले बाइबल पढेको छु भन्दछन्, तर ख्रिस्ट येशूलाई स्वागत गर्दैनन्, ख्रिस्ट येशूलाई सत्कार गर्दैनन्। जक्कै जसको विषयमा हामीले कुरा गरिरहेका छौँ तपाईँको माझमा, तपाईँको बीचमा, अनि उनले खुसी साथ प्रभुको स्वागत गरे, सत्कार गरे। जसले आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ, मेरा सम्पूर्ण श्रोता मित्रहरू, याद गर्नुहोस्, खुसी साथ येशूलाई सत्कार गर्नु नै जक्कैको जीवनको सबैभन्दा मूल्यवान वस्तु थियो। हामीले तपाईँलाई भनेका छौँ, जक्कै कर उठाउनेहरूको हाकिम थिए। उनी धनी थिए, धेरै पढेका, एकदमै असल मानिस थिए। तर यी सबै थोक उनको लागि अर्थविहीन भयो र ख्रिस्टलाई हेर्नको लागि हतारिए र ख्रिस्टको स्वागत गर्नको लागि उनी खुसी भए। जब प्रभु जक्कैको घरमा जानुभयो, उहाँले भन्नुभयो, आज यस घरले उद्धार पाएको छ, आज जक्कैको घरले मुक्ति पाएको छ। ख्रिस्ट येशूको वचन तपाईँले सुन्दै हुनुहुन्छ, प्रिय मित्रहरू, आज यस घरले मुक्ति पाएको छ। मुक्ति ख्रिस्ट येशूमा मात्रै छ। धन सम्पत्तिले मुक्ति पाउने हो भने जक्कैलाई येशूको आवश्यकता पर्दैन थियो। शिक्षाले मुक्ति पाउने हो भने जक्कैलाई येशूको आवश्यकता पर्दैन थियो, किनभने उनले धेरै पढेका थिए। कर उठाउनेहरूको हाकिम हुनको लागि धेरै शिक्षाको आवश्यकता पर्थ्यो। अनि हामीले भन्न सक्छौ, जक्कै भन्ने नाउँ भएका मानिस धेरै पढेका शिक्षित मानिस थिए र उनले वास्तवमा थुप्रै शिक्षा हासिल गरेका थिए, तर त्यो शिक्षाले उनलाई छुटकारा गर्न सकेन, मुक्ति दिन सकेन, उद्धार गर्न सकेन। तर उनलाई येशूको आवश्यकताको महसुस भयो र येशूलाई खोज्दै हिँडे। प्रिय मित्र, आज तपाईँले के कुराको निम्ति आशा गर्नु भएको छ? के तपाईँले येशूलाई खोज्दै हुनुहुन्छ, अथवा आफ्नो धन सम्पत्तिमा आशा राख्दै हुनुहुन्छ, अथवा आफ्नो सिपमा, आफ्नो शिक्षामा, आफ्नो योग्यतामा आशा राख्दै हुनुहुन्छ? एकछिन जक्कैको विषयमा सोच्नुहोस्। जक्कैलाई किन येशूको आवश्यकता पर्यो? उनले सबै थोक छोडेर येशूको पछि लागे, येशूलाई हेर्ने इच्छा गरे। मैले तपाईँलाई सुरुमै भनिसकेको छु, जक्कैलाई येशूको आवश्यकता पर्यो। संसारमा धेरै खालका मानिसहरू छन्, धेरैलाई धेरै प्रकारको चटारो पनि परिरहेको छ। कुनै पनि कुरामा मानिस सन्तुष्ट छैन, कुनै न कुनै कुराको उसलाई चटारो परिरहेको छ। तपाईँलाई के कुराको चटारो परेको छ? के तपाईँले महसुस गर्नुभएको छ, मलाई येशू चाहिन्छ भनेर? जब प्रभुलाई जक्कैले आफ्नो घरमा लगे, उनले खुसी साथ येशूको स्वागत गरे, खुसी साथ येशूको सत्कार गरे। अनि प्रभुले तिनलाई भन्नुभयो, नौ पदमा, आज यस घरले मुक्ति पाएको छ, आज यस घरले छुटकारा पाएको छ। प्रिय मित्र, हामी सबैजना पापी छौँ। बाइबलले भन्छ, सबैले पाप गरेका छन्, सबैले गलत गरेका छन्, कोही पनि यो गलत गर्ने कामबाट अलग हुन सकेको छैन। हरेकलाई उद्धारको खाँचो छ,
हरेकलाई मुक्तिको खाँचो छ, हरेकलाई छुटकाराको खाँचो छ, अनि हरेकलाई पाप मोचनको खाँचो छ। यदि रुपैयाँ पैसाले पाप मोचन हुने हो भने जक्कैले यो व्यक्तिले जसको बारेमा हामीले चर्चा गरिरहेका छौँ लाखौं करोडौं रुपियाँ खर्च गरेर आफ्नो मुक्ति अर्थात आफ्नो क्षमाको लागि किन्न सक्थ्यो, तर पैसाले मुक्ति सम्भव छैन। होला तपाईँसँग लाखौं करोडौं अरबौं रुपियाँ, तर त्यो रुपियाँ पैसा तपाईँको मुक्तिको लागि यथेष्ट छैन। यथेष्ट ख्रिस्ट येशु मात्रै हुनुहुन्छ। ख्रिस्ट येशुमा मात्रै तपाईँले उद्धार पाउन सक्नुहुन्छ। प्रभु जब जक्कैको घरमा जानुभयो, प्रभुले भन्नुभयो यस घरले मुक्ति पाएको छ। प्रेरितको पुस्तक 4:12 भन्छ, स्वर्ग मुनि र पृथ्वी माथि अर्को कुनै नाउँ दिएको छैन जसबाट मानिसहरूले उद्धार पाउन सक्छन्। उद्धारको लागि येशुको नाउँ मात्रै यथेष्ट छ। प्रिय मित्रहरू, के तपाईँले येशुको नाउँलाई जान्नु भएको छ? के तपाईँले येशुको नाउँलाई चिन्नु भएको छ? मैले अघिल्ला अध्यायहरूमा तपाईँलाई भने येशुले तपाईँको नाउँ जान्नुहुन्छ, तपाईँको नाउँ काढेर येशुले बोलाउनुहुन्छ। तर विडम्बना हामीले येशुको आवाजलाई चिन्दैनौ, हामीले येशुको आवाजलाई व्यवस्था गर्छौ र हामी आफ्नै पापमा अर्थात यही संसारमा हामी रुमलिरहेका हुन्छौ, यही संसारमा हामी हराइरहेका हुन्छौ, अन्धकारको संसारमा हामी मरिरहेका हुन्छौ। प्रभुले जक्कैलाई भन्नुभयो आज यस घरले उद्धार पाएको छ। तपाईँले पापबाट उद्धार पाउनको लागि छुटकारा पाउनको लागि येशुमा विश्वास गर्नुपर्छ, तपाईँले येशुलाई चिन्नुपर्छ जसरी जक्कैले येशुलाई चिने, अनि तपाईँले येशुलाई आफ्नो जीवनमा लानुपर्छ जसरी जक्कैले आफ्नो घरमा येशुलाई लगेर गए, अनि तपाईँले येशुको आज्ञालाई पालन गर्नुपर्छ जसरी जक्कैले येशुलाई आफ्नो घरमा स्वागत गरे। मेरा सम्पूर्ण आदरणीय श्रोता मित्रहरू, म फेरि पनि तपाईँलाई विनम्र अनुरोध गर्न चाहन्छु, के तपाईँले येशुको आवाजलाई सुन्नु भएको छ? के तपाईँले येशुलाई आफ्नो घरमा स्वागत गर्नु भएको छ? के तपाईँले येशुलाई आफ्नो जीवनमा सत्कार गर्नु भएको छ? येशुमा मात्रै मुक्ति छ अनि छुटकारा छ। धेरै खालको चटारो भएका मानिसहरू मध्ये सायद तपाईँ पनि हुनुहुन्छ होला, कुनै न कुनै कुराको खोजी तपाईँले गर्दै हुनुहुन्छ होला। मलाई थाहा छैन तपाईँको निम्ति आवश्यक वस्तु के हो अर्थात् तपाईँले के कुराको खोजी गर्दै हुनुहुन्छ। यदि आज तपाईँले आफ्नो रेडियो अन गरेर बाइबललाई बोल्न दिऊ भन्ने कार्यक्रम सुन्दै हुनुहुन्छ भने म तपाईँलाई उत्साह गर्न चाहन्छु। मानिसको जीवनको सबैभन्दा महत्वपूर्ण तत्व, महत्वपूर्ण चट्टारो अनि महत्वपूर्ण खाँचो भनेको ख्रिस्ट येशु मात्रै हुनुहुन्छ र हामीले उहाँलाई खोज्नु पर्छ, उहाँलाई हेर्नु पर्छ अनि उहाँलाई हाम्रो जीवनमा स्वागत गर्नुपर्छ। के तपाईँ तयार हुनुहुन्छ मसँगै येशुलाई आफ्नो जीवनमा स्वागत गर्नको लागि? के तपाईँ आफ्नो हृदय येशुको लागि खोल्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने येशुले अहिले पनि तपाईँलाई भन्दै हुनुहुन्छ यस घरमा मुक्ति आएको छ, यस घरमा छुटकारा आएको छ, यस घरमा पाप मोचन भएको छ। ख्रिस्टको आवाजलाई सुन्नुहोस् र उहाँलाई आफ्नो जीवनमा स्वागत गर्नुहोस् र तपाईँको अनि तपाईँको परिवारको उद्धार हुनेछ, छुटकारा हुनेछ। प्रिय मित्र, तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भन्ने कुरामा म विश्वस्त छु र यो अध्यायलाई फेरि अर्को चोटि हामीले चर्चा गर्नेछौ र तपाईँले कार्यक्रम सुन्नुहुनेछ भन्ने कुरामा मैले विश्वास राखेको छु र अर्को दिनको सन्देश यो अध्यायको अन्तिम हुनेछ र कार्यक्रम सुन्न नभुल्नुहोला है। हामी कार्यक्रमको अन्त्यतिर छौ। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रीष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई
एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते दुवै हात जोडेर आज तपाईँलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागिरहेको छ। रिस भन्दा ठूलो आगो र ज्ञान भन्दा ठूलो सुख केही छैन। रिस मानिसको जीवनमा हुने स्वभावको एउटा भाग हो, तर धेरै रिसले जीवनमा विपत्ति ल्याउन सक्छ। रिस हाम्रो आवेगको प्रतिक्रिया हो। रिसमाथि हामी कसरी विजय बन्न सक्छौ यसबारे हामी विचार गरौं। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, यो आत्मिक यात्रा कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो। म तपाईँप्रति कृतज्ञ छु किनभने यस कार्यक्रमले तपाईँबाट सद्भाव, प्रेम र सान्त्वना पाएको छ। तपाईँले लेख्नुभएका थुप्रै पत्रहरूको निम्ति म तपाईँप्रति कृतज्ञ छु। धेरै धेरै धन्यवाद। यदि आजसम्म तपाईँले आफ्नो विचारहरू यस कार्यक्रममा लेखेर पठाउनु भएको छैन भने म तपाईँसित आग्रह गर्दछु, कृपया हामीलाई लेख्नुहोस्। हाम्रो ठेगाना पत्र व्यवहारको निम्ति यस कार्यक्रमको अन्तमा अवश्य नै प्रसारण गरिनेछ। आउनुहोस् सधैँझै आज पनि एउटा मधुर अर्थपूर्ण गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो

आज संसारमा धेरै लडाई झगडा छ। एकजना मानिसले अर्को मानिसलाई सहन सक्दैन, यस्तो किन भएको होला? के तपाईँले कहिले विचार गर्नु भएको छ? मानिस परमेश्वरदेखि टाढा भएका छन्। परमेश्वरदेखि टाढा रहेर जिएको कारण मानिसले मानिसमा हुनुपर्ने गुण चाहिँ हराएको छ। ससाना न्यूमा ठूला ठूला झमेलाहरू हुने गर्छ, ठूलै खैला बैला र समस्या आउने गर्छन्। यस्तो हुनुको पछि के कारण छ? मानिसको सहन शक्ति कम हुँदै जाँदैछ। विगत वर्षको कुरा हो, टेलिभिजनको एउटा च्यानलमा दिल्ली महानगरीको एउटा स्कूलमा घटेको घटना प्रसारण गरिएको थियो। हामी जान्दछौं कि उच्च माध्यमिक विद्यालयमा पढ्ने केटाकेटीहरू परिपक्व हुँदैनन्। तिनीहरू स्कूलमा पढ्छन्, लेख्छन्, खेल्छन्। यस्तो क्रियाकलाप गर्दा तिनीहरू आपसमा चर्को विवाद गर्छन्, कराउँछन्, ठेलाठेल गर्छन्, धक्काधक्की गर्छन्, कोही हाँस्छन्, कोही रुन्छन् पनि। स्कूली जीवनमा यस्तो हुनु सामान्य कुरा नै हो, तर दिल्लीको त्यो स्कूलमा एउटा यस्तो घटना घट्यो जुन घटनाले सबै आमा बुवालाई छिउँडोमा हात राखेर सोच्ने अवस्थामा पुर्यायो। सात क्लास पढ्ने एउटा केटोले उसको साथीसँग भनाभैरी हुँदा यस्तो कार्य गर्यो जुन हामीलाई विश्वास गर्न गाह्रो पर्छ। त्यो केटो घर गयो अनि भोलिपल्ट स्कूल आउँदा उसले आफ्नो बुवाको पिस्तोल पनि आफ्नो ब्यागमा हाल्यो। स्कूलमा पुगेपछि उसले बितेको दिन उसलाई गाली र अपमान गर्ने साथीलाई पर्खेर भर्याङमा बसिरह्यो। जब उसको साथी आयो तब उसले झोलाबाट पिस्तोल निकालेर फटाफट तीनवटा गोली चलायो। सबैजना भागाभाग भए। गोली लागेर साथी चाहिँ रगतपच्चे भयो र मर्यो। यो घटनाले सबैलाई चिन्तित बनायो। स्कूल पढ्ने केटाहरूमा यस्तो अपराधिक स्वभाव कसरी विकास हुँदैछ? बाल अपराधीहरू निकै बढेर गएका छन्। मेरो घरदेखि केही पर बजारमा भिडियो गेम खेल्ने एउटा पसल छ। त्यहाँ सधैँ स्कूले केटाहरूको भीड़ लाग्छ। कहिलेकाहीँ त स्कूलको युनिफर्ममा नै केटाहरू त्यहाँ भिडियो गेम खेलेर बसिरहेका हुन्छन्। स्कूलमा हुनुपर्ने बेलामा भिडियो गेमको पसलमा हुन्छन्। मैले देखेको छु कतिपल्ट त कुनै कुनै केटाहरूका आमाले तिनीहरूलाई पिट्दै घरतिर लिएर गएका हुन्छन्। ती गेम कस्ता हुन्छन् थाहा छ तपाईँलाई? त्यसमा अति तीव्र गतिमा मोटर गाड़ी र मोटरसाइकल हाँक्ने, फुटबल खेल्ने, हातमा बन्दुक बोकेर दुश्मनलाई मार्ने, हाते बम फेक्ने, तरवालको लड़ाई गर्ने, किक बक्सिङ शैलीका लड़ाई आदि आदि यस्तै कुराहरू हुन्छन्। त्यसमा तपाईँले एउटा निमेषमा निर्णय गर्नुपर्छ। त्यसमा तपाईँले जित्नु हो भने तपाईँले विरोधीलाई ढाल्नुपर्छ, मार्नुपर्छ। खेलमा जितेर केटाहरू खुसी हुन्छन्, चिच्याउँछन्, मैले जिते मैले जिते भन्दै कराउँछन्। खेलमा जित्नु राम्रो, तर त्यो किसिमको खेलले कलिला नानीहरूमा कस्तो स्वभाव विकास गर्दैछ? त्यो खेल गाड़ी र मोटरसाइकल हाँक्ने, फुटबल खेल्ने, हातमा बन्दुक बोकेर दुश्मनलाई मार्ने, हाते बम फेक्ने, तरवालको लड़ाई गर्ने, किक बक्सिङ शैलीका लड़ाई आदि आदि यस्तै कुराहरू हुन्छन्। त्यसमा तपाईँले एउटा निमेषमा

गाउँदैन। त्यो खेल खेलिरहेका केही केटाहरूको अनुहार मैले हेर्दा देखे, तिनीहरूको अनुहारमा तनाव थियो, चर्को आवेग थियो, एक प्रकारको क्रूरता थियो, आक्रमणता थियो। तपाईँ के सम्झनुहुन्छ कि यस्ता कुराहरूले कलिलो दिमाग र स्वभावमा छाप बसाउँदैन? अवश्य बसाउँछ, गलत प्रभाव। तपाईँ के सम्झनुहुन्छ? तपाईँ के बुझ्नुहुन्छ? यस्ता भिडियो गेमहरूले कस्ता मानिसहरू उत्पन्न गरिरहेका छन्? भावी समाजको निम्ति कस्तो जग बसालिरहेको छ? दिल्लीको त्यो स्कूलको सात कक्षामा पढ्ने केटोमा त्यस किसिमको आपराधिक प्रवृत्ति उत्पन्न गर्नुमा पनि यस्तै भिडियो गेमहरूको प्रभाव छ। चर्को रिसले मानिसलाई अन्धो बनाउँछ, अन्धो, दृष्टिविहीन। जब रिस उठ्छ तब बुद्धिले पनि काम गर्दैन। हामीले मानिनु पर्छ कि रिस हाम्रो स्वभावमा रहेको एउटा भाग हो। मानिसलाई केही कारणले गर्दा रिस उठ्छ। अप्ठ्यारो परिस्थितिमा पर्दा, काम बिग्रदा, कसैले अपमान गर्दा, अरूले दुर्व्यवहार गर्दा, अरूले हेला गर्दा, कसैले बदनाम गर्न खोज्दा मानिसलाई रिस उठ्छ। बिमारी अवस्थामा पनि मानिसलाई साह्रै रिस उठ्छ। कोही हुन्छन् जो बाह्रै काल रिसाइरहन्छन्। रिसाउनु पर्ने जायज कारणहरू भए पनि मानिसले रिसलाई नियन्त्रण गर्नु राम्रो हुन्छ, किनकि मानिसको रिसले उसको आफ्नै बढी हानि गर्दछ। जीवित परमेश्वरको वचनले पनि यस विषयमा केही महत्वपूर्ण कुराहरू भनेको छ। तीमध्ये केही म तपाईँलाई सुनाउनेछु। बाइबलले भन्छ, रिस गर तर पाप नगर। यसो भनिएको के हो? यसको अर्थ यही हो कि रिस उठे पनि मानिसले त्यस्ता कार्यहरू गर्नु हुँदैन जुन परमेश्वरको दृष्टिमा स्वीकार्य हुँदैन। जुन कार्य परमेश्वरको दृष्टिमा स्वीकार्य हुँदैन त्यो पाप हो। डाक्टरहरूको भनाइ अनुसार रिसले हाम्रो स्नायु प्रणालीमा पनि असर पार्दछ। जब रिस उठ्छ तब हाम्रो शरीरका विभिन्न ग्रन्थि र नसाहरूमा तनाव हुन्छ। ग्रन्थिहरूबाट हाम्रो आफ्नै शरीरलाई हानि पुर्याउने रसायनहरू निस्कन्छन्। त्यसले हाम्रो बोली वचन व्यवहार, पाचन प्रणाली, मुटुको कार्य प्रक्रिया, मस्तिष्क आदिलाई असर पार्छ। एकपल्ट एकजना डाक्टरले मलाई भनेका थिए कि हिजो आज धेरै मानिसलाई पेटको रोग हुनुको कारण उसको जीवन भएको तनाव, रिस र तितोपनको भावना पनि हो। रिसकै कारणले गर्दा धेरैलाई ग्यास र अल्सर जस्ता रोगहरूले पक्रेको छ। कति त बढी रिसका कारण मानसिक रोगी पनि बन्दछन्। एक विद्वानले भनेका छन्, रिस क्षणिक पागलपन हो। जसले रिसलाई थाम्न सक्दैन, जसले रिसलाई दबाएर राख्छ, त्यो व्यक्ति बिस्तारै मानसिक रोगी बन्दै गइरहेको हुन्छ। कोही कोही रिसका कारण झाड रक्सी वा अरू मादक पदार्थहरू सेवन गर्नतिर लाग्छन्। हामीले रिसमाथि विजय पाउनुपर्छ। परमेश्वरको वचनले हामीलाई यसरी आग्रह गर्दछ। परमेश्वरका दास याकुबले यसरी भनेका छन्, हे मेरा भाइयो, तिमीहरूलाई यो थाहा छ कि हरेक मानिस सुन्नलाई छिट्टो, बोल्नलाई ढिलो र रिसाउनुमा धीमा होस्, किनभने मानिसको क्रोधले परमेश्वरको धार्मिकतालाई समर्थन गर्दैन। याकुब एक अध्यायको 19 र 20 खण्ड। पावल प्रेरित एक विद्वान मानिस थिए जो प्रभु येशूको समयमा जिएका थिए। पहिले तिनले प्रभु येशूमा विश्वास गर्दैनथे, तर येशू र उहाँका विश्वासीहरूको कट्टर विरोधी थिए। बाइबलमा लेखिएको छ कि तिनी येशूका विश्वासीहरूसित यति क्रोधित थिए कि तिनले उनीहरूलाई कुट्थे, पिट्थे, मार्थे, कतिलाई घिसार्थे, लगेर झ्यालखानमा हालिदिन्थे। तिनले स्त्रीहरूलाई पनि त्यसै गर्थे, साना केटाकेटीहरूलाई पनि छोड्दैनथे। येशूका विश्वासीहरूप्रति अति नै क्रूर थिए, रिसाहा थिए। तर पछिबाट येशूले तिनलाई दर्शन दिनुभयो। येशूको दर्शन पाएपछि तिनको जीवन नै बदलियो। तिनले येशूमा विश्वास गरे, ठाउँ ठाउँमा गएर मानिसहरूलाई परमेश्वरको प्रेम बताए। तिनले विश्वासीहरूलाई अर्थी दिँदै लेखे, सबै तितोपना, क्रोध, रिस, ओ हल्ला, निन्दा, सारा वैभाव समेत तिमीहरूबाट त्यागियोस्। अनि जसरी परमेश्वरले तिमीहरूलाई पनि ख्रिस्टमा क्षमा गर्नुभयो, त्यसरी नै तिमीहरूले पनि एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक अर्काप्रति कोमल मनको र दयालु हौ। बाइबलका यी वचनहरू हामीलाई सुन्नका निम्ति मात्र दिइएको होइन, तर हामीले पालन गर्नुपर्छ भनेर दिइएको हो। येशूमा विश्वास गरेपछि त्यस व्यक्तिको जीवनमा किन परिवर्तन आउँछ? किन पहिले रिसाउने व्यक्ति येशूमा विश्वास गरेपछि शान्त स्वभावको हुन्छ? किनकि उसले परमेश्वरको वचन पालन गर्न थालेको हुन्छ। जसले परमेश्वरको वचन पालन गर्दैन त्यो येशूको विश्वासी हुन सक्दैन। आत्मिक मानिसमा रिस हुनु भनेको सुँगुरको नाथ्रीमा मुन्द्री लगाइदिने जस्तै हो। हामीले रिसलाई दमन गर्नु नै पर्छ। बाइबलमा हितोपदेशको पुस्तक लेख्नेले
बन्दछन्। झगडालु हुनुभन्दा रिसमा धीमा हुनु

असल हो। शहरलाई कब्जा गर्नुभन्दा आफ्नो क्रोधलाई दमन गर्नु असल हो। जुन मानिसले आफ्नो रिस थाम्न सक्दैन त्यो मानिस शत्रुको आक्रमणको निम्ति पर्खाल बिनाको सहर जस्तै हो। हितोपदेश 25:28। अहंकारले मानिसलाई तल खसाल्छ तर नम्र मानिसले सम्मान पाउँछ। मेरो आवाज सुनिरहनुभएका प्रिय मित्र, रिसले कहिल्यै कसैको भलाइ गरेको छैन। परमेश्वरले रिसलाई समर्थन गर्नुहुन्न। हामी मानिस र परमेश्वरको अघि एक स्वीकार्य जीवन जिउने कोशिस गरौं। रिसलाई हामी आफ्नो दास बनाऊ। हामी आफै रिसको दास नबनौ। परमेश्वरले तपाईँमाथि कृपा गरून्। याद गर्नुहोस्, यो जीवन तपाईँको, आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने अधिकार, कर्तव्य र जिम्मेवारी पनि तपाईँको आफ्नै हो। मिठो कुराकानी गर्दा गर्दै समयले विदाई दिइसकेको छ। तर पनि यदि आजको कुराकानी सुनेर तपाईँको मनमा कुनै प्रश्न जिज्ञासा छ भने निसंकोच मलाई लेख्नुहोस्। म तपाईँलाई अवश्य नै जवाब दिनेछु। पत्र व्यवहारको निम्ति मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउन्।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: हाम्रो उमेरले परमेश्वरलाई प्रतिबन्धित गर्दैन। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 26 यहाँहरूलाई स्वागत छ। क्रिश्चियनहरूले प्राय 25 वर्ष मुनिका मानिसहरूको बारेमा पूर्व धारणा राख्छन्। उनीहरू सोच्छन् कि उनीहरू आत्मिक परिपक्वता प्राप्त गर्न धेरै जवान छन् र 60 वर्ष वा सोभन्दा माथिकाहरूलाई कहिले काहीँ उच्च स्तरका काम गर्न र प्रदर्शन गर्न असक्षम मानिन्छ। आज म तपाईँहरूसँग के साझा गर्न चाहन्छु भने, जब हाम्रा पिता परमेश्वरसँग घनिष्ठ सम्बन्ध हुन्छ, यसले उमेरको कारकलाई पूर्ण रूपमा रद्द गर्न सक्छ। किनभने यो हाम्रो उमेर भन्दा धेरै बढी परमेश्वरसँगको हाम्रो सम्बन्ध हो, जसले प्रभावकारी सेवा गर्ने हाम्रो क्षमता निर्धारण गर्नेछ। परम्परागत विचार के छ भने, एक युवा व्यक्तिले कहिले प्रभावकारी अगुवा बन्न सक्दैन, किनभने उनीहरूलाई राम्रो अगुवा बन्न आवश्यक आत्मिक परिपक्वताको अभाव भएको मानिन्छ। हामीलाई भनिएको छ कि बुद्धि उमेर सँगै आउँछ, तर यस तर्कको समस्या यो हो कि जब हामी परमेश्वरसँग सम्बन्ध राख्छौ, हामी हाम्रो आफ्नै बाहेक अन्य ज्ञानको स्रोतमा पुग्न सक्षम हुन्छौ। हामी परमेश्वरबाट ज्ञान प्राप्त गर्न सक्षम हुन्छौ, जुन कुनै पनि व्यक्तिको बुद्धि भन्दा धेरै ठूलो छ, चाहे तिनीहरू कति वर्ष बाँचेका छन्। जब सामुएल यसैका छोराहरू मध्ये कसलाई इजरायलको राजाको रूपमा चुनिन्छ भनेर हेर्न गए, यसैले आफ्ना 7 जेठा छोराहरूलाई उनी कहाँ प्रस्तुत गरे, तर सामुएलले ती सबैलाई अस्वीकार गरे। सबैलाई अचम्म लाग्यो। यो सबैभन्दा कान्छो छोरो थियो दाऊद, जसलाई परमेश्वरले राजाको रूपमा नियुक्त गर्नुभयो, पहिलो सामुएलको पुस्तक 16:7। तर परमप्रभुले सामुएललाई भन्नुभयो, त्यो सुन्दर र अग्लो भए तापनि त्यसको ख्याल नगर, मैले त्यसलाई इन्कार गरेको छु। परमप्रभुले मानिसले झै हेर्नुहुन्न, मानिसले रूप हेरेर विचार गर्छ, तर परमप्रभुले हृदयभित्र हेरेर विचार गर्नुहुन्छ। दाऊद सम्भवतः 10-15 वर्षको उमेरमा थिए, त्यसैले राजाको रूपमा अभिषेक गर्न उनी धेरै सानो थिए भन्ने धारणा थियो। निसन्देह उनका 1 जेठा दाजु धेरै राम्रो छनौट हुनेछन्। तर जब परमेश्वरले सामुएललाई इजरायलको भावी राजाको रूपमा दाऊदलाई नियुक्त गर्न निर्देशन दिनुभयो, तब परमेश्वरले के गरिराख्नु भएको थियो भनेर जान्नुहुन्थ्यो। पछि जब सम्पूर्ण इजरायली सेना गोलायतसँग डराए, दाऊद उनीसँग लड्न उत्सुक थिए। दाऊदलाई सेनाका सिपाहीको रूपमा कुनै अनुभव थिएन र उनले कुनै सैन्य कवच लगाएका थिएनन्, तैपनि उनी नै थिए जसले गोलायतलाई मार्न सकुन् भनेर परमेश्वरमा भरोसा राखे। यो एउटा ठूलो उदाहरण हो कि उमेरले वास्तवमा फरक पार्दैन। परमेश्वरमा भरोसा राख्नु र उहाँको शक्ति प्रयोग गर्नु हो, जसले गर्दा सेवा प्रभावकारी हुन्छ। यीशुलाई जन्म दिँदा मरियम लगभग 14 वर्षकी थिइन् भन्ने अनुमान गरिएको छ। परमेश्वरले आफ्नो एक मात्र छोरालाई जन्म दिन परिपक्व महिलालाई रोज्नु भएन, बरु उहाँले एक धेरै जवान किशोरीलाई रोज्नुभयो। जब स्वर्गदूत मरियम कहाँ आए र पवित्र आत्माद्वारा गर्भवती हुन राजी हुन्छन् कि भनेर सोधे, मरियमले विश्वासका साथ जवाफ दिइन्। लुकाको पुस्तक 1:38। अनि मरियमले भनिन्, हेर्नुहोस्, म परमप्रभुकी दासी, मलाई तपाईँको वचन अनुसार होस्। तब स्वर्गदूत तिनीबाट विदा भए। मरियम जस्तै धेरै क्रिश्चियनहरू सानै उमेरमा आत्मिक रूपमा परिपक्व हुन्छन्। पाउलले तिमोथीलाई 16-21 वर्षको उमेरमा सल्लाह दिन थाले, उमेरको आधारमा आत्मिक परिपक्वता निर्धारण गर्न सकिँदैन, विचार गर्नुपर्ने अन्य धेरै कारकहरू छन्। वृद्ध पुरूषहरूले पनि अद्भुत सेवाहरू गर्न सक्छन्। बाइबलबाट यसको उदाहरण अब्राहम हुन्, जसलाई 75 वर्षको उमेरमा सेवामा बोलाइएको थियो, र मोसा, जसले 80 वर्षको उमेरमा इजरायलीहरूलाई मिस्रबाट बाहिर निकाले। वृद्ध व्यक्तिहरू क्रिस्टको शरीरमा ठूलो योगदान दिन सक्षम छन्। किनभने तिनीहरूको विगतको सिकाएको अनुभवहरू छन् जुन तिनीहरूले अब अरूसँग बाँड्न सक्छन्। प्रिय श्रोता, एउटा भनाइ छ, बाहिरी रूप हेरेर कसैलाई मूल्याङ्कन गर्नु हुँदैन। हामीले कसैलाई उसको उमेरको आधारमा शक्तिशाली सेवा गर्न असक्षम भनेर मूल्याङ्कन नगर्न धेरै होसियार हुनुपर्छ। जब परमेश्वरले कुनै व्यक्तिमा काम गर्नुहुन्छ, उसको उमेर जति सुकै भए पनि उसले के गर्न सक्छ भन्ने कुराको कुनै सिमाना हुँदैन। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
5: अब प्रस्तुत हुँदैछ कार्यक्रम बदलिएको जीवन शैली।

0: जय मसीह तथा नमस्कार। TWR नेपालद्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवन शैलीमा यहाँहरूलाई स्वागत छ।
1: वैवाहिक सम्बन्ध टुट्ने तीन कारणहरू। यस कारण जसले भलाई गर्न जानेर पनि गर्दैन त्यसले पाप गर्छ। याकुब 4:17। मोबाइल फोन तबसम्म राम्रो लाग्छ जबसम्म यसले राम्रोसँग काम गर्छ, तर जब तपाईँ सिग्नल कमजोर भएको क्षेत्रमा हुनुहुन्छ र मोबाइलले काम गर्दैन, तब त्यही मोबाइल झर्को लाग्दो हुन सक्छ। तपाईँले फोन लाइनमा भएको अर्को व्यक्तिको आवाज कहिले स्पष्ट सुन्नुहुन्छ, कहिले आवाज आउँछ, कहिले आउँदैन, तर तपाईँ बोलिरहनुहुन्छ यो आशा गर्दै कि उक्त व्यक्तिले तपाईँलाई सुनिरहेको छ। त्यसपछि अचानक तपाईँ महसुस गर्नुहुन्छ कि फोन त काटिसकेको छ, त्यो व्यक्तिसँग तपाईँ जोडिएको हुनुहुन्न, तपाईँ बोलिरहनु भएको छ तर कसैले सुनेको छैन। यो धेरै विवाहहरूको चित्रण हो। मानिस बोलिरहन्छ यो आशा गर्दै कि अर्को व्यक्तिले सुन्दैछ। तपाईँलाई थाहा हुन्छ कि तपाईँहरू बीचको संचार बिग्रिरहेको छ, अनि एक दिन तपाईँ महसुस गर्नुहुन्छ कि सम्बन्ध पूर्ण रूपमा टुटिसकेको छ। विवाह टुटाउने तीन प्रमुख कारणहरू छन्: तनाव, व्यस्तता र गलत प्राथमिकताहरू। आउनुहोस् तनावको कारकबाट शुरू गरौं। सबै तनाव खराब हुँदैन। सारङ्गीको तारमा रहेको तनावले सुन्दर धुन उत्पन्न गर्छ, झोलुङ्गे पुलको तनावले यसलाई झर्नबाट बचाउँछ, र ड्रमको छालाको तनावले तालमा ध्वनि निकाल्छ। तर अत्याधिक तनावले सारङ्गीको तार टुट्न सक्छ, पुल झर्न सक्छ र ड्रमको छाला फुट्न सक्छ। तपाईँको विवाहमा पनि त्यस्तै हुन्छ। कुनै पनि विवाह पूर्ण रूपमा तनाव मुक्त हुँदैनन्। तनाव भनेको आजको जीवनको चिन्ता र दबावको परिणाम हो, र तनाव हामी धेरै स्रोतहरूबाट पाउँछौ। आर्थिक अवस्था, हाम्रो वातावरण, हाम्रा आवश्यकताहरू पूर्ति गर्नका लागि गर्नुपर्ने संघर्ष र हाम्रा बच्चाहरूले भोग्नुपर्ने प्रतिस्पर्धा। वास्तविकता यो हो कि तनावले हामीलाई सधैँ एकअर्कासँग नजिक ल्याउँदैन। जसले साँचो माया गर्छ तिनीहरू कहिलेकाहीँ चिडचिडे, तनावग्रस्त, झर्को मान्ने र रिसाहा भन्छन्, र बिस्तारै तनावले तपाईंलाई तपाईंले माया गर्ने व्यक्तिबाट टाढा लैजान्छ। विवाहलाई टुटाउने दोस्रो कारण व्यस्तता हो, जुन धेरै जसो अवस्थामा टाल्न नसकिने खालका हुन्छन्। यो हामीले दुईवटा जागिर गर्नुपर्ने, हाम्रो मालिक, हाम्रो जोडी, हाम्रो बच्चाहरू, हाम्रो परिवार, हाम्रो समाज र आफ्नै मागहरू पूरा गर्नुपर्ने चीजहरूको ब्याज हो। तपाईँ सबै कुरा पाउन सक्नुहुन्न, तर तपाईँ सोच्नुहुन्छ कि मैले सबै हासिल गर्नै पर्छ। त्यसैले तपाईँ लामो समयसम्म काम गर्नुहुन्छ, तपाईँको परिवारबाट टाढा, जसका लागि तपाईँ परिश्रम गर्दै हुनुहुन्छ। साँच्चै भन्नुपर्दा केही कुराहरूको मूल्य हामीले तिर्ने जति महँगो हुँदैन। यदि तपाईँ आफ्नो छोरासँग बास्केटबल खेल्न कहिले समय निकाल्न सक्नुहुन्न भने, वा आफ्नै पत्नीसँग पार्कमा घुम्न तपाईँसँग समय छैन भने, तपाईँले कति धेरै पैसा कमाउनु भयो त्यसले के फरक पर्छ र? धेरै व्यस्तताले तपाईँको विवाहलाई टुटाउँछ। विवाह टुटाउने तेस्रो कारण भनेको गलत प्राथमिकताहरू हुन्। जीवनमा हामी कहिलेकाहीँ त्यस्ता चीजहरूको लागि भयानक मूल्य तिर्छौं जुन कुराहरू वास्तवमा महत्वपूर्ण हुँदैनन्। उदाहरणको लागि एक बुवालाई लिनुहोस्, जसले एक दिन आफ्नो छोरीको फोन उठाउँछन् र छोरीको आवाज सुन्ने बित्तिकै थाहा गर्छन् कि केही गम्भीर कुरा छ। बाबा, छोरीले भनिन्, मेरो छिमेकमा आगो लागेको छ र मलाई लाग्छ कि आगोले हाम्रो घर पनि छिट्टै भेट्टाउनेवाला छ, म के लिएर घरबाट निस्क्यौं? उनले भन्छन् कि उनीसँग अब केही समय मात्र बाँकी छ आगोले घर जलाउन अघि। तपाईँ भएको भए घरबाट के लिएर निस्कनुहुन्थ्यो होला? तपाईँको बच्चाहरू, घरपालुवा जनावर, परिवारका तस्विरहरू, आर्थिक कागजात, तपाईँको कम्प्युटर वा घरमा भएको पैसा? तपाईँका लागि के महत्वपूर्ण छ? आगलागी र प्राकृतिक प्रकोपहरूबाट आफ्नो सम्पत्ति गुमाएका व्यक्तिहरूले प्राय भन्ने गर्छन् कि उनीहरूले थाहा पाए कि आफ्नो परिवार बाहेक अरू कुनै कुरा वास्तवमा महत्वपूर्ण छैनन्। जब तपाईँ महसुस गर्नुहुन्छ कि तनावपूर्ण जीवनशैली, व्यस्तता र गलत प्राथमिकताहरू रोज्दा तपाईँको विवाहमा असर पर्छ, तपाईँले आज केही परिवर्तन गर्न चाहनुहुन्छ। तपाईँको मोबाइल फोन कल काटिँदा झर्को लाग्दो हुन्छ, तर तपाईँको जीवनसाथीको सम्बन्ध टुट्दा यो विनाशकारी हुन्छ। तपाईँ र तपाईँको जीवनसाथी बीचको सम्बन्धलाई बलियो बनाउन के परिवर्तन गर्न सकिन्छ भनेर बेलैमा विचार गर्नुहोस्।

0: प्रिय श्रोताहरू, कार्यक्रम बदलिएको जीवनशैली तपाईँलाई कस्तो लाग्यो? अधिक जानकारीको लागि हाम्रो ठेगाना रहेको छ TWR नेपाल, जेपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 25-61, काठमाडौँ नेपाल। साथै हामीलाई तपाईँले फेसबुक, युट्युब, टिकटक र व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई एसएमएस तथा फोन कलको लागि हाम्रो नम्बर रहेको छ 9813300690। थप जानकारीको लागि हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन पनि गर्न सक्नुहुन्छ।
1: किन आँखा मिचेको मिचे गरेको?
2: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
1: धेरै समय मोबाइल चलाएपछि क्या हो?
2: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
2: बुझेँ।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: कहिले नछोड्ने कष्टहरू। नमस्ते तथा जय मसी, म जोनी एरिक्सन डाँडा। जोनी र साथीहरूमा तपाईँलाई स्वागत छ। केही समय अघि म आफ्नै एक वृद्ध साथीलाई भेट्न गए, जो कम्मरको हड्डी भाँचिएका कारण निकै समयदेखि उपचार केन्द्रमा हुनुहुन्थ्यो। उहाँले सोच्नु भएको थियो कि उहाँ चाँडै निको भएर घर फर्कनुहुनेछ, तर केही जटिलताहरूका कारण उहाँले थाहा पाउनुभयो कि यो समस्या अब कहिले पूर्ण रूपमा निको हुन सक्ने छैन। तपाईँ अनुमान गर्न सक्नुहुन्छ, यो उहाँका लागि ठूलो भावनात्मक चोट थियो। कोही पनि चाहँदैनन् कि उनीहरूको रोगलाई कहिले निको नहुने भनियोस्। मलाई विश्वास गर्नुहोस्, म यो पीड़ा राम्ररी बुझ्न सक्छु। म त्यो दिन कहिल्यै बिर्सन सक्दिन जब म अस्पतालमा थिएँ र मलाई तत्कालिक उपचार वार्डबाट दीर्घकालीन हेरचाह वार्डमा सारियो। उनीहरूले मलाई मेरुदण्डको चोट लागेको बिरामीहरू राख्ने वार्डको मेरो परिचित ओछ्यानबाट उठाएर स्ट्रेचरमा राखे। जब उनीहरूले मलाई दीर्घकालीन हेरचाह वार्ड लेखिएको बोर्ड मुनिबाट गुडाउँदै लगे, मेरो घाँटीमा एउटा गाँठो परे जस्तो भयो। यसको अर्थ थियो डाक्टरहरूलाई अब मेरो लागि अरू केही गर्ने उपाय थाहा छैन। उनीहरूले मलाई अब निको पार्न सक्दैनन् र म फेरि कहिले हिँड्न सक्ने छैन। एकै रातमा मेरो दुर्घटनाप्रतिको दृष्टिकोण पूर्ण रूपमा बदलियो। म अब निको हुनेवाला थिइन। मेरो यो अवस्था सधैँका लागि थियो। यो कुरा बुझ्नका लागि तपाईँ मेरो ती वृद्ध साथी जस्तै हुनुपर्छ वा व्हीलचेयरमै बस्नुपर्छ भन्ने छैन। हामी सबैका जीवनमा यस्ता कठिनाईहरू हुन्छन् जो कहिले हटेर जाँदैनन् जस्तो लाग्छ। तपाईँ आफ्नो घोडा नदुखुन्जेलसम्म रोई कराई प्रार्थना गर्नुहुन्छ, तैपनि त्यो च्यापिएको नसा निको हुँदैन। स्नायु प्रणालीमा असर गर्ने दीर्घकालीन रोग घट्दैन। अल्जाइमर अर्थात बिर्सने रोग रोकिँदैन। बिग्रिएको वैवाहिक सम्बन्ध सुध्रिँदैन। जागिरमा सोचेको बढुवा कहिल्यै मिल्दैन। आफ्नो कुलतमा फसेको वा बरालिएको छोरो सुध्रिने कुनै छाँटकाट देखिँदैन र विवाहको लगन कहिल्यै आइपुग्दैन। 4.5 दशक भन्दा बढ़ी समय व्हीलचेयरमा बिताएपछि परमेश्वरले निको नपार्नुभएका वा समाधान नगर्नुभएका यी दीर्घकालीन अवस्थाहरूबारे मेरो निष्कर्ष यही हो। मलाई यो कुरा बुझ्न लामो समय लाग्यो, तर अन्तत मैले महसुस गरे कि परमेश्वरको योजनाको मुख्य उद्देश्य हामीलाई बचाउनु अर्थात उद्धार गर्नु हो। हामीलाई स्वार्थीपन, चिन्ता, छटपटी र अविश्वासबाट अर्थात अर्को शब्दमा भन्नुपर्दा पापबाट बचाउनु हो। दुःख कष्ट, विशेष गरी कहिले निको नहुने खालको दुःख हाम्रो जीवनमा परमेश्वरको यो उद्धार कार्य पूरा गर्ने उहाँको सबैभन्दा उत्तम हतियार हो र यो एउटा लामो प्रक्रिया हो, तर यो सबै परमेश्वरकै सार्वभौम निर्णय र महान योजना अन्तर्गत हुने भएकोले यदि हाम्रा समस्याहरू कहिले ठिक नहुने अर्थात दीर्घकालीन खालकै हुन् भने पनि तपाईँ र म तिनलाई केवल मन मारेर स्वीकार गर्ने मात्र होइन तर खुशी साथ अंगाल्न सक्छौ। जब मेरो घाँटी भाँचियो त्यो मैले हतार हतार सुल्झाउनु पर्ने कुनै समस्या थिएन, न त मलाई तुरन्तै सही बाटोमा ल्याउनका लागि दिएको कुनै एउटा छटका नै थियो। परमेश्वरको त्यो ठूलो योजनाका कडीहरू जोड्ने वा उहाँको त्यो बुझी नसक्नुको नक्सालाई बुझ्ने काम मेरो थिएन। मेरो त्यो पक्षघात गराउने दुर्घटना त ख्रिस्ट जस्तै बन्ने एउटा लामो र निकै कठिन प्रक्रियाको शुरूआत मात्र थियो। त्यसैले म तपाईसँग बाइबलको एउटा यस्तो सधैँ साथ रहने पद बाँड्न चाहन्छु जुन कहिले मेटिएर जाँदैन। याकुब 1:2-4 पदले भन्दछ, हे मेरा भाइहरू हो, जब तिमीहरू थरी थरीका परीक्षाहरूमा पर्दछौ तब यसलाई एउटा जबरजस्ती पसेको शत्रु जस्तो मानेर चित्त नदुखाऊ, तर त्यसलाई एउटा मित्रलाई जस्तै स्वागत गर। यो कुरा जानिराख कि तिमीहरूको विश्वासको परीक्षाले तिमीहरू भित्र धैर्यता पैदा गर्छ, तर त्यो धैर्यता पूर्ण रूपमा विकसित नभएसम्म यो प्रक्रियालाई चलिरहन देऊ, र जब यस्तो हुन्छ तब तपाईँको जीवनमा सधैँका लागि रहने एउटै मात्र कुरा हुनेछ, त्यो हो साँचो आनन्द। त्यसैले आज मसँग मिलेर आफ्ना जीवनका ती कहिल्यै निको नहुने समस्याहरूलाई अंगाल्नुहोस्। हो, यो कठिन छ म बुझ्छु, तर मलाई लाग्छ हामी दुवै चाहन्छौ कि हाम्रो ख्रिस्टसँगको हिँडाइमा धैर्य नै हाम्रो चिन्हारी बनोस्, होइन त? त्यसैले धैर्यका लागि प्रार्थना गर्नुहोस् र रमाउनुहोस्। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौ। अहिलेलाई भने बिदा हुन्छौ। जय मसीह।
3: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
4: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
5: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
6: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
5: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
7: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाइ, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार।

0: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्। व्यक्ति वा
2: संस्थालाई किन खोज्नु भएको होला? हजुर को पढ्नुभयो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौ न हजुर।
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौं।

0: गुड न्यूज एफएम 105.1
1: श्रोता मित्र, तपाईँले भर्खर मात्र सुन्नुभयो गुड न्यूज एफएम रेडियोको बिहानी प्रसारण। आजलाई हाम्रो बिहानी प्रसारणको समय सकिएको छ। दिउँसो 2 बजे हाम्रो नियमित प्रसारणमा विविध कार्यक्रमको साथमा तपाईँमाझ उपस्थित हुने नै छौं। तबसम्मका लागि बिदा दिनुहोस्। हवस् त, जयमसी, नमस्ते।

0: गुड न्यूज एफएम 105.1
1: मेरो प्लस टूको एक्जाम पनि सकियो,
2: म त खाली समय बिताइरहेको छु, के गर्ने।

0: होला।
1: गुड न्यूज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू? हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
0: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनाम नगर, काठमाडौँ। सम्पर्क नम्बर
1: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
0: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
2: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
3: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
4: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
5: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
6: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौ तपाईँको बाइबल कलेज पढ्ने सपना।
1: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
0: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनुहोला।
1: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
0: अधिक जानकारीका लागि
1: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141867602, 9141867602 र 9818251240, 9818251240।
2: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
3: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
2: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
3: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
2: ए हो र बाबु?
3: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
2: ए
3: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
2: हस् हस् बाबु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अब प्रस्तुत छ कार्यक्रम नारी आवाजको पुनः प्रसारण।

जय मसीह। नमस्कार साथी, हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा। कार्यक्रम नारी आवाज लिएर प्राविधिक मित्र सुजनजीसँगै म ज्ञानो हामी उपस्थित भइसकेका छौं र अबको लगभग एक घण्टा हामी तपाईँहरूलाई साथ दिनेछौ। र नारी आवाज आइतबार बिहान यसै समयमा तपाईँहरूले सुन्दै आइरहनु भएको छ। र यदि तपाईँहरू फेसबुक युजर हुनुहुन्छ भने चाहिँ तपाईँहरूले योभन्दा अन्य समयमा पनि आफ्नो फुर्सदको समयमा पनि सुनेर साथ दिन सक्नुहुनेछ। त्यसको लागि चाहिँ गुड न्यूज एफएम 105.1 MHz तपाईँले गर्नुपर्ने हुन्छ, सर्च गर्न सक्नुहुन्छ। हाम्रो पेजलाई तपाईँले लाइक फलो पनि गर्न सक्नुहुनेछ। अनलाइन मार्फत सुन्ने श्रोता तपाईँहरूको लागि www.goodnewsfm.com.np गर्नुभयो भने संसारको जुन सुकै ठाउँमा हुनुहुन्छ तपाईँहरू 24/7 नै गुड न्यूज एफएमको प्रसारणलाई सुनेर साथ दिन सक्नुहुनेछ। रेडियो मार्फत सुन्नको लागि चाहिँ 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट सुनेर साथ दिन सक्नुहुनेछ। हाम्रो पात्रमा पनि छौ हामी। गुड न्यूज एफएम गर्नुहोस्, तपाईँहरूले गुड न्यूज एफएमको प्रसारणलाई सुनेर साथ दिन सक्नुहुनेछ। र नारी आवाजमा छौ, नारीसँग सम्बन्धित कुराकानी त अवश्य पनि हामी गर्ने गर्छौं, तर त्यसको साथ साथै यो कार्यक्रम नारीहरूको लागि मात्रै पक्कै पनि होइन। यो कार्यक्रम चाहिँ हामी सबैजनाको लागि हो, जसले सुन्दै हुनुहुन्छ तपाईँहरू सम्पूर्णको लागि हो। मैले भन्न खोजेको दाजुभाइ दिदी बहिनीहरू सबैजनाको लागि हो, आमा बुवा सबैजनाको लागि हो। किन भन्दाखेरि चाहिँ परमेश्वरले हामीलाई कुनै कुराहरू चाहिँ भनौँ न एक किसिमले चाहिँ छुट्टाएर भन्दा पनि सँगै हुँदा चाहिँ एउटा अर्थ हुन्छ भनेर बनाउनु भएको छ कि, एउटा सिक्काको दुईटा पाटो जस्तो कुराहरू पनि कतिवटा कुराहरू बनाउनु भएको छ। त्यसमध्येमा चाहिँ नारी र पुरूषलाई परमेश्वरले सृष्टि गर्दामा नै सुरुवातमा नै पुरूष बनाउनु भयो अनि नारी सँगसँगै बनाउनु भएको छ। र त्यो हेर्दा सुन्दर भएको कुराहरू हामीले उत्पत्तिको पुस्तकमा पक्कै पनि पाउँछौं। र एउटा नारी अगाडि बढ्नको लागि अथवा नारीको कुनै पनि कुराहरू छ भने त्यसमा पुरूष पनि सहभागी हुनुहुन्छ कि कतिवटा कुरामा, र पुरूषको कुरामा नारी अभियसली हुनुहुन्छ। एउटा मानिस संसारमा आउनको लागि हामी हेर्छौं भने शारीरिक रूपमा पनि नारी र पुरूषको पक्कै पनि आवश्यकता पर्छ। र कसैको आमा, कसैको होइन छोरी, कसैको बहिनी, कसैको केही न केही माइजू भाउजू, आफ्नो देश र आफ्नो ठाउँ आफ्नो परिवेश अनुसार नारी कसैको कोही न कोही से हुन्। त्यो कारणले गर्दा मैले गर्न खोजेका कुराकानीमा तपाईँहरूले चाहिँ नारीको लागि रहेछ भनेर रेडियो अथवा तपाईँ जहाँबाट सुन्दै हुनुहुन्छ त्यसलाई बन्द गरेर नजानुहोस्। किन भन्दाखेरि चाहिँ यो कुराबाट पनि हामी चाहिँ उत्साहित हुनेछौँ, आश्वासित हुनेछौँ। तपाईँसँग तपाईँको आमालाई कसरी मैले उहाँको सेवकाईमा सहायता गर्ने, मैले मेरो बहिनीलाई कसरी उत्साह दिने, मैले मेरो छोरीलाई कसरी उत्साह दिने, अथवा भनौँ परिवारमा जो जति सदस्यहरू हुनुहुन्छ उहाँहरू पनि परमेश्वरमा विशेष हुनुहुन्छ, र मैले मेरो असल सहयोगीको रूपमा चाहिँ उसलाई प्रभुमा कसरी डोराउन सक्छु, सँगसँगै हामी कसरी जान सक्छौँ, मण्डलीमा एउटा आमा दिदी बहिनीहरूलाई कसरी अवसर दिन सकिन्छ, अथवा कसरी चाहिँ उहाँहरूलाई पनि सहभागी गराउन सकिन्छ कुनै पनि काम गर्ने ठाउँहरूमा, महिला पुरूषहरू कसरी मिलेर काम गर्न सकिन्छ र हामी के कुरामा फरक छौं र त्यसलाई हामीले कसरी चाहिँ समावेश गरेर लिएर जानुपर्छ, कसरी मिलाउनुपर्छ, कसरी बुझ्नुपर्छ भन्ने कुरा चाहिँ हामीले थाहा पाउनुपर्छ भन्ने उद्देश्यको साथ यो कार्यक्रम केही वर्षदेखि तपाईँहरूको बीचमा मैले लिएर आइरहेकी छु। मलाई आशा छ तपाईँहरू एकदमै आश्वासित भइरहनु भएको छ। र अघि मैले भनिसकेकी छु यसमा चाहिँ हामी सबैजनाले चाहिँ सुन्नुपर्दछ बुझ्नुपर्दछ भनेर मैले गएको समयहरूमा चाहिँ तपाईँहरूको बीचमा चाहिँ विभिन्न व्यक्तित्वहरूको विषयमा कुराकानी गरेँ अनि हामी नारीहरूको अस्तित्वको विषयमा कुराकानी गरेँ। मेन फोकस भनेको चाहिँ हामी सबैजनाले अथवा विशेष गरी हामी आमा दिदीबहिनीहरूले चाहिँ अहिलेसम्म बुझेका छैन भने बुझ्नुपर्छ है, हामी पनि परमेश्वरको उद्देश्यमा छौँ, हामीले पनि परमेश्वरको महिमा गर्नुपर्छ, हाम्रो पनि जिम्मेवारी छ। होइन म त नारी हो, म त गर्न सक्दिनँ, अब केटाकेटी मान्छे केटी मान्छे कहाँ त्यहाँ जान सक्छु त, मलाई बुझ्दैन, यो गर्दिनँ त्यो गर्दिनँ भनेर हाम्रो चाहिँ एउटा बिचरापना छ नि त, होइन एउटा भनौँ न एक किसिमले समाजले परिवारले पनि हामीलाई त्यो किसिमको कुराहरू सिकाइरहेको छ नि। एउटा भनिन्छ नि राम्रा कुराहरू पनि ट्रान्सफर हुन्छ अरे मान्छेहरूमा, त ट्रमाहरू पनि ट्रान्सफर हुन्छ अरे क्या, कतिवटा एन्जाइटीका कुराहरू, कतिवटा डरका कुराहरू, कतिवटा एक्सिडेन्टका कुराहरू, कतिवटा कुराहरू चाहिँ जस्तो छोरी मान्छे भएर यसो गर्नु हुँदैन भनेर मलाई मेरो
अगाडिको पुस्ताले भनिरहनु भएको छ भने म भोलि मेरो पुस्ताहरूलाई पनि त्यो हस्तान्तरण गर्दै जान्छु रे कि। छोरी मान्छे भएर तिमीलाई खाना पकाउन आउँदैन, त लुगा धुन आउँदैन, भाँडा मल्न आउँदैन भनेर मैले पहिला सुनेको थिएँ भने अब मैले मेरो पछाडिको जेनेरेसनलाई पनि त्यो किसिमको हो म त केटी मान्छे भनेर एक किसिमको डर, एक किसिमको यो कुराहरू चाहिँ ट्रामाहरू पनि ट्रान्सफर गर्छौँ रे कि हामीले। त्यो कारणले गर्दा सिक्ने कुराहरू पनि छ अनि अहिलेको समयसम्म आइपुग्दा चाहिँ धेरै कुरा परिवर्तन भएको छ। के कारणले गर्दा भन्दाखेरि पुस्ता हस्तान्तरणको कारणले गर्दा कि परमेश्वरको वचनमा जति पनि फिमेलहरूको विषयमा लेखिएको छ अनि त्यो फिमेलहरूबाट हामीले कति धेरै कुरा सिकेर आज परमेश्वरको महिमा गरिरहेका छौँ अनि भोलिको दिनमा त फेरि हामीबाट पनि सिकेर कतिजनाले प्रभुको सेवकाई गर्नु छ नि त होइन। प्रभुमा आउनु छ, दोहोऱ्याउनु छ, हेर त फलानु व्यक्तिलाई, हेर त फलानु आमालाई, फलानु दिदीलाई उसले कसरी प्रभुको सेवकाई गर्यो, कसरी प्रभुसँग स्थिर रह्यो, कस्तो कस्तो परिस्थितिमा उसले चाहिँ सहायता गर्यो मण्डलीमा। योभन्दा पहिला त कोही आमा दिदी बहिनीले मण्डलीमा सेवकाई गरेको थिएन, म कसरी गर्ने, यो पोजिसनमा त कोही आएकै थिएन, तपाईँ यो गरेको थिएन भन्नुभन्दा पनि परमेश्वरले वरदान दिनुभएको छ अनि त्यो वरदानलाई बुझ्नुपर्छ है आमा दिदी बहिनीहरूले भन्नुको लागि पनि हामीले सिक्नुपर्छ भन्ने उद्देश्यको साथ हामीले कुराकानी गरिरहेका छौँ। र आज म तपाईँहरूलाई चाहिँ आमा दिदी बहिनीहरूले चाहिँ एकअर्काबाट सिक्न सकिने सकारात्मक पाठहरूको विषयमा कुराकानी गर्न गइरहेकी छु। सिकाइ चाहिँ कहिले पनि सकिँदैन, सिकाइको अन्त नै छैन। त्यो कारणले गर्दा चाहिँ अब हामीले के सिक्न सक्छौँ भन्ने विषयमा कुराकानी गर्नेछु। एउटा गीतको साथ दिन चाहन्छु अनि गीतपछि भने तपाईँहरूसँग कुराकानी गर्नको निम्ति म आउने नै छु। तपाईँहरू भने रेडियो सुन्दै गर्नुहोला।

सुने कि नै आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने चाहिँ यो हो गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम नारी आवाज। म ज्ञानु तपाईँहरूलाई साथ दिइरहेकी छु र आज मैले तपाईँहरूको बीचमा चाहिँ हामीले एकअर्काबाट पनि सिक्नुपर्छ भन्ने विषयमा कुराकानी गर्न गइरहेकी छु। यो नयाँ विषय त पक्कै पनि होइन, हामीले सुनेका छौं नि होइन, पुस्ता हस्तान्तरण गर्ने क्रममा अथवा कुनै पनि कुराहरू हस्तान्तरण हुँदै आइरहेको छ अनि परमेश्वरले वचन मार्फत हामीलाई यो कुराहरू सिकाइरहनु भएको छ नि होइन। किन आज त्यहाँ रुथ मरियम अनि हब्बाको विषयमा साराको विषयमा लेखिरहनु पर्थ्यो र पृथ्वीमा आइसकेका नारीहरू पछि फेरि आइहाल्थे नि भन्ने लाग्न सक्छ हामीलाई। तर उहाँहरूको जीवनीलाई हेर्दै गर्दा फेरि चाहिँ जब हामी निराश हुन्छौ, हन्नाले प्रार्थना गर्दा उत्तर पाएकी थिइन् भने मैले पनि त उत्तर पाउँछु होइन। सारा त्यति लामो समयसम्म निसन्तान थिइन्, उनले परमेश्वरबाट सन्तान पाइन् भने मैले पनि त पाउँछु। एउटा आँट एउटा साहस हामीलाई परमेश्वरले राखिदिनु भएको छ, यो त सिक्ने कुरा रहेछ अनि सिकाइ कति धेरै महत्वपूर्ण कुरा छ भन्ने कुरा चाहिँ एकदमै हामीलाई परमेश्वरको वचनले पनि एकदमै सिकाउनु भएको छ कि। अनि हामी हेर्छौँ भने परमेश्वरको वचनमा धेरै स्त्रीहरूको बारेमा उल्लेख गरिएको छ र परमेश्वरको वचनका स्त्रीहरू बारे अध्ययन गर्दा कसै कसैले चाहिँ खराब आचरण भएका वा खराब काम गरेका महिलाहरूको बारेमा मात्रै कुरा गर्छन् कि कहिलेकाहीँ हामी सुन्छौँ नि, कहिलेकाहीँ वचन प्रचार गर्दा कहिलेकाहीँ अरूलाई सिकाउँदै गर्दा कतिजनाले चाहिँ खराब त्यो एउटा पोइन्टलाई लिएर महिलाले महिलालाई नभने पनि पुरुषहरूले पनि हुनसक्छ यो कुरा होइन। त्यो फल खुवाउने त स्त्री हो नि, पापको सुरुवातबाट त स्त्रीले सुरुवात गरेको हो नि भनेर त्यहाँबाट सुरुवात गरिरहेको हुन्छ कि कतिजनाले चाहिँ उत्साह दिनुको सट्टा चाहिँ निरुत्साह बनाउने प्रयास पनि भइरहेको हुन्छ। कतिजनाले चाहिँ त्यो एङ्गललाई चाहिँ नेगेटिभ एङ्गलबाट हेरिरहेको पनि देखेको छौँ क्या हामीले। तर होइन एउटा सन्तानको सुरुवात अन्त प्रथम महिला होइन आफ्नो श्रीमानको एउटा भनौँ न सँगसँगै रमाएको महिला, परमेश्वरसँग कुराकानी गर्ने स्त्री, परमेश्वरले मन पराउनु भएको स्त्री भनेर त हामी त्यो पाटोबाट हेर्दैनौँ नि त कतिपटक होइन। अनि मैले धेरै पटक सङ्गतिहरूमा अनि महिला पुरुषहरू भइरहेको समयमा चाहिँ यो कुरा मैले धेरैचोटि सुनेको छु कि केटीहरू जिद्दी हुन्छन् होइन, केटीहरूले चाहिँ गलत कुराहरूलाई प्रोत्साहन दिन्छन्, पापमा फसाउँछन् भन्ने कुराहरू गलत प्रकारको व्याख्याहरू गरिएको देखिन्छ। तपाईँलाई लाग्छ तपाईँको घरमा हुनुभएको आमा दिदी बहिनीहरू सबैजनाले त्यही गरिरहनु भएको छ, तपाईँको वरिपरि हुनुभएको महिलाहरूले स्त्रीहरूले त्यही नै गरिरहनु भएको छ, अथवा त्यही हो स्त्रीको व्याख्या तपाईँले बुझाउनु पर्ने होइन। कहिलेकाहीँ स्त्रीले पनि भनिरहेको देखिन्छ, स्त्रीले पनि भनेको सुनेको छु मैले कतिपटक, स्त्रीहरूको कारणले पाप आउँछ पाप फैलाउँछन् भनेर चाहिँ यो खालको प्रचार गरेको देखिन्छ। कसैले चाहिँ फेरि असल काम गरेका महिलाहरूबाट मात्रै वर्णन गरिरहेका हुन्छन् कि, आफूले बुझे अनुरूप आफ्नै किसिमका टिका टिप्पणीहरू चाहिँ मानिसहरूमा छन् कि। तपाईँलाई जे खालको बुझाइ छ त्यो खालको तपाईँ टिप्पणी गर्नुहुन्छ नि त होइन। एउटा लिटल नलेज लिटल लो भन्छ नि होइन, ज्ञान चाहिँ पूर्ण भन्नाले सकभर चाहिँ पूर्ण रूपमा लिनुपर्छ कि भन्नाले एउटा कम्प्लिट लिनुपर्छ कि कुनै पनि कुराको, आधी गिलास भरि अथवा आधी गिलास खाली भनेको जस्तो त्यो कन्फ्युजन चाहिँ हामीमा हुनु हुँदैन कि। परमेश्वरले त्यसरी कन्फ्युज हुने कुरा बनाउनु नै भएको छैन, तर हामी मोस्ट अफ द टाइम चाहिँ कन्फ्युज नै हुन्छौँ कि, यसलाई यसरी नै व्याख्या गर्छौँ मैले जे बुझेँ नि साँच्ची कि। मैले एकजना केटी साथी भेटेको थिएँ, मलाई त केटी साथी बनाउनै मन पर्दैन, केटा साथी मात्रै छ मेरो त भनेर सिधै मलाई भन्नुभएको थियो कि। अनि मलाई कस्तो गाह्रो भयो होला त्यो ठाउँमा उहाँसँग साथी बन्ने कि नबन्ने, उहाँलाई त केटी मनै पर्दैन। त्यो भएको थियो केही एक्सिडेन्ट अथवा केही कुरा भएको थियो होला उहाँलाई। हामी आफ्नो पोइन्ट अफ भ्यूबाट हेर्छौँ नि आफूसँग घटेको घटना एउटालाई जोडेर चाहिँ त्यसपछि सबैलाई एउटै काँटामा तुलना गर्छौँ, यो राइट हो पक्कै पनि होइन। तर वास्तवमा चाहे पुरुष होस् वा महिला, यस संसारमा कोही पनि सिद्ध छैन भन्ने कुरा तपाईँलाई मैले
पर्फेक्टली रूपमा बुझ्नुपर्छ कि कोही पनि पर्फेक्ट छैन। महिला मात्रै होइन, स्त्री मात्रै होइन पुरुष पनि, र पुरुष मात्रै होइन स्त्री पनि। एउटा कुनै घटनालाई लिएर सबैलाई जज गर्न मिल्दैन, तर यति बुझ्नुपर्छ कि महिला र पुरुष फरक प्रकारले सृष्टि भएका छौं। परमेश्वरले बनाउनु भएको कुरालाई चाहिँ हेरौं न हामी, र अनि असिद्ध र अपूर्ण मानिसको जीवनमा सिद्धता खोज्नु पनि त बुद्धिमानी होइन नि। कोही पनि पूर्ण छैन भन्ने कुरा हामीलाई थाहा हुँदा हुँदै पर्फेक्ट खोज्नु चाहिँ बुद्धिमती होइन, बुद्धिमान होइन। थाहा छ हामीलाई हामी कोही पनि सिद्ध छैनौ भन्ने कुरा, अनि त्यसो भन्दैमा फेरि गलत गरिरहनुपर्छ भन्ने छैन, जानी जानी त्यो गर्नुपर्छ भन्ने छैन। खोजाई रोजाई बुझाई र सोचाई हाम्रो नितान्त व्यक्तिगत कुरा हो। परमेश्वरको वचनमा उल्लेख भएका महिला पात्र मध्ये कोही आफ्नो दुष्ट र भ्रष्ट चालचलनको कारण पतन पनि भएका छन्, अनि कोही चाहिँ असन्तुष्टता ईर्ष्या अरूलाई खराब सल्लाह दिएकाले र अपवित्र जीवन जिएकोले पतन भएका थिए भने कोही चाहिँ असल आचरण असल व्यवहार अनि सहयोगी विचार भएका महिला पनि थिए। उदाहरणको लागि एउटा नारीको प्रस्तुतिले सारा समुदायमा शान्ति सुरक्षा र उद्धार पनि ल्याउन सक्दछ, जस्तै एस्तर महारानीले आफ्ना पति महाराजसँग गरेकी प्रस्तुतिले सारा यहुदीहरूलाई चाहिँ विनाशकारी निर्णयबाट चाहिँ जोगाउने काम गर्यो। त्यसै गरी एकजना खराब मानिससँग विवाह भएर पनि अबिगेलले एउटा ठूलो दुर्घटनाबाट उनी र उनका घरनालाई जोगाउन ठूलो भूमिका निभाएकी छन्। तर रिबेकाले चाहिँ के गरेकी छन् भन्दाखेरि चाहिँ आफ्ना सन्तानहरूलाई झूट बोलेर आफ्ना पितालाई छल गर्न सिकाएकी छन्, अनि त्यस कामको परिणाम तिनले पनि भोगेकी छन्। एक नारीले आफ्ना पतिलाई उनको उद्देश्य पूर्तिमा सहायता गर्न पनि सक्छिन् अथवा बाधा पुर्याउन पनि सक्छिन्। एउटा श्रीमानलाई मात्र नभइकन परिवारका सदस्यलाई, दाजुभाइ बाबु मण्डलीको परिवारलाई पनि एउटा नारीले सहायता पनि गर्न सक्छिन्, एउटा नारीले बाधा पनि पुर्याउन सक्छिन्। रोजाई तपाईँ र मेरो, अनि हामीले कसरी जज गर्न सक्छौ कि सबै नारीहरू काम छैन भनेर, मूर्ख भनेर हामी कसरी भन्न सक्छौ? नारीहरूले कुनै पनि हालतमा आफ्ना होइन सहयोगीलाई अथवा परिवारलाई खुशी र सुखी राख्ने आफ्नो कर्तव्य पूरा गर्ने उद्देश्य राखेका हुन्छन्, अनि आफ्ना परमेश्वरलाई पूरा तन मन धन र ध्यानले रिजाउने तथा खुशी पार्ने सर्वोत्तम अनि आदर्श नारी भन्ने चाहना पनि गर्न सक्छिन्, होइन यो पनि उनले गर्न सक्छिन्। परमेश्वरको वचनमा असल नारीहरू पनि पापमय स्वभाव नै लिएर जन्मिएका थिए, तर धेरैजनाले कठिन परिस्थितिहरूमा चाहिँ परमेश्वरमा भरोसा राख्दै अनि आफूलाई उहाँमा समर्पण गर्दै केही महिलाहरूका असल व्यवहारबाट सिक्दै उनीहरू अगाडि बढेको पनि हामी देख्न सक्छौ। हामी सबैजना यो चाहिँ भनौँ न परमेश्वरका सन्तानहरू हौ, र हामी जन्मिँदा नै कोही पनि सिद्ध छैनौ। कसैले पछि गएर सिकेका छन्, कहिले पहिला नै सिकेको हुनुपर्छ होइन, कसैले बालककालदेखि नै एकदम असल काम गर्दै आइरहनु भएको छ होला, कसैले युवा भइसकेपछि आफ्नो जीवनमा आएका केही कुराहरूले तपाईँले सिक्नु भएको छ होला। असम्भव त छैन नि त, छुचो मान्छे सधैँ छुचो हुनुपर्छ भन्ने छैन नि, होइन एकचोटि मिस्टेक गरेको व्यक्तिले अर्कोचोटि पनि मिस्टेकै गर्नुपर्छ भन्ने छैन नि, अनि त्यही दृष्टिमा त्यो स्त्रीलाई हेर्नै पर्छ भन्ने छैन नि। सबैले गल्ती गरेका छन्, तर कसले कहाँ गएर रियलाइज गर्यो र कसरी फर्कियो र कसरी सुध्रियो भन्ने कुरा चाहिँ सबभन्दा महत्वपूर्ण कुरा हो। अनि हामी मानिसको हौँ एकअर्काको जज गर्ने, होइन धेरै पटक हामी जज गर्छौँ कि उसले त फलानु समयमा यस्तो गरेको थियो नि, ऊ त यस्तो भएको नि, हामीलाई थाहा छैन भने पनि अरूहरूले पनि बताउनुहुन्छ कि फलानु त यस्तो थियो नि पहिला त, उसले त मेरो लाइफ बिगारिदिएको छ नि उसले त भन्छौँ क्या हामी। जसले भन्दै हुनुहुन्छ तपाईँ पनि कुनै समय कुनै न कुनै कुरामा तपाईँले पनि गलत गर्नुभएको थियो होला, आफूले गरेको गल्ती चाहिँ मतलब सानो गल्ती गरेको, मैले त्यो टाइममा गरेको यो टाइममा गरेको भन्ने छैन नि त, गल्ती त गल्ती नै हो। मैले अघि भने नि कोही पनि पर्फेक्ट छैन, र हामी पर्फेक्ट खोज्नेतिर पनि नलागौँ,
तर परमेश्वरको वचनले के भन्छ भन्दा अगाडि चाहिँ गल्ती गर्नु पाप होइन, तर गल्तीलाई थाहा पाइसके पछाडि पनि त्यहाँबाट नफर्किकन त्यसलाई कन्टिन्यू गर्नु चाहिँ त्यसै पाप हो। यो चाहिँ एकदम महत्वपूर्ण कुरा छ। र थुप्रो महिलाहरू हुनुहुन्छ कि जस्तो योकेबेद भन्ने महिला जो चाहिँ हामी हेर्छौँ भने मोसाको आमाको विषयमा एकदमै कस्तो अचम्म लाग्छ कि कतिपटक अहिलेको समयमा चाहिँ अहिलेका आमा दिदी बहिनीहरूले बच्चाहरूलाई वास्तै गर्दैनन्, हेर्दै हेर्दैनन्, होइन निष्ठुरी हुन्छन् केटी मानिसहरू, जिम्मेवारीबाट विमुख हुन्छन् भन्ने कुराहरू धेरैले बताउनुहुन्छ कि हामी मोसाको आमा जस्तो बन्न सक्दैनौ र त्यही मोसाको आमा जसलाई परमेश्वरले सृष्टि गर्नुभएको एउटा नारी थिइन्, आज तपाईँ र मलाई पनि त्यही परमेश्वरले सृष्टि गर्नुभएको हो। यदि हामी खराब भएर एकदमै क्रूर आमा बनेका छौँ भने चाहिँ सायद हामीले परमेश्वरको प्रेमलाई अनुभूति नै गरेका छैनौँ, परमेश्वरको वचनले यादै गरेका छैनौँ। यस्तो समयमा मोसाको जन्म भएको छ जुन समयमा चाहिँ केटा मान्छे जन्मियो भने चाहिँ मारिदिनु भन्ने आज्ञा दिएको छ त्यहाँको नर्सहरूलाई अथवा सुरेनीहरूलाई, होइन? त्यो समयमा आफ्नो छोरा जन्माउँदै गर्दा युकेवेदलाई कस्तो भएको थियो होला, आफ्नो सन्तान 9 महिनासम्म होइन गर्भमा राखेर बाहिर निकालिसकेपछि त्यस्तो उर्दी हुँदै गर्दाखेरि त्यो बच्चालाई 3 महिनासम्म घरभित्र नथापाउने गरेर लुकाउने आमा पनि छैनन् र आफ्नो सन्तानको प्रोटेक्ट गर्ने स्त्रीहरू पनि छैनन् र होइन आफ्नो दाजुभाइको आफ्नो होइन मण्डलीको थुप्रो ठाउँमा छ महिलाहरूले पुरुषहरूलाई जोगाएको। अनि हामी देख्छौँ कि कसरी हाम्रा हिराहरू फसे भनेर टाइटल लेखेको कतिचोटि देख्छु कि म, अचम्म लाग्छ मलाई। एक दुईजना त्यस्तो भयो भन्दैमा सबै गल्ती स्त्रीहरूको मात्रै हुन्छ भन्ने छैन नि। हेर्नुहोस् त बाइबलमा प्रष्टै लेखिएको छ त, स्त्रीहरूले पुरुषहरूको प्रोटेक्ट गरेको आफ्नो छोराहरूको सन्तानको दाजुभाइको असल व्यक्तित्वहरूको अगुवा लिडरको थुप्रो ठाउँमा छ, होइन? वार पर्दा फेरि पुरुषहरूको ज्यान जोगाउन गाह्रो हुँदा फेरि झुट बोलेर उनीहरू परमेश्वरको सन्तानलाई स्त्रीहरूले जोगाएका छन्, घरभित्र राखेका छन्। मोसाकी आमाले योकेबेदले आफ्नो सन्तानलाई 3 महिनासम्म घरभित्र लुकाएकी छन्। यो त एक्जाम्पल हो, थुप्रै इक्जाम्पलहरू छन् कसरी ती सबै स्त्रीहरूले चाहिँ पुरुषहरूलाई फसाए त, सबैले फसाएको छैन नि। त्यो कारणले गर्दा एउटा स्टोरीलाई एउटा इक्जाम्पललाई किन राखियो त्यहाँ, त्यो इक्जाम्पल त्यो पनि हामीले बुझ्न आवश्यक छ। दृष्टान्त यत्तिकै राखिँदैन, उदाहरण यत्तिकै राख्नु भएको छैन नि। परमेश्वरले पाठ सिकाउनु राख्नु भएको छ अनि एउटा खण्डलाई लिएर होइन हब्बाले फल खुवाइन् होइन सिमसोनलाई फसाइन् भन्ने खालको त्यो 2-3 स्टोरीलाई लिएर हामीले चाहिँ महिलाहरूमाथि प्रश्न गर्नु जायज होइन। त्यस्तो हो भने त बाइबलभरि पुरुषहरूले पनि थुप्रो ठाउँमा अब स्त्रीहरूले दाउदले व्यभिचार गरे, यो गरे त्यो गरे भनेर फेरि त्यो लडाईँ मात्रै गर्ने त हामीले त्यो होइन नि त, होइन? हामीले एकअर्कालाई आदर गरौँ न, पोजिटिभ वे बाट पनि सिकाउन, अनि नेगेटिभ कुरा भएको छ भने त्यहाँबाट पनि हामीले असल कुरा सिकाउने, यो चाहिँ गलत रहेछ, यो चाहिँ गर्नुहुँदो रहेछ भन्ने कुरा। आमा बुवाहरू आफ्नो सन्तानको भलाइको लागि कुनै पनि मूल्य चुकाउन पछि पर्दैनन्। आफ्नो सन्तानलाई जोगाउन, बचाउन, हुर्काउन, पढाउन, पालन पोषण गर्न, सुख सुविधा दिन अनि आदर्श व्यक्ति बनाउन जस्तो सुकै कदम पनि चाल्न सक्छन् उनीहरू। प्रस्थानको पुस्तकको प्रारम्भमा नै हामीले मोसाको जन्म अनि कसरी उनी सबै हिब्रु बालक शिशुहरूलाई जन्मनासत मारिदिने फारो राजाको ठाडो आदेशबाट बचे भन्ने हामी पढ्न सक्छौ नि त्यहाँनिर। धेरै वर्ष पहिला याकुबले आफ्ना छोरा योसेफको निमन्त्रणामा आफ्ना परिवारका 70 सदस्यहरू मिश्र देश लगेका थिए। त्यो कारणले गर्दा चाहिँ हामीले कुनै पनि कुराहरूको प्रचार गर्दैछौँ होइन सुनाउँदैछौँ भने चाहिँ तपाईँलाई मनपर्ने व्यक्तिको नेगेटिभ वेबाट मात्रै प्रचार नगरौँ, होइन? केही कुरा त राम्रो छ कि भन्ने वेबाट हेरौँ, यदि छैन भने उहाँको निम्ति प्रार्थना गरिदिउँ। कतिजनाको सिकाइ चाहिँ फेरि त्यही गलत कुराहरू मात्रै छ कि, मान्छे त स्वार्थी बन्नु पर्दो रहेछ, त्यो
त्यत्तिकै भनेको त होइन रहेछ, बाइबलमा त्यत्तिकै त्यो भनेको त होइन रहेछ भनेर हामीले त्यो कुरा एक्जाम्पल दिएर आफ्नो जीवनमा पुस नगरौं आफूलाई। यसरी चाहिँ हामीले हाम्रो व्यक्तित्व विकास र अरूलाई पनि उत्साह दिन मिल्दैन, त्यो हुँदैन पनि भन्दै यो समारा गीतको साथमा तपाईँलाई दिन चाहन्छु। गीतपछि भने म आउनु नै छु।

नमस्ते, साथ फेरि पनि स्वागत गर्न चाहन्छु। यीशुको रगतले किनिएको गीतको बोल रहेको थियो र यो समय तपाईँहरू सुन्ने हुनुहुन्छ कार्यक्रम नारी आवाज। म ज्ञान तपाईँहरूलाई साथ दिइरहेकी छु र हामीले सिक्नुपर्छ, नारीहरूबाट नारीहरूले सिक्न सक्नुहुन्छ, पुरूषहरूले सिक्न सक्नुहुन्छ अनि पुरूषबाट नारीहरूले पनि सिक्न सक्नुहुन्छ। तपाईँले कुनै पनि कुरालाई गलत भन्नुभन्दा अगाडि त्यसमा सोच्नुपर्ने हुन्छ क्या। हामी मानिसहरू फरक छौं, हरेक मानिसहरू स्त्रीहरू स्त्रीहरूसँगै मिल्नुहुन्न कि, कतिवटा कुरामा पुरूष पुरूषहरूसँगै मिल्नुहुन्न। तर परमेश्वरले हामीलाई बनाउनु हुनु भएको छ जुन उद्देश्यको साथ, त्यो उद्देश्य पूरा गर्नको लागि नै बनाउनु भएको। तर हाम्रो परिस्थिति र कतिवटा मानिसको सिकाइबाट चाहिँ हामी गलत पनि भएका छौँ होला कतिवटा। त्यसमा त्यो व्यक्ति मात्रै गलत नहुन सक्छ, उसँगैको अर्को व्यक्ति पनि गलत हुन सक्छ, परिस्थिति गलत हुन सक्छ। तर पनि त्यो अवस्थाबाट निस्किएर कोही व्यक्ति आउँछ अथवा कोही त्यस्तो व्यक्तिहरू छ जसको जीवनबाट चाहिँ हामी सिक्न सक्छौँ, म ऊ जस्तो स्त्री बन्न सक्छु नि म पनि भनेर भन्न सक्छौँ भने चाहिँ त्यो चाहिँ एकदम बुद्धिमानी कुरा हो। होइन, अघि मैले तपाईँहरूको बीचमा भनेको थिएँ सन्तानलाई माया गर्नेहरू पनि छन् र सन्तानलाई गलत एउटा फाटो ल्याइदिने जस्तो रिबिकाले गरेकी छन् नि। होइन, दुईटा सन्तानहरूको बीचमा फाटो आएको छ, कति लामो समय उनीहरू फरक ठाउँमा बस्नु परेको छ। भूमिका कति धेरै महत्वपूर्ण रहेछ एउटा स्त्रीको, होइन, कसैले आफ्नो छोराछोरीको कसरी प्रोटेक्ट गरेको छ योगव्यथले चाहिँ आफ्नो छोरालाई। र त्यसै गरी हामी हेर्न सक्छौँ भने आफ्ना पतिबाट गल्ती हुँदा उनलाई जोगाउने पत्नी भनेर चाहिँ सिपोरालाई भनिन्छ। होइन, कतिपटक चाहिँ भनिन्छ नि हामी केटी मान्छेहरूले फसाउँछन् मात्रै जोगाउँदैनन् भन्ने कुराहरू गर्छौँ नि हामी। परमेश्वर भन्दै हुनुहुन्छ स्त्रीहरूले जोगाउन सक्छ, जोगाएको छ प्रमाण हेर भनेर। होइन, त्यो टाइममा प्रमाण नदेखाएको भए त अहिलेको प्रमाण त मानिसहरूले मान्दैन थियो होला। मानिसहरू त त्यो के थाहा कसले देखाएको छ र भन्छ नि त अहिले पनि। होइन, अहिले पनि मानिसहरू अविश्वास गर्छन् कि, संसार त विश्वासमा टिकेको छ नि। तपाईँ अरूलाई विश्वासै गर्न सक्नुहुन्न, तपाईँले आफूलाई मात्र राम्रो देख्नुहुन्छ, आफ्नो कुरालाई मात्र राम्रो भन्नुहुन्छ भने त संसारमा कोही पनि पर्फेक्ट छैन। यो कुरालाई तपाईँले बुझ्नुपर्छ। होइन, सबै राम्रो छन् भन्न खोजेको छैन नि मैले, होइन, तर कतिजनाले राम्रो काम गरेका छन् उहाँहरूबाट पनि हामी सिक्न सक्छौँ। त्यस्तो स्त्रीहरू पनि हुनुहुन्छ, सबैजनालाई शङ्का नगर्नुहोस् भन्ने एउटा अनुरोध पनि हो मेरो। र अर्को कुरा हामी हेर्छौँ भने पुजारी इत्रोकी छोरी थिइन् सिपोरा। मुसाले 40 वर्षसम्म उजाड स्थानमा गोथालोको काम गरे अनि एउटा जलिरहेको पोथ्राको आगोमा एक दिन परमेश्वर उनी कहाँ देखा पर्नुभयो र उनलाई मिश्र देश फर्किएर जाने आज्ञा गर्नुभयो। उहाँको आदेश अनुसार उनी मिश्र जाँदै थिए अनि उनीसँग उनकी पत्नी सिपोरा र उनीहरूका छोराहरू पनि साथमा थिए। प्रस्थान 4:20 हामी हेर्न सक्छौ, उनीहरू मिश्र देश जाँदै गर्दा बाटोमा बास बस्ने ठाउँमा परमप्रभुले मुसालाई मार्ने विचार गर्नुभयो। प्रस्थान 4:24, किनकि मुसाले उनको छोराको खतना गरेका थिएनन् र सिपोराले आफ्नो छोराको खल्लडी काटेर मुसाको पाउमा छुवाइन् अनि परमप्रभुले मुसालाई मार्नु भएन। वास्तवमा भन्यो भने प्रस्थान 4:25-26 हेर्यो भने वास्तवमा परमप्रभुले अब्राहमलाई यस्तो आज्ञा दिनुभएको थियो, तैले चाहिँ तेरो करार पालन गर्नुपर्छ, तँ र तेरा त पछि आउने सन्तानहरूले तिनका पुस्तौंसम्म मेरो र तेरो र त पछिका तेरा सन्तानहरूको बीचमा भएका सबैले पालन गर्नुपर्ने मेरो करार यही हो, तिमीहरू मध्येका हरेक पुरूषको खतना हुनुपर्छ भनेर चाहिँ परमेश्वरले आज्ञा गर्नुभएको थियो। उत्पत्ति 17:9-10 उहाँले अझ यसरी भन्नुभयो, तिमीहरूको आफ्नो खलडीको खतना गर्नु हुनुपर्छ, मेरो र तिमीहरूको बीचमा भएको करारको चिन्ह यही हो, पुस्तौंसम्म तिमीहरूको हरेक पुरूष 8 दिनको हुने बित्तिकै त्यसको खतना हुनुपर्छ भनेर त्यो समयमा लेखिएको थियो। यसरी त्यो करारलाई पालन नगरेको कारणले गर्दा, खतना नगरेको जुनसुकै पुरूष जसको खलडीको खतना भएको छैन, त्यो मानिसलाई खतना भएको छ भने त्यो मानिसलाई आफ्नो जातिबाट बहिष्कार गरिनेछ, त्यसले मेरो करार भङ्ग गर्नेछ भनेर चाहिँ परमेश्वर उत्पत्तिको पुस्तक 17:11-14 भन्नुभएको थियो। परमप्रभुले मुसालाई एउटा महान उद्देश्यपूर्तिको लागि प्रयोग गर्दै हुनुहुन्थ्यो, तर मुसाले आफ्नो छोराको खतना गरेका थिएनन् अनि सिपोराले उनलाई बचाइन्। अपवाद बाहेक यसरी नै सबै पत्नीहरूले आफ्ना पतिलाई बचाउने प्रयास गर्छन्।
कसरी भन्छौ कि हामी सबैजनाले धोका दिन्छन्, कसैको विश्वासै हुँदैन भनेर चाहिँ हामी स्त्रीहरूलाई मात्रै किन त्यो खालको आरोप लाउँछौ। अहिलेको सोसियल मिडियाहरूमा हेर्ने हो भने कसैको भरोसै लाग्दैन, हेर्ने हो भने चाहिँ त्यसरी चाहिँ मानिसहरूलाई उदाङ्ग बनाइएको छ। तर परमेश्वरको सृष्टिमा उहाँले सृष्टि गर्नुभएका थोकहरू उहाँले हेर्दै गर्दा भन्नुभएको थियो यो सबै सुन्दर छ, उहाँले सुन्दर बनाउनु भएको। तर हामी कसरी चाहिँ कुरूप हुन गयौं भन्ने कुरा चाहिँ फरक कुरा हो। पेसा खराब तर परमेश्वरका जनलाई बचाउने महिला को थिइन् भन्दा राहाब। येशु ख्रिस्टको वंशावली यहुदी वंशावली भए तापनि त्यसमा पाँचजना महिलाहरूको नाम पनि उल्लेख छ। ती हुन् तामार, राहाब, रूत, उरियाकी पत्नी सोलोमनकी आमा र मरियम। यहुदी समाज पूर्व रूपमा पुरूषमुखी अर्थात पितृसत्तात्मक समाज थियो अनि महिलाका लागि कुनै स्थान हुँदैन थियो, यहाँसम्म कि उनीहरू गणनामा समेत पर्दैनथे। तर राहाबले गरे कि असल कामको कारण तिनी र तिनका घरना मृत्युबाट बाँचेका थिए र तिनको नाम पनि येशु ख्रिस्टको वंशावलीमा परेको छ। तिनको बारेमा यसरी लेखिएको छ, त्यसै गरी राहाब वेश्याले पनि जब तिनले गुप्तचरहरूलाई सत्कार गरेर अर्कै बाटो पठाइदिन् तब कामहरूबाट तिनी धर्मी ठरी कि होइनन् र भनेर याकुब 2:25 भनिएको छ। हामी त कामद्वारा धर्मी ठहरिने रहेछ रे। मानिसहरूले कतिपटक हामीलाई विभिन्न किसिमको आरोपहरू लगाउनुहुन्छ। मलाई एउटा वचन चाहिँ एकदमै मनपर्छ, यही मैले अहिले भर्खरै भनिरहेको। येशु ख्रिस्टले होइन एकजना स्त्रीले अत्तर दल्दै गर्दा फेरि चाहिँ चेलाहरू रिसाएका थिए, ऊ त ठिक स्त्री होइन, तपाईँ कसरी गर्न सक्नुहुन्छ त्यो भन्दै गर्दाखेरि चाहिँ तिमीहरूमध्ये यदि ठिक छौ भने ठिक हुनेले यसलाई ढुङ्गाले हान भन्दै गर्दा कसैले पनि हानेको छैन। मानिसलाई थाहा छ, राम्रोसँग थाहा छ आफ्नो गल्ती कमजोरी, म पनि चुकेको छु, म पनि गल्ती गर्छु भन्ने थाहा छ। त्यो पनि हामीहरूलाई खोत लगाउन छोड्दैनौ होइन, अरूसँग तुलना हुन छोड्दैनौ, अरूलाई गिराउन छोड्दैनौ होइन। तर हामीलाई परमेश्वरले चाहिँ नम्रताको आत्माहरू अनि यस्तो आज्ञा पालन गर्यो भने कामद्वारा व्यक्त हौ तिमीहरू, कामद्वारा देखियो, कामबाट प्रकट हौ भन्ने कुरा छ। राहाब पनि कामद्वारा नै धर्मी ठहरेकी थिइन्। आज तपाईँलाई कसैले खराब छस् न बेकारको छस् न भन्दै हुनुहुन्छ भने चाहिँ नहाँक्दिनुहोस्, आफ्नो कामद्वारा परमेश्वरको वचन अनुसार जिउनुहोस्, तपाईँलाई परमेश्वरले धर्मी ठहराउनुहुनेछ। यो समय एउटा गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु, गीत पछि भने म आउने नै छु।

हजुर निकै नै आश्रिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम नारी आवाज। म गान तपाईँहरूलाई साथ दिइरहेकी छु र मलाई आशा छ तपाईँहरूले पनि मलाई सुनेर साथ दिइरहनु भएको छ, सुनिरहनु भएको छ र तपाईँहरू आशिषित भइरहनु भएको छ। किन भन्दा हामीलाई परमेश्वरले चाहिँ प्रेम गर्नुहुन्छ र उहाँले हामीलाई विशेष रूपमा बनाउनु भएको छ। यति मात्रै हो कि उहाँले चाहिँ तिमीहरू प्र्याक्टिकल बन, तिमीहरू आफ्नो कामबाट प्रकट हौ, तिमीहरू सक्छौ। त्यो समयमा पनि असल गर्नेहरू पनि थिए र तिमीहरूले पनि असल गर्न सक्छौ होइन। यदि तिमीहरू खराब गर्दैछौ भने त्यहाँबाट तिमीहरू फर्किन सक्छौ। तिमीहरू सिक, यतिकै इक्जाम्पलहरू दिँदैन, यतिकै राखिएको होइन यी इक्जाम्पलहरू भनेर चाहिँ हामीलाई परमेश्वरले वचनबाट सिकाउँदै हुनुहुन्छ। जस्तो हामीले थुप्रै स्त्रीहरूको विषयमा हेरिरहेका छौँ परमेश्वरको वचनमा, त्यो समयमा परमेश्वरले राख्नुमा चाहिँ यस्तो यस्तो परिस्थितिहरू, यस्तो यस्तो कन्डिसनहरू आउन सक्छ है, त्यो समयमा पनि तिमीहरूले आफूलाई चाहिँ जोगाउनुपर्छ। तिमीहरूले यसरी चाहिँ तिमीहरूले परमेश्वरको महिमा गर्न सक्छौ, कामद्वारा तिमीहरू प्रकट हुन सक्छौ र हावले जस्तै तिमीहरू आफ्नो कामद्वारा धर्मी ठहरिन सक्छौ भन्ने कुरा चाहिँ त्यहाँनिर हामीलाई सिकाउनु भएको छ। जस्तो अहिलेको समयमा म्याक्सिमम सुनिने भनेको चाहिँ अहिलेको केटीहरू व्यावहारिक छैनन्, प्र्याक्टिकल छैनन् होइन, सम्बन्धलाई निभाउन जान्दैनन्, त्यस्तो देखिन्छ पनि कति पटक होइन। मौरन भन्ने ट्याग लागेको छ अनि सकिँदैन कि के हो भन्ने पनि देखिन्छ कि, सम्बन्धलाई निभाउन सकिँदैन कि, त्यो त पहिलाको समयमा निभाएको नि, अहिले त कहाँ हो र पनि भन्छौ कि। परमेश्वरले यत्तिकै रुथलाई ध्यानेर राख्नु भएको छैन कि जसले चाहिँ आफ्नो सुख सुविधा भन्दा सासूको सेवामा समर्पित र त्यागी एउटा बुहारीको इक्जाम्पल बोकेकी छन्। तपाईँ सक्नुहुन्न, रुथले त सकेकी छन्, रुथ पनि नर्मल व्यक्ति नै हुन्। जस्तो तपाईँ हामी जन्मिएका छौँ त्यस्तै प्रकारले जन्मिएकी हुन् रुथ पनि। जस्तो रुथलाई परमेश्वरले बनाउनु भयो त्यस्तै नै तपाईँ र मलाई बनाउनु भएको छ। रुथले सकिन् नि त, किन सकिन् भन्दा उनी समर्पित भइन् कि, उनी दिलु ज्यानले त्यो म गर्न सक्छु, हार्ड वर्किङ एउटा नारीको रूपमा चिनिन्छ उनलाई। कस्तो शिलाबाला बटुलेकी छन् हेर्नुहोस् त। अनि तपाईँहरू हामी चाहिँ एकदमै थुप्रो थुप्रो कुराहरूमा चाहिँ खोजिरहेका हुन्छौँ। कतिपटक सानो सानो कुरामा इमान्दार हुने व्यक्तिलाई ठूलो ठूलो कुराहरू पाइन्छ भनेर परमेश्वरको वचनले प्रष्टै रूपमा दिनुभएको छ नि। सानो सानो त हाम्रो आँखै लाग्दैन, सानोतिनो कुरा त भनौँ न केयरै गर्दैनौँ कि हामी, सानो सानो कुरामा चुकिरहेका हुन्छौँ। एकले अर्कालाई आदर गर्न, आफ्नो कामहरू गर्न, यतिको त चलिहाल्छ नि भन्छौँ कि हामी। त्यो शिलाबाला शिलाबालाको मात्रै उदाहरण होइन नि, उनी सानो सानो कुरामा कति सिन्सियर भएको कुरा हामी देख्न सक्छौँ नि। सानो मोती जोडेर होइन एउटा माला बनेको कुराहरू छ नि, सानो सानो कुराबाटै सुरुवात गर्ने हो त्यो, बटुल्नुपर्छ अनि त्यो देखिने हो कि। मालालाई चुडालिदिनुहोस् न, त्यो एउटा एउटा सर्पष्ट भने कहाँ माला देखिन्छ र त्यहाँ, तर त्यो सानो सानो दानाहरू उड्नेर नै त्यो माला बन्यो। आफ्नो होइन एउटा सासु नाओमीको सेवामा आफ्नो सर्वस्व त्याग गर्न तयार भएको कारणले नै यीशुको बजैको रूपमा आजसम्म हामीले पढिरहेका छौँ। त्यो त तिनले पछाडि कल्पनै गरेकी थिइन, उनले अगाडि भएको जिम्मेवारलाई चाहिँ 100% दिन्छु भनेर दिएकी थिइन्। अनि हामी नसक्ने भन्ने कुरा केही पनि छैन। म एउटा इक्जाम्पल दिएर आजको कार्यक्रमलाई अन्त गर्न चाहन्छु। धेरै समय त बाँकी छैन, मलाई लाग्छ त्यो स्टोरी सटमा भए पनि मैले तपाईँहरूको बीचमा बताउन सक्छु। मैले एउटा आशिषको रूपमा भन्नुपर्छ सुनेको यो, मैले अरू व्यक्ति जसले चाहिँ वचन प्रचार गर्ने अथवा उत्साह दिने व्यक्तिबाट रिसेन्टली सुनेको स्टोरी हो। तपाईँहरूले सुनिसक्नु भएको छ होला एलिजाबेथ रानी होइन, भन्ने बित्तिकै उनी एकदम सुन्दरी राम्री भनेर हामी चिन्छौँ, बेलायतकी रानी। अनि जसले चाहिँ एकचोटि के विचार गरिन्दे भन्दा जनताहरूको गुनासो फिडब्याकहरू त अब अरू अरू स्टाफहरूले ल्याइरहेको हुन्छ, तर म एकचोटि चाहिँ फिल्डमै जान चाहन्छु। लिडर भइसकेपछि चाहिँ त्यो हुन्छ नि एउटा लिडरसिप गर्ने गुणहरूमा चाहिँ एउटा चाहिँ
मानिसहरूको माझमै पुग्न चाहन्छन् कि कतिपटक मानिसहरू के छ त कस्तो छ त भन्ने कुरा उनलाई पनि जनताहरूको घर घरमै जान मन लाग्यो यसरी घर घरमा जाने कुरामा चाहिँ अब रानी मान्छे अब गाडीमा प्लेनमा जे को सुविधा छ त्यसमा हिँडिरहेको मान्छे उनलाई थाहा पनि भएन अब कसरी जानुपर्छ भन्ने कुरा हुने रानी भएर गयो भने त उनलाई फोटो खिच्ने व्यक्तिहरू आउलान् होइन अब म हाम्रो घर आऊ यो गर्लान् त्यो गर्लान् आदर सत्कारको कुरा होला उनले त घुम्नै पाउँदैनन् कस्तो कस्तो प्रकारको परिस्थिति छ देख्नै पाउँदैनन् नि त होइन तर उनले चाहिँ नर्मल साधारण नचिनिने भेषमा हुने त्यो समाजमा गइछिन् रे के जाँदा जाँदै पानी परेछ अरे अनि पानी परेपछि उनले गाडीहरू अथवा कुनै सहायता गर्ने व्यक्तिहरू पनि लगेकी थिएनन् रे छाता पनि थिएन अरे अनि हिँड्दा हिँड्दै एउटा जानुपर्छ भन्ने कुरा हुने रानी भएर गयो भने त उनलाई फोटो खिच्ने व्यक्तिहरू आउलान् होइन अब म हाम्रो घर आऊ यो गर्लान् त्यो गर्लान् आदर सत्कारको कुरा होला उनले त घुम्नै पाउँदैनन् कस्तो कस्तो प्रकारको परिस्थिति छ देख्नै पाउँदैनन् नि त होइन तर उनले चाहिँ नर्मल साधारण नचिनिने भेषमा हुने त्यो समाजमा गइछिन् रे के जाँदा जाँदै पानी परेछ अरे अनि पानी परेपछि उनले गाडीहरू अथवा कुनै सहायता गर्ने व्यक्तिहरू पनि लगेकी थिएनन् रे छाता पनि थिएन अरे अनि हिँड्दा हिँड्दै एउटा घरमा पुगिन् रे भने

0: छाता बोकेको थिइन। यदि तपाईँले छाता मलाई दिनुभयो भने म भोलि घर पुगे, आज घर पुगिसकेपछि भोलि चाहिँ तपाईँको छाता फिर्ता लिएर आउँछु नि भनेर उनले बाहिरबाट भन्दै गर्दा त्यो घरमा आमा हुनुहुन्थ्यो अरे, भित्रबाट हेरिरहनु भएको थियो अरे कि। अनि त्यो आमाले स्वर मात्रै सुनेर उनको घरमा छाताहरू त थुप्रो थियो अरे, अनि को को बाटोमा हिँड्ने मान्छे एउटा छाता चाहिँ दिए हेर्छु, एउटा पुरानो छाता, एकदमै खियालाको छाता, अनि त्यहाँ अब त्यो माकुराको जालसालाको टकटकाएर ल भनेर ढोका नखोलिन् फुत्त भित्रबाट बाहिर फालिदिन् रे कि त्यो आमाले फाल्नुभयो अरे। अनि त्यही छाता टकटकाएर अनि पुरानो छाता उडेर रानी एलिजाबेथ आफ्नो दरबार पुगिन्। अनि उनले भोलिपल्ट चाहिँ आफू गइनन् कि उनको काम गर्ने भारदारहरू, अब उनको काम गर्ने व्यक्तिहरूलाई चाहिँ यो छाता फलानु घरमा फलाना आमाको पुर्याइदिनुहोस् है भनेर चाहिँ पुर्याउन पठाइन्दे के। अनि त्यो काम गर्नेहरू गएर हिजो आमा हिजो हाम्रो रानी एलिजाबेथ चाहिँ घुम्न आउनु भएको थियो, पानी पर्यो अनि उहाँले चाहिँ छाता दिनुभएको रहेछ तपाईँले, अनि त्यस पछाडि यो छाता हामीले फिर्ता गर्न आएको भनेर भन्दै गर्दा त्यो आमाको आवाजै बन्द भयो अरे, उनको आँखाबाट मात्रै आँसु आयो अरे कि। एलिजाबेथ रानी, उहाँले मलाई एलिजाबेथ रानी भनेर भनिदिएको भए मैले थाहा पाएको भए म उनलाई सबभन्दा राम्रो छाता निकालेर दिन्थेँ नि, अनि एकदम बेस्ट छाता दिन्थेँ नि म भनेर रोइन् रे कि। अब त्यो मौका मैले पाउँदिनँ भनेर रोइन् रे कि। अनि हामी मानिस साथीहरू चाहिँ कस्तो छौँ भन्दाखेरि चाहिँ हामी मानिस हेरेर जज गर्छौँ, अनि हामी कतिवटा कुराहरूमा चाहिँ सम्मानका कुराहरूमा पनि मान्छेको सेवा गर्छौँ कि। कति फरक हामीले सेवा चाहिँ परमेश्वरको गर्ने हो नि त, त्यो हृदय भएको स्त्री अथवा पुरुष त राइट नाउ भन्छ नि, एउटा तत्कालै भन्यो कि, प्रेजेन्टमै भन्यो कि, हामीले 100% जसको लागि पनि दिनुपर्छ कि। त्यो ला मैले त्यो समयमा 100% दिएको भए म यहाँ पुग्ने रहेछु, त्यो पुग्ने रहेछ, त्यो मान्छे रहेछ, यो मान्छे, रिग्रेट गर्ने ठाउँ चाहिँ हामीले दिनु हुँदैन कि, बनाउनु हुँदैन। हामीले हाम्रो 100% दिनुपर्छ। मान्छे हेरेर धोका खोल्ने, मान्छे हेरेर चाहिँ बिहेभ गर्ने, झुट बोल्ने, होइन त्यो खालको कुराहरू चाहिँ गर्नु हुँदैन। हामी प्रेजेन्टमा अथवा अहिलेको सिचुएसनमा, करेन्ट सिचुएसनमा जहाँ छौँ, जुन अवस्थामा छौँ, रिग्रेट गर्ने ठाउँ नदिउँ। भोलि मौका आउँछ आउँदैन थाहा छैन नि त। हाम्रो सम्बन्धहरूमा, हाम्रो कामहरूमा पनि हामीले अरूलाई जज गर्दा पनि होइन, यहाँ हामीले थुप्रो उदाहरण दिन्छौँ नि त। त्यो उदाहरण किन आएको बाइबलमा, किन राख्नु भएको परमेश्वरले भन्दा चाहिँ तिमीहरूलाई चाहिँ रिग्रेट गर्ने ठाउँ नहोस्, तिमीहरूले चाहिँ आफ्नो 100% बेस्ट देऊ, समय फर्किएर आउँदैन, त्यसलाई सदुपयोग गर। तर फेरि एउटा उत्साह चाहिँ म अन्तमा के दिन चाहन्छु भन्दा, परमेश्वरको ऋतु चाहिँ फर्किएर आउँदो रहेछ, होइन एउटा मौका आउँदो रहेछ, अनि आज चाहिँ तपाईँहरूलाई मौका छ। तपाईँहरूले आफ्नो 100% दिने र असल व्यक्तिहरू पनि हुनुहुन्छ, तपाईँ असल व्यक्ति मध्येमा पर्न सक्नुहुन्छ, त्यसको लागि चाहिँ तपाईँले आफ्नो बेस्ट 100% दिनुपर्छ भन्दै आजलाई मैले मेरो कार्यक्रम यही नै अन्त गर्न चाहन्छु। कति हदसम्म मैले तपाईँहरूलाई उत्साह दिन सकेँ, बुझाउन सकेँ, मलाई आशा छ तपाईँहरू केही हदसम्म भए पनि उत्साहित हुनुभयो होला भनेर। अर्को हप्ता यस्तै यस्तै कुराकानी पक्कै पनि म गर्ने नै छु, र अन्य कार्यक्रमहरू सुनेर साथ दिनुहोला। सम्पूर्ण श्रोतालाई, प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम नारी आवाजबाट म ज्ञान विदा हुन चाहन्छु। जय मसी, नमस्कार।
1: टाइम चेक, यति बेला अपराह्नको 3 बज्यो।

0: प्रस्तुत हुँदैछ कार्यक्रम जीवनको वचन।
1: रेडियो कार्यक्रम जीवनको वचन

0: जयमसी तथा ख्रिष्टीय अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाइ लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौं र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौं।
1: आजको प्रवचन सेवामा उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई हाम्रा मुक्तिदाता प्रभु येशु ख्रीष्टको उच्च र पवित्र नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवामा परमेश्वरको वचन सुन्नका लागि यहाँहरू उपस्थिति हुनुभएकोमा म अति नै खुशी छु र आजको प्रवचन सेवाको लागि बाइबल धर्मशास्त्रबाट मत्तीद्वारा लेखित सुसमाचारको 26 अध्यायको 1-5 पदहरूलाई यहाँहरूको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नु हुनेछ भनिकन आउनु समय श्री बाइबल धर्मशास्त्रलाई पाठ गर्नेछौ। यीशुलाई हत्या गर्ने षड्यन्त्र भनिकन यहाँ शीर्षक लेखिएको छ। यीशुले यी सबै कुरा भनिसक्नु भएपछि आफ्ना चेलाहरूलाई भन्नुभयो, तिमीहरूलाई थाहा छ अबको 2 दिनपछि निस्तार चाड आउँछ अनि मानिसको पुत्र क्रूसमा टाँगिनलाई पक्राइनेछ। तब कयाफा नामक प्रधान पुजारीको दरबारमा मुख्य पुजारीहरू र जनताका धर्मगुरूहरू भेला भए र तिनीहरूले येशूलाई कसरी छलसित पक्रने र मार्ने भनी मतो गरे। तर तिनीहरूले भने, चाडको बेलामा होइन, नत्र त मानिसहरूमा खैला बैला हुनेछ। आदरणीय श्रोता, यो खण्डलाई हामीले पाठ गर्दै गर्दाखेरि लेखकले यहाँनिर भन्न खोजेको मुख्य विचार चाहिँ मानव जातिको उद्धारको लागि येशूको मृत्युको जरुरत थियो। मानव जातिको उद्धारको लागि येशूको मृत्युको जरुर थियो, आवश्यकता थियो भन्ने मुख्य विचारमा हामी चर्चा गर्नेछौ। र लेखकले यो खण्डमा यसरी पनि सम्बोधन गरिएको छ, यीशुले निस्तार चाडको दिनमा यीशुलाई पक्रने बारे भविष्यवाणी गर्नुभयो र पक्कै पनि येशू ख्रीष्टको अब मृत्यु हुने दिन नजिकै आएको कुरालाई यहाँ लेखकले प्रस्तुत गरिएको छ। जब येशू प्रभुले अगाडि नै मानिसहरूको न्याय अन्तिम दिनमा हुनेछ भनिकन स्पष्ट पारिदिनुभयो, विश्वास गर्नेहरू, येशु ख्रीष्टलाई विश्वास गर्नेहरू स्वर्ग राज्यमा जानेछन् र येशुलाई विश्वास नगर्नेहरू चाहिँ नरकको अग्निकुण्डमा जानेछन् भनिकन येशु आफैले यसरी न्यायको बारेमा स्पष्ट पार्नुभयो र उहाँले भन्नुभएको कुरा यही हो, तब यिनीहरू आनन्द दण्डको भागी हुनेछन् तर धर्मी जनहरू आनन्द जीवनमा प्रवेश गर्नेछन्। र दुईटा समूह अन्तिम दिनमा परमेश्वरको अगाडि खड़ा हुनुपर्नेछ। यीशु ख्रीष्टलाई प्रभु र मुक्तिदाता भनिकन विश्वास गर्नेहरूको एउटा समूह हुनेछ र अर्को चाहिँ यीशु ख्रीष्टलाई विश्वास नगरिकन भनौं बस्नेहरू, यीशुलाई इन्कार गर्नेहरू, यीशु ख्रीष्टलाई आज विश्वास नगर्ने मानिसहरूको समूह एकतिर हुनेछन् र न्यायको दिनमा यीशु आफै न्यायकर्ता भएर न्याय गर्नुहुनेछ र यो सत्य हुनेछ भनिकन उहाँले भनिसक्नु भए पछि फेरि यीशु प्रभुले आफ्ना चेलाहरूलाई अबको दुई दिनपछि निस्तार चाड आउँछ अनि मानिसको पुत्र क्रुसमा टाँगिनलाई पक्राइनेछ र यो कुरा यीशु प्रभुले भविष्यवाणी नै बोल्नुभयो। यीशुलाई थाहा थियो उहाँ किन यो संसारमा आउनुभयो र उहाँ किन क्रुसमा मर्न जाँदै हुनुहुन्थ्यो। सबै कुरा उहाँलाई थाहा थियो किनभने उहाँको योजना नै सारा मानव जातिको पापको अधर्म अथवा पापको कारणले मानव जातिहरू मृत्युको भागीदार भएको थियो भने त्यो मृत्यु चाहिँ आफै माथि हाल्नु भयो र हाल्नका लागि उहाँले पूर्व योजना नै गरिसक्नु भएको थियो। यीशुको मृत्युद्वारा मात्र मानव जीवनमा उद्धार र मुक्ति सम्भव थियो किनभने मानव जाति सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। त्यसै कारण बाइबलले यो पनि भन्दछ पापको ज्याला मृत्यु हो तर परमेश्वरको सित्तैको वरदान चाहिँ हाम्रा प्रभु येशु ख्रीष्टमा आनन्द जीवन हो र यसरी प्रभु येशु ख्रीष्टले आफ्नो मृत्यु चाहिँ आवश्यक छ, मृत्यु जरूर छ भन्ने कुरालाई यहाँ भविष्यवाणी गरेकोबाट हामी बुझ्न सक्छौ। अब येशु प्रभुको विकल्प भनेको मृत्यु नै थियो र मृत्यु जरूर थियो, येशुको मृत्यु आवश्यक थियो सारा मानव जातिको उद्धारको लागि। येशुको मृत्यु जरूर थियो, आवश्यकता थियो। त्यसै कारण येशुले अब निस्तार चाडको दिनमा येशुलाई पक्राइने बारे र उहाँलाई क्रुसमा टाँग्ने बारे एकदमै उहाँले भविष्यवाणी नै गर्नुभयो। त्यसपछि कैफा नामका प्रधान पुजारीको दरबारमा मुख्य पुजारीहरू र जनताका धर्मगुरूहरू भेला भए। अब येशु ख्रीष्टलाई पक्रने बारेमा र येशुलाई क्रुसमा चढाउने बारेमा सबैभन्दा मुख्य व्यक्तिहरू भनेकै प्रधान पुजारी सदुसी फरिसीहरू यहुदीहरूकै समूहका यी दलहरूले नै येशुलाई क्रुसमा टाँग्ने निर्णय गरेका थिए र यसको लागि यहुदीहरूले नै येशुलाई क्रुसमा टाँग्ने जमर्को अथवा योजना गरेको कुरा हामी देख्छौ किनभने यतिखेर उनीहरू अब येशुलाई पक्रनु पर्छ भन्ने कुरामा उनीहरूको मिलो मत हो र उनीहरूले योजनाबद्ध रूपमा येशुलाई पक्रने बारेमा उनीहरूले सोचेको कुरा यहाँ देखिन्छ र उनीहरू भेला भएपछि उनीहरूको योजना भनेको येशुलाई कसरी छलसित पक्रने, येशुलाई कसरी छल गरेर पक्रने, सिधै होइन एउटा झुकाएर येशुलाई पक्रने बारेमा उनीहरूले योजना गरेको हामी यहाँ देख्छौ र उनीहरूले छलसित पक्रने र मार्ने मतो गरेको कुरा यहाँ देखिन्छ। तिनीहरूले येशुलाई कसरी छलसित पक्रने, हेर्नुहोस् त येशु ख्रीष्टलाई पक्रनका लागि पनि उनीहरूको यति धेरै योजना उनीहरूले तरिकाहरू अप्नाएको हामी देख्छौ। सिधै यीशुलाई पक्रिन पनि त सक्छ, तर किन पक्रिन्न? यसको पछाडि बाइबल धर्मशास्त्रले यीशु ख्रिस्टलाई त्यसरी नै पक्राइने कुरालाई उल्लेख गरिएको छ। र यहाँ मार्ने महत्व पनि गरे, तर तिनीहरूले यसो पनि भने चारको बेलामा चाहिँ होइन भनेर उनीहरूले यो कुराहरू योजनामा राखे र त्यसो गर्यो भने मानिसहरूमा खैलाबैला हुनेछ भन्ने कुरा पनि उनीहरूले सोचे। आदरणीय श्रोता, उनीहरूको विचार, उनीहरूको योजनाहरू सबै नै नराम्रो भए पनि बाइबल धर्मशास्त्रले यीशु ख्रिस्टलाई क्रुसमा टाँग्ने कुरा, यीशुलाई क्रुसमा लगेर मार्ने कुरा, हत्या गर्ने कुरामा उनीहरूको योजना एकदमै बलियो देखिन्छ र छलसित यीशुलाई पक्रने र उहाँलाई मार्ने महत्व नै यहाँनिर के कुरा बुझ्न सकिन्छ भन्दा यही महत्व नै यीशुको मृत्युको सुरुवात थियो र यीशुलाई मार्नुपर्ने उनीहरूको योजना हामी यहाँ देख्दछौ। तर अर्को तर्फबाट हेर्दाखेरि यीशु ख्रिस्त मर्नकै लागि आउनुभएको, धेरैको लागि प्राण दिन उहाँ आउनुभएको र आज सारा मानव जातिको लागि खुसीको क्षण भनेको, खुसीको खबर भनेकै यीशुको मृत्युले सारा विश्वलाई एउटा हर्ष उल्लास दिने एउटा माध्यम बन्यो। यीशु ख्रिस्टले आफूलाई यो मृत्युमा नसुम्बिएको भएदेखि सारा विश्वका मानिसहरू त्यो मृत्युमा पर्ने थियो, किनभने बाइबलले स्पष्ट लेखेको छ, बाइबलले भनेका कुरा यही हो कि पापको ज्याला मृत्यु हो भनेको छ र यो पापको ज्याला मृत्यु सारा विश्वको मानिसहरूको लागि। आज पाप नगर्ने कोही छैन, मानव जाति सबैले पाप गरेका छन् भनेर बाइबल धर्मशास्त्रले स्पष्ट बताउँछ रोमी 3:23। र यसरी नै अब मानव जातिको बचाउको लागि, मानव जातिको उद्धार र मुक्तिको लागि अरू उपाय केही पनि छैन र एउटा व्यक्ति पाप रहितको र परमेश्वर आफैमा यो भनौँ पापको लागि मर्नका लागि प्रेम र इच्छा उहाँमा भएको कुराले नै मानव जीवनलाई उद्धार र मुक्तिको सुरुवात र मुक्तिको भनौँ भागीदार पनि मानव जाति भएको कुरा यहाँ देख्छौ। यसरी लेखकले यो खण्डमा यीशुलाई क्रुसमा टाँगिनलाई पक्रने महत्व गरेको घटनालाई उल्लेख गरेका छन् र यीशुलाई छलसित पक्रने र मार्ने महत्व गरेको, तर चाडको बेलामा चाहिँ होइन, त्यसैले हरेकले यीशुको क्रुसको मृत्यु योजनाबद्ध भएको भनेर स्वीकार गर्नुपर्छ। सारा मानव जातिको सट्टामा उहाँको मृत्युको आवश्यकता थियो भन्ने कुरा पनि यहाँ हामी देख्छौ। केवल उहाँको मृत्युले मात्र मानव जातिको पापको क्षमा हुने थियो। परमेश्वरको योजनालाई विश्वास गर्नेहरूले उद्धार र मुक्ति प्राप्त गर्न सकिन्छ। के हजुरहरूले पनि परमेश्वरको योजनालाई स्वीकार गरेर आफ्नो पापको ज्याला मृत्युबाट अलग हुन चाहनुहुन्छ? आदरणीय श्रोता, उपाय एउटै मात्रै बाँकी छ मानव जातिको लागि। पापी भइसकेपछि, पापको ज्याला मृत्यु भोग्न गइरहेको अवस्थामा अब त्यहाँबाट बाँच्ने उपाय भनेको एउटा मृत्यु नै हो र यीशुको मृत्युले मात्र मानव जातिको उद्धार र मुक्ति सम्भव भएको कुरा बाइबल धर्मशास्त्रले बताउँछ। यदि यहाँनिर आजको यो प्रवचन सुन्दै गर्नुहुँदाखेरि यहाँहरूले यो वचन सुन्दै गर्दा प्रवचन सुन्दै गर्नुहुँदा यदि आफूलाई मृत्युदेखि डर लागेको छ, म पापी हुँ भनेर तपाईँको जीवनमा त्यो महसुस छ, भित्रपट्टि मैले धेरै पाप गरेको छु भनेर यहाँहरूले भित्रभित्रै सोचिराख्नुभएको छ र त्यो पापबाट कसरी छुटकारा पाउला र पाप धेरै गरेको छ, अब म मृत्यु भोग्न जाँदैछु र त्यो मृत्युबाट म कसरी बाँचौला भनेर यहाँहरूले भित्रपट्टि प्रश्न गरिराख्नु भएको छ र त्यसको लागि कोसिसहरू पनि गरिराख्नु भएको छ भने आज यहाँहरूको लागि खुसीको सन्देश हुन सक्छ, आज यहाँहरूको लागि खुसीको दिन हुन सक्छ, खुसीको खबर यहाँको लागि हुन सक्छ। अब यहाँहरूले येशूलाई विश्वास गर्नुभयो भने अब त्यो मृत्युको भागीदार हुनु पर्दैन, मृत्यु त येशूले भोगिसक्नुभयो, हामीले गरेको पापको ज्याला मृत्यु त उहाँले भोगिसक्नुभयो, अब भोग्नु पर्दैन हामी कसैले, केवल येशू कहाँ आउनुपर्छ, येशूलाई विश्वास गर्नुपर्छ र येशू ख्रिस्टबाट हाम्रो पापहरू सिन्दुरे रङ्गो भए पनि ती सबै पापहरू क्षमा दिने कुरा येशू ख्रिस्टमा सम्भव छ। पापको क्षमा नभइकन कोही पनि स्वर्ग राज्य जान सक्दैन र पापको क्षमाको लागि येशू ख्रिस्ट मात्र योग्य हुनुहुन्छ जसले सबै मानिसहरूको पापको क्षमा गर्न सक्नुहुन्छ। यहाँहरूलाई पापको क्षमा पाएर अनन्त राज्यमा परमेश्वरको राज्यमा रहन चाहनुहुन्छ भने आज मौका छ, आउनुहोस् येशूको मृत्युको योजनालाई विश्वास गरेर मुक्तिको भागीदार बनौ। यति भन्दै आजको प्रवचन सेवालाई यही अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अरू समय दिनुभयो भने फेरि अर्को प्रवचनको सेवा लिएर आउनेछु। यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
0: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। जय मसीह।

0: नमस्कार स्वयं सेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
1: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
5: खै जन्म दर्ता दिनुहोस् त।
6: जन्म दर्ता गरेको छैन नि म्याडम।
5: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
5: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
6: पहिला कसैले भनेनन्?
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
1: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
8: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
9: कता हुनु नि दाई, हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्, उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडे कि नि।
8: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोल स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
9: के तपाईँ सफा, शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
8: यदि यसो हो भने हामीलाई सम्झनुहोस्। बेथलेहेम गेस्ट हाउस, हाम्रा सेवाहरू
9: सुविधा सम्पन्न रूम र बेडहरू भएको,
8: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
9: पार्किङ र ग्रीन गार्डन भएको,
10: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको
9: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
10: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस नक्कुडोल भैँसीपाटी ललितपुर
9: अधिक जानकारीको लागि विजया श्रेष्ठ मोबाइल 9849424189 9849424189
11: Hello, and Jay Masti. Now you are listening to Good News FM 105.1 MHz Stereo Sound, the voice of the Lord.
9: अब प्रस्तुत हुँदैछ विभिन्न अङ्ग्रेजी भजन गीतहरू

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: हाम्रो उमेरले परमेश्वरलाई प्रतिबन्धित गर्दैन। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 26 यहाँहरूलाई स्वागत छ। क्रिश्चियनहरूले प्राय 25 वर्ष मुनिका मानिसहरूको बारेमा पूर्व धारणा राख्छन्। उनीहरू सोच्छन् कि उनीहरू आत्मिक परिपक्वता प्राप्त गर्न धेरै जवान छन् र 60 वर्ष वा सोभन्दा माथिकाहरूलाई कहिले काहीँ उच्च स्तरका काम गर्न र प्रदर्शन गर्न असक्षम मानिन्छ। आज म तपाईहरूसँग के साझा गर्न चाहन्छु भने, जब हाम्रा पिता परमेश्वरसँग घनिष्ठ सम्बन्ध हुन्छ, यसले उमेरको कारकलाई पूर्ण रूपमा रद्द गर्न सक्छ। किनभने यो हाम्रो उमेर भन्दा धेरै बढी परमेश्वरसँगको हाम्रो सम्बन्ध हो, जसले प्रभावकारी सेवा गर्ने हाम्रो क्षमता निर्धारण गर्नेछ। परम्परागत विचार के छ भने, एक युवा व्यक्तिले कहिले प्रभावकारी अगुवा बन्न सक्दैन, किनभने उनीहरूलाई राम्रो अगुवा बन्न आवश्यक आत्मिक परिपक्वताको अभाव भएको मानिन्छ। हामीलाई भनिएको छ कि बुद्धि उमेर सँगै आउँछ, तर यस तर्कको समस्या यो हो कि जब हामी परमेश्वरसँग सम्बन्ध राख्छौ, हामी हाम्रो आफ्नै बाहेक अन्य ज्ञानको स्रोतमा पुग्न सक्षम हुन्छौ। हामी परमेश्वरबाट ज्ञान प्राप्त गर्न सक्षम हुन्छौ, जुन कुनै पनि व्यक्तिको बुद्धि भन्दा धेरै ठूलो छ, चाहे तिनीहरू कति वर्ष बाँचेका छन्। जब सामुएल यसैका छोराहरू मध्ये कसलाई इजरायलको राजाको रूपमा चुनिन्छ भनेर हेर्न गए, यसैले आफ्ना 7 जना जेठा छोराहरूलाई उनी कहाँ प्रस्तुत गरे, तर सामुएलले ती

0: सबैलाई अस्वीकार गरे। सबैलाई अचम्म लाग्यो। यो सबैभन्दा कान्छो छोरो थियो दाऊद, जसलाई परमेश्वरले राजाको रूपमा नियुक्त गर्नुभयो। पहिलो सामुएलको पुस्तक 16 अध्यायको 7 पद। तर परमप्रभुले सामुएललाई भन्नुभयो, त्यो सुन्दर र अग्लो भए तापनि त्यसको ख्याल नगर, मैले त्यसलाई इन्कार गरेको छु। परमप्रभुले मानिसले झैं हेर्नुहुन्न, मानिसले रूप हेरेर विचार गर्छ, तर परमप्रभुले हृदयभित्र हेरेर विचार गर्नुहुन्छ। दाऊद सम्भवत 10-15 वर्षको उमेरमा थिए, त्यसैले राजाको रूपमा अभिषेक गर्न उनी धेरै सानो थिए भन्ने धारणा थियो। निसन्देह उनका एकजना जेठा दाजु धेरै राम्रो छनौट हुनेछन्। तर जब परमेश्वरले सामुएललाई इजरायलको भावी राजाको रूपमा दाऊदलाई नियुक्त गर्न निर्देशन दिनुभयो, तब परमेश्वरले के गरिराख्नु भएको थियो भनेर जान्नुहुन्थ्यो। पछि जब सम्पूर्ण इजरायली सेना गोलायतसँग डराए, दाऊद उनीसँग लड्न उत्सुक थिए। दाऊदलाई सेनाका सिपाहीको रूपमा कुनै अनुभव थिएन र उनले कुनै सैन्य कवच लगाएका थिएनन्। तैपनि उनी नै थिए जसले गोलायतलाई मार्न सकुन् भनेर परमेश्वरमा भरोसा राखे। यो एउटा ठूलो उदाहरण हो कि उमेरले वास्तवमा फरक पार्दैन। परमेश्वरमा भरोसा राख्नु र उहाँको शक्ति प्रयोग गर्नु हो जसले गर्दा सेवा प्रभावकारी हुन्छ। यीशुलाई जन्म दिँदा मरियम लगभग 14 वर्षकी थिइन् भन्ने अनुमान गरिएको छ। परमेश्वरले आफ्नो एक मात्र छोरालाई जन्म दिन परिपक्व महिलालाई रोज्नु भएन, बरु उहाँले एक धेरै जवान किशोरीलाई रोज्नुभयो। जब स्वर्गदूत मरियम कहाँ आए र पवित्र आत्माद्वारा गर्भवती हुन राजी हुन्छन् कि भनेर सोधे, मरियमले विश्वासका साथ जवाफ दिइन्। लुकाको पुस्तक 1 अध्यायको 38 पद। अनि मरियमले भनिन्, हेर्नुहोस्, म परम प्रभुकी दासी, मलाई तपाईँको वचन अनुसार होस्। तब स्वर्गदूत तिनीबाट विदा भए। मरियम जस्तै धेरै क्रिस्चियनहरू सानै उमेरमा आत्मिक रूपमा परिपक्व हुन्छन्। पावलले तिमोथीलाई 16-21 वर्षको उमेरमा सल्लाह दिन थाले, उमेरको आधारमा आत्मिक परिपक्वता निर्धारण गर्न सकिँदैन। विचार गर्नुपर्ने अन्य धेरै कारकहरू छन्। वृद्ध पुरूषहरूले पनि अद्भुत सेवाहरू गर्न सक्छन्। बाइबलबाट यसको उदाहरण अब्राहम हुन्, जसलाई 75 वर्षको उमेरमा सेवामा बोलाइएको थियो, र मोसा, जसले 80 वर्षको उमेरमा इस्रायलीहरूलाई मिस्रबाट बाहिर निकाले। वृद्ध व्यक्तिहरू क्रिस्टको शरीरमा ठूलो योगदान दिन सक्षम छन् किनभने तिनीहरूको विगतको सिकाएको अनुभवहरू छन् जुन तिनीहरूले अब अरूसँग बाँड्न सक्छन्। प्रिय श्रोता, एउटा भनाइ छ, बाहिरी रूप हेरेर कसैलाई मूल्याङ्कन गर्नु हुँदैन। हामीले कसैलाई उसको उमेरको आधारमा शक्तिशाली सेवा गर्न असक्षम भनेर मूल्याङ्कन नगर्न धेरै होसियार हुनुपर्छ। जब परमेश्वरले कुनै व्यक्तिमा काम गर्नुहुन्छ, उसको उमेर जति सुकै भए पनि उसले के गर्न सक्छ भन्ने कुराको कुनै सिमाना हुँदैन। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
1: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
2: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98-68-55-33-39।
1: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते, बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु चाहिँ एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ. इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
5: प्रोपाइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38.
6: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
7: डर लाग्नु, निद्रा नलाग्नु,
6: अनौठा विचार आउनु,
7: निराशा बढ्नु, खुसी नहुनु,
6: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
7: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
6: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
7: छटपटी हुनु, चिटचिट पसिना आउनु,
6: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
7: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
6: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्.
7: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ.
2: नेपाल सरकार, विज्ञापन बोर्ड.
8: कार्यक्रम विश्वासको वचन सुन्न नभुल्नुहोला. प्रत्येक आइतबार साँझ 6 बजेदेखि 36 सम्म र पुनः प्रसारण शनिबार साँझ 6 बजेदेखि 36 सम्म. पास्टर अनिल सुनामको साथमा.
3: मानसिक समस्याबाट बच्ने उपायहरू:
6: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
3: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
6: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
3: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
6: असल साथीहरूसँग मात्रै संगत गरौं,
3: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
6: नियमित स्वास्थ्य परीक्षण गरौं. मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं.
3: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं.
2: नेपाल सरकार, विज्ञापन बोर्ड.
9: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ. उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ. आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो. तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जय मसी, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम बाइबल पाठको पुनः प्रसारण।
2: जय मसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाइबल पाठमा। आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ लिएर म पुनः उपस्थित भइसकेकी छु र कार्यक्रम मार्फत विशेष गरिकन हामी पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको वचन यहाँहरू समक्ष पाठ गर्दै आइरहेको छौं र आज पनि म तपाईँलाई यसरी नै कार्यक्रम अवधिभर साथ दिनेछु। तर यो समयमा एउटा मीठो गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु।

न्यायकर्ताहरूको पुस्तक अध्याय एक यहुदा र सिमियोनले अदोनी बेजेकलाई पक्रेका। योसुको मृत्युपछि कुनचाहिँ कुलले कनानीहरूलाई पहिले आक्रमण गर्नुपर्छ भनी इजरायलीहरूले परमप्रभुसित सोधपूछ गरे। परमप्रभुले जवाफ दिनुभयो, यहुदाले आक्रमण गरोस्, मैले त्यो देश तिनीहरूको हातमा सुम्पिदिएको छु। यहुदाका मानिसहरूले आफ्ना दाजुभाइ सिमियोनीहरूलाई भने, हाम्रो भागमा परेको जग्गामा हामी सँग आओ र हामी कनानीहरूसँग लड़ाई गरौं, अनि हामी पनि तिमीहरूको भागमा परेको जग्गामा तिमीहरूसँग जानेछौ। यसैले सिमियोन तिनीहरूसँग गए। तब यहुदा आक्रमण गर्नलाई अघि बढे र परमप्रभुले कनानीहरू र परिचयहरूलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो। तिनीहरूले उनीहरूका 10,000 बेजेकमा मारे। त्यहाँ तिनीहरूले अदुनी बेजेकलाई भेटाए र तिनीहरूले लड़ाई गरे र कनानीहरू र परिचयहरूलाई तिनीहरूले परास्त गरे। अदुनी बेजेक चाहिँ भागे, तर तिनीहरूले उनलाई खेदेर पक्रे र उनका हात र खुट्टाका बुढी औंला काटिदिए। अदुनी बेजेकले भने, हात र खुट्टाका बुढी औंला काटिएका 70 राजाहरू मेरो टेबल मुनि जुठाहरू टिप्ने गर्थे। मैले उनीहरूलाई जस्तो गरेको थिएँ, परमेश्वरले मलाई त्यस्तै गर्नुभएको छ। तब तिनीहरूले उनलाई यरूशलेममा ल्याए र उनी त्यहीँ मरे। यहुदाले यरूशलेम र हेब्रोन विजय गरेका। यहुदाका मानिसहरूले यरूशलेममाथि चढ़ाई गरेर त्यसलाई कब्जा गरे। तिनीहरूले त्यसका मानिसहरूलाई तलवारले मारे र त्यस शहरमा आगो लगाइदिए। त्यसपछि यहुदाका मानिसहरू दक्षिणतिर लागेर पहाड़ी देशमा नेगेवमा र तराईमा भएका कनानीहरूसँग लड़ाई गर्नलाई उन्धोतिर झरे। तिनीहरूले हेब्रोनका कनानीहरूलाई आक्रमण गरे र सेसै अहिमन र तलमईलाई परास्त गरे। हेब्रोनको पहिलेको नाउँ किर्यत अर्बा थियो। ओत्नियलले दबीर विजय गरेर अक्सालाई पाएका। त्यहाँबाट तिनीहरू दबीरमा बासिन्दाहरूको विरूद्धमा जाइ लागे। दबीरको पहिलेको नाउँ किर्यत सेपेर थियो। अनि कालेबले भने, जसले किर्यत सेपेरलाई आक्रमण गरेर त्यो लिन्छ, त्यससँग म मेरी छोरी अक्सालाई विवाह गरिदिनेछु। तब कालेबका भाइ कनजका छोरा ओत्नियलले त्यो लिए र कालेबले आफ्नी छोरी अक्सालाई उनीसँग विवाह गरिदिए। एक दिन जब अक्सा ओत्नियल कहाँ आइन्, तब उनले तिनलाई आफ्ना पितासित एक टुक्रा जमिन माग्नलाई सुर्याए। जब तिनी आफ्नो गधाबाट ओर्लिन, तब कालेबले तिनलाई सोधे, तलाई के चाहियो? तिनले भने, मलाई एउटा दाइजो दिनुहोस्। तपाईँले मलाई नेगेवमा जग्गा दिनुभएको कारणले अब मलाई पानीको मूलहरू पनि दिनुहोस्। यसैले कालेबले तिनलाई माथिल्लो र तल्लो दुवै पानीका मूलहरू दिए। यहुदा र बेन्यामिनका अरू विषयहरू, मोसाका ससुराका सन्तान केनीहरू यहुदाका मानिसहरूसँग खजुरका रूखहरूको शहरबाट आरात नजिकको नेगेवमा भएको यहुदाको उजाड भूमिमा गए र त्यहाँका मानिसहरूसँग बसोबास गर्न लागे। त्यसपछि यहुदाका मानिसहरूले आफ्नो दाजुभाइ सिमियोनहरूसँग गएर सपतमा बस्ने कनानीहरूलाई आक्रमण गरेर त्यस शहरलाई पूर्ण रूपले नाश गरे। यसकारण त्यस शहरको नाउँ होर्मा राखियो। यहुदाले गाजा, अस्कलोन र एक्रोन शहरहरू र तिनका वरिपरिका जग्गाहरू पनि लिए। परमप्रभु यहुदासँग हुनुहुन्थ्यो र तिनीहरूले पहाड़ी देशमाथि अधिकार गरे, तर बेसीका बासिन्दाहरूलाई तिनीहरूले धपाउन सकेनन्, किनभने उनीहरूका फलामका रथहरू थिए। तब मोसाले खटाए अनुसार कालिबलाई हेब्रोन दिइयो र तिनले अनाकका 3 भाइ छोराहरूलाई धपाए, तर बेन्यामिनीहरूले यरूशलेमका एबुसीहरूलाई धपाएनन्। यसैले एबुसीहरू आजको दिनसम्म बेन्यामिनीहरूसँग यरूशलेममा बसेका छन्। युसेफले बेथेल विजय गरेका। युसेफका कुलले बेथेल आक्रमण गरे र परमप्रभु तिनीहरूसँग हुनुहुन्थ्यो। तिनीहरूले बेथेलका गुप्तचरहरू पठाए। पहिले बेथेलको नाउँ लुज थियो। यी गुप्तचरहरूले एकजना मानिसहरूलाई शहरबाट बाहिर आइरहेको देखेर त्यसलाई भने, शहरभित्र कसरी पस्ने हो हामीलाई बताइदेऊ र हामी तिम्रो केही नोक्सानी हुन दिने छैनौ। यसैले त्यसले तिनीहरूलाई शहरमा कसरी पस्ने हो सो बताइदियो र तिनीहरूले शहरका मानिसहरूलाई तरवारले मारे, तर त्यस मानिस र त्यसका सारा परिवारलाई छोडे। त्यो मानिस हित्तीहरूको देशमा गयो र त्यसले त्यहाँ एउटा शहर बनायो र त्यसको नाउँ लुज राख्यो। त्यस शहरको नाउँ आजसम्म यही छ। मनुष्य र एफ्राइमका विषयको विस्तार। तर मनुष्यले बेथ सान, तानाक, डोर, इबलाम र मगिद्दो र तिनका बस्तीहरूको बासिन्दाहरूलाई धपाएनन्, किनकि कनानीहरू ती ठाउँहरूमा बसिरहन मन गरे। पछि जब इजरायलीहरू शक्तिशाली भए, तब तिनीहरूले उनीहरूलाई बेगार काममा लगाए
तर तिनीहरूले कहिल्यै जम्मैलाई धपाएनन्। न त एफ्राइमले गेजेरमा बस्ने कनानीहरूलाई धपाए, तर कनानीहरू गेजेरमा तिनीहरूसँग बसिरहे। अरू कुलहरूको विजयको विस्तार, जबुलूनले कित्रोन र नहलोलका कनानीहरूलाई धपाएनन्, तर तिनीहरू उनीहरूसँग बसे र तिनीहरूले उनीहरूलाई बेगार काम गर्ने तुल्याए। आसिरले अक्को, सिदोन, अहलाब, अक्जिब, हेलवा, फपेक र रहोबका बासिन्दाहरूलाई धपाएनन्। यसरी आसिरीहरू कनानी बासिन्दाहरूसँगै बसे, किनभने तिनीहरूले उनीहरूलाई धपाएनन्। नप्तालीले बेथ सेमेस र बेथ अनाथका बासिन्दाहरूलाई धपाएनन्, तर त्यहाँका कनानीहरूसँग बसे र बेथ सेमेस र बेथ अनाथका बासिन्दाहरू तिनीहरूको लागि बेगार काम गर्ने भए। एमोरीहरूले दानका सन्तानहरूलाई पहाड़ी देशमा धपाए र तिनीहरूलाई बेसीमा आउन दिएनन्। एमोरीहरूले हेरेस डाँडा, अयालोन र सालबिममा डटेर बस्ने दृढता गरे, तर जब योसेफको कुल उनीहरूमाथि प्रबल भयो, उनीहरू पनि बेगार काममा लगाइए। एमोरीहरूको सिमाना अक्रबिमको उकालोदेखि सेलासम्म पर्थ्यो।

न्यायकर्ता अध्याय दुई बोकिममा परमप्रभुका दूत। परमप्रभुका दूत गिलगालबाट बोकिममा उक्लेर गएर भने, मैले तिमीहरूलाई मिश्र देशबाट लिएर आए र मैले तिमीहरूका पिता पुर्खाहरूलाई दिन्छु भनी शपथ खाएको यस देशमा ल्याइ पुर्याए। मैले भने, जुन करार मैले तिमीहरूसँग गरेको थिएँ त्यो कहिल्यै भंग गर्ने छैन। तिमीहरूले पनि यस देशका बासिन्दाहरूसँग करार नमान्नु। तिमीहरूले उनीहरूको वेदीहरू भत्काइदिनु। तर तिमीहरूले मेरो आज्ञा पालन गरेनौ। हेर, तिमीहरूले के गर्यो। यसैले म भन्दछु, म उनीहरूलाई तिमीहरूको सामुन्यबाट धपाउने छैन। उनीहरू तिमीहरूको लागि काँढा र उनीहरूको देवताहरू तिमीहरूका निम्ति पासो बन्नेछन्। जब परमप्रभुका दूतले यी कुरा इसरायलीहरूलाई भने, तब तिनीहरू सबै रोए र विलाप गरे। यसैले त्यस ठाउँको नाउँ बोकिम राखियो। त्यहाँ तिनीहरूले परमप्रभुको निम्ति बलिदान चढाए। यहोशूको मृत्यु। यहोशूले इसरायलीहरूलाई विदा गरेपछि तिनीहरू हरेक त्यस देशमा आफ्नो भागमा परेको जग्गा ओगट्नलाई गए। यहोशू जीवित रहन्जेल र तिनका पछिका धर्मगुरूहरू बाँचुन्जेल, जसले परमप्रभुले इसरायलको निम्ति गर्नुभएका जम्मै ठूला ठूला कामहरू देखेका थिए, इसरायली जातिले परमप्रभुको सेवा गर्दै रहे। नूनका छोरा यहोशू परमप्रभुका दास 110 वर्षको उमेरमा मरे र तिनीहरूले तिनलाई गास डाँडाको उत्तरपट्टि एफ्राइमको पहाड़ी देशमा भएको तिम्नथ हेरेसमा तिनकै निज अधिकारका भागको सिमाना भित्रै गाडे। त्यस समय पुस्ताका सबैजना आफ्नो पिता पुर्खाहरूसँग मिले। पछि एउटा अर्को पुस्ता आयो जसले परमप्रभुलाई चिन्दैनथ्यो, न त उहाँले इसरायलको निम्ति गर्नुभएको कामलाई पनि जान्दथ्यो। इसरायलीहरूको स्वधर्म त्याग र न्यायकर्ताहरूको सेवा जे परमप्रभुको दृष्टिमा खराब थियो, इसरायलीहरूले त्यही गर्न लागे र बाल देवतालाई पूजा गर्न लागे। तिनीहरूलाई मिश्र देशबाट निकालेर ल्याउनु हुने आफ्नो पिता पुर्खाहरूको परमप्रभु परमेश्वरलाई त्यागेर तिनीहरू अरू देवताहरूको पछि लागे, अर्थात आफ्नो वरिपरि बस्ने जातिहरूको देवताहरूलाई पछ्याए। तिनीहरू ती देवताहरूको सामुन्य निहुरे र परमप्रभुलाई क्रोधित तुल्याए। तिनीहरूले परमप्रभुलाई त्यागेर बाल र अस्तोरेत देवताहरूलाई पूजे। परमप्रभुले आफ्नो क्रोधमा तिनीहरूलाई डाकुहरू र लुट्नेहरूको शिकार तुल्याउनु भयो। उहाँले तिनीहरूलाई तिनीहरूको वरिपरिका शत्रुहरूका हातमा बेचिदिनु भयो र तिनीहरू आफ्नो शत्रुहरूको सामुन्य टिक्न सकेनन्। हरेक पल्ट तिनीहरू लड़ाई गर्न निस्कन्दा परमप्रभुले आफ्नो गम्भीर चेतावनी दिनुभए अनुसार तिनीहरूमाथि विपत्ति ल्याउनु भयो र तिनीहरू साह्रै संकष्टमा परे। त्यसपछि परमप्रभुले तिनीहरूमाथि न्यायकर्ताहरू खड़ा गर्नुभयो जसले तिनीहरूलाई यी डाकाहरू हातबाट बचाए। तर तिनीहरूले यी न्यायकर्ताहरूको कुरा पनि सुनेनन्। तिनीहरू व्यभिचारी सरह अरू देवताहरूको पूजा गर्न र उनीहरूको सामु निहुरन लागे। तिनीहरूले आफ्नो पिता पुर्खाहरू हिँडेका परमेश्वरको आज्ञा पालनको बाटो चाँडै नै छोडिदिए। जहिले पनि परमप्रभुले तिनीहरूमाथि न्यायकर्ता खड़ा गर्नुभयो, परमप्रभु त्यो न्यायकर्तासँग हुनुहुन्थ्यो र तिनी बाचुन्जेल उहाँले तिनीहरूलाई शत्रुहरूको हातदेखि बचाइ राख्नुहुन्थ्यो, किनकि दुर्व्यवहार र अत्याचारमा पर्दा जहिले पनि तिनीहरूले सुस्केर मार्दथे। परमप्रभुले तिनीहरूमाथि दया गर्नुहुन्थ्यो। तर ती न्यायकर्ता मर्ने बित्तिकै तिनीहरू आफ्नो पुर्खाहरू भन्दा पनि अझ बढ्दा भ्रष्टाचारमा पर्दथे र अरू देवताहरूलाई पुज्दै र उनीहरूको सामु निहुरिँदै आफ्नो भक्ति प्रकट गर्दथे। तिनीहरूले आफ्नो दुष्ट व्यवहार र हटिचाललाई छोड्न अस्वीकार गरे। यसकारण परमप्रभु इसरायलसित क्रोधित हुनुभयो र भन्नुभयो, मैले यिनीहरूको पिता पुर्खाहरूलाई दिएको करार यस जातिले भंग गरेको र मेरो आज्ञा पालन नगरेको कारणले अब यहोशूले आफ्नो मृत्युको समयमा छोडेका यी सबै जातिहरू मध्येको एउटै जातिलाई पनि इसरायलीहरूको लागि जग्गा बनाउनलाई म तपाउने छैन। तिनीहरूका पिता पुर्खाहरूले गरे झै तिनीहरू परमप्रभुको मार्गमा ठिकसित हिँड्छन् कि भनेर हेर्नलाई यी जातिहरूद्वारा नै म इसरायललाई जाँच्नेछु। परमप्रभुले ती जातिहरूलाई त्यसै छोडिदिनु भएको थियो र यहोशूको हातमा दिनलाई हतार नगरेर उहाँले उनीहरूलाई तपाउनु भएको थिएन।

न्यायकर्ता अध्याय दिन इजरायललाई जाँच्नलाई छोडिएका जातिहरू यी तिनै जातिहरू हुन् जसलाई परमेश्वरले ती इजरायलीहरूलाई जाँच्नलाई छोड्नु भएको थियो। जसले कनानका लड़ाईहरूको अनुभव पाएका थिएनन् इजरायलका आउने पुस्ताहरूलाई अर्थात ज जसले पहिले युद्ध गर्न जानेका थिएनन् तिनीहरूलाई कसरी लड़ाई गर्नुपर्ने सो सिकाउने उहाँको अभिप्राय थियो। ती जातिहरू यिनै हुन् पलिस्तीहरूको पाँच शासकहरू सबै कनानीहरू सिदोनीहरू र लेबनानका पहाड़हरूमा बाल हेर्मोन डाँडादेखि लेबो हमातसम्म बस्ने हिबीहरू उहाँको अभिप्राय चाहिँ मोसाद्वारा तिनीहरूको पिता पुर्खाहरूलाई परम प्रभुले दिनुभएका आज्ञाहरू इजरायलीहरूले पालन गर्छन् कि गर्दैनन् भनेर जाँच्नलाई थियो। यसरी इजरायलीहरू कनानी हित्ती एमोरी परिजी हिब्बी र एबुसीहरूसँग रहन लागे। तिनीहरूले उनीहरूका छोरीहरू विवाह गरे र आफ्नै छोरीहरू पनि उनीहरूका छोराहरूलाई विवाहमा दिए र तिनीहरूले उनीहरूको देवताहरूलाई पनि पूजा गर्न लागे। ओत्नीएलले इजरायललाई कुशन रिसातैमको हातबाट छुटाएका जुन कुरा परमप्रभुको दृष्टिमा खराब थियो इजरायलीहरूले त्यही गरे। तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई बिर्सेर बाल देवताहरू र असेरा देवीहरूलाई पूज्न लागे। इजरायलसँग परमप्रभु क्रोधित हुनुभयो र उहाँले तिनीहरूलाई अराम नाहारैमका राजा कुशन रिसातैमको हातमा बेचिदिनुभयो जसले तिनीहरूलाई आठ वर्षसम्म आफ्नो अधीनमा राखे। तर जब इजरायलीहरूले सहायताको निम्ति परमेश्वरलाई पुकारे तब उहाँले तिनीहरूलाई छुटाउनलाई कालेबका भाइ कनजका छोरा ओत्नीएललाई खड़ा गर्नुभयो र तिनले तिनीहरूलाई मुक्त गरे। परमप्रभुको आत्मा तिनीमाथि आउनुभयो र तिनी इजरायलमाथि न्यायकर्ता भए। तिनी युद्ध गर्नलाई निस्किएर परमप्रभुले अरामका राजा कुशन रिसातैमलाई तिनको हातमा सुम्पिदिनुभयो। ओत्नीएल उनीमाथि विजय भए। यसरी कनजका छोरा ओत्नीएलको मृत्यु नहुन्जेल देशमा 40 वर्षसम्म शान्ति भयो। यहुदले इजरायललाई मोआबीहरूको हातबाट छुटाएका फेरि इजरायलीहरूले परमप्रभुको दृष्टिमा जुन कुरा खराब थियो त्यही गरे। यसै कारण परमप्रभुले मोआबका राजा एग्लोनलाई इजरायलमाथि अधिकार दिनुभयो। एग्लोनले अम्मोनीहरू र अमालेकीहरूलाई युद्धको निम्ति भेला गरे र इजरायलीहरूलाई आक्रमण गर्नलाई अघि बढे र खजूरका रूखहरूको शहरमाथि अधिकार गरे। इजरायलीहरू 18 वर्षसम्म मोआबका राजा एग्लोनको अधीनमा रहे। फेरि तिनीहरूले सहायताको निम्ति परमप्रभुलाई पुकारे र उहाँले एकजना मानिस अर्थात बेन्यामिनी गेराका छोरा देब्रे हात चल्ने यहुदलाई तिनीहरूलाई छुटाउनलाई खड़ा गर्नुभयो। इजरायलीहरूले तिनलाई मोआबका राजा एग्लोन कहाँ तिनीहरूको कर तिर्नलाई पठाए। यहुदले आफ्नो निम्ति एक हात लामो एउटा चुप्पी बनाएर लुगाभित्र दाहिने जाङमा बाँधि राखे। त्यसपछि तिनी मोआबका राजा एग्लोन कहाँ कर लिएर गए। एग्लोन साह्रै मोटा मानिस थिए। यहुदले कर टक्राइसकेपछि तिनले करको सौगात बोकेर ल्याउने मानिसहरूलाई पठाइदिए। तिनी आफू चाहिँ गिलगालमा भएको मूर्तिहरूको ठाउँदेखि फर्केर आए र तिनले राजालाई भने हे महाराज मैले हजुरलाई गुप्तीमा केही भन्नु छ। तब एग्लोनले चुप लाग्ने आदेश दिएर आफ्ना सबै सेवकहरूलाई बाहिर पठाए। जब उनी आफ्नो महलको कौशीको शीतल कोठामा बसिरहेका थिए तब उनका नजिक आएर यहुदले भने परमेश्वरबाट हजुरलाई मैले एउटा कुरो भन्नु छ। तब एग्लोन आफ्नो आसनबाट उठे र यहुदले आफ्नो देब्रे हातले दाहिनेतिर भएको चुपी निकालेर उनको भुँडीमा रोपिदिए। चुपी बिड समेत पस्यो र उनको ढाडबाट

0: दिशामा दिशा बसिरहनु भएको होला। धेरै बेरसम्म पर्खन्दा पर्खन्दा तिनीहरूलाई लाज पनि लाग्यो। तापनि एग्लोनले कौशीको कोठाका ढोकाहरू खोलेनन्। तब तिनीहरूले साँचो लिएर ढोकाहरू खोले र आफ्नो मालिकलाई भुइँमा मरेर लडिरहेका भेटाए। तिनीहरू पर्खिरहँदा यहुदुम्केर भागे। तिनी मूर्तिहरूको ठाउँदेखि छिरी गएर सिरा भन्ने ठाउँमा पुगे अनि एफ्राइमको पहाड़ी देशमा पुगेपछि त्यहाँ तिनले तुरै फुकेर इसरायलीहरू पहाड़बाट आएर तिनले तिनीहरूलाई अघि लाए। यहुदले तिनीहरूलाई भने, मेरो पछि आओ, किनभने परमप्रभुले तिमीहरूका शत्रु मोआबीहरूलाई तिमीहरूको हातमा सुम्पिदिनु भएको छ। यसकारण तिनीहरू तिनका पछि पछि ओर्लेर आए र तिनीहरूले मोआबको सामुको एर्दनका जंघारहरू लिए र कसैलाई पनि त्यहाँबाट पारि जान दिएनन्। तिनीहरूले त्यस दिन 10,000 मोआबीहरूलाई मारे। ती सबै बलिया बलिया र सुरवीर पुरूषहरू थिए, एकजना पनि उम्कन पाएन। यसरी त्यस दिन मोआब इजरायलको अधीनमा भए र देशमा 80 वर्षसम्म शान्ति भइरह्यो। यहुद पछि अनाथका छोरा समगर खड़ा भए। तिनले 600 पलिस्तीहरूलाई गोरु धपाउने लहुरोले मारे। तिनले पनि इजरायलको उद्धार गरे।
1: आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ मार्फत आज हामीले परमेश्वरको वचनलाई हेरेको छौं, सुनेको छौं र आशा छ परमेश्वरको वचन सुनेर तपाईँ आशिषित हुनु भएको छ र यसरी नै आगामी श्रृंखलाहरूमा पनि तपाईँलाई साथ हामी दिँदै जानेछौ र आजलाई भने मैले विदा माग्नुपर्ने बेला भइसकेको छ। कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै यो समयमा कार्यक्रम बाइबल पाठबाट म पुनम विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।
2: टाइम चेक, यति बेला अपराह्नको 5 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम मनका कुरा, प्रस्तुता मार्था राईको साथमा।
2: जन्मसी श्रोता, आज पनि म मार्था राई तपाईँको सामु कार्यक्रम मनका कुराको साथमा उपस्थित भइसकेको छु। आज म जन्मस्थल घर बाँके जिल्ला र हाल धनगढी असनपुर कैलालीका कलवारी मण्डलीका वरिष्ठ पास्टर जोसेफ श्रेष्ठको आफ्नो जीवन गवाही बताउन गइरहेको छु कि उहाँ र मेरो भेट भएपछि उहाँले आफ्नो जीवन गवाही मसँग यसरी बताउनु भएको थियो। म पास्टर जोसेफ बहादुर श्रेष्ठ हो। मेरो जन्म बाँके जिल्ला स्थित नेपालगञ्जमा विक्रम सम्बत 2005 माघ 5 भएको हो। हाल म धनगढी हसनपुर बस्छु र कैलालीको कलवारी मण्डलीमा वरिष्ठ पास्टरको रूपमा सेवाकाई गरिरहेको छु। म हिन्दू परिवारमा जन्मे र म 3-4 वर्षको हुँदा मेरो बुबा आमाले परमेश्वर विश्वास गरेकाले म क्रिस्चियन वातावरणमा हुर्के। मेरो आमा वा पश्चिम नेपालकै पहिलो पानीमा बप्तिस्मा लिने व्यक्ति हुनुहुन्थ्यो। म 6 वर्षको हुँदा भारतको नवाबका गञ्ज गोन्डा भन्ने ठाउँमा अध्ययनको लागि गए। त्यहाँ क्रिस्चियन स्कूलमा 8 कक्षासम्म पढे। त्यसपछि नेपालमा आएर एसएलसी र 12 कक्षासम्म पढे। त्यस पश्चात भारतको कानपुर विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरे। म बाल्यकालदेखि नै क्रिस्चियन वातावरणमा हुर्किएको थिएँ भने बाल संगति र परिवारबाट असल शिक्षा पाएको कारण म परमेश्वरमा धेरै प्रभावित थिएँ। 12 वर्षको उमेरमा पवित्र आत्माको बप्तिस्मा पाएको थिएँ भने 14 वर्षको उमेरमा पानीको बप्तिस्मा पनि लिएको थिएँ, जसले गर्दा मेरो जीवनलाई प्रभुपट्टि र उहाँको सेवाप्रति मलाई आकर्षण गरियो। पत्रचारबाट बाइबल अध्ययन गरी र अहिलेसम्म मैले परमेश्वरको सेवामा समर्पित रहेको छु।

मसिरो वर्षको हुँदा 2022 सालमा म सरकारी जागिरमा सिनियर क्लर्क पदमा नियुक्त भए। पदोन्नति हुँदै 2034 सालमा म सरुवा भएर धनगढीमा आएँ। मैले सरकारी क्वार्टरमा नै एउटा सानो संगतिको झुण्ड खडा गरी र 2035 सालदेखि चाहिँ कलवरी मण्डली घोषणा गरी अहिलेसम्म निरन्तर रूपमा मण्डलीमा सेवाकारी गरिरहेको छु। मेरो सरलासँग 2030 साल विवाह भयो। मेरो दुई छोराहरू र एक छोरी छन् भने हाल पाँचजना नाति नातिनाहरू पनि भइसकेको छन्। मैले सरकारी जागिरकै सिलसिलामा प्रभुको सेवाकारी सुरु गरेको हुँ। नोकरी साथ साथै जहाँ जहाँ म सरुवा भएर गए त्यहाँ त्यहाँ सानो सङ्गति सुरु भएका छन्। मैले 30 वर्ष सरकारी जागिर गरेपछि अवकाश पाएर निस्केपछि 2051 सालबाट पूरै मण्डलीमा सेवाकारी गरिरहेको छु। अस्पतालका एकजना नर्स बहिनीलाई मेरी श्रीमतीले सुसमाच सुनाएर पानीको बक्तिसमा दिएपछि यो कुरा बिस्तारै अरूले थाहा पाए र प्रहरी कार्यालयमा उजुरी गरेछन् र धर्म परिवर्तनको आरोपमा मलाई 7 दिनसम्म जिल्ला प्रहरी कार्यालयमा थुनामा राखे र मुद्दा चलाए। त्यो बेला सरकारी कानून अनुसार यदि बुबा आमा क्रिस्चियन छन् भने छोराछोरीहरू पनि क्रिस्चियन हुन पाउने र परिवर्तन गरेको कसरी नठडिने। यसरी मेरो चाहिँ सनातन व्यक्ति माने आएको कारण मलाई जिल्ला न्यायाधीशले फैसला गरी छुटकारा दिए। फेरि सरकारलाई चित्त नबुझेर मलाई क्षेत्रीय अदालत डोटीमा मुद्दा चलाए र दुःख दिने काम गरे र 9-10 महिनासम्म तारिख दाए। पछि क्षेत्रीय जिल्ला अदालतले कायम गरेको निर्णयलाई नै मान्ने ठानी मुद्दा फैसला गरिदिए। 2043 सालको कुरा हो। म अफिसमा काम गरिरहेको समयमा अचानक प्रहरीहरू आएर मलाई समाएर लगे र जिल्ला प्रहरी कार्यालयका एसपी साहेबले भन्नुभयो, तपाईँलाई चलान गरेर महेन्द्रनगर लैजानु पर्नेछ किनभने तपाईँले धर्म प्रचार गरेर संगति गरिरहेको बेलामा प्रहरीले समात्न आउँदा तपाईँ भाग्नुभयो अरे, जुन कुरा म माथि झुटो आरोप थियो। म एउटा सरकारी कर्मचारी भएको कारण मेरो अफिसबाट समाएर लैजानको लागि मेरो अफिसको हाकिमको स्वीकृति चाहिने भएको कारणले जिल्ला प्रहरी कार्यालयले स्वीकृति नलिएको हुँदा मेरो अफिसको मेडिकल सुपरिन्टेन्डेन्टले एसपीलाई भन्नुभयो, मेरो अनुमति बिना तपाईँले किन मेरो अफिसको कर्मचारीलाई लिएर जानुभयो। त्यसपछि मलाई एसपी साहेबले तपाईँ सिधै कञ्चनपुर जिल्ला अदालतमा हाजिर हुन जानुहोस् भन्नुभयो। म कञ्चनपुर अदालतमा हाजिर हुन जाँदा यहाँको जिल्ला न्यायाधीशले म माथि लगाएको मुद्दामा कुनै दोष प्रमाण नभएको कारण मलाई सफाई दिनुभयो। रोमी 8:31 पावलले भनेका छन्, यदि परमेश्वर हामी तर्फ हुनुहुन्छ भने हामी विरुद्ध को हुन सक्छ। सेवा गर्ने व्यक्तिहरूको जीवनमा दुःख कष्ट र सतावट आउँछ भन्ने कुरा सेवाकारी सुरु गर्दा नै थाहा थियो। सतावट खेदो प्रत्यक्ष अप्रत्यक्ष रूपमा पनि आउने बाधा र समस्यालाई झेल्दै प्रभुले आजको दिनसम्म उहाँको न्यानो छहारी दिँदै यहाँ

2006 सालको कुरा हो, मेरो श्रीमतीलाई मेरो औलाको समस्या भयो। त्यो समयमा धेरै निराश हुने अवस्था थियो। यो रोग बनेको एक भयावह रोग हो। यसको उपचार खर्च धेरै लाग्छ र मानिसको जीवनको कुनै निश्चयता हुँदैन। यसको लागि हामीले उपासका साथ प्रार्थना गर्यौं। त्यो समयमा मैले परमेश्वरसँग रोएर पनि, यदि तपाईँले मलाई तपाईँको सेवाका लागि चिन्नु भएको हो भने मेरो श्रीमतीलाई निको पारिदिनुहोस्। प्रार्थनाका साथसाथै भारतको लखनऊमा उपचार गर्न गयौं। परमेश्वरलाई धन्यवाद चढाउँछु। परमेश्वरले हाम्रो प्रार्थना सुन्नुभयो। अपरेसन गर्नु परेन। बिस्तारै पछि चेक अप गर्दा गर्दै रिपोर्ट राम्रो आयो। उनले पूर्ण रूपमा परमेश्वरमा चङ्गाई पाइन्। हालेलुया, यो मेरो परिवारमा भएको ठूलो आशिष हो। 2034 सालमा धनगढीको अस्पतालमा सरुवा भए। म त्यहाँ गएपछि एक रात मैले सपनामा एउटा दर्शन देखेँ, जुन दर्शनले मेरो जीवनलाई परिवर्तन गरिदियो। त्यो दर्शन थियो बिहान 4 बजेतिर स्वर्गदूतहरूले येशू ख्रीष्ट जन्मनु भएको फोटो सहितको ब्यानर मलाई दिनुभयो। त्यो फोटो देखेर म आथिए र कराए। यो कुरा मेरी श्रीमतीले थाहा पाइन् र उनी निन्द्राबाट भिउँछिन् र म पनि भिउँछे। यो दर्शन मैले श्रीमतीलाई भने। त्यसपछि हामी दुवैजनाले प्रार्थना गर्यौं। प्रभु यसी जन्मदा 2000 वर्ष अगाडि गोठालोहरूलाई स्वर्गदूतहरूले शुभ सन्देश ल्याएका थिए र गोठालाहरूले मुक्तिदाताको जन्मको सन्देश अरूहरूलाई दिएका थिए। यस दर्शनले मेरो जीवनमा सांसारिक आधिकारिक पत्रका लागि नभए परमेश्वरको सेवाका लागि प्रभुले मलाई धनगढीमा ल्याउनु भएको हो भन्ने कुराको निश्चयता ममा भयो र सोही अनुसार हालसम्म उहाँकै सेवामा समर्पित छु। पछि कञ्चनपुर पुनर्निवास क्षेत्रमा पनि प्रभुको समाचार कार्यको विस्तार भयो। म एजीको विश्वासी भएका कारण महान आज्ञा पूरा गर्ने क्रममा हामी अगाडि बढ्यौं। व्यापक रूपमा सुसमाचारको कार्य फैलियो। कञ्चनपुरमा मात्र हाल लगभग 65 वटा एजी मण्डलीहरू छन्। कैलालीमा पनि लगभग 70 वटा मण्डलीहरू छन्। मैले परमेश्वरको सेवाको निम्ति धेरै सतावट खेप्नु पर्दा पनि मेरा सबै भरोसाहरू मैले उहाँमा राखे। सायद त्यही मेरो परिश्रमको फलस्वरूप र परमेश्वर प्रतिको समर्पणता र इमान्दारिताको कारणले परमेश्वरले साना झिन्नबाट आजसम्म धेरै भन्दा धेरै संख्यात्मक वृद्धि दिनुभएको छ। अहिले कलवारी मण्डलीमा बाल बालिकाहरू समावेश गर्दा लगभग 800 जना जति विश्वासीहरू संगति गर्छन्। परमेश्वरलाई धन्यवाद होस्। हाम्रो मण्डली पवित्र आत्माको अगुवाईमा चलाइएको मण्डली भएको कारणले गर्दा आश्चर्यको काम र सँगैहरू धेरै हुन्छन्। असम्भव कुराहरू पनि सम्भव भएका छन्। वर्तमान अवस्थामा म एजी एनको अध्यक्षको कार्यभार सम्हालिरहेको छु। नेपाल बाइबल सोसाइटीको परिषदमा नेपाल इसाई समाजमा रिफ्रेन्स पर्सन्सको रूपमा तथा अन्य क्रिस्चियन संघ संस्थाहरूमा आबद्ध रही सेवा गरिरहेको छु। सेवाको सिलसिलामा म श्रीलङ्का, जर्मनी, सिङ्गापुर, थाइल्यान्ड, अमेरिका, फिनल्यान्ड र हङकङ जाने अवसर प्रभुले दिनुभयो। मलाई परमेश्वरले 69 वर्षको अवस्थामा पनि सुस्वस्थ राख्नुभएको छ। कुनै पनि नराम्रो र ठुलो रोगहरू लागेको छैन। मेरो जीवन, परिवार, मण्डल र सहकारीमा परमेश्वरले प्रशस्त मात्रामा आशिष दिइरहनु भएको छ। मैले विश्वास गरेको र मैले पछ्याएको परमेश्वर प्रभु येशू ख्रीष्टलाई मेरो हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र म बाँचुन्जेल परमेश्वरको

अवश्य श्रोता, आज मेरो निर्धारित समय सकिएको छ। यस्तै तपाईँहरूसँग पनि श्रोताहरूलाई आशिषित बनाउने जीवन गई छ भने तपाईँले मलाई प्रत्यक्ष सम्पर्क राख्न सक्नुहुनेछ। त्यसको लागि मेरो वाट्सएप नम्बर हो 6085908136, 608590813 छ। इमेल एड्रेस हो raimartha@gmail.com। फेसबुक हो मार्था राई जेमिसी। गड ब्लेस यू।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: अब प्रस्तुत हुँदैछ कार्यक्रम गोस्पल।

0: नेपालगंज सुसमाचार प्रचार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आत्मिक हार्दिक स्वागत तथा जय मसीह। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिसबाइनका साथै नेपालका विभिन्न 15 रेडियो स्टेशनहरूबाट प्रसारण भइरहेको छ र हाम्रो अफिसियल वेबसाइट www.goodnewsnepal.org मार्फत 24 घण्टा संसारैभरि एकैसाथ सुन्न सक्नुहुनेछ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो जसले तपाईँ हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। प्रिय श्रोता, आजको कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, सल्लाह, सुझाव र प्रतिक्रियाका लागि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हामी कार्यक्रमको अन्तमा हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस प्रदान गर्नेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। श्रोता, आजको कार्यक्रममा हामी शुद्ध र पवित्र देश कसरी बनाउन सक्छौ भन्ने विषयमा आजको कार्यक्रम केन्द्रित रहनेछ। सर्वप्रथम शुद्ध र पवित्र देश भनेको कस्तो देश हो भनेर बुझ्न जरूरी छ। सामान्यतया मानिसहरूको नजरमा सबै कुरा सुव्यवस्थित भएको, सुशासन, शान्ति, न्याय, अमन चयन कायम भएको र हेर्दा पनि स्वच्छ र सफा देखिने देशलाई शुद्ध र पवित्र भन्न सक्छौ होला। यस विषयमा मानिसको आफ्नै प्रकारको भिन्नै परिभाषाहरू हुन सक्छन्, तर मानिस भन्दा धेरै माथि जो मानिसको सृजनाकार हुनुहुन्छ वहाँ ईश्वरको नजरमा शुद्ध र पवित्र देश के हामी सामान्य मानिसले देखेको, सोचेको र परिकल्पना गरेको जस्तो हो त? यस विषयमा आज हामी विस्तृत रूपमा तपाईँलाई जानकारी दिने कोशिश गर्नेछौ। परमेश्वरको जीवित वचन बाइबलले शुद्ध र पवित्र चाहिँ कस्तो देशलाई भन्दछ अनि ईश्वरको नजरमा शुद्ध र पवित्र देश हामीले कसरी बनाउन सक्छौ, यिनै विविध विषयमा आधारित रहेर आज तपाईँ हामीलाई पवित्र धर्मशास्त्र बाइबलबाट स्पष्ट र विस्तृत रूपमा जानकारी दिनको लागि तपाईँ हाम्रो बीचमा आदरणीय पास्टर प्रभुजन साई उपस्थित हुनु भएको छ।
1: आदरणीय श्रोता, सुसमाचार सबैका लागि कार्यक्रममा म प्रभुजन साईको फेरि पनि यहाँहरूलाई हार्दिक नमस्कार तथा जय मसीह टक्र्याउँदछु। श्रोता, यहाँहरूका बीचमा म यो सुसमाचार सबैका लागि रेडियो कार्यक्रममा उपस्थित भएको छु। विगत 6-7 वर्षदेखि यहाँहरूका बीचमा हामी यो कार्यक्रम सञ्चालन गरिरहेका छौं। पक्कै पनि यहाँहरूले सुनिरहनु भएको छ होला, सुनिरहनुहुन्छ होला। यहाँहरूलाई म हृदयबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। सुन्ने, बुझ्ने अनि यसको बारेमा सरसल्लाह र सुझाव दिन नबिर्सनु हुन म हार्दिक अनुरोध गर्दछु। श्रोताहरूका बीचमा कार्यक्रम आइरहेको छ। नेपाल अधिराज्यभरि र गत हप्तादेखि विश्वभरि नै सुसमाचार सबैका लागि कार्यक्रम अथवा गस्पल फर अल भन्ने प्रोग्राम सञ्चालनमा आइरहेको कुरा फेरि पनि जानकारी गराउँदछु। श्रोता, तपाईँ र मलाई पक्कै पनि आफ्नो जीवनमा राम्रो गर्न, खराब नगर्न र सबै काम कुरामा सफलता पाउन त मन लाग्छ होला। तपाईँ र म सामान्य मानिसहरूका मात्रै कुरा नगरौं, देशका आधिकारिक व्यक्तिहरू, राजनैतिक नेताहरू, राजा महाराजाहरू सबैलाई यो लागेकै हुनु पर्दछ। पक्कै पनि हामी हरेक व्यक्तिले गरेको काम सफलता पाउनलाई नै र जहाँ हामी छौ त्यहाँ राम्रो गर्न नै मन पराएका हुन्छौ। तर विडम्बना यो छ श्रोता, किन हामीलाई राम्रो गर्दा गर्दै नराम्रो आइपर्छ त? किन हामी परिश्रम गर्दा गर्दै कमजोर र गरीब हुन्छौं त? किन हामीहरू राम्रो स्वभाव र व्यवहार गर्दा गर्दै गाली बेइज्जती सहनु पर्छ त? के देशका राष्ट्रपति र प्रधानमन्त्री भएका मानिसहरूले सबैबाट धन्यवाद नै पाएका छन् त? के गाली गैजल पनि पाएका छन्? के अपमान र अनादर पनि भोगिरहनु परेको छ त? पक्कै पनि श्रोता, हामी स्वीकार्दछौ कि हरेक व्यक्तिले सम्मानका साथमा अपमान पनि पाएको हुन्छ। जीवनभरि राम्रो गर्दा गर्दै, गर्ने इच्छा गर्दा गर्दै कतै विभिन्न परिस्थितिको कारण हामी विफल हौला, तर सफलै हुने र राम्रै गर्ने प्रयास गरिरहेका हुन्छौ र गर्दा गर्दै पनि किन नराम्रो आइपर्छ त? किन हामीहरू आज हारका दिनहरू बिताइरहनु परेको छ त? किन हामीहरू आज अभाव र अप्ठ्यारा दिनहरू बिताइरहनु परेको छ त? आधुनिक श्रोता, यसको बारेमा पवित्र धर्मशास्त्र बाइबलले के भन्दछ त? आज विश्वका धेरै विद्वानहरूले मानिआएको र पढेर विश्वास गर्ने र यो विश्वास गर्दा पढ्दा त्यसको जीवनमा साँच्चै नै आमूल परिवर्तन आउने यो पुस्तक बाइबल र यसको भनाई के छ त? आदरणीय श्रोता, हामीहरूको जीवनमा त्यो इतिहास लामो भएको छैन, केही साल पहिलाको कुरा मात्रै हो। हाम्रो देश नेपालमा पनि राजाले राज्य गर्नुहुन्थ्यो र नेपालमा मात्र होइन, पूरा एसियाको इतिहास हेरौं अथवा विश्वकै इतिहास हेरौं, विभिन्न देशहरूमा राजाहरूले राज्य गरेका धेरै घत लाग्दा इतिहासहरू हामी भेटाउँदछौ। आदरणीय श्रोता, सबै राजाहरूले खराबै गरेका होइनन्, सबैले असलै गर्न खोजेका हुन्, तर खराब आइपर्यो। आज हामीले धेरै त्यस्ता राज्यहरू देख्दैनौ जहाँ राजाले राज्य गरिरहेका छन्। आज गणतन्त्र, स्वतन्त्र, प्रजातन्त्र, विभिन्न प्रकारका साम्यवाद र विभिन्न प्रकारका सर्वाधिकारवादका सिद्धान्तहरू राज्यमा लागू भएका छन्। यो कुरा ठिकै हो, यसको मतलब त्यो होइन कि राज्यले देश सञ्चालन गर्नु अति नै नराम्रो हो। आदरणीय श्रोता, हामी सबै मानव हौ, मानवमा गल्ती हुन्छ, मानवमा लोभ हुन्छ, मानवमा रिस हुन्छ, डाह हुन्छ। जो स्वर्गबाट झारिएको दियाबलस धरतीमा सबै मानिसहरूलाई भ्रममा पारेर म नै तिमीहरूको ईश्वर हुँ र मसँग साथमा आएका स्वर्गदूत नै तिमीहरूका ईश्वर अथवा भगवान हुन् भनेर आज हाम्रा दाजुभाइ र दिदीबहिनीहरूलाई भ्रममा पारिरहेका छन्। र तपाई हामीहरू यो इतिहास हेर्दै गर्दा पवित्र धर्मशास्त्र बाइबलको दोस्रो इतिहासको पुस्तक 34 अध्यायमा एकजना राजा हुनुहुन्छ, उहाँको नाम छ योसिया, र उहाँ राजाले आफ्नो देशमा आफूले राज्य गरिरहेको एरियामा एकदमै असल काम गर्नुभयो र देशलाई एकदमै सफाई गर्नुभएको भन्ने व्याख्या यहाँ छ। श्रोता, व्यक्तिलाई सफाई त सबैले गर्छन्, आफ्नो बाल बच्चालाई सफाई त सबैले गर्छन्। के हामी देश पनि सफा गर्न सक्छौ त? के हामी महादेश पनि सफा गर्न सक्छौ त? के हामी पूरै पृथ्वी सफा गर्न सक्छौ त? यो एउटा सामान्य सोचमा अप्ठ्यारो कुरा हो। जब हामी घर आफ्नो कोठा सफा गर्न नसक्नेहरूले देश कसरी सफा गर्न सक्छौ भन्ने कुरा सोच्न सक्छौ। तर पवित्र धर्मशास्त्र बाइबलमा परमप्रभु परमेश्वरको ठूलो दिमागले देश सफा गर्ने राजाहरूको व्याख्या विश्लेषण गरेको छ उहाँको जीवित वचनमा। त के हामीले आफ्नो देश पनि सफा गर्न सक्छौ त? के हामीले हाम्रो राज्यलाई पनि सफा गर्न सक्छौ त? सफा गर्न सक्छौ भने कसरी गर्न सक्छौ र त्यतिखेर राजा योसियाले आफ्नो राज्य कसरी सफा गर्नुभएको थियो? हेरौ पवित्र धर्मशास्त्र बाइबलबाट। पवित्र धर्मशास्त्र बाइबलको दोस्रो इतिहास भन्ने 34 अध्यायलाई मैले खोलेको छु। यहाँनिर उहाँको जीवित वचनमा पाठ गर्न गइरहेको छु। राजगद्दी आरोहण गर्दा योसिया 8 वर्षका थिए। तिनले यरुसलेममा 31 वर्ष राज्य गरे। तिनले परमप्रभुको दृष्टिमा जे कुरो असल थियो त्यही गरे। तिनी दाहिने देब्रे नलागी आफ्ना पुर्खा दाउदका सबै चालमा हिँडे। तिनका राज्यकालको 8 वर्षमा तिनी जवान छँदा तिनले आफ्ना पुर्खा दाउदका परमेश्वरलाई खोज्न सुरु गरे। अनि 12 वर्षमा यहुदा र यरुसलेममा भएका डाँडाका थानहरू र असेरा देवीका खम्बाहरू अनि खोपेर बनाएका र ढलौटे मूर्तिहरू हटाउन सुरु गरे। बाल देवताहरूका वेदीहरू तिनले भत्काउन लाए। तिनीहरूका माथि भएका धूप वेदीहरू टुक्रै टुक्रा पारे। तिनले असेरा देवीका खम्बाहरू र अरू सबै मूर्ति र प्रतिमाहरू टुक्रै टुक्रा पारेर धुलो पीठो बनाए र तिनलाई बलिदान चढाउने मानिसहरूका चियानहरूमा ती छरिदिए। तिनले तिनका पुजारीहरूका हड्डी पनि तिनीहरूकै वेदीहरूमा जलाइदिए र यसरी तिनले यहुदा र यरुसलेमलाई शुद्ध पारे। तिनले मनस्से, एफ्राइम, सिमियोन, नप्ताली सम्मका सहरहरू र तिनका वरिपरिका भग्नावशेषमा भेट्टाएका तिनीहरूका वेदीहरू र असेरा देवीका खम्बाहरू भत्काइदिए। अनि ढालेर बनाएका मूर्तिहरूलाई तिनले धुलो पीठो पारिदिए। इजरायलको देशभरि नै भएका धूप वेदीहरूलाई तिनले नाश गरे। त्यसपछि तिनी यरुसलेममा फर्के। योसियाका राजकालको 18 वर्षमा देश र मन्दिरलाई शुद्ध पार्नलाई तिनले असल्याका छोरा सापान, शहरका शासक मासेया र राज्यका लेखापाल योआहाज का छोरा योआलाई परमप्रभु तिनीहरूका परमेश्वरको मन्दिर मर्मत गर्न पठाए। तिनीहरू प्रधान पुजारी हिल्किया कहाँ गएर तिनलाई परमप्रभुको मन्दिरमा ल्याएका रुपियाँ पैसा दिए, अर्थात् ती पैसा जो द्वारपालको काम गर्ने लेबीहरूले मनस्से, एफ्राइम र इजरायलका बाँकी रहेका सबै मानिसहरू अनि यहुदा, बेन्यामिन र यरुसलेमका सबै बासिन्दाहरूबाट पनि जम्मा गरेका गरेका थिए। आदरणीय श्रोता, यो सुन्दै गर्दा हामीलाई अति रिस उठेर आउँछ होला, कतिपयलाई पीर पर्छ होला। विशेष गरी हामी एसिया महादेशका राज्यहरू र राज्य सञ्चालक अथवा जनताहरूलाई यो सुन्दा असह्य हुन्छ होला। यो स्वाभाविकै हो, किनभने हामीले असल र स्वच्छ तथा पवित्र ठानिएका कुरा कसैले अपवित्र भन्दा हृदय त दुख्छ नै। हामीले सही र ठिक ठानेको कुरा कसैले सिधै आएर बेठेको भनेर भन्दा हामीलाई दुःख लाग्नु स्वाभाविकै हो, किनभने श्रोता वी आर ह्युमन बिइङ्स, हामीहरू मानव जाति हो। तर श्रोता, यो पवित्र धर्मशास्त्र बाइबलले यस्तो दुःख लाग्दो कुरा किन बोल्यो त? विश्वमा सबभन्दा धेरै मानिसहरूले पढ्ने र विश्वास गर्ने पवित्र धर्मशास्त्र भनिने पुस्तक बाइबलमा यसरी किन व्याख्या गरियो त? तब के हामीले अहिले सुन्ने पढ्ने र यसलाई पछ्याउने कि यसलाई इन्कार गर्ने त? कतिपय मानिसहरूलाई धेरै रिस उठ्छ यो कुरा। उदाहरणको लागि हिटलरलाई लगाऊ, म विश्वबाट बाइबललाई अन्त्य गर्छु भनेर उनले अभियान थालेका थिए। यस्तै कुराले हुन सक्छ सायद, तर आदरणीय श्रोता, आज हिटलर हुनुहुन्न, पवित्र धर्मशास्त्र बाइबल छ। हिटलरले विस्तार गरेको राज्य आज धेरै छैन, तर येशु ख्रिस्टले विस्तार गरेको बाइबलीय राज्य भने दिन प्रतिदिन बढ्दैछ। यसको मतलब के हो? आज यो पाठ अनुसार हामीले हाम्रो देशलाई सफा र शुद्ध गर्न आवश्यक छ कि छैन? के यो अध्याय अनुसार हाम्रो देश अशुद्ध छ कि छैन? आज हामीहरू आफूले आफैलाई शुद्ध पार्दा जुवा तास नखेल्ने, रक्सी नखाने, व्यभिचार नगर्ने, विभिन्न प्रकारका लुट र घुसपैठका कामहरू नगर्ने, हत्या नगर्ने, गाली बेइज्जत नगर्ने, तब हामी शुद्ध पवित्र हुन्छौ र समाज र देशलाई शुद्ध राख्छौ भनेर हामी भन्दै गर्दा, विश्वमा कहलिएको, विश्वमा तहलका मचाइरहेको शास्त्र बाइबलमा भने देश सफा गर्दा विभिन्न प्रकारका ढलौटे मूर्ति र असरा देवीका थानहरूलाई भत्काएर सफा गरेको अध्याय हामीले पढ्यौं। यसको मतलब के होला? आदरणीय श्रोता, माफ गर्नुहोला, सायद पढ्न नहुने अध्याय पढ्यो भनेर कतिपयलाई लाग्यो भने, तर श्रोता, यहाँ भएका हरेक अध्याय, हरेक वचन हामीले पढ्नै पर्छ, जान्नै पर्छ, सुनाउनै पर्छ। किन त भने यो बिना धरती सुध्रिने छैन। स्वर्गमा हुनुहुने एकमात्र पवित्र आत्मा परमेश्वरले सबभन्दा अशुद्ध ठानेको कुरा यही रहेछ कि निर्जीव चीजहरूलाई ईश्वर मानेर ढोग्नु, सुन चाँदीका ढलौटे मूर्तिहरू बनाउनु, काठ र ढुङ्गालाई हातका शिवहरूले ईश्वर बनाउनु, यो हिजो आजको कुरा मात्र होइन, कालान्तरदेखि चल्दै आएको छ र पवित्र आत्मा परमपिता परमेश्वरले कालान्तरबाट यो कुरा अशुद्ध हो भनेर बोल्दै आउनुभएको छ। आदरणीय श्रोता, तपाईँ र म स्वतन्त्र छु, गरौं या नगरौं यो मेरो र तपाईँको इच्छा हो, तर सत्य ईश्वरको काम र कुरा यही हो भनिएर बताएको छ कि हरेक मान्छेलाई के कुरा ठिक हो र के कुरा बिठिक हो जानकारी चाहिँ हुनु पर्दछ। यसको मतलब गर्नै पर्दछ भनाइ होइन, तर यो चाहिँ निश्चित हो, हामीले सुन्यौं र जे जे हामीले गर्यौं या जे गरेनौं यो हरेक कुराको लेखा भने दिनुपर्नेछ। तब राजा योसियाले आफ्नो देश सफा गर्दा उनले के गरे? उनी कलिले उमेरमा राजगद्दीमा बसे, जम्मा 8 वर्षका हुनुहुन्थ्यो। उहाँ 16 वर्षका हुँदा 8 वर्षपछि देशलाई सफाई गर्ने अभियानमा लागे। सफाई गर्दा रोड झाडो लगाउने काम होइन, नदीको किनार सरसफाई गर्नु भन्दा पनि, विभिन्न फोहोर पानीहरूलाई शुद्ध पार्नु भन्दा पनि, देशमा भएका कुकृति विकृतिहरू, लागु पदार्थहरू, व्यभिचारहरू, चेलीबेटी बेचबिखनका कुराहरू अथवा यस्ता विभिन्न खराब कुराहरू जो हामीहरूले ठानेका छौ, ती कुराहरूलाई अन्त्य गरेर देशलाई शुद्ध पार्नुको सट्टा मानिसहरूले शुद्ध पवित्र ठानिएका, मानिसहरूले ईश्वर ठानेका चीजहरूलाई नै तोडेर शुद्ध पारेको इतिहास हामीले यहाँ हेर्यौं। तब यतिखेर के हामीलाई रिस उठ्दैन त? आदरणीय श्रोता, पक्कै पनि रिस उठेर आउँछ, तर के गर्नु? पवित्र धर्मशास्त्र बाइबलमा लेखिएको कुरा मैले पढेको छु र यो बाइबलमा उल्लेखित कुरा हो। अनि 12 वर्षमा यहुदा र यरूशलेममा भएका डाँडाहरूका थानहरू र असरा देवीका खम्बाहरू अनि खोपेर बनाएका र ढलौटे मूर्तिहरू हटाउन शुरू गरे, बाल देवताहरूका वेदीहरू तिनले भत्काउन लाए र तिनीहरूका माथि भएका धूप वेदीहरू टुक्रै टुक्रा पारे, तिनले असरा देवीका खम्बाहरू र अरू सबै मूर्ति र प्रतिमाहरू टुक्रै टुक्रा पारेर धुलोपीठो बनाए र तिनलाई बलिदान चढाउने मानिसहरूका चिहानमा ती छरिदिए भनेर यो धर्मशास्त्र बाइबलको 37 अध्यायमा भनिएको छ। आदरणीय श्रोता, बुझ्दै गर्दा हामीले मुखबाट खाएर फोक्सो खराब गर्ने, धुम्रपान भन्दा मुखबाट खाएर कलेजो ड्यामेज गर्ने, मद्यपान भन्दा निर्जीव वस्तुलाई ईश्वर भन्नु महापाप रहेछ भन्ने कुरा पवित्र धर्मशास्त्र बाइबल पढ्दा बुझिन्छ। धुम्रपान, मद्यपान र विभिन्न प्रकारका खराब कामहरू, खराब सेवनहरू गर्दा तपाईँ र मेरा शरीरका अंग प्रत्यङ्गलाई ड्यामेज गर्न खोज्दछ भने निर्जीव ढुङ्गा, सुन, चाँदी र फोटाहरूलाई ईश्वर भनेर ढोक्दा तपाईँ र मेरा परमेश्वरलाई ड्यामेज गर्न खोज्दो रहेछ। श्रोता, यसको मतलब यो होइन कि गर्ने मानिसहरूको विरोध गरेको हो, तर यसको मतलब यो हो कि पवित्र धर्मशास्त्र बाइबलमा हजारौं वर्ष पहिलाबाट यो कुरा बोलिएको छ, आजसम्म पनि हामीले यो कुरा सुनेका छैनौं भने जस्ट सुन्न र सुनाउनलाई यो म आज पाठ गर्दैछु। देश सफा गर्नलाई विभिन्न अन्य सामाजिक, राजनैतिक, विभिन्न व्यवहारिक कुराहरू छन्, त यो मूर्तितिर र असेरा देवीका मूर्तिहरू र देवीका थानहरूतिर किन यहोशिया राजा लागे त भने खास देशलाई शुद्ध गर्नुभन्दा पहिला अशुद्ध कुराहरू हटाउनु पर्ने रहेछ। अशुद्ध र शुद्ध भन्ने कुरा मानिसमा फिट हुँदैन, पवित्र ईश्वरमा फिट हुन्छ। आदरणीय श्रोता, मानिसहरू त अलरेडी अशुद्ध छन्। बाहिरी शरीर नुहाई धुवाई गर्लान्, मुखमा ब्रस गर्लान्, विभिन्न प्रकारका स्याम्फो प्रयोग गरेर हामी बाहिरी स्वच्छता त ल्याउला, तर पेटभित्र र मनभित्र त फोहरै फोहरले भरिएको हुन्छ। मानिस अलरेडी फोहरी छ, अलरेडी पापी छ। मानिसहरूले जस्ट बाहिरी सजावट र बाहिरी देखावटले आफूलाई शुद्ध गर्न सक्दैन भन्ने कुरा पवित्र धर्मशास्त्र बाइबलले प्रष्टै बताएको छ। येशु ख्रिस्टको सबभन्दा ठूलो पाठ नै यही थियो, आफूले आफैलाई जाँचेर हेर। जाँचेर हेर्दा बाहिरी आँखाले बाहिरी शरीरका अंग प्रत्यङ्गलाई हेरेर मात्र होइन, मन मस्तिष्कलाई केलाएर हेरौं, सोच विचारलाई केलाएर हेरौं, शारीरिक भित्री अंगहरूमा भएको फोहोर मैलाको मनन गरौं र ईश्वरले हरेक अंग प्रत्यङ्ग तन्तु तन्तु समेत देखेर व्याख्या गर्नुभएको छ। त्यसैले श्रोता, तपाईँ र मैले वी मस्ट बिलिभ इट, हामीले यो विश्वास गर्नै पर्छ। इफ वी डन्ट डु द्याट्स ओके, यदि हामीले गर्दैनौ भने त्यो ठिकै छ, तर तपाईँ र मैले बुझ्नु पर्ने कुरा यो हो कि एक दिन यो धरती छोडेर जानुपर्छ। छोडिसकेपछि 3 त्रिलोक 14 भुवनका कुनै पनि स्टेपहरू हामीले पार गरौं, अन्त्यमा ईसा मसीहको सामने गएर न्याय आसनमा हामी उभिनै पर्ने र जीवनका हरेक क्षण र पाइला पाइलाको लेखा र हिसाब किताब दिनुपर्ने कुरा यो आज हामीले नकार्नै नहुने यथार्थता धर्मशास्त्र बाइबलले बताउँदछ। यदि हामीले इन्कार गर्यौं भने ठिकै छ, तर त्यो दिन त्यसको फल पक्कै पाउनेछौ। अब त्यसो भए यस्तो अशुद्धता, यस्तो अपवित्रता तपाईँ र मैले गरेका छौ, तपाईँ र मेरो घरले गरेको छ, तपाईँ र मेरो गाउँ घरले गरेको छ, तपाईँ र मेरो समाजले गरेको छ, तपाईँ र मेरो देशले गरेको छ, तपाईँ र मेरो महादेशले गरेको छ, तपाईँ र मेरो पृथ्वीले गरेको छ। अब यसलाई शुद्ध कसरी गर्ने? यो उपाय एकमात्र ईसा मसीहबाट आउँछ र मसीह भनेको यसलाई सम्पूर्ण अशुद्धता मेटाएर, सम्पूर्ण पाप मेटाएर अनि हामीलाई शुद्ध र पवित्र गर्नलाई चुनिएर पठाइएको एक मात्र थोमा ईसा मसीह भएको धर्मशास्त्रको प्रमाण सहित येशु ख्रिस्टले बताउनु भएको छ। अब त्यति ठूलो महान कार्य कसरी हामी मानिसले सफल गर्न सक्छौ त? श्रोता, हामीले सजिलै सफल गर्न सक्छौ, एक पटक भए पनि, जीवनको एक पटक भए पनि आएर येशु ख्रिस्टको नाउँमा पाप पश्चातापको प्रार्थना गरेर घुँडा टेकेर, हे येशु प्रभु, माफ गर्नुहोस्, मैले जानी नजानी भूल गरे, ईश्वरलाई ईश्वर भन्ने ठाउँमा ठोस चीजहरूलाई, विभिन्न मूर्तिहरूलाई, विभिन्न फोटाहरूलाई, विभिन्न बोट बिरुवा, ग्रह उपग्रह, तारा मण्डललाई ईश्वर भनी पठाए, माफ गर्नुहोस्, आजबाट म जसले मलाई जन्म दिनुभयो तिनलाई ईश्वर भन्नेछौ, जसले मेरा पापको निम्ति आफैलाई बलि गर्नुभयो उहाँलाई मुक्तिदाता भन्नेछौ, त्यो नाउँ येशु हो भनेर स्वीकार्नु पर्दछ। यति गर्यौं भने हामीले सजिलै मुक्ति र मोक्ष पाउने रहेछौ, हाम्रा सम्पूर्ण अधर्म र पाप र अशुद्धता मेटिने रहेछन्। आदरणीय श्रोता, यसलाई भन्छ सुसमाचार सबैका लागि खाँचो छ। श्रोता, यो र यहाँहरूका बीचमा एउटा

0: श्रोत, यो अध्याय पढ्दै गर्दा विभिन्न पुजारीहरू, लेबीहरू, धार्मिक अगुवाहरूको कुरा गरेको छ। तब के पवित्र धर्मशास्त्र बाइबलले सबै धर्मगुरूहरू, पुजारीहरू, धार्मिक अगुवाहरूलाई मार्ने, नाश गर्ने र सम्पूर्ण मानिसका धार्मिक आस्थाहरूलाई टुक्रा टुक्रा पार्ने नै भनेको हो त? श्रोता, यो कदापि नसम्झनुहोला। यहाँ यति मात्र भनेको हो कि ठोस चिजलाई, निर्जीव चिजलाई र अस्थायी चिजलाई स्थायी ईश्वरसँग नदाज्नु र त्यसको बारेमा सिकाउनु र सुनाउनु। यदि सुन्दा सुन्दै, सिक्दा सिक्दै यो अन्धविश्वास र यो अन्यको काम गरिरहे भने ईश्वरीय न्याय आउँछ है भनेर जानकारी पवित्र धर्मशास्त्र बाइबलले दिएको हो। श्रोता, सुन चाँदी र हीरा मोतीका ठोस चिजहरूलाई ईश्वर मानेर त्यो ठोस चिजको अथवा त्यो निर्जीव चिजको भक्त बन्ने मान्छेको लागि यो भनेको, तर सजीव ईश्वरको भक्त हुन चाहने मानिसलाई यो भनेको होइन। श्रोता, ईश्वर जीवित हुनुहुन्छ, म सधैँ भन्ने गर्छु, उहाँलाई ही लाग्छ, इट होइन। त्यसैले ही इज अलाइभ, गॉड इज वन, ही इज स्पिरिट, उहाँ आत्मा हुनुहुन्छ, तपाईँ मेरो हृदयमा बास गर्न चाहनुहुन्छ। उहाँले एक पटक तपाईँ र मेरा पापको निम्ति महाबलिको तयारी गर्नुभयो, त्यो हो ईसा मसीहको महाबलिदान। र हामीहरू पापमा फसेका छौँ, दियाबलसले हामीलाई पापमा फसाएको छ। त्यहाँबाट बचाउने कोही डाक्टर छैनन्, कोही राजा छैनन्, कुनै दबाई छैन, कुनै एक्सरसाइज छैन। त्यो दुष्ट आत्माबाट बचाउनलाई एकमात्र ईश्वरीय उपाय जीसस क्राइस्टको नाम छ। पाप पश्चाताप येशूका नाममा गर्यौं भने येशूले सेकेन्डमै तपाईँ र मलाई पूर्ण शुद्ध पार्नुहुन्छ, अनन्तको जीवन दिनुहुन्छ, अनि हामी यो धरतीमा आशिष, शान्ति र सुखमा पनि हुन्छौं। र सबभन्दा ठूलो कुरा, यो धरती छोडिसकेपछि अनन्त अनन्तसम्म स्वर्गीय राज्यमा राज हुन्छ। त्यहाँपछि हामी सधैँ रमाउने र खुशीका साथ जिउनेछौं। होइन भने श्रोता, यो धरतीमा पनि दुखै, यो धरतीबाट गइसकेपछि झन दुःख, नरकको त्यो जल्दो बल्दो आगोमा सधैँ तडपिरहने त्यो महासंकष्टमा जानेछौ। परमेश्वर प्रेमी भएको कारण उहाँले तपाईँ र मलाई त्यो आगै आगोको तलाउमा गएर सधैँ दुःख भएको चाहनुहुन्न। त्यसैले अलरेडी तपाईँहरूमा पापी छँदा छँदै धर्मी ईश्वर येशू भनेर आएर बलि हुनुभएको छ। पश्चाताप गरौं, ईश्वरलाई आफ्नो जीवनमा बोलाउ, उहाँले तपाईँहरू मलाई साथ र सहायता गर्न चाहनुहुन्छ। हस्त श्रोता, सुसमाचार सबैका लागिबाट म अहिलेलाई बिदा हुन्छु। हस्त नमस्कार, जय मसीह, सत्य बुझेर स्वतन्त्र हुन ईश्वरले सहायता गरून्।
1: धन्यवाद पास्टर प्रभुजन साईलाई। साँच्चिकै आजको वचन अत्यन्तै आशिषमय थियो। आशा छ आजको वचनबाट यहाँहरूले प्रशस्त ज्ञान हासिल गर्नुभएको छ। आजको वचनमा प्रस्तुत बाइबलको ऐतिहासिक घटना दोस्रो इतिहासको पुस्तकमा रहेको राजा योसियाको घटनाबाट अवश्य पनि परमेश्वरको नजरमा शुद्ध र पवित्र देश भनेको के हो र यो कसरी बनाउन सकिन्छ भन्ने कुरा यहाँहरूले प्रष्ट रूपमा बुझ्नुभयो भन्ने हामी आशा गर्दछौ। हो श्रोता, परमेश्वरको नजरमा कुनै पनि देश शुद्ध र पवित्र त्यो बेला बन्न सक्छ जब त्यो देशमा जीवित सर्वशक्तिमान परमेश्वर बाहेक अरू कुनै पनि कुराको आराधना महिमा त्यहाँ गरिँदैन। अर्थात एक जीवित परमेश्वरलाई बाहेक अरू कुनै पनि थोक वस्तु, व्यक्ति र हामी मानिसहरूलाई अलौकिक र असामान्य लाग्ने कुराहरूलाई पुजिँदैन भने त्यो देश शुद्ध र अति पवित्र देशको रूपमा परमेश्वरले चिन्नुहुन्छ। यसरी हेर्दा राजा योसियाको देशमा भएका वेदीहरू, थानहरू, मूर्तिहरूको बारेमा सुन्दा कता कता हाम्रो देश नेपालको चित्रण हामी त्यहाँ भेट्टाउँदछौ। अनि त्यो देशका सबै डाँडाका थान, वेदीका मूर्तिहरू हटाएर त्यो देश सफा र शुद्ध जसरी भयो, त्यसै गरी हाम्रो देशमा पनि त्यो शुद्धता र पवित्रता ल्याउनु आवश्यक छ। किनभने अशुद्धता, अपवित्रता ल्याउने ती कुराहरू ईश्वरको नजरमा खिडिक कुराहरू हुन्, जसले देशमा उन्नति, शान्ति र स्वर्गीय आशिषको सट्टा अशान्ति, श्राप र नष्टतातिर देश जाने कुरामा कुनै द्विमत छैन। यसकारण आदरणीय मित्र, यी कुराहरू गरेर तपाईँको आस्थामाथि, तपाईँको स्वतन्त्रतामाथि हामीले धक्का पुर्याउन खोजेको चाहिँ होइन, तर सत्य र साँचो परमेश्वरको इच्छालाई हामीले प्रकट गरेको मात्र हो। बाइबलले भन्दछ, मानिस आफैमा केही पनि होइन, मानिसको आफ्नै ज्ञान बुद्धि बुद्धि कुनै मूल्यको छैन, तर परमेश्वरले चाहिँ मानिसलाई बहुमूल्य ठान्नुहुन्छ, किनभने उहाँको हातबाट बनाइएका हामी उहाँका रचना हौ, जसलाई उहाँले आफ्नो सन्तान हुने अधिकार दिनुभएको छ। यसकारण प्रिय मित्र, हामीले जानेका बुझेका र परमेश्वर गरेर तपाईँको आस्थामाथि तपाईँको स्वतन्त्रतामाथि हामीले धक्का पुर्याउन खोजेको चाहिँ होइन, तर सत्य र साँचो परमेश्वरको इच्छालाई हामीले प्रकट गरेको मात्र

0: महत्वपूर्ण जिम्मेवारी पनि हो। प्रिय श्रोता, हामी तपाईँलाई यो आग्रह गर्न चाहन्छौ कि कृपया तपाईँ सत्यतातिर फर्कनुहोस्। असत्य, भ्रमात्मक र क्षणिक कुराहरूलाई छोडेर अनन्त मुक्ति र उद्धार दिनलाई तपाईँ हाम्रो निम्ति बलिदान हुनुभएको यसु ख्रिस्टमाथि विश्वास गर्नुहोस् र यो क्षणिक जीवनको लागि नभएर अनन्त जीवनको लागि आफैलाई उहाँमा समर्पण गर्नुहोस्। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यसै सल्लाह सुझाव दिन चाहनुहुन्छ? कार्यक्रम प्रति तपाईँको केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा तपाईँ थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। जसको लागि तपाईँले हामीलाई हाम्रो कार्यक्रम सुनिरहनु भएको स्टेशनमा चिठी, पत्र वा फोनको माध्यमबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो नेपालगंज स्थित स्टुडियोको टेलिफोन नम्बर रहेको छ 0851 8335, 0851 8335, र हाम्रो मोबाइल नम्बरहरू रहेका छन् 98587354, 98587354, 98481447, 98481447, र हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com, gnnepal17@gmail.com। हवस् श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागि हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।
1: टाइम चेक। यति बेला साँझको 6 बज्यो।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम विश्वासको वचन।
2: तिम्रा आस्थामा आनन्द गर, संकटमा धैर्य धारण गर र निरन्तर प्रार्थनामा लागिरह। रोमी 12:12। आदरणीय श्रोता, विभिन्न कारणले गर्दा तपाईँ निराश हुनुहुन्छ होला, चिन्तामा हुनुहुन्छ होला, हजुरलाई छटपटे भइरहेको होला, आर्थिक समस्या होला, पारिवारिक समस्या होला, रोग बिरामले गर्दा चिन्तामा हुनुहुन्छ होला, भने जस्तो केही भएको छैन होला। अब चिन्ता नगर्नुहोस्, परमेश्वर भन्नुहुन्छ, तिम्रो सारा फिक्री मलाई सुम्पिदेऊ, म तिम्रो वास्ता गर्नेछु। त्यति मात्र होइन, यो सारा बोझले तपाईँका हो, म का हो, म तिमीलाई विश्राम दिनेछु। बारम्बार परमेश्वर यो कुरा तपाईँ र मलाई भन्दै हुनुहुन्छ र बोलाउँदै पनि हुनुहुन्छ। के तपाईँ यस्तै अवस्थामा हुनुहुन्छ? छटपटी, एकान्त, निराश, अशान्ति, यी सबै कुराका आवाज सुन्ने प्रभु येशू ख्रीष्ट मात्र हुनुहुन्छ। त्यसैले त उहाँ भन्नुहुन्छ, तिमीहरूले गरेको प्रार्थना सुन्न, मेरो कान र आँखा सदा खुल्ला रहनेछ। र तपाईँको खुसी नै हाम्रो खुसी, अनि हाम्रो खुसी नै परमेश्वरको खुसी। श्रोता, तपाईँको लागि जीवन परिवर्तन गर्ने, तपाईँलाई दिनदिनै शक्तिशाली बनाउने, तपाईँको बाटो निर्देशन गर्ने कार्यक्रम विश्वासको वचन लिएर आउँदै हुनुहुन्छ आदरणीय पास्टर अनिल सुनाम।
3: तपाईँहरू सबैजनालाई येशू ख्रीष्टको नाममा न्यानो अभिवादन साथै जय मसीह। म पास्टर अनिल सुनामको तर्फबाट अनि म तपाईँहरूलाई आज फेरि यो नयाँ भिडियोमा स्वागत गर्न चाहन्छु। प्रियहरू, आज हामी जुन विषयमा चर्चा गर्न गइराखेको छौँ, यो विषय प्रत्येकजनाले जान्नु आवश्यक छ भनेर म तपाईँलाई

0: बताउन चाहन्छु नि। विशेष गरी आज मैले चर्चा गर्न गइराखेको विषय चाहिँ व्हाट इज स्पिरिचुअल अब्युज, अर्थात् आत्मिक दुरुपयोग भनेको के हो त। विशेष गरी प्रियहरू, अहिलेको समयमा हामीले यो कुरालाई जान्न आवश्यक छ। धेरैजना लिडरहरूले जानी नजानी आत्मिक दुरुपयोग गरिराखेको हुन्छ प्रियहरू। अनि यो आत्मिक दुरुपयोग चाहिँ नि प्रियहरू धेरै ठाउँमा हुने गर्दछ भनेर म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। अनि विशेष गरी तपाईँ र मलाई थाहा हुन आवश्यक छ प्रियहरू, मानिसलाई मानिस जस्तो व्यवहार नगरेर वस्तु जस्तो व्यवहार गरिराखेको हुन्छ, सामान जस्तै व्यवहार गरिराखेको हामीले अनुभव गरिराखेको हुन्छ प्रियहरू। किन यो कुरा तपाईँ र मैले जान्नु आवश्यक छ भन्दै गर्दा नि, धार्मिक र आध्यात्मिक क्षेत्रमा प्रियहरू अगुवाहरूलाई चाहिँ मार्गदर्शन र भरोसाको योग्य व्यक्ति भनेर चिनिने गरिन्छ प्रियहरू। अनि विशेष गरी म तपाईँलाई बताउन चाहन्छु प्रियहरू, आत्मिक दुरुपयोग भनेको के हो भन्दा नि प्रियहरू, परमेश्वरको नामलाई, वचनलाई र आत्मिक अधिकारलाई प्रयोग गरेर स्वतन्त्रता, विवेक र आत्मालाई नियन्त्रण गर्नु नै आत्मिक दुरुपयोग हो भनेर म तपाईँलाई बताउन चाहन्छु। धेरै चोटि आत्मिक दुरुपयोग श्रेणी अगुवाहरूले गर्ने गर्दछन् अनि त्यहाँनिर नियन्त्रण गरिएको हुन्छ, शोषण गरिएको हुन्छ, जबरजस्ती गरिएको हुन्छ, बाध्य बनाएको हुन्छ प्रियहरू। त्यति मात्र होइन, त्यहाँनिर आत्मिक चोट दिएको हुन्छ र प्रियहरू शासन गरिएको हुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। त्यति मात्र होइन, धेरै चोटि मानिसहरूलाई डर र दोष बोध देखाउने कार्यहरू भइराखेको हुन्छ अनि कति चोटि प्रश्न सोध्नु चाहिँ पाप हो भन्ने मानसिकता पनि हालिदिइराखेको हुन्छ प्रियहरू। अगुवा चाहिँ नि परमेश्वरको बराबरी आफूले आफूलाई राखिराखेको हुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। धेरै ठाउँमा प्रियहरू यो आत्मिक दुरुपयोग भइराखेको छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। यो चाहिँ संसारभरि नै भइराखेको कुराहरू हुन् भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। अनि अहिलेको समयमा किन लिडरसिपमा आत्मिक दुरुपयोग भइराखेको छ भन्ने कुरा तपाईँ र मैले बुझ्न आवश्यक छ प्रियहरू। अनि आत्मिक दुरुपयोग किन हुन्छ भन्दै गर्दा चाहिँ पहिलो कारण चाहिँ प्रियहरू, घमण्ड र अहङ्कारको कारणले पनि आत्मिक दुरुपयोग हुने गर्दछ। यसलाई यसरी पनि हामीले भन्न सक्छौ, सेवक भन्दा मालिक बन्ने चाहनाले गर्दै गर्दा त्यहाँनिर आत्मिक दुरुपयोग हुन सक्दछ प्रियहरू। एउटा अगुवा चाहिँ सेवाको लागि हो, नियन्त्रणको लागि होइन भन्ने कुरा थाहा नहुँदै गर्दा पनि त्यहाँनिर आत्मिक दुरुपयोग हुन सक्छ प्रियहरू। किन म यो कुरा भन्दैछु भन्दा नि प्रियहरू, जब एउटा अगुवाले चाहिँ सेवालाई भन्दा शक्तिलाई प्रदर्शन गर्दछ नि प्रियहरू, त्यहाँनिर आत्मिक दुरुपयोग हुँदछ। म जतिको जान्ने कोही छैन, मैले गरेको कुरा नै सबै कुरा ठिक हो भन्ने कुरा हुँदै गर्दा त्यहाँनिर आत्मिक दुरुपयोग हुने गर्दछ भनेर म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। धेरै चोटि चाहिँ प्रियहरू अगुवाहरू लिडरहरूले मालिक बन्ने चाहना गर्दै गर्दा पनि त्यहाँनिर आत्मिक दुरुपयोग हुँदछ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। मानिसहरूलाई आदर र सेवा गर्नुको साथ हो, मानिसहरूलाई डर र नियन्त्रण गर्दै गर्दा पनि त्यहाँनिर आत्मिक दुरुपयोग हुने खतरा हुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। धेरै चोटि प्रियहरू जब आत्मिक दुरुपयोग हुन्छ नि, त्यो समयमा प्रियहरू डर देखाइन्छ, हुकुम गरिन्छ र त्यहाँनिर शासन गरिन्छ अनि गाह्रो बनाउने काम गरिन्छ भनेर म तपाईँलाई बताउन चाहन्छु। जब एउटा अगुवा चाहिँ घमण्डी र अहङ्कार भएर लिड गरिराखेको हुन्छ नि, मानिसको कुराहरू सुन्दैन, मैले भनेका मात्र सबै कुराहरू ठिक हो भने त्यो मनोभाव बोकेर जब हिँड्छ नि त्यहाँनिर धेरै ठुलो आत्मिक दुरुपयोग भइराखेको हुन्छ भन्ने कुरा म तपाईँहरूलाई बताउन चाहन्छु प्रियहरू. जुन ठाउँमा सेवा भन्दा धेरै शासन गरिन्छ नि प्रियहरू, त्यो ठाउँमा आत्मिक दुरुपयोग हुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु. अनि प्रियहरू, यो कुरा चाहिँ नि तपाईँ र मलाई हितोपदेशको पुस्तक 16:18 यसरी भनिएको छ, सर्वनाशको अघि अभिमान र पतनको अघि घमण्डको आत्मा आउँछ भन्ने कुरा चाहिँ हामीलाई परमेश्वरको वचनले सिकाउँछ. यदि तपाईँ र मेरो लिडरसिपमा हामी अहंकार र घमण्डमा सेवा गरिराखेको छौँ भने, तपाईँ र मैले मानिसहरूलाई आत्मिक दुरुपयोग गरिराखेको छौँ भन्ने कुरा तपाईँ र मैले बुझ्न आवश्यक छ. अनि दोस्रो कुरा चाहिँ नि प्रियहरू, शक्ति र नियन्त्रणको इच्छा राख्नु, डिजायर फर कन्ट्रोल भन्ने इच्छा जब राखिन्छ नि प्रियहरू, त्यहाँनिर चाहिँ नि आत्मिक दुरुपयोग हुने खतरा धेरै भन्दा धेरै हुँदछ भन्ने कुरा म तपाईँहरूलाई बताउन चाहन्छु. मानिसहरूले मैले जे चाहन्छु त्यही गर्नुपर्छ भनेर हामी भन्न थाल्छौँ नि, र मानिसहरूलाई मानिस जस्तो होइन सामान जस्तो हामी प्रयोग गर्न थाल्छौँ, त्यहाँनिर प्रियहरू आत्मिक दुरुपयोग हुने खतरा धेरै हुँदछ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु. प्रियहरू, जब तपाईँले तेस्रो योना 1:9 हेर्नु भने त्यहाँनिर डियोत्रिफोस भन्ने एकजना अगुवा छन्, अनि ती अगुवा चाहिँ नि जहिले पनि घमण्डी, अधिकारलाई नमान्ने, दोष लगाउने, कठोर व्यवहार प्रदर्शन गर्ने र ऊ चाहिँ आफ्नो प्रभुत्व स्थापना गर्ने इच्छा राखिराखेको हुन्छन् प्रियहरू. अनि जब एउटा लिडरले शक्ति र नियन्त्रणमा मान्छेहरूलाई कन्ट्रोल गर्न खोज्छ नि प्रियहरू, त्यो समयमा चाहिँ आत्मिक दुरुपयोग हुँदछ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु. प्रियहरू, म तपाईँलाई यो पनि बताउन चाहन्छु, तपाईँको शक्ति चाहिँ मानिसहरूलाई सेवा गर्नको लागि हो, मानिसहरूलाई शासन गर्नको लागि होइन भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु. प्रियहरू, अरू भन्दा मेरो कुरा चाहिँ माथि हुनुपर्छ भने प्रविधिले पनि मानिसहरूलाई आत्मिकी कन्ट्रोल गर्ने गर्दछ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु. नि तेस्रो कुरा चाहिँ नि प्रियहरू, आत्मिक दुरुपयोग हुनेको कारण चाहिँ ल्याक अफ एकाउन्टेबिलिटीको म कुरा गर्न चाहन्छु. प्रियहरू, जवाबदेताको अभावको कुरा म गर्न चाहन्छु. नेपालको सन्दर्भमा हेऱ्यौँ भने पास्टर अगुवाहरू चाहिँ माथिल्लो तहको व्यक्तित्वहरू हुनुहुन्छ. प्रियहरू, उहाँलाई सोध्ने, उहाँको गल्ती देखाइदिने, उहाँको जीवनमा के भइराखेको छ औलाइदिने मान्छे नहुँदै गर्दा पनि धेरै चोटि आत्मिक दुरुपयोग भइराखेको हुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु. नि यो चाहिँ कस्तो हुन्छ भने एकल शासन भइराखेको हुन्छ. प्रियहरू, जब यो कुराहरू हुन्छ नि प्रियहरू, एउटा मान्छेले गलत काम गर्दै गर्दा पनि उसलाई सही नै लागेको जस्तो हुन सक्छ. प्रियहरू, त्यही भएर एकाउन्टेबिलिटीको टिम हामीलाई चाहिन्छ, किन भन्दा हामी चाहिँ मानिसहरूलाई आत्मिक दुरुपयोग हुनदेखि जोगिन सक्छौँ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु. प्रियहरू, जब तपाईँ र मैले हितोपदेश 11:14 हेऱ्यौँ भने यहाँनिर यसरी लेखेको छ, नेतृत्व बिना समुदाय अथवा टिम चाहिँ टुट्न सक्छ भन्ने कुरा यहाँ बताएको छ. प्रियहरू, जहाँनिर जवाबदेताको अभाव हुन्छ त्यहाँनिर लिडरसिपमा चाहिँ आत्मिक दुरुपयोग भएको हुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु. नि अर्को कुरा चाहिँ के हो भन्दा, बाइबलको गलत व्याख्या, रङ इन्टरप्रिटेसनको म कुरा गर्दछु. प्रियहरू, अनि यहाँनिर तपाईँले हेर्नु भने होसे 4:6 यसरी भन्दछ, प्रियहरू, मेरो प्रजा ज्ञानको कमीले गर्दा नष्ट भएको छन् भन्ने कुरा होसेले अगमबाडी गरिराखेको थियो प्रियहरू। अनि यो समयमा धेरै अगुवाहरूले चाहिँ परमेश्वरको वचनलाई गलत तरिकाले व्याख्या गर्दै गर्दा चाहिँ के हुँदछ भन्दा चाहिँ मानिसहरूलाई डर देखाउनको लागि वचनको व्याख्या गरेको हामी पाउन सक्छौ। सन्दर्भका कुराहरू प्रियहरू त्यहाँनिरको लेखकले भन्न खोजेको कुरा के हो, लेखकले कसलाई लेख्दैछ भन्ने कुरा नबुझिकन आफ्नो फाइदाको लागि वचन प्रचार गर्दै गर्दा पनि त्यहाँनिर आत्मिक दुरुपयोग हुन सक्छ प्रियहरू। यसले मानिसहरूलाई परमेश्वरको तिर होइन अगुवातिर चाहिँ केन्द्रित बनाइराखेको हुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। परमेश्वरको वचन चाहिँ मानिसहरूलाई जीवन दिनलाई हो प्रियहरू, घाउ बनाउनको लागि होइन प्रियहरू। त्यति मात्र होइन प्रियहरू, परमेश्वरको वचन चाहिँ मान्छेको लागि औषधि हो, हतियार होइन भन्ने कुरा मैले र तपाईँले जान्न आवश्यक छ। जब एउटा व्यक्तिले आफ्नो फाइदाको लागि वचनलाई व्याख्या गर्दछ, उसले मानिसहरूलाई चाहिँ आत्मिक दुरुपयोग गरिराखेको हुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। नि अर्को कुरा चाहिँ मानिसहरूलाई डर र मानसिक नियन्त्रण गर्नु पनि आत्मिक दुरुपयोग हो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। यदि प्रश्न गर्यो भने परमेश्वर रिसाउनुहुन्छ। त्यति मात्र होइन प्रियहरू, अगुवाहरूसँग प्रश्न सोध्नु हुँदैन, अगुवाहरूलाई जवाबदेही बनाउनु हुँदैन, अगुवाहरूको विरुद्ध बोल्नु हुँदैन भन्ने कुरा चाहिँ आत्मिक दुरुपयोग हो भन्ने कुरा म तपाईँहरूलाई बताउन चाहन्छु। किन म यो कुरा भन्दैछु भन्दा चाहिँ नि प्रियहरू, जब डर र मानसिक नियन्त्रण गरिन्छ नि प्रियहरू, उनीहरूले परमेश्वरलाई भन्दा नि तपाईँको डर मान्न थाल्दछन् भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, अगुवाहरू मण्डलीको प्रमुख व्यक्तिहरू हुन् प्रियहरू, अनि उनीहरूले यदि भ्रम फैलाइरहेको छ भने नि प्रियहरू तपाईँ र म सावधानी हुनु आवश्यक छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। अनि अर्को कुरा चाहिँ नि प्रियहरू, चरित्रलाई भन्दा पदलाई प्राथमिकता दिँदै गर्दा पनि नि प्रियहरू त्यहाँनिर आत्मिक दुरुपयोग हुन सक्दछ। प्रियहरू धेरै चोटि प्रियहरू हामीलाई अधिकार दिएको हुन्छ, तर त्यो अधिकार चाहिँ मानिसहरूको सेवा गर्नको लागि हो, मानिसहरूलाई नियन्त्रण गर्नको लागि होइन, मानिसहरूलाई गाह्रो पार्नलाई होइन, मानिसहरूलाई दमन गर्नको लागि अधिकार होइन। प्रियहरू, म तपाईँलाई यो बताउन चाहन्छु, जब तपाईँले चरित्रलाई भन्दा अधिकारलाई प्रयोग गर्नुहुन्छ नि प्रियहरू, अधिकारले चाहिँ तपाईँको चरित्रलाई बिगारिराखेको हुन्छ। तपाईँले चाहिँ नि प्रियहरू परमेश्वरलाई होइन आफैलाई पहिलो प्राथमिकता दिइराख्नु भएको हुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। नि अर्को कुरा चाहिँ डरको संस्कृति प्रियहरू, धेरैचोटि प्रश्न गर्न नपाइने, धेरैचोटि असहमत जनाउनु नपाउनु, धेरैचोटि यदि बोल्यो भने विद्रोहको संज्ञा दिनु प्रियहरू, अनि धेरैचोटि डर चाहिँ नि चिच्चाएर होइन दबाएर राखिने गरिन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। नि म किन यो बताउँदैछु भन्दा नि प्रियहरू, अहिलेको समयमा आत्मिक दुरुपयोग चाहिँ धेरै भएको हामी पाउन सक्छौ। अनि यो आत्मिक दुरुपयोग गर्ने व्यक्ति र सहने व्यक्ति दुवैजना चाहिँ सजग हुनुपर्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। यदि तपाईँ आफू निस्वासेको महसुस गर्दै हुनुहुन्छ भने नि तपाईँको लिडरले तपाईँलाई आत्मिक दुरुपयोग गरिराखेको छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, जब तपाईँ र मैले यो आत्मिक दुरुपयोगको असर हेर्यौँ भने चाहिँ नि यो आत्मिक दुरुपयोगले धेरैचोटि मण्डलीमा असर गरिराखेको हामी पाउन सक्छौ। प्रियहरू, आत्मिक दुरुपयोगले पहिलो कुरा चाहिँ विश्वास र आत्मिक जीवनमा असर पार्दछ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। मण्डली चाहिँ हामी स्वतन्त्र हुन आउने हो, हामी मण्डलीहरू चाहिँ परमेश्वरको अधीनतामा र मण्डलीको पास्टर लिडरको अधीनतामा हुने हो। तर त्यो समयमा तपाईँ र मलाई चाहिँ आत्मिक दुरुपयोग भएको छ भने चाहिँ नि प्रियहरू, हामी घाइते भएका व्यक्तिलाई परमेश्वरले मलमपट्टि लाउनुहुन्छ, हामी चोट पाएको मानिसलाई परमेश्वरले सान्त्वना दिनुहुन्छ। तर धेरै चोटि चाहिँ नि प्रियहरू, यदि मण्डलीमा आत्मिक दुरुपयोग भइराखेको छ भने डर, अपराध, त्यहाँनिर निश्वासिने कुराहरू, त्यहाँनिर अशान्तिको कुराहरू आउने गर्दछन्। आत्मिक रूपमा चाहिँ वृद्धि हुन सकिँदैन भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु नि। आत्मिक रूपमा चाहिँ हामी सेलाएका हुन्छौँ प्रियहरू। तपाईँ र मैले इजिकेल 34 अध्यायको 4 पदमा हेऱ्यौँ भने यहाँनिर लिडरहरूलाई परमेश्वरले एकदमै असल कुरा सिकाउँदै हुनुहुन्छ। प्रियहरू, तिमीहरूले दुर्बललाई बलियो पारेको छैनौ, बिरामीलाई निको पारेको छैनौ, घाइतेलाई मलम पट्टि लगाएको छैनौ, तिमीहरू बाटो बिराउनेहरूलाई बाटोमा ल्याएको छैनौ, हराएकालाई खोजेको छैनौ, तिमीहरूले तिनीहरूलाई निर्दयता र कठोर साथ शासन गरेका छौ भन्ने कुरा यहाँनिर उहाँले लिडरहरूलाई बताउँदै हुनुहुन्छ। जब प्रियहरू आत्मिक दुरुपयोग हुन्छ नि, एउटा विश्वासीको जीवनमा विश्वास र आत्मिक जीवनमा असर पर्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु नि। आत्मिक वृद्धि रोकिन्छ र विश्वासमा कमजोर हुन्छ भन्ने कुरा हामीले यहाँनिर सिक्न सक्छौँ प्रियहरू। अर्को कुरा चाहिँ नि प्रियहरू, जब मण्डलीमा आत्मिक दुरुपयोग हुन्छ नि प्रियहरू, मण्डली चाहिँ एकतामा कमजोर हुने गर्दछ। प्रियहरू, एकताको कुरा चाहिँ नि परमेश्वरले मन पराउनुहुन्छ, तर जब आत्मिक दुरुपयोग हुन्छ मण्डलीमा एकतामा चाहिँ कमजोरपन देखिन थाल्छ। प्रियहरू, त्यहाँनिर गुटबन्दीको कुराहरू हुन्छ प्रियहरू, त्यहाँनिर एकता आवश्यक हुँदै गर्दा पनि नि अनएकता त्यहाँनिर पैदा हुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। पौलले पहिलो कोरन्थी 1:10 पदमा यसरी भन्छन्, तिमीहरूको माझमा केही फुट नहोस् भन्ने कुरा उसले तपाईँ र मलाई सिकाइराखेको छन्। प्रियहरू, यदि आत्मिक दुरुपयोग त्यहाँनिर भएको छ भने नि त्यहाँनिर एकतामा चाहिँ मण्डली चाहिँ कमजोर भएको हामी पाउन सक्छौ। प्रियहरू, मण्डली कमजोर हुनु भनेको चाहिँ परमेश्वरको राज्य कमजोर हुनु हो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। अनि अर्को कुरा चाहिँ प्रियहरू, अगुवाहरूलाई विश्वास गरिँदैन। प्रियहरू, किन भन्दै गर्दा चाहिँ जब दुरुपयोग हुन्छ नि अगुवाहरू चाहिँ मुख मात्र अगुवा हुने गर्दछन्, तर हृदयको अगुवा उनीहरू हुन सकेको हुँदै हुँदैन भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, तपाईँ र मेरो नेतृत्वमा भरोसा गुमेको हुन्छ, तपाईँ र मेरो नेतृत्वले सही बाटोलाई औलाएको हुँदैन, तपाईँ र मेरो नेतृत्वले परमेश्वरको राज्यलाई प्रतिनिधित्व गरेको हुँदैन भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, जब प्रियहरू मानिसहरूले तपाईँलाई मुखले मात्र विश्वास गर्दछन्, तपाईँसँग मानिसहरू डराउने गर्दछन् र तपाईँलाई विश्वास गर्दैनन् भन्ने कुरा पनि म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, अनि अर्को कुरा चाहिँ नि विश्वासीहरूको आत्मिक वृद्धि चाहिँ रोकिन्छ। प्रियहरू, अगुवाको कारणले मनमा अशान्ति ल्याउँछ, अगुवाको कारणले मण्डलीमा अशान्ति ल्याउँछ, अगुवाको कारणले व्यक्तिको जीवनमा चाहिँ अशान्ति ल्याउँछ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, जब तपाईँ र मैले योनाको पुस्तकमा हेर्यो भने 8:32 पदमा यसरी लेखेको छ, सत्यले तपाईँलाई स्वतन्त्र बनाउँछ। जब प्रियहरू लिडरसिपमा त्यहाँनिर घोर अन्धकारले छाउँछ नि प्रियहरू, त्यहाँनिर आत्मिक दुरुपयोग हुन्छ नि, त्यहाँनिर मान्छेहरू चाहिँ आत्मामा वृद्धि हुन सक्दैनन्, मान्छेहरू चाहिँ परमेश्वरमा वृद्धि हुन सक्दैनन् भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। त्यहाँनिर डर र दबावले चाहिँ मान्छेहरूलाई कस्तो भ्रम पैदा गरेको हुन्छ भन्दा हाम्रो अगुवा जस्तो हुनुहुन्छ परमेश्वर पनि त्यस्तै हुनुहुन्छ भन्ने भ्रम पैदा गरिराखेको हुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, अनि अर्को कुरा चाहिँ प्रियहरू, मण्डलीको साँची र प्रभाव चाहिँ घट्ने गर्दछ। प्रियहरू, धेरै मानिसहरू चाहिँ मण्डलीमा आशाको कुरा पाउनलाई आउँदछन्, मण्डलीमा प्रेमको कुरालाई पाउनलाई आउँदछन्, मण्डलीमा वास्ताको कुरालाई पाउन आउँदछन्, मण्डलीमा घाउ निको हुनलाई आउँदछन्, मण्डलीमा चाहिँ नि मानिसहरू स्वतन्त्र हुनलाई आउँदछन्। तर जब मण्डलीमा अगुवाहरूले आत्मिक दुरुपयोग गर्छ नि, मण्डलीलाई हेर्ने दृष्टिकोण चाहिँ परिवर्तन हुँदछ। प्रियहरू, परमेश्वरको राज्यको अनुभव गर्नुपर्ने हो, तर उनीहरूले परमेश्वरको राज्यलाई चाहिँ दमनको रूपमा हेरिराखेको हुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। अनि यसले चाहिँ नि प्रियहरू, परमेश्वरको सुसमाचारलाई बाधा पुर्याउँदछ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु. तर तपाईँ र मैले मत्ती 5:16 हेऱ्यो भने कति मिठो कुरा चाहिँ यसरी यसुले भन्नुहुन्छ, तिम्रो ज्योति मानिसहरूको सामु चम्कोस् भन्ने कुरालाई यहाँनिर बताएको छ. प्रियहरू, यदि तपाईँ र मेरो लिडरसिपमा आत्मिक दुरुपयोग भएको छ भने मण्डलीको साथी र प्रभाव चाहिँ कम भइराखेको छ भन्ने कुरा तपाईँ र मैले बुझ्न आवश्यक छ. प्रियहरू, के यो कुराहरू हामीले बाइबलमा पनि पाउँछौ त? पुरानो करार नयाँ करारमा हामीले हेर्यो भने त्यहाँ पनि प्रियहरू हामीले आत्मिक दुरुपयोग भएको कुराहरू पाउन सक्छौ. प्रियहरू, पुरानो करारमा तपाईँहरू मैले नै पहिलो सामेल 2 अध्यायमा हेर्यो भने त्यहाँनिर एलीका छोराहरूको घटना हामी पाउँछौ, जसलाई चाहिँ होप्नी र पिनहास भनेर हामी पाउन सक्छौ. उनीहरू को थिए भन्दा चाहिँ इसरायलका प्रधान पुजारीका छोराहरू थिए. प्रियहरू, उनीहरू तर बाइबलले के बताउँछ भन्दा चाहिँ परमेश्वरलाई नचिन्ने मानिसहरू भनेर उनीहरूलाई बताएको छ. किन भन्दा नि प्रियहरू, त्यो समयमा मन्दिरमा पनि उनीहरूले चाहिँ आत्मिक दुरुपयोग गरेको थियो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु. प्रियहरू, उनीहरूले कसरी आत्मिक दुरुपयोग गरेको थियो भन्दा नि बलिदानलाई चाहिँ अपमान गरेको थियो. प्रियहरू, त्यो समय व्यवस्था अनुसार चाहिँ पुजारीहरूलाई चाहिँ तोकिएको अंश दिन्थ्यो, तर उनीहरूले मानिसहरूले चढाएको बलिलाई चाहिँ जबरजस्ती लिने गर्दथे. प्रियहरू, यदि मानिसहरूले उनीहरूलाई त्यो बलिदान चढाएको मासु हेरिदिएन भने उनीहरूले धम्काएर पनि लिने गर्दथ्यो. प्रियहरू, अनि यसले चाहिँ परमेश्वरको आराधनालाई, परमेश्वरको महिमालाई चाहिँ के गरिराखेको थिए, उनीहरूले अपवित्र बनाइराखेको थिए भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु. त्यति मात्र होइन प्रियहरू, उनीहरूको नैतिक जीवनमा बाट पनि उनीहरूले आत्मिक दुरुपयोग गरिराखेको थियो. भेट हुने पालको ढोकामा सेवा गर्ने स्त्रीहरूसँग उनीहरूले अनैतिक सम्बन्धहरू गाँसेको थियो. प्रियहरू, यो कुरा पनि नि आत्मिक दुरुपयोग हो. प्रियहरू, अनि यो पदले के देखाउँछ भन्दै गर्दा, मन्दिरको ढोकामा सेवा गर्ने स्त्रीहरूलाई उनीहरूले शारीरिक रूपमा दमन गरिराखेको थियो भन्ने कुरा हामी यहाँनिर पाउन सक्छौ. प्रियहरू, उनीहरूले आत्मिक दुरुपयोग त्यहाँ पनि गरेको हामी पाउँछौ. अनि जब परमेश्वरले उनीहरूलाई चेतावनी दिनु भने प्रियहरू, उनीहरूले परमेश्वरको आवाज सुनेन र अन्त्यमा चाहिँ नि उनीहरू मारिनु परेको कुरा म तपाईँलाई बताउन चाहन्छु. आत्मिक दुरुपयोगले चाहिँ नि मृत्युलाई लिएर आउँछ. प्रियहरू, यो तपाईँ र मैले बुझ्न आवश्यक छ. त्यति मात्र होइन, तपाईँ र मैले यर्मिया 23 अध्यायमा हेऱ्यो भने त्यहाँनिर झुटो अगमवक्ताहरूलाई चाहिँ नि चुनौती दिएको कुरालाई हामी पाउन सक्छौ. प्रियहरू, त्यहाँनिर आत्मिक दुरुपयोग भएको उदाहरण हामीले पाउन सक्छौ. झुटो सन्देश चाहिँ झुटो अगमवक्ताहरूले दिइराखेको थिए. त्यो समयमा एकदमै इसरायल चाहिँ पापमा लिप्त थियो. प्रियहरू, तर झुटा अगमवक्ताहरूले चाहिँ के भनेर अगमबाडी गर्दै थिए, शान्ति छ शान्ति छ भनेर उनीहरूले अगमबाडी गरेको थिए. तर वास्तवमा इजरायल राष्ट्र चाहिँ नि पापमा डुबेको थियो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु. उनीहरूले मानिसहरूलाई पश्चाताप गर्न बोलाउनको साथ चाहिँ आश्वासन दिइराखेको थिए. प्रियहरू, त्यो पनि प्रियहरू आत्मिक दुरुपयोग हो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु. परमेश्वरले नबोलेको कुरा उनीहरूले बोलिराखेको थिए. प्रियहरू, उनीहरूले परमेश्वरले नदेखाउनु भएको कुराहरू पनि बोलिराखेको थिए. मैले सपना देखेँ भनेर उनीहरूले त्यो मनगणन्ते कुराहरू बताइराखेको थिए. परमेश्वरले नपठाएको आवाजहरू पठाउनु भयो भनेर उनीहरूले प्रचार गरिराखेको थिए. प्रियहरू, अनि यो कुरा पनि आत्मिक दुरुपयोग हो भनेर म बताउन चाहन्छु. प्रियहरू, धेरै मान्छेहरू अहिलेको संसारमा हेर्यो भने नि धेरै विश्वासीहरूलाई आत्मिक दुरुपयोग गरिराखेको छ. धेरै हाम्रो नेपालको विश्वासीहरू सोझो भएको कारणले आत्मिक दुरुपयोग गरिराखेको छ. प्रियहरू, म तपाईँलाई बताउन चाहन्छु, यदि तपाईँ अगमवक्ता भनेर झुटो कुरा बोल्दै हुनुहुन्छ भने नि तपाईँको न्याय परमेश्वरले गर्नुहुन्छ. यो कुरा म तपाईँलाई बताउन चाहन्छु. प्रियहरू, अनि त्यो समयमा त्यति मात्र होइन प्रियहरू, उनीहरूले पापलाई हल्का रूपमा देखाइदिएको थिए. मानिसहरूलाई उनीहरूको दुष्टताबाट फर्काउनुको साटो चाहिँ पापको गम्भीरता चाहिँ घटाइदिइराखेको थियो प्रियहरू भनेर म तपाईँलाई बताउन चाहन्छु। तर यहाँनिर परमेश्वरले साँचो गोठालो प्रकटीकरण गर्ने कुरा गर्नुभएको छ प्रियहरू, अनि त्यो गोठालो चाहिँ यीशु ख्रीष्ट हुनुहुन्छ। यीशु ख्रीष्टको सेवकाईमा चाहिँ उहाँले कहीँ पनि आत्मिक दुरुपयोग गर्नुभएको छैन भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। त्यसै गरी प्रियहरू तपाईँ र मैले इजिकल 34 अध्यायमा हेऱ्यौँ भने इजरायलको गोठालोको बारेमा त्यहाँनिर बताएको छ प्रियहरू। अनि यो गोठालो भन्ने शब्द चाहिँ मेटाफ घोड हो। त्यो समयमा पुजारीलाई, राजालाई, न्यायकर्तालाई प्रियहरू प्रयोग गर्ने गरिन्थ्यो। त्यो समयमा के भइराखेको छ भन्दा नि प्रियहरू, उनीहरूले आफूलाई मात्र इम्पोर्टेन्स दिइराखेको छ, तर इजरायलको मानिसहरूलाई महत्व दिइराखेको छैन। तिमीहरूले आफैले मात्र खायो, कमजोरलाई बनाएनौ। यहाँनिर पनि आत्मिक दुरुपयोग भएको कुरा हामी पाउन सक्छौ प्रियहरू। अब म तपाईँलाई नयाँ कुराहरूमा आत्मिक दुरुपयोग गर्ने पन्थहरूको बारेमा बताउन चाहन्छु प्रियहरू। तपाईँ र मलाई थाहा छ सदुकी र फरिसीहरू प्रियहरू, उनीहरू एकदमै व्यवस्थाको कुरा चाहिँ मानिसहरूलाई लादिराखेको थिए प्रियहरू, तर उनीहरूले आफूले चाहिँ पछाइराखेको थिएन। परमेश्वरलाई भन्दा व्यवस्थालाई माथि राखिराखेको थिए, अनि उनीहरूले बाहिरी धार्मिकताको कुरालाई धेरै प्राथमिकता दिइराखेको थिए, अनि मानिसहरूलाई धेरै भारी बोकाइराखेको कुरा हामी पाउन सक्छौ। वास्तवमा परमेश्वरले नियन्त्रण गर्नुपर्ने परमेश्वरको मानिसहरूलाई, तर उनीहरूले व्यवस्थाद्वारा नियन्त्रण गरिराखेको थिए उनीहरूको फाइदाको लागि भनेर म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। उनीहरूले बाहिर धर्मी देखे तापनि भित्र चाहिँ एकदमै भ्रष्ट भएको कुरा हामी थाहा गर्न सक्छौ प्रियहरू। यो कुराले हामीले थाहा गर्न सक्छौ, हामीले सिकाइराखेको कुरा, हामीले बोलिराखेको कुरा, हामीले गरिराखेको कुरा चाहिँ प्रियहरू अरूको लागि मात्रै हो कि हाम्रो लागि पनि हो भन्ने कुरा हामीले थाहा गर्नु आवश्यक छ प्रियहरू। सदुकी फरिसी पनि त्यस्तै थिए प्रियहरू, जे सिकाउँथे त्यो गर्दैन थिए प्रियहरू। तपाईँ र मलाई थाहा छ यो कुरा, अहिलेको समयमा हेर्यो भने नि मान्छेहरूले आफूलाई यो वरदानमा छु भनेर भनिराखेको छ, के त्यो कुराले परमेश्वरको महिमा भइराखेको छ प्रियहरू? म तपाईँलाई बताउन चाहन्छु, जब एउटा मान्छेले परमेश्वरको वरदान आफ्नो फाइदाको लागि प्रयोग गर्छ र मान्छेलाई ठग्छ नि प्रियहरू, त्यो व्यक्तिले पनि आत्मिक दुरुपयोग गरिराखेको हुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। आत्मिक वरदान चाहिँ परमेश्वरलाई उचाल्नको लागि हो, उहाँको मण्डली निर्माण गर्नको लागि हो, व्यक्तिगत फाइदाको लागि होइन भन्ने कुरा तपाईँ र मैले बुझ्न आवश्यक छ प्रियहरू। पुरानो र नयाँ करारमा हेर्यो भने धार्मिक पदको दुरुपयोग गर्नु पनि आत्मिक दुरुपयोगको प्रियहरू, मानिसहरूलाई डर र झुटमा आशा देखाउनु पनि नि यो आत्मिक दुरुपयोग हो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। व्यक्तिगत फाइदाको लागि मानिसलाई म्यानिपुलेट गर्ने कुरा पनि प्रियहरू आत्मिक दुरुपयोग हो भन्ने कुरा म बताउन चाहन्छु। र म यो समय प्रश्न सोध्न चाहन्छु प्रियहरू, कति आत्मिक दुरुपयोग त गरिराखेको छौ प्रियहरू? यदि गरिराखेको छौ भने नि हामीले क्षमा माग्नु आवश्यक छ, फेरि पनि रिकन्सिलिएसनमा आउन आवश्यक छ भनेर म तपाईँलाई बताउन चाहन्छु। तपाईँको लिडरसिपद्वारा मानिसहरू परमेश्वरको नजिकतामा आइराखेको छन् कि प्रियहरू परमेश्वरबाट टाढा भइराखेको छन्? यो कुरा तपाईँ र मैले बुझ्न आवश्यक छ प्रियहरू। तपाईँ र मेरो लिडरसिपले मानिसहरूलाई परमेश्वरको सेवा काय गर्नलाई सजिलो बनाइराखेको छ कि गाह्रो बनाइराखेको छ प्रियहरू? यो बुझ्नु आवश्यक छ भनेर म तपाईँलाई बताउन चाहन्छु। तपाईँ र मेरो सेवकाईमा आत्मिक दुरुपयोग हुनु हुँदैन। यदि आत्मिक दुरुपयोग भइराखेको छ त्यो चाहिँ सैतानिक कार्य हो भनेर पनि म बताउन चाहन्छु प्रियहरू। परमेश्वरले तपाईँहरू सबैजनालाई आशिष दिनुभएको होस्। जय मसीह।
1: आदरणीय श्रोता, कार्यक्रम विश्वासको वचन तपाईँलाई कस्तो लाग्यो? मलाई लाग्छ तपाईँ कार्यक्रम सुनेर आशिषित हुनुभएको छ। यो कार्यक्रमलाई अझै धेरै आशिषमय र अर्थपूर्ण बनाउन चाहनुहुन्छ भने तपाईँले हामीलाई प्रार्थना सहित सल्लाह, सुझाव र प्रतिक्रिया दिनको लागि हार्दिक अनुरोध गर्दछौ। प्रतिक्रियाको लागि फोन नम्बर 9818985447 9818985447 र 9813 58 65 47 98 13 58 65 47 हस्त श्रोता, अर्को हप्ता भेट्ने बाचा गर्दै कार्यक्रमबाट विश्वासको वचन टिम बिदा हुन्छ। धन्यवाद। जय मसीह। नमस्कार। गॉड ब्लेस यू ऑल।

0: अब प्रस्तुत छ कार्यक्रम नारी आशा।
1: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
2: निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति, यो हो तपाईहरूको आफ्नै कार्यक्रम नारी आशा।
3: प्रिय दिदी बहिनीहरू, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीड़ित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौ। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्नेछ।

ओहो, फलानुले त कस्तो कस्तो काम गरिसक्यो, फलानुले कस्तो कस्तो योजनाहरू पूरा गरिसक्यो। मेरो जीवनमा चाहिँ त्यस्तो भएको छैन, म चाहिँ त्यहाँ पुगेको छुइनँ जहाँ अरू मान्छेहरू सजिलै पुगिसके। यतिको उमेरमा अरूले यति धेरै काम गरिसके, अरू यति धेरै परिपक्व छन् अथवा उनीहरूको जीवनमा यस्तो यस्तो कुरा छ, मेरो जीवनमा चाहिँ किन त्यस्तो भएको छैन, म कतै पछाडि पो परेको छु कि, मेरो जीवनमा चाहिँ किन ढिलाइ भइराखेको छ, अरूको जस्तो सजिलो मेरो जीवनमा किन भइराखेको छैन, अथवा अरूको जीवनमा जुन प्रकारले काम अगाडि बढिराखेको छ या प्रगति भइराखेको छ या उनीहरूको अवस्था परिवर्तन भएको छ, मेरो जीवनमा चाहिँ किन त्यस्तो भएको छैन। जय मसी अनि नमस्कार प्रिय श्रोता मित्र, स्वागत छ कार्यक्रम नारी आशामा। म ममता हरेक हप्ता जस्तै आज पनि तपाईँसँग भेट हुन पाउँदा रेडियोकै माध्यमबाट, तरंगहरूकै माध्यमबाट भए पनि तपाईँसँग यसरी नजिक हुन पाउँदा म अति नै खुशी छु। तपाईँ पनि उत्साहको साथमा आजको कार्यक्रम सुन्न तयार भएर बस्नु भएको छ होला भन्ने म विश्वास लिन चाहन्छु। कार्यक्रममा यो महिनाभरि नै हामी डिस्ट्राक्सनहरूको बारेमा कुरा गर्दैछौ, अथवा हाम्रो जीवनमा हाम्रो ध्यान भङ्ग गर्न, बीचबीचमा बाधा ल्याउन आउने त्यस्ता विभिन्न विषयमा हामीले कुराकानी गर्यौं, जसले चाहिँ हाम्रो जीवनमा हामीलाई अघि बढ्न दिँदैन, या भनौं परमेश्वरसँगको सम्बन्धमा गहिरिन हामीलाई दिँदैन, हाम्रो गन्तव्यमा अगाडि बढ्न दिँदैन, विभिन्न बाधाहरू ल्याइरहन्छ जसको कारणले गर्दा हामी जीवनमा पछाडि हुन्छौ, हामी ढिला हुन्छौं, रोकिन्छौं, अनि यस्ता विभिन्न विषयमा हामीले कुराकानी गर्यौं। आज यो सिरिजको अन्तिम हप्ता हो, आज हामी यो विषयमा अन्तिम पटक कुरा गर्छौं र अर्को हप्ता नयाँ एउटा सिरिज हामी शुरू गर्न गइराखेका छौं। मलाई विश्वास छ अघिल्लो चार हप्ता तपाईँले जे जे सुन्नुभयो त्यसबाट तपाईँले आश्वासित हुनुभयो होला, केही नयाँ कुराहरू या केही टेक अवे तपाईँले लिनुभयो होला भन्ने मैले विश्वास लिएको छु। आजको अन्तिम हप्तामा चाहिँ हामी के बारेमा कुरा गर्न जाँदैछौ भन्ने अलिकति झलक तपाईँले शुरूआतमा पाउनुभयो होला। हामी आज कुराकानी गर्न जाँदैछौ कम्पेरिजनको बारेमा। हाम्रो जीवनमा आउने डिस्ट्राक्सनहरू मध्येको एउटा डिस्ट्राक्सन कम्पेरिजन, या भनौ तुलना गर्ने बानी, एकअर्कासँग एकअर्काको जीवनलाई हेरेर उसको जस्तो मेरो किन छैन या मेरो जस्तै उसको किन भएन, जुन एकअर्कामा हामी तुलना गर्छौ त्यसको बारेमा हामी कुरा गर्छौ। तुलना हानिकारक जस्तो कहिले काहीँ लाग्न सक्छ, एकअर्कासँग तुलना गर्नु खासै यसले नकारात्मक ठूलो एउटा हाम्रो बीचमा एउटा ठूलो एउटा समस्या खडा गर्ला जस्तो हामी यसलाई मान्दैनौ, तर नजानिदो पाराले यो पनि एउटा महत्वपूर्ण डिस्ट्राक्सन हो जसले हाम्रो जीवनमा हामीलाई अगाडि बढ्न दिँदैन, हामीलाई अशान्त गराउँछ, हामीलाई जहिले पनि आफूलाई चाहिँ कम अरूलाई बढी देख्ने अथवा आफ्नो जीवनमा भएका कुरालाई चाहिँ एप्रिसिएट नगर्ने, आफ्नो जीवनमा भएका कुरामा चाहिँ धन्यवादी नहुने र हतार गर्ने एउटा खालको बानी हामीमा विकास गरिदिन्छ, जसको कारणले गर्दा हामी फोकस्ड हुन सक्दैनौ। हामी हाम्रो काममा लाग्नुको सट्टा फलानोले के गर्दैछ या फलानोको जीवनमा के भइराखेको छ या फलानो कहाँनिर पुगिसक्यो, यी यस्ता कुरामा हामी अलमल लिन्छौँ, यसले पनि हामीलाई डिस्ट्राक्ट गर्छ, यसले पनि हाम्रो ध्यानलाई चाहिँ भङ्ग गर्ने काम गर्छ। त्यसकारण आजको एपिसोडमा, आजको कार्यक्रममा चाहिँ हामी यो कुरालाई सम्झिने बुझ्नेछौ कि हामी हाम्रो जीवनको आफ्नै एउटा सिजनमा छौँ, हाम्रो जीवनको आफ्नै एउटा एउटा गति छ, होइन? परमेश्वरले हाम्रो जीवनमा कसरी कहिले के तरिकाले काम गर्नुहुन्छ त्यो हरेक मानिसको जीवनमा फरक फरक हुन्छ, अनि हामी कहिले पनि अरूको जीवनमा हेरेर परमेश्वरप्रति गनगन गर्ने या आफ्नो जीवनमा भएका कुराहरूमा असन्तुष्ट हुने काम हामीले गर्नु हुँदैन, किनकि हामी आफ्नै सिजनमा आफ्नै मौसममा छौँ, हाम्रो जीवनको आफ्नै एउटा गति छ, होइन? आफ्नै योजना छ, आफ्नै प्रकारले हाम्रो जीवन पनि अगाडि बढ्छ। कसैलाई हेरेर म किन ढिलो भए या किन यो चाहिँ मेरो जीवनमा छिटो भयो भनेर हामीले तुलना गरिरहन पर्दैन। जब तुलना गर्दैनौ, जब हाम्रो उद्देश्यमा हामी फोकस्ड हुन्छौ, तब मात्रै चाहिँ के हो त हामी अगाडि बढ्न सक्छौ भन्ने बारेमा पनि हामी कुराकानी गर्नेछौ। र आज हामीले बुझ्ने कुरालाई एकदम छोटकरीमा भन्ने हो भने, आज हामी यो कुरालाई स्मरण गर्नेछौ कि परमेश्वरको योजना चाहिँ उहाँको टाइमिङ अनुसार हाम्रो जीवनमा पूरा हुन्छ। अरूको तुलना गरेर, अरूको जीवनलाई हेरेर या अरूको जीवनमा के हुँदैछ त्यो अनुसार हाम्रो जीवनको उद्देश्य या हाम्रो जीवनमा परमेश्वरले गर्ने कामको चाहिँ टाइमिङ चेन्ज हुँदैन भन्ने कुरा चाहिँ आजको कार्यक्रममा हामी बुझ्ने कोसिस गर्नेछौं।

प्रिय मित्र, हाम्रो जीवनमा हुन आउने कुराहरूको लागि हामीले व्यक्तिगत रूपमा समय तोकेका छौं। हाम्रो जीवनमा यो वर्षमा हामी यो गर्छौं, यो वर्षभित्रमा यो हुन्छ, यो समयसम्ममा चाहिँ म यहाँ पुग्छु भनेर हामी आफ्ना आफ्नै योजनाहरू बनाउँछौं। अनि ती योजनाहरू हामीले भनेकै समयमा हुँदैन, कारण हरेक कुराको लागि परमेश्वरले निश्चित समय छुट्याउनु भएको छ। हामी उपदेशकको पुस्तकमा हेर्छौं भनेदेखि परमेश्वरले त्यहाँ भन्नुभएको छ कि पृथ्वी मुनि आकाश मुनि पृथ्वीमा हरेक कुराको लागि समय छ, हरेक कुराको लागि परमेश्वरले एउटा निश्चित समय छुट्याउनु भएको छ। हाम्रो जीवन एउटा प्रोसेस हो, हाम्रो जीवन निरन्तर बगिरहन्छ, अगाडि बढ़िरहन्छ, अनि हाम्रो जीवनमा हरेक कुराहरू हामीले सोचेकै समयमा या एउटै समयमा, प्रत्येक मानिसको जीवनमा हरेक कुरा त्यही एउटा समयमा हुन्छ भन्ने छैन। उदाहरणको लागि, कतिजना दिदी बहिनीको विवाह 20 वर्षमा भयो उदाहरणको लागि, अब यसको अर्थ यो होइन कि हरेक दिदी बहिनीको विवाह 20 वर्षमै हुन्छ भन्ने छैन। कतिजनाले 20 वर्षमा विवाह गरेर 22-23 वर्षमा आफ्नो परिवारलाई बढ़ाउने काम शुरू गर्नुहुन्छ, बच्चाहरू हुन्छन् र 28-29 वर्षको पुग्दासम्ममा उहाँहरूको जीवन एक प्रकारले सेटल जस्तो देखिन्छ, बच्चाहरू स्कूल जाने बेलाका भइसकेका हुन्छन्। अब यदि कम्पेरिजन गर्ने हो, तुलना गर्ने हो भने 22-25 वर्षसम्म विवाह नभएका बहिनीहरूले अब उसको जीवनलाई हेरेर गनगन गर्न मिल्छ र मिल्दैन नि, किनकि हरेकको जीवनमा 20 वर्षमा विवाह हुन्छ, 22 वर्षमा बच्चा जन्मिन्छन्, 28-29 वर्ष या 30 वर्ष पुग्दासम्म बच्चाहरू स्कूल जाने भइसक्छन् र एक प्रकारले तपाईँ फेरि एउटा आफ्नो गतिमा फर्किन सक्नुहुन्छ भन्ने कुरामा हामी तुलना गर्न सक्दैनौँ, किनकि कसैको विवाह 25 वर्षमा हुन्छ, कसैको विवाह 30 वर्षमा हुन्छ, कसैको विवाह 32-33 वर्षमा पनि हुन सक्छ, अथवा त्योभन्दा पनि बढी उमेर परमेश्वरले कुन चाहिँ समय तपाईँको लागि छुट्याउनु भएको छ त्यो समयमा तपाईँको जीवनमा त्यही कुरा हुन्छ नै जुन कुरा अघिबाट योजना गरिएको छ। उदाहरणको लागि, मेरो विवाह 26-27 वर्ष लाग्ने बेलामा भयो, त्यो समयमा धेरैजनाले मलाई किन छिटो विवाह गरेको, अहिले नै के बितेको छ र यति छिट्टै किन विवाह गरेको भनेर भन्नुहुन्थ्यो भने, कतिजनाले चाहिँ उमेर बितिसक्यो भन्नुहुन्थ्यो, विवाह गर्न ढिला भइसक्यो भन्नुहुन्थ्यो। भनाएको मतलब, मानिसहरूले आफ्नो जीवनमा समयलाई हेर्ने पनि तरिका फरक छ र समय अनुसार गर्ने कुराहरू पनि फरक छ, तर हामी मानिसले के भन्छन् अथवा हामी के चाहन्छौं भन्ने कुरा भन्दा पनि परमेश्वरको उचित समयलाई चाहिँ हामीले पर्खिनुपर्छ। परमेश्वरले उपदेशकीय पुस्तकमा भन्नुहुन्छ कि सबै कुराको लागि समय छ, रोप्ने समय छ, कटनी गर्ने समय छ, बढ्ने समय छ, फल लाग्ने पनि समय हुन्छ, विश्राम गर्ने पनि समय छ, काम गर्ने समय छ, हरेक कुराको हाँस्ने रुने होइन मृत्युको जन्मको सबै कुरा को समय परमेश्वरले छुट्याउनु भएको छ। त्यसकारण तपाईँ पनि आफ्नो जीवनलाई अरूसँग तुलना गरेर असन्तुष्ट हुने, त्यो कुरामा आफ्नो ध्यान भंग गरेर आफ्नो जीवनको उद्देश्यमा अगाडि बढ्नुको सट्टा, त्यसैमा रुम लिनुको सट्टामा परमेश्वरले तपाईँको लागि पनि उचित समय तोक्नु भएको छ र त्यही अनुसार तपाईँको जीवनमा उहाँले आफ्नो योजना पूरा गर्नुहुन्छ भन्ने कुरामा विश्वास गर्नुहोस्। यसो गर्नाले तपाईँ अरूको जीवनलाई हेरेर दुखी भइरहनु पर्दैन या आफ्नो जीवनलाई अरू सँग तुलना गरेर मेरो जीवनमा किन यस्तो भएन भनेर गनगन गर्नु पर्दैन। अर्को कुरा, उपदेशकीय पुस्तकमा हामी हेर्छौं भने 3:11 पदमा परमेश्वरले भन्नुभएको छ कि उहाँले सबै कुरा चाहिँ आफ्नो समयमा सुन्दर बनाउनु भएको छ, प्रभुको समयमा जे पनि हुन्छ त्यो सुन्दर हुन्छ भनेर बाइबलले हामीलाई बताउँछ। यसको अर्थ के हो भने, भले अहिले तपाईँलाई तपाईँको जीवन चाहिँ एकदमै पर्फेक्ट तपाईँलाई लाग्दैन होला, तपाईँको जीवनमा तपाईँ एकदमै ढिला हुनुभयो, तपाईँको जीवनमा अरूको जस्तो भएन, तपाईँको जीवन चाहिँ एकदमै पछाडि गएको छ, म त अगाडि बढ्न सकेको छैन या मेरो जीवनमा केही कुराहरू भएको छैन भन्ने लागे तापनि, परमेश्वरको हातमा उहाँको पर्फेक्ट टाइमिङमा चाहिँ उहाँले तपाईँको जीवनमा काम गर्नुहुन्छ। जे कुराको लागि तपाईँ अहिले हतार गरिरहनु भएको छ, सम्भवतः त्यो कुरा परमेश्वरको समयमा आउन अझै बाँकी छ, किनकि हामीले त सबै कुरा गर्न सक्दैनौँ। हाम्रो जीवनलाई परिवर्तन गर्ने या भनौँ परमेश्वरको योजना पूरा गर्नको लागि उहाँकै समय चाहिँ हामीले पर्खिनुपर्छ। भजन संग्रहको पुस्तक 37:4 पदले पनि हामीलाई भन्छ कि प्रभुमा आनन्द गर अनि उहाँले चाहिँ हाम्रो हृदयको योजनाहरू पूरा गर्नुहुनेछ, इच्छाहरू पूरा गर्नुहुनेछ। जब हामी परमेश्वरमा भरोसा गरेर आनन्दित हुन्छौ, उहाँले हाम्रो हृदयको इच्छाहरूलाई, हाम्रो डिजायरहरूलाई पनि आदर गर्नुहुन्छ। हामी कतिचोटि हतार गर्छौं,
अहिले नै भइहाल्नुपर्छ, अहिले नै हुनुपर्छ, अरूको त भइसक्यो मेरो किन भएन भनेर हामी गनगन गर्छौँ। तर जब हामी परमेश्वरमा भरोसा गरेर अरूसँग कम्पेयर नगरिकन उहाँको इच्छामा, उहाँको समयमा, उहाँको टाइमिङमा हामी भर गर्छौँ, तब उहाँले हाम्रा हृदयका इच्छाहरू पनि कदर गर्नुहुन्छ अनि उहाँको समयमा उहाँले सबै कुराहरू उत्तम गर्नुहुन्छ भन्ने कुरा हामी बाइबलबाट पनि हेर्न सक्दछौ। प्रिय मित्र, यहुन्ना 21:22 पदमा परमेश्वरले भन्नुहुन्छ, मलाई पछ्याउ, होइन मेरो फलो गर, मलाई हेर भनेर परमेश्वर भन्नुहुन्छ। भले त्यो समय उहाँले पत्रुसलाई यो कुरा भन्नुभएको थियो, तर आज हामी सबैजनाको लागि यो वचन उहाँले हाम्रो लागि दिनुभएको छ कि हामीले चाहिँ अरूको जीवनलाई हेर्ने होइन, हाम्रो ध्यान चाहिँ अरूको जीवन या अरूले के गर्दैछन् या अरूको जीवनमा के हुँदैछ त्यसमा लगाउने होइन, तर हामीले हाम्रो ध्यान चाहिँ परमेश्वरमा लगाउने हो, आफ्नो कलिङमा लगाउने हो। परमेश्वरले मेरो जीवनमा के गर्न लाग्नु भएको छ, के गर्दै हुनुहुन्छ, मेरो जीवनको बोलावट के हो, त्यो कुरामा हामीले ध्यान लगाउने हो। किनकि हरेक मानिसको जीवनमा परमेश्वरको बोलावट फरक हुन्छ अनि बोलावट अनुसार परमेश्वरले कसको जीवनमा कुन बेला कसरी काम गर्नुहुन्छ त्यो पनि उहाँकै योजनामा भर पर्ने कुरा हो। कति कुराहरू हामी अगाडिबाटै देख्न सक्दैनौ, त्यसकारण अरूको जीवनलाई हेरेर त्यस्तै जीवनको अपेक्षा गर्नु, त्यस्तै समयमा त्यही प्रकारको कुराहरू हाम्रो जीवनमा अपेक्षा गर्नु चाहिँ हाम्रो लागि बुद्धिमानीपूर्ण कुराहरू होइन। त्यसकारण म यहाँहरूलाई स्मरण गराउन चाहन्छु, आफ्नो नजिकैका छिमेकी साथीभाइसँग आफ्नो जीवनलाई तुलना गर्न बन्द गर्नुहोस् र आफ्नो ध्यान त्यो एउटा तुलना गर्ने कुरामा भन्दा पनि परमेश्वरतर्फ फर्काउनुहोस्, उहाँमा हेर्नुहोस् र आफ्नो बोलावटलाई तपाईँले बुझ्ने कोसिस गर्नुहोस्।

एउटा सामान्य उदाहरण लिऊ। तपाईँको घरमा पक्कै पनि तपाईँले बगैँचामा फूलहरू रोप्नु भएको छ होला, या तपाईँको करेसा बारीमा तपाईँले केही तरकारीहरू सब्जीहरू लगाउनु भएको छ होला। के सबै तरकारी सबै फूलहरू एकैचोटि फुल्छन् र सँगै रोपेको बिरुवा पनि कुनै छिटो फल दिन्छ, कसैले ढिलो फल दिन्छ, कसैको फूल छिटै फुल्छ र छिटै ओइलाइहाल्छ, कसैको फूल अलि ढिला फुल्छ र केही समयसम्म बाँकी रहन्छ। मलाई बिरुवाको बारेमा धेरै ज्ञान छैन, त्यसकारण ठ्याक्कै यो बिरुवा भनेर म तपाईँलाई नाम भन्न सक्दिनँ, त्यो तपाईँलाई जानकारी होला म कस्तो खालको बिरुवाको कुरा गर्दैछु भनेर। तर मलाई यति चाहिँ ज्ञान छ कि बिरुवाहरूको पनि आफ्नो आफ्नै समय छ, भलै तपाईँले एकै समयमा किन नरोप्नुहोस्। कुनै बिरुवा छिटै उम्रिन्छन्, कुनै बिरुवालाई उम्रिन नै टाइम लाग्छ, फल दिन टाइम लाग्छ, तर तिनीहरू धेरै लामो समयसम्म रहन्छन् पनि। तर दुवैजनाको मूल्य या भनौँ दुवैजनाको महत्व, दुवै थरी बिरुवाको महत्व उति नै हुन्छ। हाम्रो जीवनमा पनि कसैको जीवनमा कतिचोटि प्रार्थनाका उत्तरहरू छिटै आए जस्तो देखिन्छ, उसको जीवन छिटै प्रगतितर्फ बढे जस्तो लाग्छ, उसले गरेका कामहरू सबै कति छिटै कति सजिलै सफल भए जस्तो लाग्छ। तर ठ्याक्कै त्यस्तै हाम्रो जीवनमा हुँदैन, अनि हामी गनगन गर्न थाल्छौँ, हामी तुलना गर्न थाल्छौँ कि मेरो जीवनमा चाहिँ किन यस्तो हुन सक्छ। तपाईँ अहिले तपाईँको जीवनमा एउटा छुट्टै सिजनमा तपाईँ हुनुहुन्छ, यो सिजनमा सम्भवतः तपाईँ शान्त देखिनुहुन्छ, तपाईँमा ज्यादै परिवर्तनहरू नदेखिएला, एकदम ह्यापनिङ लाइफ तपाईँको अहिले छैन होला, तपाईँ त्यो सिजनमा हुनुहुन्छ होला। तर सिजन परिवर्तन हुन्छ, परमेश्वरले तपाईँको जीवनमा पनि अर्को एउटा प्रहर ल्याउनुहुन्छ, अर्को एउटा मौसम, अर्को एउटा अवस्था ल्याउनुहुन्छ, जहाँ पक्कै पनि तपाईँले पनि फलहरू देख्नुहुनेछ, फूलहरू देख्नुहुनेछ, तपाईँको जीवन कति छिटो छिटो परिवर्तन हुन्छ त्यो देख्नुहुनेछ। र परिवर्तन हुनु मात्रै जीवन सफल हुनु पनि होइन, कहिलेकाहीँ हाम्रो जीवनको कलिङ अनुसार हाम्रो जीवन सधैँ एकै नाश पनि हुन सक्छ, त्यो चाहिँ हाम्रो बोलावट अनुसार। कसैको जीवन एकदम ऱ्यापिडली हरेक दिन परिवर्तन भए जस्तो देखिन्छ, हरेक दिन केही न केही भए जस्तो देखिन्छ, सम्भवतः उनीहरूको जीवनको कलिङ त्यसैसँग सम्बन्धित छ र तपाईँको छैन। त्यसकारण हामीले एकले अर्कालाई हेरेर तुलना गर्ने र गनगन गर्ने काम गर्नु हुँदैन। यो गनगन गर्ने काम भनेको हामीलाई डिस्ट्र्याक्ट गर्ने एउटा बहाना हो, यसले हामीलाई परमेश्वरसँगको घनिष्ठ सम्बन्धमा अगाडि बढ्न रोक्छ, आनन्दित हुनबाट रोक्छ, हाम्रो शान्तिलाई यसले नष्ट गर्छ, चोरेर लान्छ, र हामी परमेश्वरले चाहे जस्तो जीवन यस संसारमा जिउन सक्दैनौ। त्यसकारण हामी एकअर्कालाई हेरेर तुलना नगरौं, किनकि हामी सबैजनाको मूल्य परमेश्वरको नजरमा उत्तिकै छ, र हामी सबैलाई परमेश्वरले उत्तिकै प्रेम गर्नुहुन्छ, र हाम्रो जीवनमा उहाँको उद्देश्य सबैको लागि महान उद्देश्यहरू नै छन्। प्रिय मित्र, अब हामी एकैछिन केही कुराहरू मनन गरौं। तपाईँ पनि मसँगै यी कुराहरूलाई मनन गर्न सक्नुहुन्छ। हामी सोचौं कि मेरो जीवनमा म के कुरासँग आफूलाई तुलना गरिराखेको छु, या कोसँग आफ्नो जीवनलाई तुलना गरिराखेको छु, म अहिले कुन सिजनमा छु, या म कुन अवस्थामा छु भनेर के मैले स्वीकार गरेको छु, या म आफ्नो अवस्थालाई आफ्नो परमेश्वरले दिनुभएको कलिङलाई नबुझिकन के बिना कारण म कसैको जीवनसँग तुलना मात्र गरिराखेको छु कि भनेर पनि हामी सोच्न सक्छौ। र अर्को कुरा चाहिँ अब आउने दिनहरूमा चाहिँ हामी कसरी परमेश्वरको टाइमिङमा भरोसा गर्न सक्छौ त, त्यो कुरा कसरी हामी सिक्न सक्छौ, त्यो कुरामा हामी कसरी बलियो हुन सक्छौ भनेर पनि हामीले विचार पुर्याउन जरुरी छ। किनकि मैले अघि नै पनि भनिसके, सबै कुराहरू हाम्रो इच्छा अनुसार र हामीले चाहेको समयमा हुन्छन् भन्ने छैन, तर परमेश्वरले तोक्नु भएको समयमा चाहिँ उहाँले ती कुराहरू अवश्य पूरा गर्नुहुनेछ। यसको निम्ति परमेश्वरमा दृढ भरोसा हामीले विकास गर्न जरुरी छ। हामी कहिले काहीँ हाम्रो प्रार्थनाको उत्तर आउन ढिला हुँदाखेरि पनि हामी गनगन गर्न पुग्छौ, हामी डराउँछौ, प्रभुले त मेरो कुरा सुन्नु भएन कि, अथवा यो कुरा मेरो जीवनमा हुँदैन कि भनेर हामी निराश हताश हुन्छौ। तर प्रभुको समयलाई हामीले भरोसा गर्न सिकेका छौं भने चाहिँ त्यो प्रार्थनाको उत्तर नआएको समयमा, हामीले पर्खिराखेको समयमा पनि हामी आनन्दित हुन सक्छौं, र हाम्रो जीवनमा चाहिँ हामी एउटा परमेश्वरमा केन्द्रित भएर अगाडि बढ़िरहन सक्छौ। होइन भने छिट्टै तुलना गर्ने बानीको विकास हामीमा हुन्छ, जसले हामीलाई अगाडि बढ़न दिँदैन, जसले हाम्रो ध्यानलाई भंग गर्छ र हाम्रो जीवनलाई नैराश्यतातिर या भनौँ एउटा निराशातिर ढकेल्ने काम गर्छ। त्यसकारण यी प्रश्नहरूलाई हामी आफै मनमनै मनन गरौं, र कसरी चाहिँ प्रभुको भरोसामा, प्रभुको टाइमिङमा हामी कसरी त्यो भरोसामा दृढ हुन सक्छौ भन्ने कुरातर्फ हामीले आजैबाट आफ्नो अभ्यास पनि शुरू गरौं। प्रिय दिदी बहिनी, तपाईँहरूसँग कुरा गरिरहँदा कति छिटो समय बित्छ भनेरै म थाहा पाउँदिन, म
जस्तो एकदम धेरै डिस्ट्र्याक्ट हुने मान्छे पनि तपाईँसँग कुरा गरिरहँदाखेरि म शान्त महसुस गर्छु र यी कुराहरू भनिरहँदा यी कुराहरू आफ्नै कानमा गुन्जिरहँदा म आफै आश्वासित अनुभव गर्छु र नयाँ कुराहरूको लागि म उत्साहित पनि हुन्छु। कार्यक्रमको उद्देश्य पनि यही नै हो। हामी दैनिक रूपमा कति रुमल लिन्छौं, कति कुरामा हामी अलमल्ली राखेका हुन्छौं, ती कुराहरूबाट एकछिन समय निकालेर परमेश्वरको महान योजना र उहाँमा भएको हाम्रो आशालाई चाहिँ स्मरण गराउँ भन्ने नै यो कार्यक्रमको उद्देश्य हो। त्यसकारण यदि तपाईँले कार्यक्रम सुनेर केही मात्रामा मात्र महसुस गर्छु र यी कुराहरू भनिरहँदा यी कुराहरू आफ्नै कानमा गुन्जिरहँदा म आफै आश्वासित अनुभव गर्छु र नयाँ कुराहरूको लागि म उत्साहित पनि हुन्छु। कार्यक्रमको उद्देश्य

0: मात्र भए पनि असल अनुभव गर्नुहुन्छ, आशिषित अनुभव गर्नुहुन्छ र कार्यक्रममा बताइएका कुरा अनुसार जीवन जिउनको लागि कोसिस गर्नुहुन्छ भने त्यो हाम्रो सबैभन्दा ठूलो सफलता हो र त्यो कुराको लागि हामी परमेश्वरलाई नै सबै श्रेय दिन्छौं। कार्यक्रममा तपाईँले निरन्तर गर्नुभएको एउटा सहायताको निम्ति, तपाईँको सहभागिताको निम्ति हामी हृदयदेखि नै धन्यवादी छौं। कार्यक्रमलाई अझै कसरी हामी राम्रो बनाउन सक्छौं, अझै के विषयमा चाहिँ हामीले कुरा यो कार्यक्रममा समेट्न जरूरी छ, अथवा तपाईँ कस्ता विषयमा कार्यक्रममा कुरा भएको चाहनुहुन्छ, तपाईँले आफ्नो सल्लाह सुझाव प्रतिक्रियाहरू हामीलाई दिनुभयो भने हामी अझै आउने दिनहरूमा अझै असल प्रकारले प्रभावकारी ढंगले हामी अगाडि बढ्न सक्नेथ्यौं। मलाई विश्वास छ तपाईँले आफ्ना सल्लाह सुझावहरू हामीलाई पक्कै पठाउनुहुनेछ। हवस् त, आजको लागि मलाई कार्यक्रमबाट विदा दिनुहोस्। तर अर्को हप्ता हामी अर्को एउटा नयाँ श्रृंखला शुरू गर्दैछौं, नयाँ विषयमा हामी कुराकानी गर्नेछौं, त्यसकारण अर्को हप्ताको कार्यक्रम सुन्न नछुटाउनुहोला। अर्को हप्ता फेरि भेट हुने नै छ, तबसम्म परमेश्वरको अनुग्रह यहाँको जीवनमा रहिरहोस्। धन्यवाद। जय मसीह। अनि नमस्कार
1: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुन्छ।

0: प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने, निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम

सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन मामतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। कहिले झूट नबोल्नुहुने सत्य परमेश्वरले अनन्त कालदेखि प्रतिज्ञा गर्नुभएको अनन्त जीवनको आशामा स्थिर ज्ञान र विश्वास बाढी प्रेमको नयाँ आशामा जिउन प्रेरित गर्ने हेतुले प्रस्तुत क्रिस्टीय रेडियो कार्यक्रम नयाँ आशाका हाम्रा प्रिय श्रोतामा हार्दिक अभिवादन, नमस्कार।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: प्रिय श्रोताहरू, जय मसीह। प्रियहरू, आजको रेडियो एपिसोडमा हामीले एउटा महत्वपूर्ण विषयमा छलफल गर्नेछौ, अर्थात छैटौं आज्ञा, जसले हरेक व्यक्तिलाई बाँच्ने अधिकार सुनिश्चित गर्दछ। आउनुहोस् एउटा प्रार्थना गर्नु। पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौँ यो वचनको लागि, र जसरी हामीले वचनको खण्डहरू अध्ययन गर्नेछौँ, हामीलाई बुझ्न र बुझाउन सहायता गर्नुहोस्। यीशुको नाममा आमेन। श्रोताहरू, प्रस्थान बीचको तेह्रमा लेखिएको छ, हत्या नगर्नु। मित्रहरू, छैटौं आज्ञाले पूर्ण स्वतन्त्रलाई उद्घोष गर्दछ। पहिलो, त्यसैमा शर्तहरू अथवा विकल्पहरू बिनै यो प्रकट हुन्छ। जसरी यसले वर्णन गर्दछ, कुनै प्रकारको जनावर मानव समेतको कुनै जीवन लिइने हुने कुरालाई यसले निषेध गर्दछ। थिमोथी डोइट 1752 जन्मेका थिए। उहाँ वातावरणविद हुनुहुन्थ्यो। उहाँले भन्नुभयो, यस पाठमा हामीलाई जुन आज्ञा दिएको छ पूर्ण स्वतन्त्र तरिकाले उच्चारण गरिएको छ, तैले हत्या नगर्नु। हत्या गर्नु भनेको निषेध गरिएको कुरा गर्नु। वचनले सबै कुरामा जे सुके भए पनि यो निषेध गरिएको छ। जति बेला हामी कुनै जनावरको हत्या गर्छौं, यसकारण हामी यो आज्ञा उल्लङ्घनको दोषी हुन्छौं। जबसम्म परमेश्वरले हामीलाई जीवन हत्या गर्न वा मार्न आदेश दिनुहुँदैन, परमेश्वरले आफैले यो नियम बनाउनु भएको छ। छैटौं आज्ञालाई प्रयोग गर्न यस तरिकाले विचारशील र आधारयुक्त आकर्षणलाई रक्षा गर्दछ। पशुको जीवनको निम्ति अथवा वातावरणीय अवस्थाका निम्ति लापरवाही आदरलाई वकालत गर्नु भनेको हामी मूर्ख र अनावश्यकीय हुनु। हत्या शब्द रेट्याक्सबाट लिएको हो र यसलाई पशुहरू अथवा वनस्पतिको हत्या गर्न प्रयोग गरिएको छैन। यसलाई अनुचित रूपले मानव जीवनको हत्या गर्ने कुरामा प्रयोग गरिएको छ। प्रभु यस प्रकारले आज्ञा गरिएको छ, अवैधानिक रूपमा तैले मानवको हत्या नगर्नु। प्रभु येशु ख्रीष्टद्वारा यस आज्ञाको बुझाइलाई सुदृढ गरिएको थियो, जसले यसलाई यस प्रकारले उद्धृत गर्नुभयो, तैले हत्या नगर्नु। मत्ती 19:18। अवैधानिक रूपले मानवको हत्या गर्न निषेध गरेर छैटौं आज्ञाले पूर्व कल्पना गर्दछ कि मानव जीवन लिने कानूनी तरिकाहरू छन्। धर्मशास्त्रहरूले केहीलाई उल्लेख गर्दछ। पहिलो, आत्मसुरक्षा हो। परमेश्वरको व्यवस्थाले घोषणा गरे कि यदि चोर घर फोर्दै गरेको फेला पर्यो भने, त्यसलाई पिर्दा त्यो मर्यो भने, त्यसको हत्याको दोष पिट्नेलाई लाग्ने छैन। प्रस्थान 22:2। जे होस्, यदि चोर घरबाट भाग्यो र घाम झुल्किसकेको बेलामा पक्राउ पर्यो भने, त्यसलाई हत्या गर्ने आधार हुने छैन, तर घाम झुल्किसकेको भए त्यो दोषी हुनेछ। अपराधीको जीवन पनि बहुमूल्य छ। दोस्रो, मृत्युदण्ड। जब नोहाले जल प्रलय पछि जहाजलाई छोडे, परमप्रभुले सामाजिक न्यायको आधारभूत मौलिक व्यवस्था प्रदान गरे, जसले मानिसको रक्तपात गर्छ, मानिसबाटै त्यसको रक्तपात हुनेछ, किनभने परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनु भएको। उत्पत्ति 9:9। त्यहाँ अपवादहरू थिए। अपराधी हत्या र स्वेच्छा मानव हत्याको बीचमा फरक छुट्याउन प्रभु होसियारी हुनुहुन्थ्यो। ज्यान माराका निम्ति उहाँले शरण नगरहरू स्थापित गर्नुभयो। गन्ती 35। तेस्रो, धर्मी लडाईहरू धेरै लडाईहरू भेटेको हुन्छ। इतिहासको कालखण्डमा धेरै कुराहरूमा निरङ्कुश नेताहरूको राजनैतिक षड्यन्त्रद्वारा लडाईको आतंकहरूमा राज्यहरू होमेका छन्। यद्यपि लडाई ठिक छ भने पनि यो केही डर लाग्दो हुन्छ, प्रशंसा गर्ने कुरा होइन। हामीले कहिले पनि रोबर्ट हलको वचनलाई बिर्सनु हुँदैन, लडाईँ केही पनि होइन तर सद्गुणको सबै सिद्धान्तहरूको अस्थायी खण्डन। अझै पनि लडाईँ हटाउन सकिन्छ। लोतलाई उद्धार गर्न अब्राहमले कदुर्ला उमेरका सेनाहरूसित लडाईँ गर्नु पर्यो। उत्पत्ति 14:4। परमप्रभुको आज्ञामा रपिद्वीपमा इजरायलले अमालेकीहरूसित लडाईँ गरे। प्रस्थान 17। ती लडाईँहरू पवित्र थिए। ती कुराहरूमा शत्रुको हत्या गर्नु छैटौं आज्ञाको उल्लङ्घन होइन। दाउद युवा अवस्थाबाटै असल योद्धा थिए र परमेश्वरको आफ्नै हृदय अनुसारका थिए। यसले इजरायलमा एकजना कप्तानमा ठूलो विश्वास पाउनु भयो। कर्नेलियस रोमी कप्तान थिए, तर परमेश्वरले उहाँको प्रार्थना र दानलाई आदर गर्नु। प्रष्ट रूपमा मानव जीवनको यस्तो हत्याप्रति छैटौं आज्ञाले प्रस्तुत गर्दैन र धर्मशास्त्रले ठिक ठहराएको छैन। हाम्रो आफ्नै जीवन र अरूहरूको जीवन रक्षा गर्न छैटौं आज्ञाले उचित प्रयासहरूलाई माग गर्दछ। छैटौं आज्ञाले हाम्रो आफ्नै जीवन अथवा अनुचित रूपले हाम्रो छिमेकीको जीवन लिनलाई मनाही गर्छ। हामी आज्ञाको पूर्ण बललाई उल्लेख गर्न सक्छौ। यसकारण हामी मानव जीवनलाई सुरक्षा गर्नुपर्दछ कि हामी सबै धर्मशास्त्रीय साधनबाट यसको रक्षा र संरक्षण गर्छ। मानव जीवनप्रति अनादर आउन सेवा छैटौं आज्ञाले हामीलाई मानव जीवनलाई उपेक्षा गर्न निषेध गर्छ अनि यसको विरुद्धमा हरेक ज्यानमा र कार्यलाई दोषी ठहराउँछ। विभिन्न तरिकाहरूले मानिसले यस ईश्वरीय निषेधलाई अनादर गर्छ। पहिले नर हत्या अर्थात् होमिसाइड। नर हत्या भनेको गैर कानूनी रूपले जानी जानी अर्काको हत्या गर्ने काम हो। यहाँ परमेश्वरको व्यवस्थामा जोड गर्नुपर्दछ। अपराधी शासकहरूको क्रूर शासन व्यवस्थामा होइन, जसले हत्यारालाई छोप्छन्। पूर्ण रूपले परमेश्वरको वचन नर संहारलाई दोष लगाउँछ, चाहे राज्यद्वारा, व्यक्तिद्वारा अथवा कुनै अरू व्यवस्था गरिएको समूहद्वारा किन नहोस्, विशेष गरी जब त्यस समूहले परमेश्वरको नाममा त्यसको अपराध गर्ने दावी गर्दछ। 20 शताब्दीमा मानव इतिहासमा राज्य प्रेरित ज्यानमाराहरूले पहिलो भन्दा धेरै अपराधहरू भएको उद्घोष गरे। कोहीले पीड़ितहरूको संख्या 10 करोड़ भनेर प्रकाशित गरे। सम्भावित त्यो पुरानो अनुमान हुनुपर्दछ। चीनको कम्युनिष्टहरूले मात्र 2 भन्दा धेरै पीड़ित पारेको छ। पुरानो सोभियत संघले पनि यतिकै संख्यामा गरेको हुनुपर्दछ। यस्तो दुष्ट कार्यमा अफ्रिका, दक्षिण अमेरिका, युरोप र एसिया संलग्न भए। इसाईका नाताले हामीले नरसंहारलाई निराश पार्नु पर्दछ। हामीले परमेश्वरको स्वरूपलाई सृष्टि गरेको कारणले गर्दा त्यस सृष्टिलाई नाश गर्नु न्यायोचित नहुनेमा परमेश्वरको वचन प्रष्ट छ। आउनु हेरौं दोस्रो, गर्भपात अर्थात् भ्रूण हत्या अर फेटिसाइड। आमाको जीवन बचाउने भन्दा अर्को कारणले निम्ति गर्ने कुरा भ्रूण हत्या हो। गर्भपात अथवा भ्रूण हत्या भनेको गर्भ तुहने हो, जुन चाहिँ राष्ट्रिय कलङ्क। 1973 संयुक्त राज्यमा मात्र आमाको गर्भमा 3 करोड़ जति नजन्मिएका शिशुहरूको हत्या गरिएको छ। तथ्य लुकाउनलाई त्यो गर्भवतन शिशुको विनाश हो। भ्रूण शब्द प्रयोग गरिएको छ। यस प्रकारले गर्भ तुहाउनेहरूले गर्भमा बालकलाई व्यक्तिहीन बनाउन यो केवल मास्न नसक्ने भ्रूण हो। परमेश्वरको वचन अनुसार आधुनिक विज्ञानले विश्वास गर्दछ मानव भ्रूण विकासको आरम्भ चरणमा मानव शिशु नै हुन्छ। भ्रूण चाहिँ यस्तो शब्द पुरानो करारमा छैन। यसले प्रष्ट रूपमा बालक चाहिँ नजन्मेको शिशुको विषयमा बताउँछ। पछि चाहिँ यसले यसलाई अघि नै वर्णन गर्न उही शब्द प्रयोग हुन्छ। हामीसँग स्पष्ट प्रमाण छ कि परमेश्वरले नजन्मेको बालकलाई पनि अरू व्यक्ति चाहिँ विचार गर्नुहुन्छ अनि त्यसलाई अरूलाई चाहिँ उही अधिकारहरू र सुरक्षा प्रदान गर्नुहुन्छ। तपाईँले हेर्न सक्नुहुन्छ प्रस्थान 21:22-25 पद, यहाँ लेखेको छ, यदि मानिसहरू आपसमा लड्छन्, लडन त गर्दा कुनै गर्भवती स्त्रीलाई चोट लाग्यो र महिला महिना नपुगिकनै त्यस बच्चा जन्माए, तर स्त्रीलाई चाहिँ केही नोक्सानी भएन भने स्त्रीको पतिले भने बमोजिम र अदालतले तोके अनुसारको दण्ड चोट लगाउने मानिसहरूलाई दिइयोस्, तर स्त्रीको केही नोक्सानी भयो भने प्राणको सट्टा प्राण, आँखाको सट्टा आँखा, दाँतको सट्टा दाँत, हातको सट्टा हात, खुट्टाको सट्टा खुट्टा, डामको सट्टा डाम, चोटको सट्टा चोट, कुटाईको सट्टा कुटाई त्यस मानिसलाई मिलाओस्। यस खण्डबाट हामीलाई प्रष्ट रूपमा उल्लेख गर्न सक्छौ कि परमेश्वरले व्यक्तिको रूपमा गर्भमा रहेको बालक अरू कुनै व्यक्तिलाई जस्तै चोटबाट बचाइएको हुनुपर्छ, हेरिनुपर्छ। नयाँ करारले उस्तै गवाई दिन्छ। जब जकरिया र एलिसिबाको बच्चा कोखमा भ्रूणको रूपमा थियो, आधुनिक गर्भ तुहाउनेहरूको भनाइ अनुसार हामीलाई प्रष्ट जानकारी छ कि परमेश्वरको वचनले प्रष्ट रूपमा यसलाई बालक भनेर सम्बोधन गर्छ। गर्भपतनको पक्षमा जुन तर्कहरू उठेका छन् त्यो व्यर्थ हो। यसो गर्न महिलालाई अधिकार छ, उसै जसै उसले उनको आफ्नो शरीरसित निर्णय गर्दछ। उनीसँग उनको आफ्नै निम्ति निर्णय गर्ने अधिकार छ। उनीसित बच्चा भए पनि तिनलाई बल जबरजस्ती बच्चा पाउन जोड गर्न सकिँदैन जुन उनी त्यस बच्चालाई पाउन चाहन्छ। ती तर्कहरूले विषयलाई बुझ्न चुकेको छ। महिलाले गर्भधारण नगर्ने निर्णय गर्न सक्छ, तर यो त्यस पहिलो चरणमा नै तिनले आफ्नो शरीरलाई बसमा राख्नुपर्छ। तर तर्क यो होइन कि कोही व्यक्तिले बच्चाहरू पाउन तिनलाई बल गर्नु सक्छ। यो कुरा भने साँचो हो कि तिनले अघिबाटै गर्भधारण गरिसकेको बच्चालाई पनि हत्या गर्ने अधिकार उनीसित छैन। परमेश्वरको व्यवस्था बमोजिम गर्भपात चाहिँ नजन्मिएको बच्चाको हत्या दण्डयोग्य अपराध हो। त्यसो छ आत्महत्या या सुसाइड। आत्महत्या भनेको चाहिँ आफ्नै हत्या गर्नु हो। धेरै जसोले हत्या गर्छ जब उनीहरू मानसिक रूपले असन्तुलित हुन्छ अथवा अरूको अथवा गहिरो रूपले हतोत्साही हुन्छ। तिनीहरू विवेक वा तार्किक विचारको अयोग्य हुन्छ। अरूहरूले आत्महत्या गर्छन् किनभने नैराश्यको अनुभवबाट तिनीहरू ग्रसित हुन्छ। झ्यालखानामा हाकिम आफैले आत्महत्या गर्ने कुरामा पुगिसकेको थिए भनेर प्रेरित 16 अध्यायले रोमी झ्यालखानाका हाकिमको विषयमा व्याख्या गर्दछ, किनभने तिनले विचार गरे कि कैदीहरू सबै भागिसके होला। निराशमा तिनले आफैले हत्या नगर्ने बाहेक अर्को विकल्प सोच्न सकेन। यो तिनले चाँडो गरेको निर्णय थियो। जसै तिनले सिके कि जब पावलले चर्को स्वरले यसो भन्दै कराए, तपाईँले आफूले केही हानि नोक्सानी नगर्नुहोस् किनकि हामी सबै यही छौं। जस्तो सुकै परिस्थितिमा पनि त्यहाँ आशा र सहायता छ, तर जस्तो सुकै नष्ट भोगिरहेका मानिस भए पनि तिनीहरूले छैटौं आज्ञालाई पालना गरेर त्यो आशा र त्यो सहयोग खोजी गर्नुपर्दछ। हत्या नगर, त्यसले आफ्नै हत्याको बारेमा पनि उल्लेख गर्दछ। नर हत्या, गर्भपतन र आत्महत्याहरू हत्याहरू हुन् जहिले तिनीहरूको कृपा हत्याहरूका रूपमा अभ्यास गर्छ। कृपया हत्याले नर समाजलाई सुखद मृत्यु भनेर भन्छ। सुखद मृत्यु भनेको हत्या हो अनि यसले छैटौं आज्ञालाई अपवित्र पार्दछ। कृपा हत्या नर समाजलाई असल सन्तान उत्पादन गर्ने भनेर दावी गर्ला, तर यो पनि हत्या हो र छैटौं आज्ञाको उल्लङ्घन हो। डेभिड फिल्डर्स उहाँको परमेश्वरको असल जीवन भन्ने पुस्तकले गर्भपातको विषयमा सेमिनारमा शीर्षकको कथालाई वर्णन गर्दछ, जसले तलका गहन अध्ययनसित केही मेडिकल विद्यार्थीहरूलाई मुकाबिला गरे। बुबासित भिरेङ्गी रोग छ, आमासित क्षेर रोग छ, तिनीहरूका चारवटा बच्चाहरू छन्। पहिलो अन्ध छ, दोस्रो मर्यो, तेस्रो गुङ्गो र बहिरो छ, चौथो क्षेर रोग लागेको छ। अहिले आमाले पाँचौं बच्चा आशा गरिरहेकी छ। तिनले गर्भपातन गर्नुपर्छ भनेर यदि तपाईँले सल्लाह दिनुभयो भने के सल्लाह दिनुहुन्छ? खुशी साथ मेडिकल विद्यार्थीहरूले भने हामी तिनलाई गर्भपतन गर्ने सुझाव दिन्छ। प्राध्यापकले जवाब दिए, बधाई छ, तपाईँहरूले ठिक भ्रूण मात्र हत्या गर्नुभएको छ। गर्भमा रहेको हरेक बच्चा बहुमूल्य हुन्छ, किन त्यो भ्रूण मात्र किन नहोस्। र तिनीहरूको हत्या गर्नु भनेको परमेश्वरको व्यवस्थालाई उल्लङ्घन गर्नु। परमेश्वरको वचनले त्यस्तो दुष्ट कार्यलाई दोषी ठहराउँछ। हत्याका अरू रूपहरू पनि छन्। व्यक्तिलाई मार्ने षड्यन्त्र, जसरी साउलले दाउदलाई मार्ने षड्यन्त्र गरे, पहिलो सामुएल 18:17, मानिसको हत्या गर्न सहयोगी बनेर, जसरी हार्सलका साउल स्टीफनको हत्यामा संलग्न थिए, प्रेरित साथ अनि हाम्रो पाप प्रकट नहोस् भनेर केहीलाई गलत तरिकाले प्रयोग गर्नु, जसरी दाउदले उरियालाई लडाईँको घमासान चलिरहेको ठाउँमा पठाए, दोस्रो सामुएल 11:12 अध्याय। थपमा हामीले छैटौं आज्ञालाई भङ्ग गर्ने अन्य तीन तरिकाहरूको बारेमा उल्लेख गर्नेछौ, जुन हामी यसपछिको पाठमा अध्ययन गर्नेछौ। श्रोताहरू, यिनै महत्वपूर्ण विषयहरू तपाईँको बीचमा राख्दै र जसरी वचनले भनेको छ हामीले हत्या गर्नु हुँदैन, हत्या गर्ने ती परिस्थितिहरूबाट हामी आफैलाई टाढा राख्नुपर्छ, जसले गर्दाखेरि वचनको छैटौं आज्ञा चाहिँ हामी पालन गरेको ठहरिन्छ। यिनै महत्वपूर्ण वचनहरू तपाईँको बीचमा राख्दै आजको कार्यक्रमबाट मलाई बिदा दिनुहोस्। परमेश्वरले तपाईँहरूलाई आशिष दिउन्। जय मसीह।

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

श्रोता साथी, आज भोलि भरे भन्दै जीवन यहाँ अस्त हुन्छ, तर ख्रिस्टलाई माया गर्ने मान्छे मृत्यु पारि उदाउँछ भन्ने ख्रिस्टीय भजन पुस्तकको 387 नम्बरको भजनको यी हरफहरू सँगै ख्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशाबाट हामीले पनि आजको निम्ति विदा हुने बेला भएको छ। कार्यक्रम सुनिदिनु भएकोमा हार्दिक धन्यवाद। कृपया यहाँहरूले हामीसँग सम्पर्क गर्न खोज्नु भएको खण्डमा हामीलाई हाम्रो इमेल ठेगाना newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950। हवस् त, भोलि फेरि यही स्टेशन त यही समयमा हाम्रो भेट हुने नै छ। तब सम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। धन्यवाद।

0: हामी छौ तपाईको साथ, तपाई हुनुहुन्छ हाम्रो साथ, हाम्रो साथ, हाम्रो साथ। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आशाको सन्देश,
2: क्रिस्टियन आध्यात्मिक कार्यक्रम आशाको सन्देश।

नमस्ते श्रोता मित्र, आशाको सन्देश नेपालद्वारा प्रस्तुत हृदयस्पर्शी आत्मिक कार्यक्रम आशाको सन्देशमा तपाईहरू सबैलाई हार्दिक स्वागत तथा ज्ञान अभिवादन। श्रोता मित्र, मानव जातिको मनमा धेरै पटक आइरहने प्रश्न हो, म किन जन्मिए? मैले यो संसारमा गर्नुपर्ने काम के हो? मैले कसरी ईश्वरलाई खुशी तुल्याउन सक्छु? मृत्युपछि के हुन्छ? आदि प्रश्नहरू। अनि अर्को कुरा, आज संसारभरि अशान्ति नै अशान्ति छ, मानिसहरूको मनमा खुशी र आनन्द छैन, हत्या हिंसा आतंक जताततै व्यापक छ। के अब यो संसारमा हामी यिनै आदि कुराहरूको सामना गर्दै बाँचिरहने हो त? हजुर, कार्यक्रम आशाको सन्देशमा हामी यिनै आदि इत्यादि कुराहरूको विषयमा बातचित कुराकानी गर्नेछौ। कृपया तपाई अबको समय रेडियो छाडी कतै पनि नजानुहोस्। कार्यक्रम आशाको सन्देश।

श्रोता मित्र आउनुहोस् यो सुमधुर आत्मिक गीत सुन्दै धर्मशास्त्रबाट सन्देश सुन्नको लागि हामी हाम्रो हृदयलाई तयार गर्नेछौं।

0: यो सुमधुर गीतपछि फेरि पनि कार्यक्रम आशाको सन्देशमा स्वागत छ। कार्यक्रम आशाको सन्देश नेपालका 2 दर्जन भन्दा बढी एफएम स्टेशनहरूबाट एकैसाथ सुन्न सक्नुहुनेछ। श्रोता मित्र, अब भने हामी धर्मशास्त्र बाइबलबाट सन्देश सुन्नेछौ डाक्टर सिमोन पाण्डेज्यूबाट।
1: आदरणीय श्रोता नमस्कार, आशाको सन्देश नेपालद्वारा सञ्चालित रेडियो कार्यक्रम आशाको सन्देशमा यहाँलाई स्वागत छ। वास्तविकता यो कि स्वर्ग र पृथ्वी र सम्पूर्ण विश्वलाई सृष्टि गर्ने एकमात्र परमेश्वर हुनुहुन्छ। त्यो परमेश्वर सृष्टिकर्ता मात्र होइन तर सम्पूर्ण मानव जातिलाई प्रेम गर्ने परमेश्वर पनि हुनुहुन्छ। त्यो परमेश्वर तपाईँ र मलाई प्रेम गर्ने परमेश्वर पनि हुनुहुन्छ। हाम्रो विश्वासको आधार बाइबल नै हो। बाइबलमा येशु ख्रीष्ट मुख्य व्यक्ति हुनुहुन्छ। येशुको बारेमा बाइबलमा यसरी लेखिएको छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यहाँ भनिएको एकमात्र पुत्रले येशुलाई बुझाउँछ। यसै कारण उहाँले आफ्नो एकमात्र पुत्र अर्थात येशुलाई यस संसारमा पठाउनुभयो। येशु यस संसारमा मानव रूप धारण गरेर आउनुभयो र सम्पूर्ण मानव जातिलाई पापबाट उद्धार गर्न आफ्नै प्राण अर्पण गर्नुभयो। उहाँले आफ्नो प्राण अर्पण गर्नुको मुख्य उद्देश्य मानिसलाई अनन्त जीवन दिनु थियो। विगत लामो समयदेखि मैले परमेश्वरको राज्यको विषयमा बाइबलको विभिन्न पुस्तकबाट बोल्दै आएको छु। आज पनि म यसै विषयमा बोल्न गइराखेको छु।
2: आजको सन्देशको निम्ति म बाइबलको प्रेरितको काम भन्ने पुस्तकको 1:3-11 पढ्न गइराखेको छु, जुन यस प्रकार छ। आफ्नो दुःख भोग पछि धेरै अकाट्य प्रमाणहरूद्वारा तिनीहरूका सम्मुख उहाँले आफैलाई जीवित प्रस्तुत गर्नुभयो। 40 दिनसम्म उहाँ तिनीहरू कहाँ देखा पर्नुभयो अनि परमेश्वरका राज्यको विषयमा तिनीहरूलाई बताउनुभयो। तिनीहरूसँग भोजनमा बस्नुहुँदा उहाँले तिनीहरूलाई यस्तो आदेश दिनुभयो, तिमीहरू यरुशलेमबाट कतै नजाऊ तर पिताले गर्नुभएको प्रतिज्ञाको प्रतीक्षा गर, यसबारे तिमीहरूले मबाट सुनिसकेका छौ, किनभने यूहन्नाले त पानीले बप्तिस्मा दिए तर अबका थोरै दिनमा पवित्र आत्मामा तिमीहरूको बप्तिस्मा हुनेछ। यसकारण जब प्रेरितहरू भेला भए तब तिनीहरूले उहाँलाई सोधे, हे प्रभु, के तपाईँले इजरायल राज्यको पुनर्स्थापना गरिदिनुहुनेछ? उहाँले तिनीहरूलाई भन्नुभयो, पिताले आफ्नो अधिकारद्वारा तोक्नु भएको बेला वा समय जान्ने तिमीहरूको काम होइन, तर पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि तिमीहरूले शक्ति पाउनेछौ र तिमीहरू यरुशलेममा, सारा यहुदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ। उहाँले यी कुरा भन्नुभएपछि तिनीहरूले हेर्दा हेर्दै उहाँ उभो उचालिनुभयो र बादलमा उहाँ तिनीहरूका दृष्टिबाट लोप हुनुभयो। जब तिनीहरूले उहाँ जाँदै गर्नुभएको एक टक आकाशतिर हेरिरहेका थिए तब अचानक सेतो पोसाक लगाएका 2 मानिस तिनीहरूका नजिकका खडा भए। तिनीहरूले भने, गालिलका मानिस हो, तिमीहरू किन आकाशतिर हेर्दै उभिरहेका छौ? यही येशु जो तिमीहरूबाट स्वर्गमा लगिनुभयो, अहिले जसरी तिमीहरूले उहाँलाई स्वर्गमा जानुभएको देख्यौ त्यसरी नै उहाँ फेरि आउनुहुनेछ। आजको सन्देशको शीर्षक छ, येशुको पुनरुत्थान र पुनर्स्थापना। अहिले पढेको खण्डमा येशु पुनरुत्थान हुनुभएपछि 40 दिनसम्म उहाँ आफ्ना चेलाहरूसँग हिँड्नु भएको, परमेश्वरको राज्यको बारेमा प्रचार गर्नुभएको र ती चेलाहरूलाई अन्तिम सन्देशहरू दिनुभएको कुरा उल्लेख छ। अन्तमा उहाँ आफ्ना चेलाहरूले हेर्दा हेर्दै स्वर्गारोहण हुनुभएको र त्यसपछि 2 स्वर्गदूतहरू देखा परेर उहाँ एक दिन फेरि आउनुहुनेछ भनी घोषणा गरेको कुरा यहाँ बताइएको छ। पुनरुत्थान र स्वर्गारोहणको बीचमा उहाँले के गर्नुभयो र भन्नुभयो भन्ने कुराले हामीलाई मुख्य 4 सन्देश दिएको छ। पहिलो, पुनरुत्थानको प्रमाण। येशूको पुनरुत्थान एक महान र संसारमै पहिलो घटना थियो। यो कुनै काल्पनिक कथा थिएन, तर वास्तविक घटना थियो। यहाँ अहिले पढेको खण्डमा यसरी लेखिएको छ, धेरै अकाट्य प्रमाणहरूद्वारा तिनीहरूको सम्मुख उहाँले आफैलाई जीवित प्रस्तुत गर्नुभयो। चिहानमा गएका दुईजना स्त्रीहरूले गाडी भएको, चिहान रित्तो भएको देखे, जुन कुराले उहाँ मृत्युबाट बौरी उठ्नु भएको छ भन्ने कुराको प्रमाण गर्दछ। स्वर्गदूतले ती स्त्रीहरूलाई भने, उहाँ जीवित भई उठ्नु भएको छ, उहाँ यहाँ हुनुहुन्न, उहाँलाई राखेको ठाउँ हेर। यो ठूलो प्रमाण हो, सबैभन्दा ठूलो प्रमाण यो हो कि येशू आफै धेरै पटक तिनीहरू कहाँ प्रकट हुनुभयो। अरू धेरै प्रमाणहरूले येशूको पुनरुत्थानलाई प्रमाणित गर्दछ, तर येशू सधैँभरि जीवित हुनुहुन्छ। अरू धेरै प्रमाणहरूले येशूको पुनरुत्थानलाई प्रमाणित गर्छ, येशू सधैँभरि जीवित हुनुहुन्छ। दोस्रो, परमेश्वरको राज्यको प्रचार। येशूले आफ्नो सेवाकालको सुरुमा नै परमेश्वरको राज्यको प्रचार गर्नुभयो। उहाँले भन्नुभयो, समय पूरा भएको छ र परमेश्वरको राज्य नजिक आइपुगेको छ, पश्चाताप गर र सुसमाचारमा विश्वास गर। अब उहाँ आफ्नो काम पूरा गरेर स्वर्गारोहण हुन लाग्दा पनि उहाँले परमेश्वरको राज्यको प्रचार गर्नुभयो। परमेश्वरको राज्य त्यति बेलादेखि शुरू भएको छ र अहिलेसम्म चलिरहेको छ, तर अहिले अदृश्य छ, किनभने यो आत्मिक राज्य हो। त्यो राज्यमा प्रवेश गर्नलाई मानिसले येशूमाथि विश्वास गर्नुपर्छ। येशूले भन्नुभयो, कोही नयाँ गरी जन्मिएन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन। नयाँ गरी जन्मनु भनेको आत्माको जन्म हो। येशूमाथि भएको विश्वासद्वारा मानिस नयाँ गरेर जन्मन्छ। येशू एक दिन फेरि यस संसारमा आउनुहुनेछ र राज्य गर्नुहुनेछ। उहाँको राज्यको अन्त हुने छैन। तेस्रो, पवित्र आत्माको प्रतिज्ञा र येशूको साक्षी हुने आज्ञा। परमेश्वर एक हुनुहुन्छ, तर उहाँमा तीन व्यक्तित्व छन्, परमेश्वर पिता, परमेश्वर पुत्र अर्थात येशू ख्रीष्ट र परमेश्वर पवित्र आत्मा। परमेश्वर पिता सृष्टिकर्ता हुनुहुन्छ र उहाँले सम्पूर्ण विश्वको पालन पोषण गर्नुहुन्छ। परमेश्वर पुत्र येशू ख्रीष्ट मानिस भएर यस संसारमा आउनुभयो र सम्पूर्ण मानव जातिलाई पाप र मृत्युबाट छुटकारा दिनलाई बलिदान हुनुभयो र मृत्युबाट जीवित हुनुभयो। उहाँ एक दिन प्रत्यक्ष राज्य गर्न यस संसारमा आउनुहुनेछ। परमेश्वर पवित्र आत्मा हुनुहुन्छ, येशूमाथि विश्वास गर्ने प्रत्येक मानिसमा वास गर्नुहुन्छ। पवित्र आत्माको काम शक्ति दिने काम पनि हो। यहाँ यसरी लेखिएको छ, पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि तिमीहरूले शक्ति पाउनेछौ, पृथ्वीको अन्तिम छेउसम्म मेरो साक्षी हुनेछौ। यो येशूको ठूलो आज्ञा र प्रतिज्ञा हो। येशूका चेलाहरूलाई शक्ति चाहिएको थियो, शान्ति चाहिएको थियो र अगुवाई चाहिएको थियो। त्यो काम पवित्र आत्माले गर्नुहुन्छ। येशूमाथि विश्वास गर्ने हामी हरेकमा पवित्र आत्मा वास गर्नुहुन्छ। उहाँले शक्ति दिनुहुन्छ, शान्ति दिनुहुन्छ र अगुवाई गर्नुहुन्छ। यहाँ येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, तर तिमीहरूमा पवित्र आत्मा आउनु भएपछि तिमीहरूले शक्ति पाउनेछौ र तिमीहरूले यरुसलेममा, सारा यहुदियामा र सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरो साक्षी हुनेछौ। येशू यस संसारमा कुनै जाति विशेष, देश विशेष, समुदाय विशेष वा धर्म विशेषको लागि आउनु भएको थिएन, तर सम्पूर्ण मानव जातिको लागि आउनु भएको थियो। उहाँ यरुसलेममा जन्मनु भयो, तर यरुसलेमको लागि मात्र आउनु भएको थिएन। यहाँ यरुसलेमदेखि सुरु गरेर पृथ्वीको अन्तिम छेउसम्म भनिएको छ। यसको अर्थ संसारका सबै देश जातिहरू भनिएको हो। येशू तपाईँको लागि पनि आउनु भएको हो। चौथो, येशूको स्वर्गारोहण र प्रत्यक्ष पुनरागमन। जसरी येशूको पुनरुत्थान एक ठूलो घटना थियो, उहाँको स्वर्गारोहण पनि त्यतिकै ठूलो घटना थियो। यहाँ यसरी लेखिएको छ, उहाँले यी कुरा भन्नुभएपछि तिनीहरूले हेर्दा हेर्दै उहाँ उभो उचालिनुभयो र बादलमा उहाँ तिनीहरूको दृष्टिबाट लोप हुनुभयो। उहाँ अहिले स्वर्गमा हुनुहुन्छ। बाइबलले यो स्पष्ट पारेको छ कि उहाँ स्वर्गमा हुनुभए तापनि उहाँ माथि विश्वास गर्ने हरेकको आत्मामा उहाँ हुनुहुन्छ, किनभने उहाँले प्रतिज्ञा गर्नुभएको छ, म तिमीहरूका साथमा सधैँभरि छु। अर्को कुरा, उहाँ स्वर्गमा हुनुभए तापनि उहाँले हाम्रो प्रार्थना सुन्नुहुन्छ। उहाँले भन्नुभयो, तिमीले मेरो नाममा जेसुकै मागे तापनि पुत्रमा पिताको महिमा होस् भनेर म त्यो गर्नेछु। अर्को महान दिन येशुको पुनरागमनको दिन हुनेछ। येशुको स्वर्गारोहण हुनु भएपछि दुईजना स्वर्गदूत देखा परे र भने, तिमीहरू किन आकाशतिर हेर्दै उभिरहेका छौ? यही येशु जो तिमीहरूबाट स्वर्गमा लगिनु भयो, अहिले जसरी तिमीहरूले उहाँलाई स्वर्गमा जानुभएको देख्यौ, त्यसरी नै उहाँ फेरि आउनुहुनेछ। येशुमाथि विश्वास गर्नेहरूका निम्ति यो ठूलो आशाको दिन हो। एक दिन उहाँ फेरि आउनुहुनेछ र राज्य गर्नुहुनेछ। हामीले उहाँलाई भेट्नेछौ र सधैँभरि उहाँसँग रहनेछौ। येशुको पुनरुत्थान र पुनरागमनको सम्बन्धमा आज हामीले मुख्य चारवटा कुरा सिकेका छौ। पहिलो, पुनरुत्थानको प्रमाण। दोस्रो, परमेश्वरको राज्यको प्रचार। तेस्रो, पवित्र आत्माको प्रतिज्ञा र येशुको साक्षी हुने आज्ञा। चौथो, येशुको स्वर्गारोहण र प्रत्यक्ष पुनरागमन।
1: प्रिय श्रोता, अहिले तपाईँ आशाको सन्देश रेडियो कार्यक्रमको परमेश्वरको राज्य भन्ने विषयमा यो कार्यक्रम सुन्दै हुनुहुन्छ। यदि तपाईँ पहिलो पटक येशुको बारेमा सुन्दै हुनुहुन्छ वा योभन्दा पहिला पनि सुनिसक्नु भएको छ तर अहिलेसम्म उहाँलाई ग्रहण गर्नुभएको छैन भने, उहाँले तपाईँलाई प्रेमसाथ बोलाउँदै हुनुहुन्छ र उहाँ तपाईँको हृदयमा आएर बस्न चाहनुहुन्छ। यदि तपाईँले उहाँलाई विश्वास साथ प्रभु र मुक्तिदाता भनी ग्रहण गर्नुभयो भने उहाँ तपाईँको हृदयमा आएर बस्नुहुनेछ र सधैँभरि रहनुहुनेछ। यो तपाईँले आफ्नो जीवनमा गर्ने एउटा ठूलो र महत्वपूर्ण निर्णय हुनेछ। यो निर्णयले तपाईँको जीवनलाई परिवर्तन गर्नेछ र तपाईँ परमेश्वरका छोरा वा छोरी हुनुहुनेछ। यदि तपाईँले येशूमाथि विश्वास गरेर सासो स्वतन्त्रताको अनुभव गरिसक्नु भएको छ भने आफ्नो विश्वासमा स्थिर रहनुहोस् र यही विश्वासको बारेमा अरूलाई पनि बताउनुहोस्। यदि तपाईँ बिरामी हुनुहुन्छ वा अन्य कुनै समस्याले पीड़ित हुनुहुन्छ वा अन्य कुनै बन्धनमा बाँधिनु भएको छ र त्यसबाट स्वतन्त्र भई परिवर्तित जीवन बिताउन चाहनुहुन्छ भने अहिले म तपाईँको लागि यो प्रार्थना गर्दछु। हे परमेश्वर पिता, अहिले यो कार्यक्रम सुनिरहनुभएका समस्त श्रोताहरूको लागि म यो प्रार्थना गर्दछु कि यदि कोही बिरामी छन् वा अन्य कुनै कुराले पीड़ित छन् र कुनै बन्धनमा बाँधिएका छन् भने तपाईँको शक्तिशाली हातले उनीहरूलाई अहिले नै छुनुहोस् र स्वतन्त्र पार्नुहोस्। यदि श्रोताहरू मध्ये कोही अहिले येशूलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा ग्रहण गर्न चाहन्छन् भने तपाईँले उनीहरूलाई सहायता गर्नुहोस् र उनीहरूको जीवन परिवर्तन भएर तपाईँको राज्यमा प्रवेश गर्न। येशूको नाममा म यो प्रार्थना गर्दछु, आमेन। परमेश्वरले तपाईँलाई धेरै आशिष दिउन्।
0: श्रोता मित्र, अहिले तपाईँले भर्खरै सुन्नुभयो डाक्टर सिमन पाण्डेज्यूले दिनुभएको बाइबल सन्देश।

0: यदि जयमसी यो चिसोमा घाममा बसेर यस्तो घोरिएर कुन किताब पढ्नु भएको?
1: ए भाइ पो जयमसी, मैले दैनिक उपासना आजको वचन पुस्तिका पढेको। सधैँ बिहान उठ्ने बित्तिकै पढ्थे, आज अलिक फुर्सद नमिलेर अहिले पढ्दैछु। मलाई एक दिन पनि यो किताब नछुटाइकन पढ्न मनपर्छ।
0: ए हो र दिदी, अस्ति मण्डलीमा पास्टर बुवाले नयाँ अङ्क आजको वचन आएको छ भन्दै हुनुहुन्थ्यो, तर मैले भने अहिलेसम्म पढेको छैन।
1: ए सुरुमा मलाई पनि पढ्न एकदम अल्छी लागेर आउँथ्यो, तर अहिले यो किताब पढ्न थालेपछि यति रमाइलो र आश्वासित महसुस गरेको छु कि यो त मेरो दैनिक आत्मिक खुराक नै बनिसक्यो। मेरो दिनदिनको जीवनमा मेरो परिस्थितिसँग मिल्ने वचन अनि कसरी प्रभुसँगको सम्बन्धमा अगाडि बढ्ने भन्ने कुरा एकदम सरल भाषामा छोटकरीमा यहाँ पाउन सकिन्छ नि।
0: हो र दिदी, कुरा सुनेर त मलाई किताब पढ्न एकदमै हतार भयो। अनि यो किताब कसले प्रकाशन गरेको रहेछ? अनि यति टाढा हाम्रो गाउँ गाउँको मण्डलीमा पनि आउने रहेछ, तर पनि म भने फेसबुक मात्र चलाएर र अन्य नचाहिने कुरामा समय बर्बाद गरेर यस्तो राम्रो पुस्तक नपढी बसिरहेको रहेछु।
1: यो दैनिक उपासना पुस्तिका आशाको सन्देश नेपाल नामक संस्थाले अर्धवार्षिक रूपमा विगत 7-8 वर्षदेखि प्रकाशन गर्दै आएको हो। अनि भाइ, यो किताब हजुरले फेसबुकबाट, व्हाट्सएप, युट्युब, टिकटक लगायत विभिन्न सामाजिक सञ्जाल मार्फत पनि पढ्न र सुन्न सक्नुहुन्छ है।
0: हो र, कस्तो राम्रो, सबै तहका विश्वासीहरूको लागि मिलाएर तयार पारिएको रहेछ नि है।
1: हो नि, सबै तहका विश्वासी अनि भर्खर विश्वास गर्दै गरेका र अझै परमेश्वरलाई नजिकबाट चिन्न चाहनेहरूलाई त एकदम उपयोगी छ नि। अनि यति मात्र हो र, आजको वचनको अडियो क्लिप र अन्य सामग्री त अहिले नेपालभरिको करिब 19-20 एफएम स्टेशनहरूबाट पनि प्रसारण भइरहेको रहेछ नि। सायद तपाईँको ठाउँमा पनि प्रसारण भइरहेको छ कि बुझ्नुहोस् है।
0: हजुरले त आज कस्तो उपयोगी कुरा सुनाउनु भयो दिदी। अस्ति मण्डलीमा पास्टर बुवाले बाइबल पछिको सर्वाधिक रूपमा पढिने दैनिक उपासना पुस्तिका आजको वचन भन्दै अगाडिबाट भन्नु त भएको थियो, तर मैले त्यति वास्ता गरिन। अब म मेरो परिवार र साथीहरूलाई पनि यो किताबको बारेमा बताउँछु र सबैलाई यो पुस्तक पढ्ने सल्लाह पनि दिन्छु।
1: हो नि, आफूलाई थाहा भएको कुरा बताउनु पर्छ, यसले हामीलाई आर्थिक रूपमा बोलियो बनाउन अझ धेरै मदत पुर्याउँछ।
0: हस् दिदी, हजुरलाई धेरै धन्यवाद। म त अब यतैबाट यस्तो महत्वपूर्ण पुस्तक लिन जान्छु। ल दिदी, म गएँ है। जयमसी। ए साँची, मलाई सम्पर्क ठेगाना पनि दिनुहोस् न।
1: सम्पर्क ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर। फोन नम्बर 01-5591-8-65, 55-90-147। मोबाइल नम्बर 98-082-048-70, 98-63-52-35-96। इमेल एड्रेस mos.radioministry@gmail.com, www.mosnepal.org। फेसबुक मेसेज अफ होप नेपाल, युट्युब मेसेज अफ होप नेपाल र एमओएस नेपाल, टिकटक एमओएस नेपाल 2006।
2: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: मेरो एसई पनि सकियो,
5: मेरो प्लस टू को एक्जाम पनि सकियो,
6: म त खाली समय बिताइरहेछु, के गर्ने होला।
7: गुड न्यूज एफएम ले 1 महिना रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
6: सही हो।
7: हजुर, तपाई पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
8: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
7: 01 47 70 754, 01 47 70 754 र 01 59 13 755, 01 59 13 755.
8: सेट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
9: ओहो, यो विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
10: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर छँदैछ नि।
9: कहाँ छ?
10: हजुर, विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
11: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
10: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर महालक्ष्मी स्थान 4, फोन नम्बर 98 40 20 91 96, 98 40 20 91 96
11: र सरिता महर्जन 98।
10: सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
11: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई

0: 1994।
1: ओहो, भर पर्दो र विश्वासिलो क्याटरिङ त यो सालम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
2: टाइम चेक, यति बेला रातिको 8 बज्यो।

0: ए दाई, ए दाई, पख्नुहोस् त पख्नुहोस्। के गर्नु भएको?
1: देख्नु भएन, औषधी हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
0: नेपाल तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस्,

0: प्रयोग गर्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: टाइम चेक। यति बेला रातिको 9 बज्यो।

0: गुड न्यूज एफएम 105.1 अपकमिंग नेक्स्ट वॉइस ऑफ मारियर्स.
1: Hi, I'm Todd Nettleton, and this is the Voice of the Martyrs Radio. Maida is a Sudanese Christian refugee living in Egypt. After placing her faith in Christ, her Muslim husband rejected her and took their children. Fearing for her safety, she fled Sudan for Egypt. Recently, Maida learned she had been tried in absentia in Sudan and sentenced to 2 years in prison on false charges of assaulting her husband. This is to punish her for leaving Islam, said a VOM worker. Maida hasn't seen her children in several years, and now she fears returning home. Pray the Lord will comfort her in her grief and that VOM workers will have wisdom as they help her navigate the legal process.
2: I will not let my brothers and sisters suffer in silence, nor will I let them serve alone. To join me in prayer for persecuted Christians, go to vomradio.net.
3: जय मसीह. म रेभरेन्ड पास्टर प्रकाश सुब्बा. तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट. म पनि सुन्दैछु, तपाईँ पनि सुन्नुहोस् है.
4: अब प्रस्तुत छ कार्यक्रम अन्तरबिन्ती. जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तरबिन्तीमा. आदरणीय श्रोता, कार्यक्रम अन्तरबिन्ती लिएर म पुनः उपस्थित भइसकेकी छु र आज तपाईँलाई दोहोरो मन भएको मानिस नबन्नुहोस् भन्ने शीर्षकमा केही उत्साह दिन गइरहेको छु. याकुबको पुस्तक 1:7-8 पदमा हामीले पाउँदछौ, दोहोरो मन भएको मानिस उसको सबै चाल चलनमा अस्थिर हुन्छ. दोहोरो मन भएको मानिस नबन्नुहोस् र एकै समयमा दुई फरक तरिकाले सोच्ने प्रयास नगर्नुहोस्। उदाहरणको लागि, हामी जुन बुद्धि स्वर्गबाट आउँछ त्यो प्राप्त गर्न मण्डलीमा आउँछौ, त्यसपछि मण्डली छोडेर जुन बुद्धि तलबाट आउँछ त्यो प्राप्त गर्छौ अनि तिनलाई संयोजन गर्ने प्रयास गर्छौ, तर यसले काम गर्दैन. तपाईँले पेट्रोल र डिजल मिसाउन सक्नुहुन्न. त्यसो गर्ने बित्तिकै तपाईँले डिजलको कारण पेट्रोललाई रद्द गर्नुभएको हुन्छ. इन्धन जस्तो देखिनुको अर्थ यसले तपाईँलाई मदत गर्नेछ भन्ने हुँदैन. इसाईको रूपमा हामी शनिबार पेट्रोल पाउन मण्डलीमा जान्छौ भने सोमबार संसारमा गई डिजल लिन्छौ, त्यसपछि हामी किन थकित भएर परिश्रम गरिरहेका छौ भनी सोच्दछौ. यसलाई यसरी चित्रण गरौं, हाम्रा रेडियोहरूमा एएम र एफएम फ्रिक्वेन्सीहरू छन्, यी दुवै फरक र बेग्ला बेग्लै हुन्. कारमा चढ्दा तपाईँ कुन सुन्ने भनेर छनौट गर्नुहुन्छ. दुवै विकल्प भए तापनि तपाईँले एकै समयमा दुवै सुन्न सक्नुहुन्न. बाइबलले भन्दछ, तर यदि तिमीहरू मध्ये कसैलाई बुद्धिको अभाव छ भने उदार चित्तसँग नझर्किदिनुहुने परमेश्वरलाई त्यसले मागोस् र त्यसलाई त्यो दिइनेछ, तर त्यसले कति पनि शंका नगरी विश्वास साथ मागोस्, शंका गर्ने चाहिँ हतासले उचाल्दै पछार्दै गर्ने समुद्रका छाल समान हुनेछ. त्यस्तो मानिसले यो नसम्झोस् कि उसले प्रभुबाट केही पाउनेछ, किनकि दोहोरो मन भएको मानिस उसको सबै चाल चलनमा अस्थिर हुन्छ. याकुब 1:5-8. परमेश्वरले स्थिर हृदय भएको र उहाँको वचन केन्द्रित विश्वासको जवाफ दिनुहुन्छ. त्यसैले आज तपाईँको लागि यो उत्साह सहितको वचन छ कि दोहोरो

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: मेरो एसई पनि सकियो,
3: मेरो प्लस टूको एक्जाम पनि सकियो,
4: म त खाली समय बिताइरहेको छु, के गर्ने होला।
5: गुड न्यूज एफएम ले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
4: सही हो।
5: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
6: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
5: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
6: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
7: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
8: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
7: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
8: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त।
7: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा।
8: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
7: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
8: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 98514-24141, 98514-24141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, वाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।

0: बाइबल सम्बन्धी प्रश्नोत्तरको कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब सुन्न नभुल्नुहोला। प्रत्येक आइतबार बिहान 11 बजेदेखि 12 बजेसम्म कुमार अब्राहमको साथमा।
1: हेलो
2: हेलो,
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी,
3: हजुर,
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
3: लु त, हेलो, भन्नुहोस् त।
1: हेलो हजुर,
3: हजुर,
1: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी, के भने रहेछ, के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल, किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: जय मसी, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: शुभ प्रभात गुरुआमा।
2: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
5: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
7: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: मेरो एसई पनि सकियो,
10: मेरो प्लस टूको इक्जाम पनि सकियो,
9: म त खाली समय बिताइरहेछु, के गर्ने होला?
11: गुड न्यूज एफएम ले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
12: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
13: सम्पर्कको लागि गुड न्यूज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
12: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
13: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
14: फागुनदेखि वैशाखसम्म आग लागि बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
15: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
14: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
15: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
14: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
15: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
14: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: सौन्दर्य भ्रमात्मक हुन्छ र सुन्दरता उडी जाने हुन्छ, तर परमेश्वरको भय मान्ने स्त्रीको नै प्रशंसा गरिनुपर्छ।
17: कार्यक्रम नारी आवाज प्रस्तोता ज्ञानु अधिकारीको साथमा हरेक आइतबार बिहान 10 देखि 11 बजेसम्म सुन्न

0: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

यसमा दिनु भएर तपाईँले मण्डललाई बचाउनु भयो, तपाईँलाई धन्यवाद दिन्छौ। हामी तपाईँलाई आदर भक्ति महिमा प्रशंसा दिदछौ। हालेलुया, प्रभु तपाईँको महिमा होस्, यस मण्डलीबाट तपाईँले महिमा लिनुहोस्, प्रभु सबै मानिसहरूले मण्डलीद्वारा तपाईँ यसलाई उचाल्न सकोस्, प्रभु हामी धन्यवाद दिन्छौ। हालेलुया।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।